0: परम्परा थियो, त्यसलाई गुरु परम्परा हामी भन्दथ्यौँ। त्यो गुणका हिसाबले, योग्यताका हिसाबले भनौँ न, अब हामीले यदि हाम्रो शास्त्र नै हेर्ने हो भने पनि, महाभारतलाई लिने हो भने पनि, अर्जुनभन्दा उनका दाजु थिए भीम, युधिष्ठिर, होइन, उनीहरूले अरू पनि चाहिँ उनीभन्दा वरिष्ठ सदस्यहरू थिए, तर उनका गुरुले चाहिँ होइन यो योग्यताका आधारमा यिनी चाहिँ उत्कृष्ट हुन् भनेर भने, हामी गुरु परम्परामा योग्यताको कुरा गर्छौँ र त्यो अनुसारको चाहिँ अघि यहाँले भने जस्तो पुस्ता हस्तान्तरणको कुराहरू पनि हुन्छ। तर आजको दिनमा जस्तो अघि यहाँले अलिकति अङ्ग्रेजी कुरा पनि गर्नुभयो कि हामी टिचर्स डेका रूपमा पनि त्यसलाई मनाउँछौँ, आज यो हेर्दाखेरि गुरु दिवसका कुरा अथवा वेद व्यासको जयन्तीकै कुरा गर्दा यसको आयाम कसरी परिवर्तन हुँदै आएको छ?
1: अब अहिले अब यो चाहिँ यसरी के छ भने, परिवर्तन संसारे मृतको वान जाएते, संसार परिवर्तनशील छ। यो परिवर्तनशील संसारमा हामीले सबभन्दा पहिला त परिवर्तित हामी हुनैपर्छ, समयलाई हामीले चिन्नैपर्छ, त्यो कुरो एकदम महत्त्वपूर्ण छ। तर त्यो महत्त्वपूर्ण कुरा भन्दा पनि अर्को कुरा हाम्रो के छ भने, सनातन परम्पराले अथवा हाम्रो प्राकृतिक होइन प्रकृति प्रदत्त ज्ञान विज्ञानले चाहिँ के बताएको छ भनेदेखि चाहिँ हाम्रो शास्त्रले पहिला मातृदेव भव अनि पितृदेव भव अनि आचार्य देव भव भनेर व्याख्या गर्यो। अनि हामीलाई शास्त्रले चाहिँ नि आमा 10 पिता भन्दा पनि 1 आमा चाहिँ बढी हुन्छन् अनि 10 आचार्यहरूभन्दा अनि त्यहाँबाट चाहिँ 10 चाहिँ उपाध्यायभन्दा 10 चाहिँ नि पिताहरू भनौँ, 1 पिता बढी हुन्छन् र 1000 पिताहरूभन्दा पनि आमा चाहिँ अत्यन्त बढी हुन्छन् भनेर आमालाई पहिलो नाममा लिएको छ। यो कुरा चाहिँ हामीले प्रकृतिसँग हाम्रो संसारको सृष्टिसँग जोडेर हामीलाई परिवर्तन गर्नुपर्छ। हाम्रा बुवाहरूलाई, हाम्रा आमालाई 1 राख्नुपर्छ, उहाँको आज्ञालाई पहिलो सिर्जार गर्नुपर्छ, 2 पिताको पनि गर्नुपर्छ र 3 गुरुको कुरालाई काट्नु हुँदैन। यी 3 कुरा काट्न थाल्यो भनेदेखि हामी आधुनिक परिवेशमा पनि जुनसुकै परिवेशमा पनि हामी चाहिँ आफूलाई चाहिँ के भन्छौँ उन्नति गर्न सक्दैनौँ र हामी सधैँ नै पछि पर्छौँ। त्यसैले त्यस्तो परिवर्तित समाजमा पनि जो कुरालाई चाहिँ आत्मसात गर्दै अनि हामीले धेरै आधुनिक विषयहरू, धेरै किसिमका परम कुराहरू, ज्ञान विज्ञानका कुराहरूलाई समन्वय गरेर एक मतलब भौतिक ज्ञान र अध्यात्म ज्ञान दुईटैलाई चाहिँ समन्वय गरेर आजको समाजलाई समुन्नत शिक्षित, अर्को चाहिँ के भन्छ घर परिवारलाई एकदम चाहिँ संस्कारित बनाउनु पर्ने आजको ठुलो चुनौती छ। त्यस कारणले यो परम्परा परिवर्तित सन्दर्भमा हामीले यसलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरिमा सर्व किसिमले यसलाई व्याख्या गर्नुपर्छ।
0: हामी अन्तरसंवादमा छौँ। आषाढ शुक्ल पूर्णिमाका दिन आज अध्ययारोबाट उज्यालोतर्फको यात्रामा अघि बढाउन प्रेरित गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। सनातन धर्मले सबैभन्दा माथि मातृ, त्यसपछि पितृ र त्यसपछि आचार्यलाई राखेको छ। आज गुरु पूर्णिमाका अवसरमा हामी अन्तरसंवादलाई केन्द्रित गरिरहेका छौँ। राष्ट्रिय गुरुकुल शिक्षा परिषदका अध्यक्ष एवं परम्परागत विद्यालय समन्वय समितिका सदस्य प्राध्यापक डाक्टर श्रीराम अधिकारीसँग हामी कुराकानी गरिरहेका छौँ। अब डाक्टर साहब, गुरुकुल परम्परामा अलिकति जाउँ। अब यहाँ राष्ट्रिय गुरुकुल शिक्षा परिषदको अध्यक्ष पनि हुनुहुन्छ। आजको दिनमा यो गुरुकुल शिक्षा कसरी चलिरहेको छ अथवा गुरु पूर्णिमाको दिनमा गुरुकुल शिक्षाको महत्त्वबारे चर्चा गर्नु किन आवश्यक छ?
1: यो त अघि हामीले एउटा चाहिँ प्रसङ्ग बताइहाल्यौँ
0: हजुर।
1: अनि त्यो गुरु भन्ने तत्त्व कस्तो भन्छ भने, आफू चाहिँ सम्पूर्ण मेनबत्ती जसरी पग्लेर अनि शिष्यलाई अथवा संसारलाई सबैलाई उज्यालो प्रदान गर्ने त्यस्तो किसिमको छ होइन। अब हजुरले भन्नुभयो हाम्रो शब्दमा गु भनेको अन्धकार हो, रु भनेको त्यो प्रकाश, अनि त्यो दुइटा मिलेर अन्धकारलाई चाहिँ प्रकाशले नाश गरेर एउटा संसारलाई उज्यालो प्रदान गर्ने, तमसोमा ज्योतिर्गमयको अर्थ हाम्रो हो। त्यसैले त्यो कुरा चाहिँ यो प्राचीन सन्दर्भमा पनि त्यत्तिकै सान्दर्भिक थियो, अब हाम्रा चाहिँ ऐतिहासिक सन्दर्भमा पनि सान्दर्भिक थियो र अहिलेको यो सन्दर्भमा पनि अध्ययन पनि सान्दर्भिक छ र भविष्य पनि यो सान्दर्भिक भइरहन्छ। अब यो हाम्रो शास्त्रले चाहिँ के भनेको छ भनेदेखि, गुरु हुन्छन्, उपाध्याय हुन्छन्, आचार्य हुन्छन्, कुलपति हुन्छन्, त्यस्तो किसिमको एउटा विभाजन गरिएको छ। थोरै पढ्यो भने त्यो उपाध्याय हुन्छ, थोरै केही ज्ञान लियो भने, अनि अरू चाहिँ नि अलिकति के भन्छ भनेदेखि आचार सिकाएर, आचार आधान गरेर एउटा उसलाई चाहिँ

0: आचार बान बनाएर त्यो आचार बनाउने व्यक्तित्व आचार्य हुन्छ। अनि अर्को चाहिँ एउटा महत्त्वपूर्ण कुरा छ, हामीले आज कुलगति उपकुलगति भनिराखेका छौँ विश्वविद्यालयमा, यो चाहिँ मनुले एउटा भन्नुभएको छ, छात्राणाम दश सहस्रम योन्नपानादिना भरन् अध्यापयति विप्रर्षि रसौ कुलपति स्मृतः, जसले 10,000 विद्यार्थीहरूलाई भोजन पानी आवासीय सुविधा दिएर पढाउँछ त्यस्तो व्यक्ति चाहिँ कुलपति हो। त्यसैले आजको हाम्रो विश्वविद्यालयले ग्रहण गरेको त्यो पनि प्रसङ्ग छ। त्यसैले अहिलेको सन्दर्भमा हाम्रो नेपालमा गुरुकुलहरू कसरी चलेका छन्, पहिला परम्परामा परम्परागत रूपमा महर्षि शान्तिवनीको गुरुकुल, यतापट्टि जनकपुर याज्ञवर्गको गुरुकुल, विश्वामित्रको गुरुकुल, अब वशिष्ठको गुरुकुल, यी दिव्य किसिमका गुरुकुलहरू थिए, तिनीहरूको आदर्श एकदम हामीले शास्त्रमा पाइन्छ। त्यही आदर्श अनुसार आज पनि गुरुको सान्निध्यमा रहेर प्रत्यक्ष विधिद्वारा, आचार्यको सान्निध्यमा रहेर प्रत्यक्ष विधिद्वारा विभिन्न ज्ञानहरूको आर्जन गर्ने र त्यसलाई के भन्छ प्रयोगमा पनि अझ व्यवहारमा पनि जीवनलाई चाहिँ एउटा चाहिँ राइट बाटोमा होइन राम्रो बाटोमा हिँडाउनका लागि प्रयोग गर्ने स्थलहरू आज व्यापक रूपले गुरुकुलको भएको छ। जस्तो हाम्रा चाहिँ सडानन्द होइन, बालगुरु सडानन्दले भोजपुरबाट सुरु गर्नुभयो गुरुकुलको अवधारणा, अब स्वर्गद्वारी महाप्रभुले त्यहाँबाट फेरि त्यसलाई चाहिँ उजागर गर्नुभयो। त्यस्तै गरेर अहिलेको सन्दर्भमा हेर्ने हो भनेदेखि चाहिँ देवघाटमा गलेश्वर बाबा, ईश्वरानन्द बाबा, अनि राष्ट्र सन्त परमानन्द, अनि त्यसपछि रामानन्द गिरी, यी हाम्रा ब्रह्मदिन पनि भइसकेका व्यक्तित्वहरू भने वर्तमान सन्दर्भमा पनि त्यस्ता स्वामीजीहरूबाट, आचार्यहरूबाट, गुरुहरूबाट, विद्वान विदिषीबाट यसको चाहिँ एउटा बत्ती बाल्ने काम र त्यसलाई चाहिँ तेल थप्ने काम भइरहेको सन्दर्भ छ। र सनातन परम्परा, गुरुकुल शिक्षाको परम्परा आज पनि दिगो रूपमा हामी अगाडि बढाउनलाई प्रयास गरिरहेका छौँ। राज्यले समाजले पनि सहयोग गरिरहेको वर्तमान सन्दर्भ रहेको छ।
1: अब आजको सन्दर्भमा हामीले हिजोका कुराहरू गरिरहँदाखेरि जसरी गुरु पूर्णिमासँग जोडिएका यी आयामहरूलाई हामीले हेऱ्यौँ, यसमा मूलत गायत्री मन्त्रको चर्चा छ हाम्रा धेरै शास्त्रहरूमा, त्यसै गरी वेदको चर्चा छ। वेदको चर्चा अघि यहाँले पनि गरिसक्नुभयो, यो चारवटा वेदको पहिला एउटै थियो, त्यसपछि त्यसलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चारवटा भागमा विभाजन गरियो होइन, त्यसलाई 18 पुराण र उपपुराणको रचनामा पनि लिएर गइयो। अब आजको दिनमा चाहिँ यसको महत्त्व के छ, यसको महत्त्वलाई ठ्याक्कै चाहिँ जनजनमा कसरी पुर्याउन सकिन्छ, अथवा आजका आयामहरूले, आजका चाहिँ सूचना प्रविधिको युगले जसरी हामीलाई चाहिँ एकातिर लिएर गइरहेको छ, यी विषयहरू जुन महत्त्वपूर्ण छन् यी कहीँ कतै लुप्त हुने हुन् कि, अथवा यसको लाभ प्राप्त नहुने हो कि?
0: हजुर, यो महत्त्वपूर्ण कुरा के छ भने वेद चाहिँ कसो भएको भने ब्रह्माबाट उपदेश भयो, वायुमण्डलमा रहिरह्यो, अनि ऋषि महर्षिहरूले त्यसलाई चाहिँ तपस्याको उसमा र आत्मसात गरी आफूमा खट्ट लिएर आए, त्यो लेखेनन्, मन्त्रद्रष्टा भए उनीहरू, देख्ने भए, देख्न सक्ने, आफू आत्मसात गर्न सक्ने र आत्मसात गरेको कुरालाई शिष्य पर शिष्यमा छोरा भरमा चाहिँ त्यसलाई चाहिँ श्रुति परम्पराले वितरण गर्नुभयो र यो कुरा व्यापक रूपमा आयो। त्यसैले वेद अपौरुषीय हो, वेदले जे जे जे उच्चारण गरेको छ त्यो वायुमण्डलमा रहेको छ। जसरी भगवान् कृष्णले गीतामा जुन उपदेश गर्नुभएको छ त्यो उपदेश गरेको वाक्यहरू उहाँकै वाणीमा चाहिँ वायुमण्डलमा उपदेश त भइरहेको छ र त्यसलाई अहिलेको विश्वले त्यसलाई खोजिरहेको छ। हाम्रो नेपालमा पनि वायु बोलाउने परम्परा अझै रहिरहेको छ। त्यहाँ बितेको व्यक्तिले अथवा त्यहाँ केही घटना घटेको, के कसरी घटना घट्यो भनेर वायु बोलाएर बुझ्ने परम्परा छ, किनभने उसले बोलेको घटना घटेको बेलामा आएका आवाजहरू त्यस्तो चाहिँ वायुमा रहिरहने र त्यसलाई चाहिँ प्राणहरू लिएर आएर होइन त्यसलाई चाहिँ शक्तिले प्राणहरू लिएर आएर बुझ्ने प्रयास वायु बोलाउने व्यवस्था कब छ भनेदेखि आज त सञ्जालको रूपमा, आज त वेबसाइटको हाम्रो चाहिँ माध्यमले, इन्टरनेटको माध्यमले विश्वमा आज हामी हाम्रा कुराहरू व्यक्त गर्न सक्ने, एउटाले अर्कोलाई गर्न सक्ने र आदान प्रदान गर्न सक्ने भएको सन्दर्भ छ। यस्तो अवस्थामा चाहिँ के कुरा हुन्छ भनेदेखि आफ्नो परम्परा जुन छ, जस्तो मनु, वेद व्यास, पाणिनि, दैमिनी होइन, यस्तो किसिमको नेमुनि, अनि गौतम बुद्ध होइन, अथवा चाहिँ नि मष्टपूजक मरुदका उपासकहरू भएको जस्तो आफ्नो देशको सम्पूर्ण कुराहरू चाहिँ पहिला हामीले चाहिँ आत्मसात गरेर त्यसलाई चाहिँ विश्वव्यापी समाजव्यापी लानुपर्छ। पहिला त्यसमा अडक हुनुपर्छ, हामी हाम्रा कुराहरू थाहा पाउनुपर्छ, अनि विश्वका हाम्रा कुराहरू थाहा पाउनुपर्छ र त्यो अनुसार आफूलाई लानुपर्छ। आजको सन्दर्भ चाहिँ त्यो छ। अब यलम्बरको कुरा, फल्गुनन्दको कुरा, यो हाम्रो देशका चाहिँ विभिन्न आयाम र चाहिँ विशिष्टता बोकेका र समाजमा चाहिँ योगदान दिएका व्यक्तिहरूलाई हामीले अहिलेको सरल माध्यमले, प्रविधिको माध्यमले विद्यार्थीमा पुर्याउनु पर्ने र त्यो महत्त्व बुझेर त्यसलाई चाहिँ आत्मसात गरेर त्यसो अनुसार अनुकूल आफूलाई चाहिँ ढाल्ने किसिमको कुरालाई चाहिँ प्रविधिसँग जोड्ने, हरेक कुराबाट ज्ञान लिने र त्यो ज्ञान लिएर आफ्नो जीवनलाई चाहिँ त्योमय बनाउने, तपस्यामय, साधनामय र सृजनशील बनाउने कुरा नै यो सबै कुराको चाहिँ निचोड हुन्छ भन्ने मलाई लाग्छ।
1: अब मूलत शिक्षाको यदि हामी कुरा गर्ने हो भने त्यसको दुईवटा आयाम देखिन्छ। एउटा त आफ्नो जीवनलाई चाहिँ ज्ञानबाट चाहिँ निपुण बनाउने र जीवनलाई सरल ढङ्गले, सहज ढङ्गले, यहाँले भनेको छ जस्तो आध्यात्मिक ढङ्गले या धार्मिक भावनाले बाँच्ने एउटा, अर्को चाहिँ अरूको जीवन सहज बनाउने, जस्तो मेरो अधिकारको कुरा गर्दै गर्दाखेरि मेरो कर्तव्य के हो भन्ने कुरा पनि बोध गराउने, यो दुईवटा आयामहरू छन्। अब हाम्रा परम्परागत विद्यालयहरूले अथवा परम्परागत शिक्षाले जसरी नैतिक शिक्षाका मार्फतबाट माध्यमबाट हामीलाई त्यतातिर प्रेरित गरिरहेको थियो, आज त्यसको अलिकति आवश्यकता खड्किरहेको देखिएको छ भनिन्छ। अब यो आजको दिनले हामीलाई यी कुराहरूलाई पुरा गर्ने सन्दर्भमा कसरी चाहिँ भूमिका निर्वाह गर्न सक्ला, अन्तिममा भनिदिनुहोस् न।
0: यो कस्तो छ भने अधिकार भने चाहिँ के हो भने, जस्तो हामीले चाहिँ हरेक कुराको अधिकारी हुन्छ, हरेक विषयको प्रयोजन हुन्छ, विषय हुन्छ, अधिकारी हुन्छ, त्यो कसले त्यो लिने भन्ने हुन्छ, त्यसको क्षेत्र हुन्छ, ती सबै कुरा बुझेर अनि पहिला चाहिँ आफू कुन पद कुन मा कसरी पोजिसनमा छु, आफू के हो, मेरो दायित्व के हो भन्ने कुरा पहिला बुझेर अनि त्यो चाहिँ मेरो दायित्व के हो, त्यो चाहिँ खुसिया छ कि छैन, मैले गर्नुपर्ने कुरा चाहिँ भएको छ कि छैन, होइन, मैले पालना गर्नुपर्ने कुरा भएको छ कि छैन, मैले चाहिँ आर्जन गर्नुपर्ने कुरा भएको छ कि छैन, मैले त्यो आर्जन गरेकोबाट चाहिँ राज्यलाई दिने कुरा भएको छ कि छैन, त्यो सबै पहिला आफूलाई निहाल्नुपर्छ। अनि त्यो भएर महाभारतमा हुन्छ नि, महाभारतले पनि पहिला होइन आफूप्रति ढाक, आफूलाई हेर, आफूलाई चाहिँ सबै गर, अनि त्यहाँबाट चाहिँ नि अरूतिर जाऊ, अनि अरूको कुरा गर, अनि अधिकारको कुरा गर्दा नि पहिला चाहिँ त्यो आफ्नो चाहिँ दायित्व, आफ्नो क्षेत्र, आफ्नो के भन्छ, आफ्नो चाहिँ मर्यादा कहाँसम्म हो त्यति बुझेर अनि त्यो अधिकारको कुरा गर्नुपर्छ र अनि त्यो भयो भने अरू संसारमा खासै कुराहरूमा समस्या आउँदैन, किनभने त्यो हरेकले आफ्नो क्षेत्र बुझ्ने र आफू सीमामा रहने हो भने रहेपछि अरू कुराहरू समस्या आउँदैन। आजको गुरु पूर्णिमाको अवसरमा हामीले बुझ्नुपर्ने कुरा के हो भने, गुरु शिष्य, जस्तो गुरु चाहिँ नि विद्याबाट शिष्य विद्याबाट पनि हुन्छ र वंशबाट पनि हुन्छ, छोरो चाहिँ विद्याबाट पनि हुन्छ वंशबाट पनि हुन्छ, होइन, वंशबाट पनि छोरो हुन्छ अनि विद्या पढाएको आधारमा पनि छोरो हुन्छ, त्यस कारण दुइटै कुरालाई आफू चाहिँ सन्तान हो, गुरुको सन्तान हो र उहाँको चाहिँ कुराहरूमा हामी जानुपर्छ, उहाँको यो थियो यो कुरा हामीले अपनाउनु गर्नुपर्छ भनेर आफूलाई राख्ने र त्योभन्दा अझ गुरु चाहिँ के छ भने शिष्य, गुरु चाहिँ के छ भने शिष्यबाट जहिले पराजय हुन जान्छ, छोरोबाट सधैँ बा आफ्नो पिता चाहिँ पराजित भएको हो, किनभने एउटा पुस्ताबाट अर्को पुस्ता गएर त उन्नति प्रगति भएको हुनु पर्यो नि, होइन, बढेको हुनु पर्यो, हो त्यो कारणले आजको कुरा चाहिँ के भने आफ्नो गुरुलाई पनि जित्ने तर गुरुलाई चाहिँ अपमान गरेर जित्ने होइन, गुरुका कुराहरूलाई लिएर उहाँबाट लिएका कुरालाई अझ आफ्नो साधनाबाट बढेर जित्ने, पितालाई पनि उहाँको कुरा लिएर उहाँको चाहिँ लिएर आफ्ना आफ्ना चाहिँ साधनाबाट, आफ्ना क्रियाकलापबाट, आफ्ना चाहिँ के भन्छ, आफ्नो नयाँ नयाँ ऊर्जाबाट, नयाँ नयाँ सिर्जनाबाट जितेर अनि आफूलाई अधिकार र कर्तव्यको कुरामा अगाडि बढाउनु नै आजको ठुलो चाहिँ के भन्छ समयको माग हो। आजको
1: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
0: हजुर नमस्कार, हजुरलाई चाहिँ नेपालको माध्यमबाट मेरा कुरा राखिदिनु भएकोमा म सतत नमन गर्दै हजुरहरूप्रति विशेष आभारी र आभार व्यक्त गर्छु।
1: उहाँ हुनुहुन्थ्यो प्राध्यापक डाक्टर श्रीराम अधिकारी, आज गुरु पूर्णिमा यसै अवसरमा हामी अन्तरसंवादमा केन्द्रित थियौँ। प्राविधिक मित्र शङ्कर भण्डारीलाई धन्यवाद। यो गीतसँगै सन्तोष रेग्मी पनि बिदा हुन्छु। नमस्कार।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अहिले बिहानको 7 बज्न लाग्यो। अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नागरिकको सुरक्षा सुनिश्चित गर्दै पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु सरकारको पहिलो दायित्व भएको भन्दै सुनसरी घटनामा संयमता अपनाउन सबैमा प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जिल्लाका 10 स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी। सुनसरी घटना लगायतका विषयमा छलफल गर्न रासोपाद्वारा आज सर्वदलीय बैठकको आह्वान। कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीका मंगलबहादुर साई मुख्यमन्त्री नियुक्त। लुम्बिनी प्रदेशमा नेपाली कंग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो। आज गुरु पूर्णिमा तथा व्यास जयन्ती गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै र जापानको केयोसु टापुमा गएको शक्तिशाली भूकम्पमा कयौं मानिस भग्नावशेषमा परेको आशंका।

0: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14# ह्यास डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानून बमोजिम कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको बताउँदै न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानून अनुसार कारवाही हुने पनि स्पष्ट पार्नु भएको छ। सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने प्रधानमन्त्रीले बताउनु भएको छ। उहाँले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अप्नाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभएको छ, फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तु रिस, डर, आक्रोशलाई हटाउनुहोला। उत्तेजित हुने वा गराउने कुनै पनि काममा शरीक नभइदिनुहोला। सुरक्षित र संयमित भएर बसौँ, एकअर्कालाई प्रेम र सम्मान गरौँ, सामाजिक सद्भाव कायम राखौँ। मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारवाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो। सरकारले यो सबै काम यथासके चाँडो गर्नेछ। सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सो दायित्व पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। सुनसरीको देवानगंजमा दुई समूह बीच उत्पन्न तनाव थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका 10 स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी आदेश अनुसार हिजो बेलुका 8 बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू जारी गरिएको छ। आदेश स्थानीय प्रशासन ऐन 2028 दफा 6 बमोजिम जारी गरिएको पनि प्रशासनले जनाएको छ। कर्फ्यू लागू भएका क्षेत्रमा कुनै पनि व्यक्तिलाई हिँडडुल गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा अन्य सार्वजनिक गतिविधि सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार राति भएको घटना र त्यसपछि उत्पन्न तनाव सहज बनाउने प्रयास भइरहेको छ। सो घटनाबारे गठित छानबिन समितिले छानबिनको काम सुरु गरेको छ। जिल्लाका केही स्थानमा हिजो पनि कर्फ्यू जारी राखी सुरक्षाकर्मीको उच्च सतर्कता, प्रशासनको निरन्तर समन्वय, राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा समुदायका अगुवाको सक्रियताले सामाजिक सद्भाव कायम गर्ने प्रयास गरिएको छ। सुनसरीको दुअबी, पकली लगायत स्थानमा स्थानीय सर्वसाधारणले सद्भाव र्यालीको आयोजना समेत गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुनसरी घटना लगायतका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। आज बिहान 8 बजे सिंहदरबार स्थित लेखा समितिको बैठक कक्षमा आयोजना गरिएको बैठकमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्त ठाकुर र सिके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको रासोपाका महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। महामन्त्री आचार्यले अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनैतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकता बोध भएकाले छलफल आयोजना गरिएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भाव खलबलिने गरी गतिविधि नगर्न आम नागरिक अगुवा र सरकारवाला पक्षसँग अपिल गरेको छ। पार्टी सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा सुनसरी लगायतका पूर्वी जिल्लामा भएका घटनाले निम्त्याएको परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै पनि उत्तेजना र अफवाहको पछि नलागी उच्च संयम अपनाउन आग्रह गरेको छ। विज्ञप्तिमा परिस्थिति सामान्यीकरण गर्न, शान्ति सुरक्षा कायम राख्न र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। साथै रासोपाले विज्ञप्ति मार्फत पीडितलाई न्याय, उचित क्षतिपूर्ति र घाइतेको निशुल्क उपचारको माग गरेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका विभिन्न राजनैतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ। छलफलमा साउन 14 सुरु हुने प्रतिनिधि सभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त बिजनेस उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको सुनवाई गरेको छ। समितिको हिजो बसेको बैठकले प्रस्तावित निर्वाचन आयुक्तहरू वाग्ले र सुब्बाको छुट्टा छुट्टै सुनवाई गरेको हो। प्रस्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षसँग समन्वय र संवादलाई प्राथमिकता दिने बताउनुभयो। नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, विधिको शासन र सुशासनप्रति सधैँ प्रतिबद्ध रहने उल्लेख गर्दै वाग्ले सरकारवालासँग सहकार्य र सहमतिका आधारमा निष्पक्ष र तटस्थ भूमिकामा रही कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै प्रस्तावित निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाले संविधान र कानूनको पूर्ण पालना गर्दै तथ्य, प्रमाण र विधिको शासनका आधारमा निर्णय गरी अघि बढ्ने बताउनुभयो। संसदीय सुनवाई समितिमा अवधारणा पत्र प्रस्तुत गर्दै उहाँले सुरक्षित र उत्तरदायी डिजिटल रूपान्तरणमा निरन्तर काम गर्ने बताउँदै नेपालको निर्वाचन प्रणालीलाई पूर्णत डिजिटल र प्रविधि मैत्री बनाउन सकिने उल्लेख गर्नुभयो। समितिले आज प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका मानबहादुर कार्कीको संसदीय सुनवाई गर्ने समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका कर्णाली प्रदेश सभा दलका नेता मंगलबहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधान बमोजिम साईलाई हिजो मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। यसअघि हिजै नेकपा एमालेको समर्थनमा कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा पुगी नेता साईले मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको थियो। मुख्यमन्त्रीमा त साईको शपथ ग्रहण भने आज हुने कर्णाली प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। साईले दावी पेश गर्ने समयमा एमालेका प्रमुख सचेतक टेकराज पछाईको पनि उपस्थिति थियो। हाल कर्णाली प्रदेश सभाका 40 प्रदेश सभा सदस्य मध्ये 14 नेपाली कम्युनिस्ट पार्टी नेकपा र 10 नेकपा एमालेका प्रदेश सभा सदस्य छन्। उता लुम्बिनी प्रदेश सरकारबाट नेपाली काङ्ग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै काङ्ग्रेसका 5 मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। नेपाली कङ्ग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनुभयो। राजीनामा बुझाउने मन्त्रीहरूमा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हा र वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार हुनुहुन्छ। केन्द्रीय राजनीतिमा समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै सरकारबाट बाहिरिएका हुन्। काङ्ग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाको संयुक्त सरकार गठन हुने तयारी छ। नयाँ मन्त्रीहरूको नियुक्ति र मन्त्रालय बाँडफाँडका विषयमा एमाले र नेकपाका नेतृत्वबीच छलफल हुने बताइएको छ। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत परियोजनाको बाँध खोलिने भएकाले महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरी त्यहाँको एनएचपिसी लिमिटेड धौलीगङ्गा पावर स्टेसन दार्चुलाले आज बिहान 6 भोलि अपरान्न 6 सिल्ट सफाइका लागि बाँध खोल्ने जानकारी आएकाले सतर्कता अपनाउन आग्रह गरेको हो। त्यस्तै जिल्ला प्रशासन कार्यालय बैतडीले पनि महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अप्नाउन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले विज्ञप्ति जारी गरी आवश्यक सतर्कता अप्नाउन आग्रह गर्नुभएको हो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारवालालाई आवश्यक पूर्व तयारी र सतर्कता अप्नाउन पनि निर्देशन दिएको उहाँले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनस्थापनाका लागि भएका सङ्घर्षका कठिन दिनहरूमा श्रेष्ठले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहने बताउनु भएको छ। यसैबीच नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। त्यस्तै कङ्ग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शोक सन्देश मार्फत स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। नेपाली कङ्ग्रेसका वरिष्ठ नेता श्रेष्ठको 79 वर्षको उमेरमा हिजो निधन भएको हो। उहाँको जावलाखेल स्थित हेलियस हस्पिटलमा उपचारका क्रममा निधन भएको कङ्ग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। नेता श्रेष्ठको शव आज पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा दाह संस्कारका लागि लगिने पार्टी कार्यालयले जनाएको छ। विभिन्न राजनैतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको समस्यालाई वार्ता, संवाद र सहमति मार्फत समाधान खोज्न अपील गरेको छ। वीरगंज स्थित नेपाली कङ्ग्रेसको पार्टी कार्यालयमा हिजो बसेको सर्वदलीय बैठकले आन्दोलन र प्रदर्शनभन्दा पनि सम्बन्धित पक्षबीच समन्वय र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेका हुन्। नारायणी अस्पतालका 71 चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। शनिबार वीरगंज महानगरपालिका 25 निवासी 45 वर्षीय राजकुमार पटेल को उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत चिकित्सक मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गरेका थिए। आक्रमणका कारण डाक्टर राम गम्भीर घाइते भएपछि विरोधमा उत्रिएका 71 चिकित्सकले हिजो सामूहिक राजीनामा दिएका छन्। शनिबारदेखि अस्पतालका सम्पूर्ण सेवा ठप्प रहेको छ। स्वास्थ्य सेवा जस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ। चिकित्सक तथा स्वास्थ्य कर्मीहरूले आकस्मिक बाहेका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यस्तो आग्रह गर्नुभएको हो। उहाँले विज्ञप्ति प्रकाशन गर्दै स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सक पेसाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्बाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सबै अस्पतालहरूलाई आग्रह गर्नुभएको छ। विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको र दोषीलाई कानुनी दायरामा ल्याइने पनि मन्त्रालयले उल्लेख गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल कानून आयोग ऐन 2063 संशोधनको प्रक्रिया अघि बढाउँदै प्रस्तावित विधेयकको मसुदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै मन्त्रालयद्वारा सञ्चालित सुझाव पोर्टल मार्फत प्रकाशन भएको मितिले 7 दिनभित्र आफ्नो राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। मन्त्रालयका अनुसार विधेयकलाई थप समावेशी, प्रभावकारी र व्यवहारिक बनाउन नागरिक तथा सरकारवाला पक्षको सहभागितासहित सुझाव संकलन गर्न लागिएको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सरकारी विधेयकको तर्जुमा प्रक्रियालाई थप संस्थागत र उत्तरदायी बनाउन नेपाल कानून आयोगलाई सुदृढ बनाउने तयारी गरिएको बताउनु भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गैर आवासीय नेपाली एनआरएनएको ज्ञान, सिप, प्रविधि र पुँजीलाई स्वदेशको विकाससँग जोड्ने गरी सरकारले नीतिगत, कानुनी तथा व्यवहारिक सुधारलाई प्राथमिकता दिएको बताउनु भएको छ। हिजो सूचना तथा संचार मन्त्रालयमा गैर आवासीय नेपाली संघका पदाधिकारीसँग भएको भेटवार्तामा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सरकारले देशमा लगानी मैत्री वातावरण निर्माण गर्न आवश्यक सुधारका काम अघि बढाइरहेको बताउनुभयो। भेटका क्रममा एनआरएनएका प्रतिनिधिहरूले सन् 2027 जनवरीमा काठमाडौँमा आयोजना हुने 4th एनआरएनए ग्लोबल नलेज कन्भेन्सन 2027 को तयारीबारे जानकारी गराएका थिए। सम्मेलनले विश्वभर रहेका नेपालीको ज्ञान सिप अनुभव र नवप्रवर्तनलाई नेपालको विकाससँग जोड्ने उद्देश्य राखेको पनि एनआरएनएले जनाएको छ। पहिरोमा परी लमजुङको मध्य नेपाल नगरपालिका साथ भाट बेसीमा दुईजनाको मृत्यु भएको छ। हिजो बिहान गएको पहिरोले घर पुरिएर मध्य नेपाल साथ भाट बेसीका टिक बहादुर बिक र उनकी छोरी विनिता बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो। आषाढ शुक्ल पूर्णिमाका दिन आज अँध्यारोबाट उज्यालोतर्फको यात्रामा अघि बढाउन प्रेरित गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्धकार र रु भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ। शास्त्रहरूमा गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुहरूको महिमा गरिएको पाइन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। माता पिता जस्तै गुरुलाई पनि देवता समान मानी आचार्य देवो भव भनिन्छ। गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरुप्रति श्रद्धा भाव प्रकट गर्ने गरेका छन्। आजै वेदलाई ऋग्वेद अजुर्वेद सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो। व्यासले पुराण र उपपुराणका माध्यमबाट सन्देश दिनुभएको छ। उहाँले अरूको उपकार गरे धर्म हुन्छ र अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ। पाँचौँ वेद समेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो। आज देशभरका विभिन्न गुरुकुल शिक्षालय एवं सङ्घ संस्थाले पनि गुरु पूर्णिमा पर्व मनाउँछन्। चितवनको राप्ती नगरपालिकाका 507 परिवारलाई धुवा रहित चुलो वितरण गरिएको छ। नगरपालिकासँगको सहकारीमा 405 र समुदायसँगको सहकारीमा 102 चुलो वितरण गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो। बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको ठहर गर्दै दुई व्यवसायीलाई सजाएर जरिवाना गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले दायर गरेका दुई छुट्टा छुट्टै मुद्दामा अदालतले कोहलपुर 11 स्थित अस्मिता चाउमिन उद्योग संचालक परशुराम घिमिरेलाई 1 कैद सजाय सुनाएको छ। यस्तै जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले नेपालगञ्ज 2 स्थित गौरी मिनी मार्टका संचालक रामजी बैस्यलाई 50,000 रुपियाँ जरिवाना गर्ने फैसला सुनाएको छ। हुम्लाको श्रीनगर बजार क्षेत्रमा ट्र्याक खुलेको लामो समयपछि सडक कालोपत्रे हुने भएको छ। पूर्वाधार विकास कार्यालय हुम्ला र स्थानीयको सहमतिमा सडक मापदण्ड अनुसार सडक विस्तार र कालोपत्रे गरिने भएपछि त्यस क्षेत्रको मुहार फेरिने आशा गरिएको छ। हुम्लाबाट संवाददाता कालीबहादुर थापाको यो रिपोर्ट।
3: पूर्वाधार विकास कार्यालय हुम्लाको सक्रियता र स्थानीयको सहमतिमा सडक मापदण्ड अनुसार 10 कायम गर्ने निर्णय गरिएपछि बजारको मुहार फेरिने आशा पलाएको छ। तर यो मापदण्ड लागू गर्दा बजारका धेरै घर र संरचनाहरू भत्किने भएपछि स्थानीयहरूमा खुसी र चिन्ता एकसाथ देखिएको छ। स्थानीय एक व्यापारी समेत रहेका सेवानिवृत्त प्रहरी निरीक्षक चक्र बुढा
4: बाधा अर्चना गर्ने हाम्रो उद्देश्य है, तर यहाँको जनताले राहत पाउनु पर्छ। पूर्ण रूपमा यहाँको बजारलाई व्यवस्थित गरेर 10 कटाउनु पर्छ।
3: सरकारले उचित क्षतिपूर्ति र विकल्प दिएर सडक विस्तार गरिनु पर्ने अर्का व्यापारी नवराज महताराको भनाइ छ।
5: 10 काटे बाबतको गाउँपालिकामा त्यतिकै लाभदायी गराउनु सक्नु पर्यो। बजार संरचनाहरू भत्काउँदै जाने, व्यवसायलाई डुबाउँदै जाने,
3: बजारलाई व्यवस्थित र आधुनिक बनाउन 10 मापदण्ड अनिवार्य हुनुपर्ने तर्क गर्ने अर्का स्थानीय ज्येष्ठ नागरिक अक फडेराको रहेको छ।
6: जसरी पनि यो पाइलट एकाएर रोड सफल होस्, बजार सफल होस्, भविष्य तारा बच्चा बच्चीबाट हामी गाली नपाऊ।
3: सडक साँगुरो हुँदा एम्बुलेन्स वा दमकल पस्न सक्दैन, दुर्घटनाको डर हुन्छ। बजार व्यवस्थित गर्ने हो भने 10 मिटर सडक काट्नु पर्ने अधिकांशको भनाइ छ। पूर्वाधार विकास कार्यालयले भने दुवै पक्ष बीच समन्वय गर्दै कसैलाई पनि अन्याय नहुने गरी सडक विस्तार गरिनु पर्ने बताएको छ। ओल्ड बेङले स्वीकृत गरे अनुसार नै 3 मिटर 75 सेन्टिमिटर कालो पत्रे गरिने बताउँदै उक्त सडक निर्माणका साइट इन्चार्ज पारस डाँगी
7: ओल्ड बेङ अनुसार लागत अनुमान नै त्यही अनुसार स्वीकृत भएको छ। अहिलेको लागि हुने भनेको हाम्रो 3 75+75+75 माथि नै हुने हो, त्यति नै हुने कालो पत्रे।
3: विकास र निजी सम्पत्तिको रक्षा बीचको यो दोसातमा उभिएको श्रीनगर बजारले कस्तो निकास पाउला त्यो भने आगामी दिनमा हुने कार्यान्वयन र सरकारी तहको सम्बोधनले नै देखाउनेछ। काली बहादुर थापा, रेडियो नेपाल, हुम्ला।
2: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। जापानको क्युसु टापुमा शक्तिशाली भूकम्प गएको छ। 6.8 म्याग्निच्युडको भूकम्पमा परि त्यहाँ रहेको एउटा सपिङ मलमा धेरै मानिस फँसेको बताइएको छ। भूकम्पका कारण सपिङ मलको दोस्रो तलामा भत्किएको र धेरै मानिस त्यहाँ पुरिएको हुनसक्ने आशंका गरिएको छ। सपिङ मलमा कार्यरत 20-30 जना कर्मचारी सम्पर्कविहीन भएको एनएसकेले जनाएको छ। भूकम्पका कारण विद्युत आपूर्ति रोकिएको र सडक तथा पुलहरू भत्किएका छन्। भूकम्पपछि 60 भन्दा बढी परकम्प गएको उल्लेख गरिएको छ। जापानमा हरेक 5 मिनटमा ससाना भूकम्पहरू गइरहने बताइएको छ। स्पेनको राजधानी म्याड्रिडको पश्चिमी क्षेत्रमा फैलिएको डडेलो नियन्त्रणमा केही सफलता मिलेको त्यहाँका गृहमन्त्रीले बताएका छन्। डडेलोका कारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। स्पेन सरकारले गत साता देशको इतिहासमै सबैभन्दा भीषण मध्येका डडेलो नियन्त्रणका लागि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। डडेलोका कारण फ्रान्स पनि नराम्ररी प्रभावित भएको छ भने इटालीमा पनि डडेलो सल्किएको थियो। फ्रान्समा डडेलो प्रभावित क्षेत्रबाट 3 लाखभन्दा बढी मानिसलाई अन्यत्र सारिएको छ। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: अर्थमन्त्री डाक्टर सोनी वाग्लेले निर्यात विस्तार गर्ने अर्थतन्त्रको नेतृत्व गर्न उद्योगीहरूलाई आग्रह गर्नु भएको छ। मंगलबार सिंहदरबारमा उद्यमीसँग अर्थमन्त्री विषयक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनस्थापित गर्नुपर्ने बताउनु भयो। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले गरेको लगानी सुरक्षित प्रतिफल प्राप्त गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको समेत अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभयो। पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार तथा वित्तीय क्षेत्र सुधार र लगानीको वातावरण सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढेको पनि अर्थमन्त्रीले बताउनुभयो। कार्यक्रममा अर्थमन्त्री वाग्लेले लगानी, उत्पादन, उद्योग विस्तार, नयाँ उद्यम स्थापना तथा रोजगारी सृजना मार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्ने साझा लक्ष्यमा केन्द्रित हुन उद्योगीहरूलाई आग्रह समेत गर्नुभयो। गत आर्थिक वर्ष 2082-83 7,39,94,000 मूल्य बराबरको 8,98,198 किलोग्राम स्वीट कर्न फ्रोजन नेपालमा आयात भएको छ। भन्सार विभाग अनुसार आर्थिक वर्ष 2081-82 भारतबाट 8,64,02,000 मूल्य बराबरको 9,05,701 किलोग्राम स्वीट कर्न फ्रोजन आयात भएको थियो। सोही आर्थिक वर्ष चीनबाट भने 8,000 मूल्य पर्ने 75 किलोग्राम स्वीट कर्न आयात भएको थियो। होटल एसोसिएसन अफ नेपाल बागमतीका अध्यक्ष रामसुन्दर बक्रेले नेपालका होटल तथा रेस्टुरेन्टमा ग्राहकको रोजाइमा स्वीट कर्न पर्दै आएको बताउनु भयो। विदेशबाट स्वीट कर्न मात्रै होइन ठूलो परिमाणमा मकै पनि भित्रिने गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष 2082-83 भारत, टर्की, ब्राजिल, अर्जेन्टिना, चीन लगायत मुलुकबाट 12,41,00,000 मूल्य बराबरको 30,65,46,000 किलोग्राम खाद्यान्नको रूपमा मकैको आयात भएको छ। नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने स्पष्ट पारेको छ। आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचना अनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणले सूचना मार्फत ग्राहकले भुक्तानी गरिसकेको रकमलाई आगामी महिनाको बिलमा समायोजन गर्ने गरी आवश्यक प्रबन्ध मिलाएको उल्लेख गरेको छ। सरकारले अपनाएको सजगता र उत्पादन बढाउने किसानको प्रयासपछि नेपाल क्रमशः केरा खेतीमा आत्मनिर्भरतातर्फ उन्मुख भएको छ। नेपालमा वार्षिक 9,00,000 मेट्रिक टन केरा खपत हुने गरेको तथ्याङ्क छ। गत वर्ष नेपालमा 7 लाख मेट्रिक टन केरा उत्पादन भएको थियो। नेपालमा हाल 15,000 हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। केरा खेतीमा 7,600 बढी किसानहरू संलग्न भएका छन्। अपुग 2 लाख मेट्रिक टन केरा उत्पादन गर्ने योजनाका साथ काम भइरहेको नेपाल केरा उत्पादक महासंघले जनाएको छ। अब नेपाली उत्पादनले 12 महिनाको माग धान सक्ने अवस्था बन्दै गएको महासंघले उल्लेख गरेको छ।
2: भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
10: काभा पुरुष भलिबल च्याम्पियनसिपमा 5 औं स्थानका लागि भएको खेलमा पनि नेपाल पराजित भएको छ। पाकिस्तानको राजधानी इस्लामाबाद स्थित गारिसन जिन्हा स्पोर्ट्स कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा कजाकिस्तानसँग नेपाल 3-0 सोझो सेटमा पराजित भएको हो। यो सँगै नेपाल प्रतियोगितामा जितविहीन रह्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँगै 3-2 सेटमा पराजित भएको थियो। नेपाल दोस्रो खेलमा श्रीलङ्कासँग 3-2 सेटमा पराजित भयो। तेस्रो खेलमा भने आयोजकले 3-0 सोझो सेटमा नेपाललाई पराजित गरेको थियो। बङ्गलादेश विरुद्ध 3-2 सेटमा पराजित भएको नेपाल लिग चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। लगातार 3 हारसँगै विश्वकप लिग 2 नेपालको यात्रा अत्यन्त कठिन स्थितिमा पुगेको छ। नेपाल अब टप 4 अटाउने गणितीय सम्भावना पनि बाँकी छैन। 100% जित निकाल्ने लक्ष्य र दबाव सहित नेदरल्यान्ड्स पुगेको नेपालले ठिक उल्टो प्रदर्शन गरेको छ।
2: अझै बम अब मौसम। आज देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहनुका साथै देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी प्रदेशका तराई र मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका 1-2 स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.1 डिग्री सेल्सियस न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:18 भयो भने सूर्यास्त भरे साँझ 7:01 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नागरिकको सुरक्षा सुनिश्चित गर्दै पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानूनी दायरामा ल्याउनु सरकारको पहिलो दायित्व भएको भन्दै सुनसरी घटनामा संयमता अपनाउन सबैमा प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जिल्लाका 10 स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी। सुनसरी घटना लगायतका विषयमा छलफल गर्न रासुपाद्वारा आज सर्वदलीय बैठकको आह्वान। कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीका मंगलबहादुर साई मुख्यमन्त्री नियुक्त। लुम्बिनी प्रदेशमा नेपाली कंग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो। आज गुरु पूर्णिमा तथा व्यास जयन्ती गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै र जापानको कोएउसु टापुमा गएको शक्तिशाली भूकम्पमा कयौं मानिस भग्नावशेषमा परेको आशंका। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडी नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।
11: फोर्जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
12: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
13: नेपालको समावेशी आवाज।
12: नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
14: कार्यक्रम बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
12: कार्यक्रममा हामी विद्यमान कानूनी व्यवस्थाहरू, नेपालको संविधान 2072 प्रत्यावृत गरेका मौलिक हक कार्यान्वयनका सम्बन्धमा नेपाल सरकारबाट भएका पहलहरू, त्यसका पक्षहरू, आयाम अभ्यास लगायत बारे जानकारी दिनुका साथ आम सर्वसाधारणलाई न्यायिक पहुँच अभिवृद्धि गर्न आवश्यक विषयमा सम्बद्ध व्यक्तित्वहरूसँग छलफल गर्नेछौ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले चालु आर्थिक वर्षलाई कानून सुधार तथा कानून निर्माण वर्षका रूपमा घोषणा गरेको छ। त्यसक्रममा 166 विधेयक निर्माण तथा संशोधन गर्ने घोषणा सहित सरकारले संसदमा कार्ययोजना पेश गरेको छ। कार्ययोजनामा आर्थिक वर्ष 2083-84 लागि घोषित कानून निर्माण तथा सुधार वर्ष सफल पार्न विभिन्न योजना र कार्यक्रम तय गरिएको छ, जस अनुसार प्रचलित कानूनको खारेजी, संशोधन, संहिताकरण, एकीकरण तथा नयाँ बनाउनु पर्ने विधेयकको पहिचान गर्न उच्च स्तरीय कानून सुधार समिति गठन गरिएको छ। संघीय संसदमा विधेयक निर्माण, छलफल र पारित गर्ने प्रक्रिया समयमा नै सम्पन्न गर्न संलग्न जनशक्तिको प्राविधिक तथा प्रशासनिक क्षमता अभिवृद्धि गरिने कार्ययोजनामा उल्लेख छ। मन्त्रालयले प्रत्येक महिनाको पहिलो सोमबार सम्बन्धित मन्त्रालयका कानून महाशाखा शाखा प्रमुखहरूसँग विधेयकको प्रगतिबारे परामर्श बैठक गर्ने तय गरेको छ। प्रत्येक मन्त्रालयका मन्त्रीसँग विधेयकको अवस्थाबारे नियमित छलफल गरी समयमा नै संसदमा पेश गर्न आवश्यक सहजीकरण गरिने मन्त्रालयले जनाएको छ। कानून निर्माणमा नागरिक सहभागिताका लागि नो योर ल अन्तर्गत कानूनको जानकारी आम नागरिकमा पुर्याउने र मेक योर ओन ल मार्फत आम नागरिक र सरकारी कर्मचारीबाट प्राप्त सुझावहरूको अध्ययन गरिने सरकारको योजना छ। आम नागरिक तथा सरोकारवालाबाट प्राप्त सुझावहरूको अध्ययन गरी उपयुक्त सुझावलाई कानून संशोधन तथा नयाँ कानून निर्माण प्रक्रियामा समावेश गरिने मन्त्रालयले जनाएको छ। संघीय संसदका विषयगत समितिहरूलाई थप सक्रिय बनाउन सभामुख, राष्ट्रसभाका अध्यक्ष तथा संसदीय समितिका सभापति र संसदका महासचिवसँग आवश्यक समन्वय गरिनेछ। त्यसकै लागि समयमै कानून तर्जुमा स्वीकृति तथा संसदमा प्रस्तुत गर्न आवश्यक तयारी बारे सबै मन्त्रालयका कानून शाखा महाशाखाका प्रमुखहरूसँग मन्त्रालयले छलफल गरेको छ भने आम सर्वसाधारणसँग राय, सुझाव तथा सल्लाह माग गरेको छ। घोषित लक्ष्यलाई सफल बनाउन तथा संघीय संसदलाई आवश्यक विधायकी कार्य उपलब्ध गराउने उद्देश्यले सरकारले आवश्यक तयारी अघि बढाएको हो। त्यसै गरी कानून कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक समस्यालाई सम्बोधन गर्न आवश्यक कानूनमा सुधार गरिने मन्त्रालयले जनाएको छ। आजको कार्यक्रम चालु आर्थिक वर्षको पहिलो कार्यक्रम हो। आजको कार्यक्रममा हामी कानून निर्माण तथा सुधार वर्ष, त्यसको कार्ययोजना, लक्ष्य र क्रियाकलापका विषयमा केन्द्रित हुनेछौ। सुरुमा सुनौ कानून निर्माण तथा सुधार वर्षका सन्दर्भमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमको सन्देश।
15: निकै ठूलो म्यान्डेट सहित जनताको असीमित शुभेच्छा बोकेर आएको सरकार छ, धेरै काम पनि गर्नुपर्नेछ। विधिको शासनमा रहेर काम गर्न पहिला कानूनी जग बलियो हुनुपर्छ। तर नेपालमा प्रचलित धेरै कानूनहरू दशकौं पुराना छन्। समय बदलियो, सामाजिक अवस्था र आवश्यकताहरू पनि बदलिए, मुलुकको शासन प्रणाली नै पनि बदलियो। तर यी सबै परिवर्तन अनुसार हाम्रा धेरै कानूनहरू अझै पनि समय सापेक्ष बन्न बाँकी नै छन्। नमस्कार, म सोभिता गौतम, कानून न्याय तथा संसदीय मामिला मन्त्री। आर्थिक वर्ष 2083-84 कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून सुधार तथा कानून निर्माण वर्ष ल रिफर्म इयरको रूपमा घोषणा गरेका छौं। यस वर्ष प्रचलित ऐनहरूको पुनरावलोकन गर्दै आवश्यक कानूनहरूमा संशोधन, खारेजी, संहिताकरण वा एकीकरण गर्ने हाम्रो लक्ष्य रहेको छ भने नयाँ कानून आवश्यक भएका क्षेत्रहरूको पनि पहिचान गर्नेछौ, जसका लागि उच्च स्तरीय कानून सुधार समिति गठन गरेर समग्र प्रक्रियालाई व्यवस्थित रूपमा अगाडि बढाउनको लागि हामीले तयारी पनि गरिसकेका छौं। कानून निर्माण प्रक्रियालाई अझ पारदर्शी र व्यवस्थित बनाउनको लागि गभर्नमेन्ट बिल ट्र्याकिङ सिस्टम सञ्चालनमा लिएर आइनेछ, जसबाट तपाईँहरूले विधेयकहरू कुन अवस्थामा छन् नियमित रूपमा आफैले पनि अनुगमन गर्न सक्नुहुनेछ। कानून निर्माण प्रक्रिया थप प्रभावकारी र समयमै सम्पन्न गराउनको लागि संघीय संसदसँग पनि आवश्यक समन्वय रहनेछ। यसै गरी संघ, प्रदेश र स्थानीय तहबाट बन्ने कानूनहरू पनि संविधान र संघीयताको मर्म अनुसार नै तयार हुनुपर्ने हुन्छ, जसका लागि एकरूपता कायम गर्न लेजिस्लेटिभ ड्राफ्टिङ इन्स्ट्रक्सन पनि निर्माण गर्ने हाम्रो तयारी छ। कानून सुधार वर्षको यस अभियानमा आम नागरिकको भूमिकालाई पनि हामीले सबैभन्दा बढी केन्द्रमा राखेका छौं। यहाँहरूलाई थाहा नै छ, यस मन्त्रालयले सञ्चालनमा लिएर आइराखेको मेक यो ओन ल प्लेटफर्म मार्फत आम नागरिकहरूले दिएका सुझावहरूलाई अध्ययन, विश्लेषण गरेर सरकारवालाहरूसँग छलफल पनि गरेर आएका उपयुक्त सुझावहरूलाई नयाँ कानून निर्माण गर्दा संशोधन गर्दाखेरि गर्दाखेरि ती प्रक्रियाहरूमा समावेश गर्ने पनि हाम्रो तयारी रहेको छ। त्यसका साथै सर्वोच्च अदालत र अन्य अदालतबाट भएका महत्वपूर्ण आदेश र फैसलाहरूको पनि अध्ययन गरेर कानून निर्माण गर्नुपर्ने वा संशोधन गर्नुपर्ने आवश्यक विषयहरूलाई समेत समावेश गरेर यो आर्थिक वर्षमा हामी काम गर्छौँ भन्ने हाम्रो लक्ष्य रहेको छ। कानून सुधार तथा कानून निर्माण वर्ष यो देशको कानूनी प्रणालीलाई समयानुकूल बनाउनको लागि हामीले हाम्रो सब प्रयासबाट सुरु गरेको एउटा राष्ट्रिय अभियान हो। यस अभियानलाई सफल बनाउनको लागि सरकार, संसद, सरकारवाला निकाय र आम नागरिकहरू सबैको सहकार्यको अपेक्षा राखेको छु। यहाँहरूको सक्रिय सहभागिताले पक्कै पनि हाम्रा देशका पुराना कानूनहरू समयानुकूल बनाउनको लागि महत्वपूर्ण कोषेढुङ्गा साबित हुनेछ भन्ने अपेक्षा लिएको छु। हस्, धन्यवाद।
12: उहाँ हुनुहुन्थ्यो कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम। अब कुराकानी तर्फ लागौं। कानून निर्माण तथा सुधार वर्षमै केन्द्रित भई हामीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारासुर ढुङ्गानासँग कुराकानी गरेका छौं।
16: सर्वप्रथम त कानून निर्माण र कानून सुधार वर्ष भन्नाले हामीले अहिले भइरहेका पुराना कानूनहरूमा एकदम म्यासिभली अथवा धेरै संख्यामा सुधार गर्दैछौ, जसका लागि हामीले नयाँ बनाउने विधेयकहरू 166 विधेयकहरू हामी बनाउँछौ भनेर संसदमा पेश पनि भइसकेका छ, जसमध्ये नयाँ बनाउने 97 विधेयक रहेका छन् भने संशोधन गर्ने 69 विधेयकहरू हामीले लैजाने योजना कार्ययोजना चाहिँ संसदमा पेश भएको छ। र यो कानून निर्माण र सुधार वर्षमा खास गरिकन नयाँ कानून निर्माण गर्ने र भइरहेको कानून संशोधन गर्ने कुराका साथसाथै कानून निर्माण प्रक्रियालाई सरलीकरण गर्छौँ, त्यसपछि आएर भइरहेका पुराना कानूनहरूलाई हामीले केही खारेज पनि गर्छौँ र प्रत्यायोजित विधायनलाई व्यवस्थित र नियन्त्रित बनाउँछौँ र त्यसपछि अर्को कानून आयोगको हामीले पुनर्संरचना गर्छौँ जसबाट कानून निर्माणमा एकरूप विज्ञता हासिल गर्न सकियोस्। यी 4-5 कुराहरूमा हामीले ध्यान दिएर कानून निर्माण वर्षलाई सफल बनाउँदैछौँ। त्यसमध्ये नयाँ कानून निर्माण गर्दाखेरि अहिले हामीले विभिन्न विषयका कानूनहरू चाहिँ बनाउनु पर्नेछ, जस्तो पूर्वाधारसँग सम्बन्धित विषयहरू, विकास निर्माणसँग सम्बन्धित विषयहरू, त्यसपछि अदालतको सुदृढीकरणका केही विषयहरू छन्, महिला बालबालिका ज्येष्ठ नागरिकको अधिकारका प्रचलन र संरक्षणका विषयहरू छन्। यी विषयहरूमा नयाँ कानूनहरू पनि बनिरहेको अवस्था पनि छ, बन्नेछ, अब हामी त्यो प्रक्रियामै छौँ। र अब सुधारको लागि पुराना कानूनहरू हामी खारेज गर्छौँ, जसमा पुराना काम नलाग्ने कानूनहरू जस्तो सामाजिक व्यवहार सुधार ऐन लगायतका केही ऐनहरू छन्। अब हाम्रो कानून व्याख्या सम्बन्धी ऐन 2010 छ, त्यो पनि धेरै पुरानो छ, त्यसलाई पनि हामीले सुधार गर्ने लक्ष्यमा राखेका छौँ। त्यसै गरी विकास, सेवा प्रवाह र सुशासनका अवरोध गर्ने कानूनहरू केही छन् भने तिनलाई पहिचान गर्ने र त्यस्ता कानून व्यवस्थाहरू खारेज गर्ने हामीले लक्ष्य राखेका छौँ। त्यसै गरी प्रयोगमा नआएका, कार्यान्वयन नभएका र औचित्य सकिएका कानूनहरू खारेज गर्छौँ। अनि अर्को कुरा, महिला बालबालिका ज्येष्ठ नागरिकको हक अधिकारको प्रचलन र संरक्षणका बाधक रहेका कानूनी व्यवस्थाहरू पहिचान गर्ने र त्यस्ता कानूनहरू खारेज गर्नेतर्फ हामी यो वर्ष काम गर्नेछौँ। त्यसै गरी अब कानून निर्माणको प्रक्रियालाई पनि हामी सरलीकरण गर्दैछौँ। अहिलेको प्रक्रियालाई सरलीकरण गर्नको लागि कानून तर्जुमा गर्दाखेरि पहिला मसौदा गर्दाखेरि एकरूपता कायम गर्नको लागि नेपाल कानून आयोगले बनाएको एउटा कानून तर्जुमा दिग्दर्शन छ, त्यो अलि एकाडेमिक टाइपको अलिकति ठुलो छ, तर हामीले अब त्यो एउटा रुलको रूपमा पनि रहेको छैन, अब हामीले एउटा नियम नै बनाउने। त्यसरी कानून तर्जुमा गर्दाखेरि एकरूपता गर्ने, त्यसमा कानूनमा चाहिँ सरल भाषामा कानून लेख्ने, एउटै अर्थ दिने गरी कानून लेख्ने एउटा नियम हामीले मन्त्री परिषदबाट जारी गर्ने एउटा लक्ष्य छ, जसले प्रक्रियालाई पनि सरलीकरण गर्छ र कानून तर्जुमामा संलग्न अधिकारीहरूलाई त्यो लेख्ने मसौदा लेख्ने सिपको पनि यसले एउटा गाइडलाइन प्रदान गर्नेछ। त्यसै गरी अर्को, कानून तर्जुमामा संलग्न रहेका जनशक्तिलाई हामीले तालिम प्रदान गर्ने, यो त नियमित जस्तै पनि हो तर अहिले अलिकति थप ऊ पनि छ, अभिमुखीकरण गर्ने, उनीहरूलाई सक्षम बनाउने हाम्रो कार्यक्रम छ। र त्यस्तै अब हामीले कानुनी सचेतना नागरिकहरूमा फैलाउनु पर्छ, कानुनहरू सबैले जान्नुपर्छ, कानुनहरू को बारेमा, कानुनी प्रावधानको बारेमा सबै नागरिक सचेत हुनुपर्छ, यो चाहिँ एउटा कानूनको सिद्धान्त पनि हो। यसलाई कार्यान्वयन गर्नको लागि हामीले 2-3 थिमहरू ल्याएका छौँ, जस्तो आफ्नो कानून जानौँ भन्ने एउटा कन्सेप्ट हामीले ल्याएका छौँ, नो योर ल। अब यस अन्तर्गत हामीले वेबसाइटमा पनि अहिले कानूनहरू राखेका छौँ र त्यस कानूनमा तपाईँले पढेर सुझाव दिन सक्ने गरी व्यवस्था गरेका छौँ। र अर्को, हामीले नेपाल ल सिस्टम, ल इन्फर्मेसन सिस्टम भन्ने एउटा सिस्टम प्रणाली बनाउँदैछौँ, जसमा सङ्घ, प्रदेश र स्थानीय तहका कानूनहरू एकै ठाउँमा हुनेछन्, र यति मात्रै होइन, त्यसले अपाङ्ग, मैत्री, फरक क्षमता भएका व्यक्तिहरूले बुझ्न सक्ने र आम सर्वसाधारणले सजिलैसँग पत्ता लाउने, कानून पत्ता लाउने गरी त्यो हामीले सिस्टम एउटा विकास गर्दैछ। यो त अहिलेको वर्षभन्दा अहिलो वर्षबाट सुरु भएको, तर यो वर्षमा केही हदसम्म यो फाइनलतिर जान्छ र अर्को वर्ष यो कम्प्लिट हुन्छ। यसलाई हामीले छोटकरीमा नेलिस सिस्टम भनेका छौँ। त्यस्तै गरी अर्को एउटा हामी सिस्टम बनाउँदैछौँ, बिल ट्र्याकिङ सिस्टम, अर्थात् विधेयक कहाँ पुगेको छ, विधेयक तर्जुमाको मस्यौदाको चरणदेखि लिएर संसदमा कहाँ पुग्यो, प्रमाणीकरणको अवस्थासम्म ट्र्याकिङ गरिरहने, मन्त्रालयले ट्र्याकिङ गर्ने त्यस्तो खालको सिस्टम हामीले विकास गरेका छौँ। र अहिले हामीले प्रत्येक महिनाको सोमबार प्रत्येक मन्त्रालयका कानून अधिकृत महाशाखा प्रमुख लगायतसँग समन्वय गर्ने गरी हाम्रो कानून मन्त्रालयमा समन्वय बैठक चाहिँ हामीले राख्ने सुरु पनि गरिसकेका छौँ। एउटा समन्वय बैठक भइसकेको पनि छ। र अर्को महत्वपूर्ण कुरा, कानून बनाउँदाखेरि अहिले हाम्रो विविधता छ, कानूनमा एकरूपता हामीले कायम गर्न सकेका छैनौँ। विभिन्न मन्त्रालयले आफ्नो ढङ्गले तर्जुमा गर्ने भएको हुनाले यस्तो देखिएको हो। त्यस कारणले एउटै निकायबाट कानून तर्जुमा गरिनुपर्छ भन्ने मान्यतालाई आत्मसात गरेर अब हामीले नेपाल कानून आयोगको पुनर्संरचना गर्दैछौँ। सबै विधेयकहरू अब कानून आयोगबाट तर्जुमा हुनेछन् र एकरूपता कायम हुनेछ र यसरी हाम्रो कानून निर्माण वर्षलाई हामीले सफल बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ।
17: जुन कानूनहरू नयाँ बन्ने सन्दर्भ छ, अब संशोधनको विषय त त्यसमा अपर्याप्तताहरूलाई समेट्ने, समसामयिक बनाउने विषयहरू नै हो। मूलत नयाँ कानूनहरूको विषय चाहिँ विषयहरू नै नयाँ भएका कारणले त्यो कानून नयाँ बनाउन खोजिएको हो या कानूनमा चाहिँ अझै व्यापकता ल्याउन खोजिएको हो, यो नयाँ कानून निर्माण गर्नुपर्ने पृष्ठभूमि चाहिँ के हो?
16: नयाँ कानून निर्माण गर्नुपर्ने खास गरिकन हाम्रो अहिले भइरहेका कानूनहरूले त्यति समेटिरहेको अवस्था पनि छैन। जस्तो विकास निर्माणका कानूनहरू र खास स्पेसलाइजेसन भन्छ नि, विशिष्टीकृत हिसाबले हामीले कानून क्षेत्रगत कानूनहरू पनि बनाउन सकेका स्थिति पनि कतिपय अवस्थामा छैन। जस्तो पूर्वाधार निर्माण विकास निर्माणका सम्बन्धमा कानूनहरू चाहिँ एउटै कानून एउटै अरूलाई सबैलाई प्रयोग हुने खालको एउटै खालको कानूनहरू छ, जसले गर्दा अदालतबाट त्यो एउटै कानून हुँदाखेरि एउटै कार्यविधि हुँदाखेरि त्यो अलि लेन्दी प्रोसेसमा गएको छ, विकास निर्माणहरू कतिपय रोकिएको अवस्था पनि हुन्छ। त्यस कारणले हामीले एउटा पूर्वाधार अदालत पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धी बिल पनि विधेयक पनि हामीले तर्जुमा गरिरहेका छौँ। कानून मन्त्रालयमा प्रारम्भिक मस्यौदा तयार भइसकेको छ, यो नयाँको हकमा भयो। त्यस्तै गरी अर्को नयाँ चाहिँ एउटा योजना आयोगबाट प्रधानमन्त्री कार्यालयबाट एउटा सनसेट ल विकास निर्माणसँग सम्बन्धी सनसेट ल भन्छ, त्यो चाहिँ केही समयका लागि तर्जुमा गरिने कानून, त्यो कानून पनि तयार भइरहेको छ। र अरू पनि केही नयाँ बिलहरू जस्तो एआईलाई गभर्न गर्ने, अहिले चाहिँ सूचना प्रविधिको क्षेत्रमा जुन अहिले विश्व चाहिँ अगाडि बढिसकेका छ, त्यो सम्बन्धमा हाम्रा कानूनहरू छैनन्। एउटा त्यो साइबर क्राइमको एउटा त्यो विद्युतीय कारोबार ऐनमा एउटा दफा मात्रै छ, त्यसले पुरै कभर गर्न सकेका छैन। त्यस कारण एआईसँग सम्बन्धित, साइबरसँग सम्बन्धित, साइबर सेक्युरिटीका कानूनहरू यी बिल्कुलै नयाँ विषयहरू छन् जुन हामीले नियमन गर्नुपर्ने अवस्था छ, व्यवस्थापन गर्नुपर्ने अवस्था छ, नियन्त्रण गर्नुपर्ने कतिपय अवस्था हुनु पनि

0: भनेका छौँ। तर नयाँ 3097 पनि नयाँ होइनन्, कुनै कानुनहरू पुरानै कानुनहरूलाई रिराइट गरेको हो। नयाँ त खास धेरै हुँदैन, 5-7 कानुन चाहिँ नयाँ आउँछ। नयाँ भनेको खास गरिकन यो सूचना प्रविधिसँग सम्बन्धित विधेयकहरू नयाँ हुन्छ, नयाँ नै हो त्यो। त्यसपछि आएर पूर्वाधार निर्माणहरू विकाससँग कानुनहरू नयाँ आउँछ र हाम्रो प्रक्रियाहरूलाई अलिकति छोट्याउने हिसाबले पूर्वाधार विकास निर्माण सेवा प्रवाहलाई अलिकति छोट्याउने हिसाबले पनि केही कानुनहरू नयाँ आउँछन् र पुराना अहिले भइरहेका कानुनहरू पनि केही संविधान अनुकूल भएको बनाउने गरी पनि हामीले काम गरिरहेका छौँ र कानुन मन्त्रालयले प्रदेश स्थानीय तह र संघले बनाएका कानुनहरूको बीचको तादात्म्यता मिले कि मिलेन भन्ने अध्ययन गरेर यसभन्दा अगाडि एउटा रिपोर्ट पठाइसकेका छ, मन्त्री परिषदमा प्रधानमन्त्री कार्यालयमा पठाएको छ र अर्को रिपोर्ट पनि हामी अध्ययन गरेर अहिले तयार गर्ने क्रममा छौँ। त्यसबाट देखिएका अब यी इनकन्सिस्टेन्सिज पनि छन् भने त्यसलाई पनि मिलाउँछन् र नयाँ कानुन भनेको त्यही खास गरी यो 2-3 विषयमा चाहिँ हामी नयाँ कानुन बनाउँदैछौँ।
1: रेडियो नेपालबाट विगत 12 यता सञ्चालन गरिरहेको कानुन सम्बन्धी कार्यक्रमलाई चालू आर्थिक वर्षमा पनि कानुन मन्त्रालय र रेडियो नेपालको सहकार्यमा हामी थप गर्दैछौँ। मूलत रेडियो नेपालबाट सञ्चालन भइरहेको यो कार्यक्रमले कानुनका बारेमा जानकारी दिने जुन उद्देश्य छ त्यो उद्देश्यमा कसरी काम भइरहेको छ अथवा त्यो उद्देश्य कति पूरा गरेको जस्तो मन्त्रालयले महसुस गरेको छ र मन्त्रालयले फेरि चालू आर्थिक वर्षका लागि रेडियोसँग सहकार्य गर्दैछ।
0: जनताले कानून आफ्नो कानून आफै जान्नुपर्छ मैले अघि जुन भने त्यो जनता सबै मान्छेले कानून नजानेका कारणले पनि कानुनी फन्दामा पर्न सक्छ क्या मान्छे। त्यस कारणले कानून जान्नुपर्छ, त्यो जान्नको लागि कानून चाहिँ सरल हिसाबले बुझाइदिने पनि हुनुपर्छ। यसको लागि रेडियो नेपालसँग कानून मन्त्रालयले विगतमा सम्झौता गरी यो कानूनका कुरा कार्यक्रमहरू चलाउँदै आएको विदितै छ सबैलाई र म सुन्नु भएको छैन भने धेरै मान्छेहरूलाई सुन्न पनि आग्रह गर्छु र अहिले यो वर्ष पनि हामीले यसलाई नवीकरण गर्दैछौँ। यद्यपि हामीलाई अलिकति बजेटको थोरै सीमितता छ यो वर्ष, तर पनि हामी सीमित बजेटभित्र रहेर पनि यो कार्यक्रम सञ्चालन गर्दैछौँ। र अर्को महत्वपूर्ण कुरा के हो भने कानून बनाउँदाखेरि जनताको सहभागिता हुनुपर्छ, त्यो सहभागिताको लागि हामीले मेक योर ओन ल भन्ने थिम पनि ल्याएका छौँ। त्यो मेक योर ओन लमा अब पहिला कानून त थाहा पाउनु पर्यो नि, कानून थाहा पाउनको लागि मेक योर ओन ल भन्ने अथवा आफ्नो कानून आफै बनाऊ भन्ने एउटा थिम ल्याएका छौँ। त्यो अन्तर्गत पहिला आम मानिसहरूले कानून थाहा पाउनु पर्यो, त्यसपछि त्यो कानूनमा के कस्तो कानून बन्नुपर्छ भन्ने सुझाव दिन सक्नु पर्यो। त्यो सुझाव दिने व्यवस्थालाई हामीले यस अन्तर्गत राखेका छौँ र यो अन्तर्गत एउटै यसको पार्टको रूपमा एउटा यो अहिले अब यसलाई अलिकति फरक ढङ्गले पनि जानेछ, किनभने हामीले अलिकति आम मानिसले बुझ्ने गरी सरल भाषामा त्यस्ता विज्ञहरू खोजेर रेडियो नेपालले प्रसारण गर्नेछ। त्यो हिसाब हामी कार्यक्रम के अरे यो कार्यक्रमको बनाइरहेका छौँ। यो कार्यक्रमलाई
1: यो कार्यक्रमका सन्दर्भमा चाहिँ आमतौरबाट कानून मन्त्रालयले कस्तो अपेक्षा गरेको, किनभने अब कानून निर्माणै अन्तर्क्रियात्मक बनाउन सरकारले खोजिरहेको छ, कानून निर्माणमा आम सर्वसाधारणको प्रतिक्रियाहरू समेट्ने या सुझावहरू समेट्ने विषय छ, त्यसमा चाहिँ रेडियो नेपालले कसरी भूमिका निर्वाह गर्न सक्छ अथवा रेडियो नेपाललाई कसरी माध्यम बनाउन सकिन्छ?
0: रेडियो नेपाल चाहिँ एउटा तल्लो लेभलमा पुग्ने संस्था हो, यो धेरै पुरानो संस्था हो, यसले चाहिँ आम जनतामा बसेको संस्था हो। हामी बिहान उठ्दा बित्तिकै प्रारम्भमा हाम्रो शङ्खध्वनि बजेर रेडियो नेपालबाट उठ्यो भने सबैले सुनेकै हो र अहिले अलिकति अरू संचार माध्यमहरू पनि छन् विभिन्न, जस्तो मोबाइलमा सोसल मिडियाहरू बढी आउने गर्दछ, त्यस कारणले अहिले फोकस हाम्रो केमा भएको छ भने मोबाइल जस्ता साधनहरूमा आउने माध्यमहरू, संचारका माध्यमहरूले बढी बजार लगेको सन्दर्भमा म अहिले के सुझाव दिन्छु भने रेडियो नेपालले अब यो सामाजिक सञ्जालका माध्यमबाट रेडियो नेपाललाई अगाडि बढाउन उपयुक्त हुन्छ, अहिले पनि गरिरहेको छ, तर त्यसलाई अझ व्यापक बनाउनु पर्छ र यसलाई चाहिँ युट्युब, फेसबुक, अरू अरू सोसल मिडियाका उसबाट हरेक माध्यमबाट चाहिँ यसलाई अगाडि बढाउनु पर्छ र यो कानूनका कुरा कार्यक्रमलाई अलिकति व्यापक सोसल मिडियाबाट पनि यो जाओस् भन्ने हिसाबले कानून मन्त्रालयले अपेक्षा गरेको छ रेडियो नेपालप्रति। र यसले कानून मन्त्रालयको मूल्याङ्कन चाहिँ के छ भने यसले प्रभावकारी नै भएको छ, अहिलेसम्म पनि प्रभावकारी नै भएको छ, सबै जनता समक्ष पुर्याउने गरी अब हामीले काम गर्नुपर्छ भन्ने लाग्छ।
2: उहाँ हुनुहुन्थ्यो कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गाना हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै।
1: र अन्त्यमा एउटा जानकारी, सरकारले नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी गरेपछि कानून आयोग सम्बन्धी ऐन संशोधनको प्रक्रिया शुरू गरेको छ। त्यसै क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल कानून आयोग ऐन 2063 संशोधनको प्रक्रिया अघि बढेको जानकारी गराउँदै प्रस्तावित विधेयकको मस्यौदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ। मन्त्रालयले मन्त्रालयद्वारा सञ्चालित सुझाव पोर्टल LAWFEEDBI
3: packe.moljpa.gov.np मार्फत प्रकाशन भएको मितिले 7 दिनभित्र आफ्नो राय तथा सुझाव उपलब्ध गराउन सम्बद्ध सबैमा आग्रह गरेको छ। मन्त्रालयले विधेयकलाई थप समावेशी, प्रभावकारी र व्यवहारिक बनाउन नागरिक तथा सरकारवाला पक्षको सहभागी

समेट्न खोजेकाले सुझाव संकलन गर्न लागि पनि स्पष्ट पारेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सरकारी विधेयकहरूको तर्जुमा प्रक्रियालाई थप संस्थागत र उत्तरदायी बनाउन नेपाल कानून आयोगलाई सुदृढ बनाउने तयारी गरिएको र त्यसमा आम नागरिक तथा सरकारवाला पक्षको सहभागिता आवश्यक रहेकाले सुझाव माग गरिएको बताउनुभयो। उहाँले कानून तर्जुमा परामर्शदाता तथा बाह्य निकाय मार्फत हुँदै आएको सन्दर्भमा त्यस्तो प्रक्रियाबाट मस्यौदा निर्माण हुने अभ्यास अन्त्य गरी आगामी दिनमा सरकारी विधेयकहरूको मस्यौदा कानून आयोगबाटै तयार गर्ने व्यवस्था गर्न लागि बताउनु भएको छ। मन्त्रालयले पछिल्लो समय कानून निर्माण प्रक्रियालाई थप सहभागितामूलक, पारदर्शी र उत्तरदायी बनाउने नीति लिए अनुरूप विभिन्न विधेयकका मस्यौदामा सर्वसाधारणबाट राय तथा सुझाव संकलन गर्ने अभ्यासलाई निरन्तरता दिँदै आएको पनि मन्त्री गौतमले स्पष्ट पार्नु भएको छ। यसबाट कानून निर्माणमा नागरिकको सहभागिता बढ्नुका साथै गुणस्तरीय कानून निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको मन्त्रालयले जनाएको सर्वसाधारणबाट प्राप्त राय र सुझावका आधारमा विधेयकमा आवश्यक परिमार्जन गरिनेछ। त्यसपछि अर्थ मन्त्रालयको राय लिएर विधेयक मन्त्री परिषदमा पेश गरिनेछ। मन्त्री परिषदबाट स्वीकृत भएपछि विधेयक संघीय संसदमा दर्ता हुनेछ। संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक ऐनका रूपमा लागू हुनेछ। कार्यक्रम कानूनका कुरा आजलाई यति नै। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना, सन्चै छौ होला? छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने? मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको बन्नु है। आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन? घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि? विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि? साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है। त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि? यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ? त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखो बारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ। छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
0: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यतिखेर बिहानको 8 बज्न लागेको छ। अब केही बेरमा सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी, समानता र सअस्तित्वको लागि कार्यक्रम आजका नारी।

0: समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 MHz र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीमा आउनु स्वागत गर्छु। प्राविधिक साथी मोहन राई माझीसँगै म चन्दा विष्ट। यहाँलाई सम्झना छ भने हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको जीवन अनुभवसँगै महिला सवालका विविध विषयको उठान गर्दै आएका छौँ। आज कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलामा अनुभव सुनाउनको लागि आमा छोरी उपस्थित हुनुहुन्छ, साहित्यकार हुनुहुन्छ अञ्जना पौडेल, जो उपन्यासकारको रूपमा पनि चिनिनुहुन्छ। केही समय अगाडि मात्र कर्णालीको साक्षी उपन्यास उहाँको प्रकाशनमा आएको छ, अस्तित्वको उत्खनन पनि उहाँको प्रकाशनमा आएको छ। उहाँ कविको रूपमा पनि चिनिनुहुन्छ, गीतकारको रूपमा पनि चिनिनुहुन्छ, समालोचना लेखनमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ। आज अञ्जना पौडेल आज हामीसँग हुनुहुन्छ। उहाँ पेसाले प्राध्यापन क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ। साहित्यकार अञ्जना पौडेलको आमा पनि आज उपस्थित हुनुहुन्छ। आमाको पनि छुट्टै एउटा परिचय छ, पहिचान छ। हाम्रा धेरै आमाहरू गुमनाम भएर बाँचिरहनु भएको छ। कतिपय आमाहरूले आफ्नै बलबुतामा अप्ठ्यारोबाट माथि उठेर सङ्घर्षसँगै आफ्नो पहिचान केही ढिलै समयमा भए पनि राख्न सक्नुभएको छ। त्यो पनि पुस्तक मार्फत, त्यो पनि आफ्नो जीवनी मार्फत हो। आज हामीसँग यस्तै आमा हुनुहुन्छ। आमाहरूको जीवन एउटा जीवन मात्र होइन, आमाहरूले साहस, सङ्घर्ष र सफलताले आफ्नो जीवनको एउटा छुट्टै दस्तावेज बनाउनु भएको छ। त्यो दस्तावेज अझ पुस्तकमै आउनु ठुलो कुरा हो नि। यस्तै एक आमाले सङ्घर्ष, साहस र सफलता आफ्नो जीवनको अनुभवलाई सँगालेर मेरो 84 वर्ष भनेर प्रकाशन गर्नुभएको छ। मेनुका पौडेल आमाले आज उहाँ पनि हामीसँगै हुनुहुन्छ। आमा छोरी लेखन विधामा एउटा संयोग हो। सबैभन्दा पहिला त हामी उहाँहरूलाई स्वागत गर्छौँ अञ्जनाजी, अनि यसै गरी मेनुका आमा, होइन हजुर उमेरले आमा, दुवैजनालाई आज कार्यक्रम आजका नारीमा हार्दिक स्वागत गर्छु।
1: हार्दिक हार्दिक आभार चन्दाजी,
2: धन्यवाद, आशीर्वाद।
0: यहाँलाई पनि धन्यवाद छ र खुसी पनि लागेको छ दुईजनाका आमा र छोरीलाई सँगै राखेर यो अनुभव सुनाउन पाउँदा। कतिपय आमाहरूलाई लागेको हुँदो, मेरो पनि एउटा जीवनको कथा छ, त्यो लेख्न पाए, मेरो यस्तो गाह्रो अनुभव, मेरो यस्तो खुसीको अनुभव त्यो किताबमा पुस्तकमा उतार्न पाए भने कति आमाको सपना होला, होइन? ती आमाहरूको सपना मेनुका पौडेल आमाको जस्तै गरी पुरा होस् भन्न पनि चाहन्छु। यहाँलाई धेरै धेरै बधाई छ, 87 वर्षको उमेरमा 84 वर्षको अनुभव लेखेर पुस्तक प्रकाशन गर्नुभयो, धेरै धेरै बधाई छ यहाँलाई।
2: हस् हजुर, धन्यवाद छोरी, धन्यवाद भन्दा नि आशीर्वादै आउँछ।
0: हजुर,
2: शुभकामना, आशीर्वाद।
0: आमाको आशीर्वाद भन्दा ठुलो यो संसारमा के होला, होइन? यो संसारको सबैभन्दा प्रिय शब्द आमा,
2: आमा हो नि,
0: होइन? त्योभन्दा ठुलो शब्द, त्योभन्दा मिठो शब्द, त्योभन्दा अर्थपूर्ण शब्द सायद छैन होला साहित्यकारको हिसाबले, के भन्नुहुन्छ अञ्जना?
1: आमाको त वर्णन गरेर साध्यै छैन, होइन? आमाको भोगाईहरू, आमाको साहस, सङ्घर्ष, हामी प्रतिदिन भएको उहाँको समर्पण, हामीलाई हुर्काउन बढाउनमा गर्नुभएको उहाँको योगदान, जति तारिफ गरे पनि कमै हुन्छ।
0: हजुर, केही समय अघि मात्र मेरो 84 वर्ष पुस्तक प्रकाशनमा आएको छ, होइन? यो पुस्तक प्रकाशन भएपछि यहाँलाई अहिले कस्तो लागिरहेछ?
2: अहिलेको रमाइलो छ, अब लेख्न पाइयो, देख्न पाइयो, सबै
1: लेख्न मन थियो, प्रकाशन गर्न मन थियो आमालाई, होइन? कति वर्ष अगाडिदेखिको आमाको रहर, कविताहरू लेख्ने आमाले, होइन? अनि त्यसपछि
0: पहिल्यैदेखि लेख्नुहुन्थ्यो,
1: लेख्नुहुन्थ्यो कविता,
2: स्कुल जाँदैदेखि, स्कुलमा 6 पास गरे हो,
0: 6 कक्षासम्म पढ्नु भयो है? अहिले 87 वर्षको उमेरमा हुनुहुन्छ, 6 क्लास पढ्नु भयो लम्जुङकै स्कुल,
2: दुरडाँडा घर हो, माइती सुहारा,
0: माइती लम्जुङको सुहारा। त्यति बेला पनि छोरीलाई त पढाउनु हुँदो रहेछ नि है, के कस्तो थियो?
2: अब मलाई पढाउनु भयो, दाइ र म सँगै पढ्या हो, दाइलाई नि पढ्न छोड्नु भयो, मैले पनि छुट्याएँ। त्यही हो, चाँडै नै बिहा भयो है, 9 वर्ष, 9 वर्षमा बिहा भयो, 30 वर्षका
0: 30 वर्षको उमेरको मान्छेसँग यहाँको 9 वर्षमा विवाह भयो। अहिले याद छ त्यो विवाह भएको समय?
2: छ नि, याद किन नहुने। बिहा गरेपछि नि 1 वर्ष माइत बसेर पढेको, उहाँ जाहिरमा जानुभयो कलकत्ता, म नि 6 वर्ष बस्या, 6 वर्षमा घर आएर छोराछोरी भए, 6 जना भए, 2 जना गए, 4 जना छन्, 2 छोरी 2 छोरा।
0: त्यति बेलाको वैवाहिक जीवन सम्झिँदाखेरि आमा बन्दाखेरि के कस्तो खालको थियो आमा?
2: जस्तो भयो नि सहनै पर्यो। अब कस्तो भन्ने नानी, ठिकै अब परेपछि टर्यो, गाउँले जीवन दुःख नि भयो, त्यो वस्तु पालियो, बुढाबुढीले 35 वटा वस्तु पाले, गाई गोरु भैँसी बाख्रा सबै पाले, पालियो पसियो, खेती हरियो, त्यहाँनिर अब यी केटीकेटी जन्मियो, यो 1.5 वर्ष 2 वर्ष कति भएपछि बाबु बितिहाल्नु,
0: कान्छी छोरी 1.5 वर्षको हुँदाखेरि
2: बितिहाल्नु,
0: एकला आमाले सब सम्हाल्नु भयो।
2: अब क्या नि सम्हाल्नु परेन,
0: हजुर
2: गरियो पनि, अब यी छोराछोरी ठुलो र माइलो त अलि ठुलै भए थिए, अरू त सानसानै थिए, 5 वटा केटीकेटी सम्हाल्नु पर्यो, खेती गर्नु पर्यो,
0: एक्लैले
2: वस्तु त्यत्रा वस्तु उतिखेरै फाल्ने कुरो नि हुँदैन, त्यो गर्नै पर्यो। एउटा
0: थुप्रो गाई वस्तु, गाई भैँसी बाख्राहरू सबै
2: सक्दै सकिनँ, अनि मान्छे राखेँ, मान्छे राखेपछि अब त्यसैले घाँसपात हर्यो, आफूले नै अलिकति पढियो, पढेपछि अब केटीकेटीलाई नि पढाउनै पर्छ भन्ने भयो, पढाउन नि पढाएँ, अब सबैलाई डिग्रीसम्म पढेँ, कान्छो त अझ बाहिर गएर नि पढेँ, पढेर आयो।
0: कति कति बेला म आफू पनि पढ्न पाए हुन्थ्यो भन्ने चाहिँ लाग्थ्यो कि लाग्दैन?
2: होइन, म किताब हेरेर छोड्नु मन लाग्दैन,
0: अहिले पनि
2: चस्मा चस्मा लाउनु पर्दैन।
0: हजुर, 87 वर्षको उमेर भयोमा भारत मायण पढ्नुहुन्छ, चस्मा लाउनु पनि
2: पर्दैन,
0: किताब त्यस्तो मनपर्छ है?
2: मनपर्छ, पढ्न लाग्छ, छोड्नै मन लाग्दैन, त्यो रहस्य बुझेपछि छोड्नै मन लाग्दैन, भनिरहँ जस्तो हुन्छ।
0: त्यो पढ्ने कुरा चाहिँ बिचमा रोकियो होला, कति पनि नपढेको समय पनि थियो होला, होइन?
2: थियो नि, किन नहुने, अब त्यत्रो विध्वंस खेतीपाती सबै थियो भयो, त्यतैतिर लाग्नु पऱ्यो, पढ्न कहाँ पाइयो त नि, पाइएन नि, पढे पनि खानपिन हरेर धन्न मन्न हरेर बेलुका बसेर एकछिन यसो हेर्ने।
0: कति बेला चाहिँ फेरि पढ्न पाए पनि हुन्थ्यो, लेख्न पाए पनि हुन्थ्यो भन्ने कुन कुराले, के कुराले कति बेला फेरि त्यो रहर जाग्यो?
2: खै अब लाग्छ नानी, अहिले पनि लाग्छ, गरम गरम लाग्छ, एकछिन पढेपछि पढ्न मन लाग्छ, ख्यार्ने जस्तो लाग्छ।
0: आज आमाको कुरा सुनेर कतिजनालाई ओहो पढ्नु त पढ्दो रहेछ, रहर मार्नु हुन्न भन्ने पनि कतिलाई लागेको होला नि, होइन? रहर मारेको भए आज तपाईँको यो पुस्तक हुन्थ्यो त आज हातमा?
2: होइन, त्यो
0: 87 वर्षको उमेरमा आफैले आफ्नो जीवनी लेख्नु भनेको सानो कुरा होइन नि त, होइन? किताब चाहिँ कहिले के कुराले लेखौँ लेखौँ लाग्यो त?
2: जीवनी लेख्नु पाए हुन्थ्यो जस्तो भयो, अब छोरीले पनि भनिन्, मैले नि लेखेँ, छोरीले नि अलिअलि थप थप भयो।
0: जीवनमा त्यस्तो के कुरा थियो र लेखौँ लेखौँ लाग्यो त?
2: पढ्न पाइएन, अहिले पनि पढ्न पाए हुन्थ्यो जस्तो मात्रै लाग्ने, केही लेख्न पाए हुन्थ्यो जस्तो लाग्ने, के अझै पनि केही केही लेख्न पाए हुन्थ्यो जस्तो लाग्छ। योपालि अलिअलि पढेपछि त्यस्तो हुँदो रहेछ नानी, ए मोबाइलमा त म इङ्ग्लिस छ, नेपाली छैन कति,
1: सबै फेसबुक टिकटकहरू सबै चलाउनुहुन्छ
2: आउँछ
0: है।
1: मलाई त्यो बेलुका सुत्ने बेलामा
2: यी छोराछोरीलाई सबैलाई सुत्दाखेरिमा कोखरा एबिसिडी त्यो सबै
1: सिकाउँथ्यो,
2: पढाउँदा पढाउँदै निदाउँथ्यो, त्यस्तो हुन्थ्यो। 10 कक्षाकोसम्म भन्न सकिँदो रहेछ छपा सारेकाले, सानो छोरालाई के हो भने दाइसा यो के हो भनेर सोधेको, आमासँग सोध भन्नु बाबुले ठुलाले, त्यहाँदेखि मैले भनिदिए हो, त्यस्तो हुँदो रहेछ नि।
0: आमाले साँच्चै पढ्नु पाउनु भएको भए त है,
1: कत्रो रहर के आफ्नो रहर, त्यही भएर हामीलाई जहिले नि पढ पढ पढ आफ्नो रहर हामीलाई, मैले गर्न पाइनँ तिमीहरू गर जहिले हो त्यस्तो,
2: त्यही भएर केटीकेटी पनि पढे नै हुन्थ्यो भने माथि नै गइदिए हुन्थ्यो, हुन नि गए सबै
0: नि त। एउटा आमा अलिकति मात्र शिक्षित हुँदा पनि आमामा कति ठुलो चेतना आउँदो रहेछ, होइन? हरेक आमाले आफ्नो सन्तान त माथि पुगेकै होइन, उचाइमा पुगेकै होइन,
2: पढ्न नि पढे, अब सबैले डिग्री पढे पढे,
0: अनि
2: अब यसले पनि अझ पिएचडी कि के पढ्न लागिसके।
0: आमा के कुरा मनमा आयो र यसको लेखनको आरम्भ कसरी सुरु गर्नुभएको थियो सुनौँ न, कतिपय आमाहरूले पनि लेख्नुहुन्छ कि होइन आफ्नो जीवनी? हजुर,
2: होइन अब लेख्न मन लाग्यो, अब मर्ने बेला सबैले हेर्छन् भन्ने भयो, र अब
1: आमाको चाहिँ कस्तो भयो भने आमाले कविताहरू धेरै लेख्ने अनि वाचन पनि गर्ने अनि मेरो यस्तो राम्रो छ मलाई किताब बनाउनु पाए हुन्थ्यो
2: भनेर छोरी
1: पहिलेदेखि होइन
2: अनि अब मैले नि अलिअलि भने उनले पनि
1: अनि आमाले लेखेको त अब कविताहरू थिएन त होइन लेख्ने वाचन गर्ने अब आमा त त्यहाँ पछि महिला सदस्यमा पनि विजयी हुनुभएको अनि आमा
2: चारजनामा मैले जित्या
0: आमा कहिलेकै लागेन यो छ क्लाससम्म पढ्न पाउनु स्कुल जान पाउनुको कारणले यो सबै कुरा भइरहेछ भन्ने लाग्छ
2: भएन त भएन आफूले त्यति गर्नाले छोराछोरी पनि भए
0: कार्यक्रम आजका नारी आज यहाँहरूमा सुनाइरहँदा भन्न मन लागेको छ हाम्रा आमा दिदी बहिनी छोरीहरूले पाएको सानो अवसरले नि जीवन कसरी परिवर्तन हुँदो रहेछ उहाँहरूले आफ्नो उमेरमा गर्न नसकेका कुराहरू रहर पनि त्यो सानोमा थोरै पढ्न पाएको होइन त्यो पढ्न पाएको अवसरले पनि जीवनमा कति प्रभाव पारिरहँदो रहेछ छोरीलाई पनि पढाउनु पर्छ भनेर भन्ने भयो जो शिक्षित आमाहरू हुनुभयो उहाँहरूले झन् आफ्नो सन्तानलाई शिक्षित पार्नको लागि आफू दुःख गरेर सङ्घर्ष गरेर पनि लागि पढ्नुभयो त्यस्तै लागि पढ्नु भएको एकजना आमा जो साध्यै उहाँलाई अझ पनि पढ्न रहर पुगेको छैन पढ्न मन लाग्छ उहाँले मेरो 84 वर्ष भन्ने पुस्तक निकाल्नु भएको छ मेनुका पौडेलले आज मेनुका पौडेल र अञ्जना पौडेल दुई आमा छोरी दुईजनाको भोगाई छुट्टै छ तर त्यो भोगाईको अन्तर सम्बन्ध पनि छ आमा छोरीको आज आजका नारी सुनिरहनु भएको छ भने यही आमा छोरीको सङ्घर्ष र सफलताको अनुभवलाई यो कुराकानी यहाँहरूमा आज हामी राखिरहेका छौँ त्यो पनि यस्तो आमा कि जसले भर्खरै मात्र पुस्तक निकाल्नु भएको छ र त्यो पुस्तकमा सहयोगीको रूपमा आफ्नै छोरी साहित्यकार अञ्जना पौडेल हुनुहुन्छ होइन खुसी लागेको छ नि किताब निकाल्दा यहाँको जीवनी त सबै किताबमा पो आयो त है अक्षरमा आयो यति बेला मेनुका पौडेल उहाँको खुसीको सीमा छैन उहाँको अनुहार हामीले देख्न सक्छौँ उज्यालो हँसिलो होइन कविता चाहिँ पहिलादेखि लेख्नुहुन्थ्यो होइन
2: लेख्थे
0: आज हामीलाई सुनाउने होइन कविता
1: सुनाइदिनु आमाले त्यो कलकत्ताबाट ल्याएको कलमको कविता सुनाइदिनु नि त
2: स्कुलमा पढ्दाखेरिमा भनेको
0: बिहा भइसकेपछि स्कुलमा पढ्दाखेरिको कविता यो
2: फर्केर आएर
0: कलकत्ताबाट आफ्नो श्रीमान फर्केर आउँदाखेरि यहाँलाई उपहारको रूपमा कलम दिनुभएको थियो त्यही कलमले कविता कोर्नु भयो
2: त्यही ले कविता लेखेको
0: हजुर सुन्नु
2: के
1: लेख्नुभएछ
2: यो मेरो कलम कलकत्ताबाट किनेर ल्याएको पर्नु त दाम कम्ती नै पर्छ देशमा भएर यहाँ त 10 रुपियाँ पर्छ सोधन गएर
0: कलमकै कविता लेखिदिनु भयो
1: अनि यति लेखेर के पाउनु भयो अरे आमा हजुरले
2: दुईटा कलम दुईटा कापी ठुलो कापी
0: पुरस्कार पाउनु भयो
2: ताली पनि पाइयो पुरस्कार पनि पाइयो
0: हजुर त्यसपछि लेखेको कविताहरू कुनै याद छ
2: हे दिदी बहिनी नभन अब गना दिएनन् आँखामा आँसु लिएर भन पढाइदिएनन् को उन्ती विधवा कठै त्यो भएर त्यो लट्टा पर्यो केशमा टिका छैन निधारमा न शिरमा वैरागिनी भेषमा फुस्रो नै न चरौतै न मुकडा पितम्बरी फुल झैँ निला कञ्चटमा नसा अधरमा पाप्रा जमेका सधैँ
0: कहिले कहिले यो कवितामा आफ्नै कथा छ जस्तो लाग्छ
2: लाग्छ
0: लाग्छ है
2: आम चाहिँ भन्न भनेपछि आफैले मैले लेखा भनौँ न
0: किताबको नाम मेरो 84 वर्ष रहेछ मेनेका आमाको यो किताबमा के होला त भनेर कतिजनालाई लागेको होला नि त के भन्नुहुन्छ त
2: यही अब दुःख सुखको कुरा त्यस्तै छ अनि अब श्रीमान नै आफू मात्रै भइयो अब गर्ने कुरो गर्नु पर्यो बढाउन पर्यो नि त नि भन्ने भयो त्यही हो छोरी
0: सब दुःख छ तिमी छैनौ बुढा भन्नु भनेर लेख्नु भएको रहेछ नि यहाँले होइन वडा सदस्य हुँदाको अनुभव रहेछ यहाँको होइन उठौँ दिदी बहिनी कविता पनि रहेछ उठौँ दिदी बहिनी कविता सुनौँ न त
2: हे दिदी बहिनी विकासको लहर अगाडि बढाउँ है दसौँला जोडी बिन्ती छ मेरो उपस्थित सबैलाई उठौँ उठौँ दिदी बहिनी अब अल्छी नभई बसौँ लागौँ अब सिर्जनामा रमम।
0: आमाको यो कवितामा चाहिँ लौ दिदी बहिनी महिला विकासमा ल्याउनु पर्छ है, जसरी हुन्छ विकासको लहर अगाडि बढौँ है भनेर लेख्नु भएको रहेछ होइन। घरको काम मिलाएर हामी विकासमा लम्कौँ है, दिदी बहिनी मिलिजुली देशको विकास गरौँ है भनेर लेख्नु भएको रहेछ होइन। यो वडा सदस्य
2: हुँदा
0: हजुर रुखबाट खसेर पनि थला पर्नु भएको रहेछ, किन रुख चढ्नु भएको?
2: भैँसीलाई दुनियास काट्नलाई
0: सधैँ रुख चढेर काट्ने
2: कति हो
1: त, त्यही त हो नि रुख चढेर झार्ने च्याउलाहरू घाँस काट्ने है।
2: के म त कसरी बाँचे होला जस्तो लाग्छ नानी, एकातिर एक चुरे खा पत्थरी फाले खा, एकातिर गुडो भाँचिए खा ढाड भाँचे नि,
1: त्यति हुँदा नि त्यो
0: त्यति हुँदा पनि यो 87 वर्षको उमेरमा यति तगडा हुन्छ त
2: ढाड पनि भाँचिए हो।
1: अनि त्यति धेरै खेतीपाती
2: नजिकमा पानी नै,
1: राति 12-1 बजे नै बिउजिने रे के, अनि ल काम गर्नुपर्छ भनेपछि छिटो बिउजेर जाने,
2: अनि 15 गयो त्यहाँनिर त त्यो 15 तलतिर गजबको ढुङ्गो थियो क्या, त्यहाँ उभिएर आफ्नो बेला न अर्का बेला भन्ने त्यहाँ
1: क्या
2: ड्याम ड्याम ड्याम कपाल कपड धोज्ने हार्ने त्यहाँनिर कति के हुँदो
0: कति दुःखका दिन थिए यहाँमा। अनि हलो क्रान्ति भनेर लेख्नु भएको रहेछ नि,
2: हलो क्रान्ति हाम्रै गाउँमा हलो क्रान्ति थियो, हलो क्रान्ति भनेको अब सबै समान हुने भनेर अब त्यो बाहुनले पनि हलो हलो जोते भनेर कति गर्थे, हलो जोतेपछि कोही माइते जान नदिने भए हलो जोतेका नि नखाने भने आखिर यहाँ अहिले सबै थन सनातन
0: भयो सबै समान भयो। अनि यहाँहरू त घाँस काट्दा नि गीत गाउनु हुँदो रहेछ नि होइन, के गीत गाउनुहुन्थ्यो?
2: खै के गाइयो नानी,
0: घाँस काटी तिन काल्ला खुर्केर
2: लालीजे पनि गइसक्यो हुर्केर
0: मायाको सुकिलो दन्त
2: दन्त हेरी जाँदैन मन, अन्त सुकिलो दन्त बोलम बोलम लाइरहने यो मन त,
0: माछी कहाँ छ
2: पानीको लेउमा छ, माया कहाँ छ कहाँ छ कलेजी छेउमा छ,
0: मेलापातका कुरा रहेछ, मेलापातको सम्झना छ अहिले नि, के कुरा याद आउँछ
2: कि अब कोदो रोप्ने मकै गोड्ने त्यस्तै त पनि खेत रोप्ने असारै खाने दुधिला मकै साउनै खाने खिर अरे मनैमा थैन खिर भन्ने थियो बिर्सेँ, ए सिलक भन् भन्नुहुन्छ भन्ने भने भनिदिन्छु, नखानाउने नलाउनुहुने अर्कालाई दिँदा बढी चिज मान्ने, झिकेर खाँदा सकिँदैन कहिल्यै तोर थक्या हो बुझ पनि पहिल्यै अरे, नदी र नालाहरूले लिँदा सब समस्त उर्लेर तुरुन्त भेदव, समस्त पृथ्वी नडुबाउनु किन तँलाई मालुम छ क्यो कुरा मन, नजा नजा त्यो परिपञ्जमा नजा म भित्र छु बाहिर छैन केही मजा, अरे हा कोइली वनमा ढुकुर झुरेली पङ्खीमा राम्रो मजुर, फुल फुल्यो नगरी कठै वनभरि टिपेर ल्याउन चरी, सल्यानको अटिया बडो छ घटिया देख्नको राम्रो असल, खुत्ता मिल्दा पनि कतै नमिलने के गर्ने रित्तो पसल।
0: यो श्लोक अहिले तपाईँहरूले सुन्नुभयो, यो श्लोक मेनुका पौडेलको हो जसले 84 वर्षको उमेरमा मेरो 84 वर्ष भनेर पुस्तक निकाल्नु भयो, पुस्तक प्रकाशन हुँदा उहाँ 87 वर्षको हुनुभयो र आज हाम्रो कार्यक्रममा उपस्थित हुनुहुन्छ।
1: यस्तो श्लोकहरू चाहिँ सबैले भन्थे, आमाले मात्रै होइन कि
0: हजुर,
1: जनआवाजमा बोलिने श्लोकहरू
2: हुने अया आमा मरे आमा मैले कति भने भने, बालका दुधको थिएँ दुध तिम्रो मिठो पिएँ, दिन रात तिमीलाई दुःख मैले कति दिएँ, दुःखले बढायो आमा विद्य बुद्धि पनि दियौ, मलाई सुख होस् भन्ने ध्यान तिमीले सधैँ लियौ, साटोमा यसको मैले गरौँ के भनलौ तिमी, सेवा गर्छु सधैँ भन्छु ए आमा धन्यौ तिमी।
0: ओहो कति राम्रो आमाले आमाको महिमाको कविता है, त्यो पनि छोरीसँगै बसेर
1: कस्तो आनन्द आउने
0: होइन।
2: अनि फेरि अनि रामायणको भन्ने एक दिन नारद सत्यलो पुगी गया लोकको गरम हित भने, ब्रह्मा ताई थिया पर्या चरणमा खुसी गराया पनि, क्यासो छेउ सोध भन्छु म भनी मर्जी भया थियो जसै, ब्रह्माको करुणा बुझेर ऋषिले विन्ती गरायो तसै, हे ब्रह्मा जति छौ शुभ शुभ सबै सुनिरहेछु कछु बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछु आउला जब यो कली बखतमा प्राणी दुराचार भई गर्ने छन् सब पाउनेउ तरहका निचा म तीमा गई कामका चाकर भई भएर रहनन् स्त्रीलाई देउतासरी
0: भनेपछि रामायण पनि पढ्नुहुन्छ अहिले पनि. अब आमाको कुरा पछि छोरीको कुरा सुन्न मन लागेको छ होइन. छोरी अञ्जना पौडेल साहित्यकार हुनुहुन्छ, उपन्यासकार, कवि होइन, यसै गरी गीतकारको रूपमा चिन्छौँ, समालोचकको रूपमा चिन्छौँ, पिसाले प्राध्यापन क्षेत्रमा हुनुहुन्छ, व्यस्त व्यस्त हुनुहुन्छ अञ्जना. आमाको किताब निकाल्दा एउटा छोरीको नाताले कति खुसी लाग्यो होला है.
1: ओहो, यो खुसीको त बयान गरेर साध्य छैन चन्दाजी.
0: हजुर, त्यसमा पनि फेरि आफ्नो सहभागिता सम्पादनीयले गर्नुभयो. आमाको जीवन कथा लेखिरहँदा, पढिरहँदा, त्यो सम्पादन गरिरहँदा कस्तो लाग्दो रहेछ, के कुरा मनमा आउँदो रहेछ एउटा छोरीको?
1: हजुर, मेरो चाहिँ कस्तो भयो भने आमाको एकदम आँसु पुछ्ने माध्यम नै म जस्तो भएँ कि, किनभने म 2.5 वर्ष हुँदा नै
2: बा बित्दाखेरिमा
1: गुमाको कारणले आमाको जब आँखामा आँसु आउँथ्यो मैले चाहिँ नरुन आमा भन्दै आँसु पुछ्थेँ अरे.
2: तोते बोली थियो आमा किन नुनुको ननुनु ननुनु भन्थे, आफूलाई आँसु आउँथ्यो.
1: मेरो आँसु पुस्ने छोरी भनेर आमाले चाहिँ अब आफ्नो आमाले त पहिल्यैदेखि आमाको कुराहरू भन्नुहुन्थ्यो, देख्दै पनि आएको होइन, अनि देख्दै पनि आएको, अनि आमाको अहिलेसम्मको जीवन
2: अहिले कस्तो कस्तो लाग्छ
1: आमाको यो सबै आमाको कुरा आमाले पहिला लेख्नुभयो, अनि पछि पछिको समयमा चाहिँ आमालेबाट सुनेर पनि मैले मिलाएर पनि बनाइदिएको, सम्पादन गरेको.
0: आमासँग धेरै समय सँगै बिताउनु भयो होइन, आमालाई नजिकबाट निहाल्नु पाउँदै एउटा सौभाग्य पनि भयो होइन.
1: धेरै आमासँग एकदम नजिक भएको कारणले पनि अनि आमाको इच्छा चाहिँ पुरा गरिदिने मेरो पनि मेरै इच्छा भयो कि, पछि चाहिँ मेरै इच्छा भएर आयो, अनि आमाको यति एउटा रहर पुरा गरिदिएदेखि जीवन्त रहन्छ, आफू अमर रहन्छ, यो कृति पनि अमर रहन्छ, आमा पनि अमर रहनुहुन्छ,
0: आफू पनि सँगै
1: आफू पनि सँगै आमाको त्यति एउटा रहर पुरा गर्न पाएँ अनि मेरो जीवन धन्य हुन्छ जस्तो लाग्यो मलाई.
0: संवेदनशील एउटा सम्बन्ध पनि छ यसमा होइन, माया सम्मानसँगै त्यसलाई उतार्दाखेरि आमाकै कथा होइन लेखिरहँदा कहिले भावुक बन्नुभयो होला,
1: कहिले कस्तो मिलाउनै नसक्ने अवस्था पनि भयो. हेर्दाखेरि त आमाको अब कति त आमाले भनेर पनि मैले लेखेँ,
2: मिलाउनु पर्यो,
1: मिलाउँदाखेरि मलाई साह्रै गाह्रो भएको. यो टाइप गर्दा नि मलाई धेरै आँसुहरू चाहिँ धेरै आयो कि, मैले सक्दै नसकेर
0: कतिचोटि चाहिँ ऊ मेरो आमा यस्तो है भनेर त्यो एकदम खुसी गर्व पनि महसुस भयो होला, गर्व
1: महसुस भयो एकदम. आमाको यो ऊहरू लेखिरहँदाखेरि आमासँग बोलिरहँदाखेरि पनि आमाको यो मिलाइरहँदाखेरि पनि आफूलाई चाहिँ एकदम त्यो मनभित्र के एकदम त्यो एकदम सर सर के सिरिङ्ग भए जस्तो होइन. अनि त्यसपछि आमाको कुनै त्यो कुराहरू आफूभित्र सर छिरेको जस्तो, ल आमा त यस्तो हुनुहुन्छ, म चाहिँ म पनि त हुनुपर्छ भने जस्तो,
0: आमाको कारणले पनि केही गर्नुपर्छ भन्ने कुरा भयो. आमाले त राम्रोसँग बाटो डोराउनु भएको रहेछ, डोराको बाटोमा तपाईँहरू राम्रोसँग हिँड्नु भएछ, अहिले आमा सन्तुष्ट हुनुहुन्छ अन्त होइन.
1: अब अहिलेसम्म गरिरहेछौँ जस्तो लाग्छ,
0: आमाको कर्मले यहाँहरू अगाडि बढ्नुभयो होइन.
2: अलिकति आँखा देख्नाले,
0: हजुर आँखा देख्नु भए 6 कक्षासम्म पढ्नु पाउनु भनेको त्यो बेलामा ठुलो अवसर हो होइन. त्यो 6 कक्षासम्मको पढाइले आमा हजुरको जीवन मात्र होइन नि त, छोराछोरीको जीवन पनि कस्तो राम्रोसँग अगाडि बढ्यो. त्यो एकल आमा भएर होइन, त्यो सबै घर जम भन्छ नि त, अनि घर धन्दादेखि लिएर खेतबारीदेखि लिएर छोराछोरीको पढाइदेखि सबै तानेर अगाडि बढ्नु,
1: त्यो बेलाको समाज होइन, त्यो बेलाको समाज होइन,
2: सबै आफैले गरेर पनि छोराछोरी काठमाडौँ राखेर पढाइयो,
0: अनि
1: महिलाप्रति गर्ने व्यवहारहरू अर्कै हुन्थ्यो होइन.
0: एउटा आमाको त्याग हो नि त, एक्लै बस्नु भयो होइन आमा, सबै छोराछोरीलाई काठमाडौँ राख्नु
2: भयो,
0: कहिले काहीँ एक्लै हुँदा सबै छोराछोरी पठाए भन्ने मनमा आउँदा के कुराले फेरि
2: पढ्नु पर्छ, म एक्लै भएर केही नै हुँदैन जस्तो लाग्ने
0: है. आमाको त्याग कस्तो ठुलो कुरा होइन,
1: हामीलाई यता काठमाडौँ पढ्न पठाउनु भयो, आमाले कृषि कर्म पनि गर्नुभयो, अनि उतातिर कफी खेतीतिर होइन त्यतातिर नै लाग्नुभयो, अनि फेरि के अरे आमासम्मको अध्यक्ष भएर महिलाहरूलाई जम्मा गरेर होइन खेती किसानी त्यो उहरू कृषिको तिर नि कर्मतिर नि लाग्नुभयो,
2: महिलाहरू दिदीबहिनी जम्मै
1: फेरि वडा सदस्यमा जित्नुभयो है. आमाले त्यतातिर गर्नुभयो कि आफ्नोलाई
0: आमासम्मको नेतृत्व गर्नुभयो आमाले,
3: सामाजिक विकास कार्यको पनि नेतृत्व गर्नुभयो एउटा सदस्यको रूपमा
2: गरेँ, फेरि उठाउँदै थिएँ, अब उठ्न म सक्दिनँ भन्ने भयो। तर दिदीबहिनी अब रचन भनौँ न,
1: अहिले पनि गाउँमा आमा जानु भयो होइन पिँढीमा, गाउँमा त यस्तो घर हुन्छ नि त पाली भएको,
2: थाहा पायो नि गुरुङमै हुन्छ
1: आँगनमा, पिँढीमा आमालाई बोलाउन आइपुग्नुहुन्छ
2: कि,
1: अनि आमाले अब कति सहयोग पनि गर्नुहुन्थ्यो, स्कुलमा पनि बच्चाहरूको लागि सहयोग गर्नुभएको छ,
2: त्यहाँ नसम्झिने कोही छैन,
3: सम्झिने कर्म गर्नुभएको छ नि त आमा सन्तानको लागि त आमाहरूले बुवाहरूले कति गर्नुहुन्छ नि त होइन।
1: एउटा बुवा शिक्षित भयो भने चाहिँ परिवार मात्रै शिक्षित हुन्छ अरे, एउटा आमा शिक्षित हुनुभयो भने चाहिँ समाज नै शिक्षित हुन्छ, देश नै शिक्षित हुन्छ।
3: त्यसकै एक उदाहरण मेनका आमा
1: हो
3: होइन,
1: हजुर,
3: आफ्नो आमाको किताब लेखिरहँदा र अरू साहित्यमा कलम चलाइरहँदा चाहिँ फरक हुने रहेछ अञ्जनाजी।
1: हो एकदमै, अब आमाको किताब लेखिरहँदा जीवन आफ्नै पनि जीवन समेटिया छ नि त,
3: हजुर,
1: अनि अर्कै किसिमको फिलिङ्स आउँछ होइन, अब कति बेला हाँसिन्छ, कति बेला खुसी भइन्छ, कति बेला रोइन्छ, आँसु आँसुमा लेखिन्छ होइन, त्यसो
3: गरिन्छ। आमाको आँखामा आँसु टलपल भएको मैले हेरिरहे, छोरीको आँखामा नि आँसु टलपल थियो आमाको कुरा गरेर होइन, हामी भावुक बन्छौँ होइन, त्यो संवेदनशीलताले हामीलाई पनि छुन्छ। रेडियो नेपाल सुनिरहनु भएको छ भने महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीमा आमा र छोरी दुवैलाई सँगै राखेर यो कुराकानी गरिरहेको छौँ। मेरो 84 वर्ष नामक पुस्तक भर्खरै केही समय अगाडि मात्र मेनका पौडेलले निकाल्नु भएको छ, मेनका पौडेल आमाले, यसै गरी उहाँको छोरी साहित्यकार अञ्जना पौडेल आज सँगै हुनुहुन्छ। अञ्जना यहाँ त कवि हो होइन, कविको रूपमा धेरै कविता उपन्यासको रूपमा उपन्यास लेख्नु भएको छ, तर आज आफ्नो सृजनाबाट कुनै एउटा कविता रोजेर आजका नारीमा सुनाउनु पर्यो भने कुन रोज्नुहुन्छ, कुन सुनाउनुहुन्छ?
1: चाहिँ हामी जन्मिएको लमजुङ, बिहा पनि लमजुङमै भयो, बसाइ चाहिँ यहीँ छ हाम्रो अहिले, र मैले एउटा कविता लेखेको छु, मर्स्याङ्दी नदीको छेउछाउ हाम्रो घर हो, आशाको मर्स्याङ्दी भन्ने एउटा कविता छ। बगिरहेकी मर्स्याङ्दी हिमालको काखबाट जन्मिएकी, ऊ कहिले रोकिँदैन, बाटोमा ठुला ठुला चट्टानहरू आउँछन्, पहरा आउँछन्, गहिरा खोजहरू आउँछन्, तर ऊ डराउँदिन, आफ्नै सङ्गीत बोकेर निरन्तर निरन्तर अघि बढिरहन्छे, उसलाई हेर्छु, आशाको अनुहार देख्छु, जीवन पनि मर्स्याङ्दी रहेछ, शान्त उर्लदो धमिलो अनि स्वच्छ, दुःखका चट्टानहरूले बाटो छेके, आशाले नयाँ मार्ग खोज्दो रहेछ, अन्धकारले आकाश ढाके पनि आशाको सानो किरणले उज्यालोको सम्भावना बचाइराख्दो रहेछ, मर्स्याङ्दीका किनारमा बसेका गाउँ बस्तीहरू उसको जलले तिर्खा मेट्छन्, खेत गराहरू हरियाली हुन्छन्, मर्स्याङ्दीलाई केवल मर्स्याङ्दी नदीका रूपमा मात्र हेर्दिन म, सङ्घर्ष साहस र निरन्तरता विश्वासको प्रतीकका रूपमा उभगिरहेकी छ निरन्तर, उसका छालहरूसँगै मेरो मनमा आशा बगिरहेकी छ निरन्तर, अविराम उज्यालो भविष्य, जब जब निराशा फैलिन्छ तब तब आशाको मर्स्याङ्दी उर्लेर मनभित्र बग्न थाल्छ र भन्छ, यात्रा अझै सकिएको छैन, गन्तव्य अझै बाँकी छ, धन्यवाद, नमस्कार।
3: हरेक हाम्रा आमा दिदी बहिनी छोरीहरूको यात्रा मर्स्याङ्दी चाहिँ अगाडि बढोस् अनवरत रूपमा होइन, सङ्घर्ष सफलता र आशा विश्वास भरोसालाई बटुल्दै बटुल्दै, कस्तो राम्रो कविता,
1: धन्यवाद।
3: आजका नारी सुनिरहनु भएको हाम्रा आमा दिदी बहिनी छोरीहरूलाई सुनाउने कुनै कविता छ भने अञ्जना?
1: यस
3: आमा, गाह्रो भएको छैन नि?
2: केही भएन सानो, केही भएन।
1: एउटा कविता छ, नारी तिमी सतीसाल भन्ने कविता छ,
3: हजुर
1: हजुर, नारी तिमी सतीसाल हो, आँधीसँग न डगमगाउने, सुनामीले नढल्ने, पीडाको वर्षाले भिजे पनि भित्रभित्रै बलियो रहने, नारी तिमी सतीसाल हो, आँसु लुकाएर मुस्कान दिने, आफ्नो पीडा मनमै राखी अरूको पीडामा मलम लगाउने, नारी तिमी सतीसाल हो, घरको उज्यालो जुन आँगनको सास अनि आस, थाकेको मनलाई सान्त्वना दिने, शीतल शान्त गहिरो विश्वासको धरातल, कति कति चोट लागे पनि तिमी उभिन्छौ, टुटेको सपना समेट्दै बिउतिन्छौ, फेरि जीवन सजाउ।

0: छोरीसँग गाँसेको उहाँहरू भित्र रहेको, हामी छोरीहरू भित्र रहेको एउटा शक्तिलाई सती सालमा परिणत गरेर जुन कविता सुनाउनु भयो यसको लागि अञ्जना यहाँलाई धेरै धेरै धन्यवाद। र मैले आज आमा छोरीसँगै राखिरह यो कुराकानी गरिरहँदा, यो भेटवार्ता गरिरहँदा, आमा बोलिरहँदा छोरीको अनुहारमा छुट्टै चमक, छोरी बोलिरहँदा, छोरीले कविता सुनाइरहँदा आमाको अनुहारमा छुट्टै चमक। हरेक आमाले छोरीको लागि, हरेक छोरीले आमाको लागि त्यो एउटा चमक, के त्यो एउटा उत्साह, खुसी हामीले दिन सक्नु परेको छ। त्यो वातावरण हामीलाई चाहिएको छ, देशबाट, सरकारबाट, घरबाट, समाजबाट, आफ्नै जीवनसाथीबाट, आफ्नै आमा बुवाबाट र आफ्नै सन्तानबाट, होइन? अलिअलि साहित्यमा बगे जस्तो पो लाग्यो त है, यो साहित्यसँग अलि नजिक नजिक बसिरह
1: पनि साहित्यिक नै
0: कस्तो भने, आमाको जिन्दगी अनि छोरीको जिन्दगी, हामी छोरीहरू पनि सङ्घर्ष नै गरिरहेछौँ। हरेक हामीमा एउटा कथा छ,
1: आफ्नै
0: किसिमको सङ्घर्ष छ। आमाको जीवनी आफ्नो आफ्नो जीवनी, भिन्नता के छ त आज सोध्नु मन लाग्यो।
2: छैन केही पनि,
0: आमाले नै छिटो बोल्नु भयो, छैन केही पनि।
1: आमा छोरीको जीवनमा फरक त छ नि है, आमा आमाले बाँचेको जीवन अब 87 वर्ष अगाडिदेखिको जीवन भोगाई अर्कै थियो, होइन? त्यो बेलाको समाज अर्कै थियो र हामीले बाँचेको जीवन अर्कै छ, त्यो बेलाको सङ्घर्ष अर्कै थियो,
0: अहिलेको
1: सङ्घर्ष अर्कै छ, होइन?
0: घरभित्र बस्दाको सङ्घर्ष छुट्टै थियो, घर बाहिर निस्केपछि घर बाहिर र घरभित्रको सङ्घर्ष छुट्टै
2: छुट्टै छ।
1: त्यो हुनाले त्यो चाहिँ तुलना पनि गर्न मिल्दैन होला जस्तो लाग्छ, होइन? सङ्घर्षको आयामहरू रूपहरू फरक हुँदो रहेछ समय परिस्थितिले गर्दाखेरि, होइन?
0: तर आमाको त्यो साहस, त्यो सङ्घर्षले चाहिँ बाटो देखाउँदो,
1: बाटो देखेको, एकदम बाटो देखाएको आमाको सङ्घर्ष,
0: सजिलो पनि बनाएको,
1: बनाएको धेरै सजिलो बनाएको। अब हामीलाई यसरी अगाडि आउनको लागि, होइन, अब यसरी आफू गाउँमा बसेर दुःख गरेर, होइन, खेती किसान गरेर, खेतीपाती बेचेर, धान कोदोहरू बेचेर, काठमाडौँमा राखेर पढाएर, स्कुल पढ्दादेखिकै, होइन, आमाको त्यत्रो ठुलो सपना, छोराछोरीलाई चाहिँ राम्रो पढाउँछु, काठमाडौँमै राखेर, बोर्डिङमै राखेर पढाउँछु र ठुलो मान्छे बनाउँछु भन्ने,
0: एक्लै बस्नु भयो,
1: एक्लै बस्नु भयो। आमाको यो महानतालाई त जति पुजे पनि हामी कमै छ, हामीले जे जे गरे पनि आमाको लागि कम नै छ।
0: आज फेरि कार्यक्रममा आजका नारीबाट जो असल आमा, जो मायालु आमा, जो प्रेमी लामाहरू हुनुहुन्छ, होइन, उहाँहरू सबैलाई सलाम छ, सम्मान छ, जति पनि आमाहरू हुनुहुन्छ र ती छोरीहरूलाई पनि सम्मान छ, जो जसले आमाको सपना साकार बनाइदिनु भयो, बुवाको सपना साकार बनाइदिनु भयो, दुःख बुझिदिनु भयो, देखाएको बाटोमा हिँडिदिनु भयो, त्योभन्दा ठुलो कुरा छ नि त, होइन हजुरजी? हजुर,
1: आमाले देखाएको बाटोबाट बिराएर हिँडिएन, त्यही नै हाम्रो लागि डोरोमा हिँड्न सकियो, होइन?
0: यहाँ पनि एउटा छोरी मात्र होइन नि त, कसैको जीवनसाथी, जीवनसाथीको भूमिका छ, आमाको भूमिका छ, होइन, बुहारीको भूमिका छ, सजिलो त पक्कै छैन। यो विविध भूमिका, समयको समायोजन, समयलाई मिलाउनु, होइन, यो कसरी सम्भव छ? कतिजनाले भन्नुहुन्छ नि त रहर त छ, तर के गर्ने, समय छैन, मिल्दैन भन्नुहुन्छ, के भन्नुहुन्छ यहाँ?
1: त्यो चाहिँ समय मिलाउने आफैले हो,
0: हजुर,
1: र व्यवस्थापन गर्ने पनि आफैले हो कि। तपाईँ अलिकति दुई पाइला अगाडि नसरिकन कसैले पनि हात तान्न आउनुहुन्न कि, ल यो गरिरहेछ भनेपछि जसले देख्नुहुन्छ नि उहाँले सहयोगी हातहरू जति पनि जोड्छन् कि, र आफूले पनि इच्छा शक्ति बलियो हुनु पर्यो र आफू गर्छु भनेपछि घर परिवारको पनि साथ मिल्छ, सबैजना, सासू ससुरा, श्रीमान, होइन, छोराछोरीले पनि सबैले बुझ्ने हुनुभयो भने चाहिँ महिलाहरूलाई धेरै सजिलो हुन्छ। त्यस मानेमा म पनि भाग्यमानी नै छु,
0: परिवारको साथ पाउने सबै भाग्यमानी। कलम चलाउनु, स्रष्टा बन्नु सजिलो काम त होइन नि त, होइन?
1: होइन,
2: त्यो त
0: सजिलो लाग्छ देख्नेलाई,
1: देख्नेलाई हो,
0: हजुर,
2: गाह्रो छ नि,
0: गाह्रो गाह्रो हुँदा के कुराले फेरि अगाडि बढाउँछ?
1: हजुर, गाह्रो गाह्रो हुँदाखेरि चाहिँ त्यही अब पहिला गरेको कामहरू, होइन, योभन्दा अझै राम्रो गर्छु भन्ने के त्यो इच्छा शक्तिले गर्दाखेरि चाहिँ अझै गरौँ गरौँ हुन्छ, अनि विभिन्न किसिमका समाजमा विभिन्न घटनाहरू देखिन्छ, होइन, अब आज नगरे कहिले गर्ने, मैले नगरे कसले गर्ने, त्यो सोच आउँछ, सबै कुराहरू मैले गर्न सक्दिनँ होला, अलिकति मैले सकेको त गर्न सक्छु नि त, होइन?
0: हजुर, आमाले भन्नु भएन 9 वर्षको उमेरमा बिहा भयो, बिहापछि पनि पढ्नु भयो, 17 क्लास पढेपछि सन्तान जन्मिनु, खेती, होइन अब कतिवटा भूमिका, त्यसमाथि एकल भूमिका, पढाइ

0: कुरार अपुरो रह्यो र पनि सबै घर धन्दा सकेर पनि साँझको समय खाली समय पढ्ने रहर कहिले पुगेन भन्नुभयो आमाले, होइन? यस्तो आमाहरू कति हुनुहुन्छ होला, पढाइ अधुरो अपुरो रहेको तर पढ्ने इच्छा कति भएको भएको, तर आमाले पढ्न चाहिँ छोड्नु भएन है?
1: अझै नि पढाउनु पढाउनु लागेको छ, अब के एक्लै हुन्छु कोही हुँदैन है,
2: बाहिर बरु नबसेर आमाले रामायण किताब चाहिँ अगाडि भइरहन्छ क्या,
1: त्यो एक्लै बस्दाखेरि यहाँ त सुत्नु मन लाग्दैन, बरु किताब हेरेर बसेपछि शान्त हुन्छ।
0: उमेरले छिक्दैन पढ्नलाई लेख्नलाई भन्छ, यदि रहर छ भने पढ्न थाल्नुहोस्,
1: पढ्न रहर छ भने पढ्ने नि त,
0: पढ्ने नि होइन, समय निकाल्ने रहर पुरा गर्ने, फुर्सदको समय मोबाइल हेर्नुभन्दा त पढ्नु धेरै राम्रो होला नि,
1: मोबाइल भन्दा त पढ्ने राम्रो हो नि।
0: किताबसँग यहाँको प्रेम, किताब यति मनपर्ने, अब आफ्नै जीवन किताबमा छ होइन आमा?
1: हजुर,
0: त्यसले यहाँ एकदमै खुसी हुनुहुन्छ,
1: ठिक छ
0: हजुर। अञ्जना
2: हजुर,
0: किताबसँग, पढाइसँग होइन, अध्ययनसँग, साहित्यसँगको जुन एउटा लगाव छ नि, त्यो आमासँग देख्नुभयो, आफ्नो जीवनमा त्यसलाई उतार्दै पनि हुनुहुन्छ, साहित्यसँग नजिक हुन खोज्ने, स्रष्टाको एउटा सपना बुन्ने राख्नु भएको, कलम चलाउन खोज्नेहरूलाई आज हाम्रो कार्यक्रमबाट हाम्रा ती आमा दिदी बहिनीहरूलाई छोरीहरूलाई के भन्नुहुन्छ?
2: हजुर, अब साहित्यमा कलम चलाउन खोजिरहनु भएको छ, हजुरहरूले लेख्न खोज्नु भएको छ भने हजुरहरूले चाहिँ आफ्नो त्यो कर्म चाहिँ गरिहाल्नुहोस्, आफ्नो इच्छा चाहिँ पुरा गरिहाल्नुहोस्, लेख्नुहोस्, पढ्नुहोस्, किताबसँग नजिक हुनुहोस्। यो जीवन त एक बार आउने हो होइन, एकचोटि आउने हो, आफ्नो इच्छा चाहिँ पुरा गर्नुहोस् भन्छु, आफ्नो इच्छा चाहिँ नमार्नुहोस्, लेख्नुहोस् भन्छु।
0: अञ्जनाजीलाई सोध्न मन लागेको चाहिँ, एउटा साहित्यिक स्रष्टा भइरहँदा, प्राध्यापन पेसामा लागिरहँदा, एउटा सचेत नागरिकको हैसियतले पनि होइन, अहिले हाम्रो महिलाको मुख्य समस्या भनेको के हो, त्यसको समाधानको पाटो पनि होला के जस्तो लाग्छ?
2: महिलाको चाहिँ मुख्य समस्या भनेको, अब महिलाहरू जतिसुकै पढे पनि लेखे पनि अलिकति घर परिवारमा चाहिँ आफ्नो समय दिनु परिरहेको हुन्छ होइन, त्यो हामी आफ्नो प्राकृतिक कारणले आमा पनि हुनु पर्यो होइन, अब आफ्नो परिवार पनि हेर्नै पर्यो, ती कुराहरू त छँदैछन्, कर्तव्यबाट विमुख पनि हुनुहुँदैन। दिदी बहिनी छोरीहरूलाई अब आमा जस्तै गरेर प्रेरणाको स्रोत बन्न सक्नु सबैजना होइन, आफू चाहिँ लगनशील भएर लाग्नुहोस्, जे काममा लाग्नु भएको छ लाग्नुहोस्, र अवश्य पनि तपाईँले चाहिँ सफलता प्राप्त गर्नुहुन्छ, अगाडि बढ्नुहुन्छ। र अहिलेको समयमा चाहिँ तर आफूले आफूलाई चिनेर एउटा नागरिक हुँ, महिलाहरूले आफ्नो कर्तव्यलाई पनि पालना गर्ने, घर परिवारको साथ भएन भने चाहिँ अगाडि बढ्नलाई एकदमै गाह्रो छ। हामीलाई हेर्ने आँखाहरू हुन्छन्, हामीलाई सोध्ने मनहरू हुन्छन्, विभिन्न खालको प्रश्नहरू हुन्छन्, तर हामीले ती कुराहरूलाई चाहिँ हामीले सामना गरेर चाहिँ अगाडि बढ्नु पर्छ,
0: म ठिक छु भन्ने हुनु पर्यो,
2: हुनु पर्यो, हुनु पर्यो, र समाजको लागि एउटा अग्रणी महिलाको रूपमा चाहिँ देखिन सक्नु पर्यो।
0: भन्नेले त
2: भनिरहन्छ, राम्रो भए पनि भन्छन्, नराम्रो ओहो कस्तो राम्रो गर्नुभयो, नराम्रो नराम्रो भयो भन्छ,
1: रमाइलो भयो भनेको
0: आमा, रमाइलो लाग्यो आजको कुराकानी,
2: कस्तो रमाइलो भयो,
0: भन्नेले भनिरहन्छन्, आफू सही बाटोमा हिँड्नु पर्छ, केहीको डर छैन,
1: केहीको डर हुँदैन, डराउनु त हुँदै होइन, म त डराउँदै नडराउनु,
2: पुरुष र महिला चाहिँ एक समान भएर हिँड्नु पर्छ होइन त आमा,
1: म त कति डराउने होइन,
0: हजुर
1: चाँडै नै श्रीमान बिते पनि
0: हजुर
1: मेरो गर्ने कुरो चाहिँ कर्तव्य गर्ने हो, जसले जे भने नि भन तिमीहरूलाई भनेर केही होइन, मलाई दुःख छैन।
2: आमा आमाले त्यो बेलामा होइन कस्तो कस्तो कुराहरू नि छ आमालाई होइन, एकपट्टि लसुन पनि नपत्याएको बेला पनि थियो अरे,
1: कस्तो सँगै
2: अब एक महिना
1: एक्लै भएपछि त आफ्नो कुरो छोडिन, आफ्नो कुरो गर्ने, अब आज छ भोलि छैन हुन्छ, जो पनि हुन्छ, श्रीमानको भन्दा छोराछोरीकै माया बढी हुँदो रहेछ अझ, के म कसैसँग दब्ने नि होइन नानी, मेरो आफ्नो कुरालाई कसैसँग दब्ने होइन,
0: आमाले मन बुझाउनु भयो, छोराछोरीहरूले भविष्य पाए होइन अञ्जना, हजुर कत्रो ठुलो कुरा छ आमाको आँटसँग होइन, यस्तै आँटिला आमाहरू हुनुहुन्छ र त बाटो देखाउनु भएको छ होइन, हामी यस्तै आँटिला साहसी आमाहरूको खोजीमा छौँ, यस्तै सृजनशील छोरीहरूको खोजीमा छौँ, आज सृजनशील छोरी साहित्यकार अञ्जना पौडेल अनि यसै गरी आँटिलो साहसी आमा जसले मेरो 84 वर्ष भनेर एउटा पुस्तक प्रकाशनमा ल्याउनु भयो, अहिले 87 वर्षको पुग्नुभयो मेनका पौडेल लामा, यो आमा छोरी दुवैलाई सँगै राखेर आज हामीले यो कुराकानी, यो भेटवार्ता यहाँहरू माझ राख्यौँ। आमाले पटक पटक भन्नुभयो यो भेटवार्ताको क्रममा रमाइलो भयो है भनेर, आफ्नो कुरा सुनाउनु पाउँदा, आफ्नो पहिचानको कुरा भइरहँदाखेरि, आफ्नो मनको कुरालाई कसैले बुझिरहँदाखेरि, त्यसलाई थपथपाउँदाखेरि पनि एउटा आनन्द भयो, रमाइलो भयो होइन। ल अन्तमा साहसी आमा मेनका पौडेलले एउटा गीत सम्झना आयो, कविता सम्झना आयो आमा,
2: युवाहरूलाई
1: जाग्ने कुरो हो कि झागलौ गर्जलौ देशका बिरौ ज्यान दिलिनु पर्दछ आफ्नो हक दुःख हो सुख हो जे परोस् न डराम जन्मिए पछिको कुरो चाहिँ नमानम अब न्याय र अन्याय छुट्याउनु छ दुष्ट अन्यायको पाप हुत्याउनु छ धमकी डरजा लर फट्याइले न्यायलाई छुँदैन कवै खुसले।
0: धेरै धेरै धन्यवाद मेनका पौडेल आमालाई,
1: धन्यवाद, आशीर्वाद नानु,
0: आमाले किताब लेखिदिनु भयो, हाम्रो भेट पनि भयो होइन, र आज दुवैजनालाई सँगै राखेर यो भेटवार्ता गर्न पाउँदा धेरै खुसी लाग्यो। यो भेटवार्ताको लागि, यो उपस्थितिको लागि हाम्रा आदरणीय श्रोताहरूको तर्फबाट, रेडियो नेपाल परिवारको तर्फबाट आमा छोरी दुवैलाई धेरै धेरै धन्यवाद,
1: धेरै धेरै आशीर्वाद, शुभकामना, आशीर्वाद दिँदैछु भने
2: हजुर। धेरै धेरै धन्यवाद सन्ध्याजी, हामीलाई आमा छोरीलाई चाहिँ यसरी बोलाएर यसरी बोल्ने मौका दिनुभयो, आफ्नो कुराहरू राख्ने मौका दिनुभयो, र आमा यसै पनि खुसी हुनुहुन्थ्यो किताब प्रकाशन भएको कारणले, मेरा 84 वर्ष, र त्यसमाथि पनि आमा छोरीलाई नै बोलाएर यस्तो फेरि डबल खुसी हुने मौका दिनुभयो, त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद छ तपाईँलाई।
0: हजुर, आज हामीले मेरो 84 वर्ष एउटा जीवनी, त्यो पनि 84 वर्षको उमेरमा लेख्न र 87 वर्षको उमेरमा जुन प्रकाशनमा ल्याउनु भयो मेनका पौडेल आमा र उहाँको छोरी साहित्यिक स्रष्टा, उहाँको आफ्नो बेग्लै पहिचान छ, पेसाले प्राध्यापन क्षेत्रमा सक्रिय हुनुहुन्छ, कविको रूपमा चिनिनुहुन्छ, उपन्यासकारको रूपमा, गीतकारको रूपमा, समालोचकको रूपमा चिनिनुहुन्छ, जसले विविध विधामा करिब आधा दर्जन पुस्तकहरू प्रकाशन गर्नुभएको छ। अञ्जना पौडेलजीलाई पनि धेरै धेरै धन्यवाद, यहाँहरूले कर्म गर्नुभयो,
1: आशीर्वाद छ, धेरै धेरै
0: हस्, यहाँको आशीर्वाद मिलिरहोस्, आमाको आशीर्वाद भन्दा ठुलो के हुन्छ होइन, यो संसारमा हामी यस्तै यस्तै कहिले आमाको आशीर्वाद लिएर, कहिले आमाको साहस लिएर,
1: देख्न पाएन
0: छोरीको सफल कर्महरूलाई लिएर हामी यहाँहरू माझ उपस्थित हुने नै छौँ, महिला सवालका विविध विषयलाई उठान गर्नुको लागि, सुनाउनुको लागि अर्को बुधबार फेरि पनि कार्यक्रम आजका नारीमा उपस्थित हुने नै छौँ। आजको लागि प्राविधिक साथी मोहन रायमाझीलाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि कार्यक्रमबाट बिदा माग्छु। हाम्रो कार्यक्रम यहाँहरूले सुनिरहनु भएको छ भने कार्यक्रम प्रतिको सल्लाह सुझाव प्रतिक्रियाको लागि हामीलाई इमेल मार्फत सम्पर्क राख्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। आजको लागि नमस्कार, शुभ दिन।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अहिले बिहानको 9 बज्दै लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नागरिकको सुरक्षा सुनिश्चित गर्दै पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु सरकारको पहिलो दायित्व भएको भन्दै सुनसरी घटनामा संयमता अपनाउन सबैमा प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जिल्लाका 10 स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी। सुनसरी घटना लगायत विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु। र जापानको क्योसु टापुमा गएको शक्तिशाली भूकम्पमा कैयौं मानिस भग्नावशेषमा परेको आशंका। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानून बमोजिम कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको बताउँदै न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानून अनुसार कारवाही हुने स्पष्ट पार्नुभयो। सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने उहाँको भनाइ थियो। उहाँले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयमता अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गर्नुभएको छ। प्रधानमन्त्रीले भन्नुभएको छ, फेरि पनि आग्रह गर्छु, मानव मनमा छन् भने पनि तुस, रिस, डर, आक्रोशलाई हटाउनुहोला। उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला। सुरक्षित र संयमित भएर बसौं, एकअर्कालाई प्रेम र सम्मान गरौं, सामाजिक सद्भाव कायम राखौं। सुनसरीको देवानगंजमा दुई समूहबीच उत्पन्न तनाव थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका 10 स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी आदेश अनुसार हिजो बेलुका 9 अर्को आदेश नभएसम्म कर्फ्यू लागू गरिएको हो। आदेश स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम जारी गरिएको प्रशासनले जनाएको छ। कर्फ्यू लागू भएका क्षेत्रमा कुनै पनि व्यक्तिलाई हिडुल गर्न, भेला हुन, जुलुस प्रदर्शन, सभा, बैठक तथा अन्य सार्वजनिक गतिविधि सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुनसरी घटना लगायत विषयमा छलफल गर्न बोलाउनु भएको सर्वदलीय बैठक अहिले बसिरहेको छ। सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा जारी बैठकमा संसदमा रहेका सबै दलसहित मधेस केन्द्रित दलहरूको सहभागिता रहेको रासोपाका महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। महामन्त्री आचार्यले अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनैतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकता बोध भएकाले छलफल आयोजना गरिएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भाव खलबलिने गरी गतिविधि नगर्न आम नागरिक अगुवा र सरोकारवाला पक्षसँग अपिल गरेको छ। पार्टी सभापति रवि लामिछानेद्वारा हिजो जारी विज्ञप्तिमा सुनसरी लगायतका पूर्वी जिल्लामा भएका घटनाले निम्त्याएको परिस्थितिप्रति गम्भीर ध्यान आकर्षण भएको जनाउँदै कुनै पनि उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउन आग्रह गरेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका विभिन्न राजनैतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा हिजो छलफल गर्नुभएको छ। छलफलमा भोलिदेखि सुरु हुने प्रतिनिधि सभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त बिजनेस उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको छ। संघीय संसद मार्फतका दुई संसदीय समितिको बैठक आज बस्दैछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनवाई समितिको बैठक बस्ने तय भएको छ। संघीय संसद सचिवालयका अनुसार संसदीय सुनवाई समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्की विरूद्ध उजुरी दिने, उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम छ। यस्तै प्रमुख आयुक्तमा प्रस्तावित कार्कीलाई समिति समक्ष आमन्त्रण गरी सुनवाई गरिनेछ। समितिको बैठक बिहान 11:15 बजे बस्नेछ। समितिले हिजो आयुक्तमा प्रस्तावित गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई आमन्त्रण गरी सुनवाई गरेको थियो। यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। समितिको बैठक बिहान 11:00 बजे बस्नेछ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका कर्णाली प्रदेश सभा दलका नेता मंगल बहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधान बमोजिम शाहीलाई हिजो मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। लुम्बिनी प्रदेश सरकारबाट नेपाली काङ्ग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै काङ्ग्रेसका 5 मन्त्रीले सामूहिक राजीनामा दिनुभएको छ। नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनुभयो। विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको समस्यालाई वार्ता, संवाद र सहमति मार्फत समाधान खोज्न अपील गरेको छ। वीरगंज स्थित नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा हिजो बसेको सर्वदलीय बैठकले आन्दोलन र प्रदर्शन भन्दा पनि सम्बन्धित पक्षबीच समन्वय र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेका हुन्। नारायणी अस्पतालका 71 चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। शनिबार वीरगंज महानगरपालिका 25 निवासी 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत चिकित्सक मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गरेका थिए। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। संघीय सरकारले स्थानीय तहलाई खाद्य निरीक्षकको व्यवस्था गरी खाद्य स्वच्छता र गुणस्तरको प्रभावकारी नियमन गर्न आग्रह गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081ले स्थानीय तहमा खाद्य निरीक्षक नियुक्ति गरी आफ्नो क्षेत्रभित्र खाद्य बजारको नियमित अनुगमन, निरीक्षण र नियमन गर्ने व्यवस्था गरेको छ। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँध खोलिने भएकाले महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले हिजो एक सूचना जारी गरी त्यहाँको एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशन धारचुलाले आज बिहान 6 बजेदेखि भोलि अपराह्न 6 बजेसम्म सिल सफाईका लागि बाँध खोल्ने जानकारी आएकाले सतर्कता अपनाउन आग्रह गरेको हो। आज विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको 29 विश्व बाघ दिवस मनाइन्छ। सन् 2010 रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो। नेपालमा प्राय 4 वर्षमा बाघ गणना गरिन्छ। सन् 2022 बाघ गणना अनुसार मुलुकमा बाघको संख्या 355 रहेको छ। तत्कालीन समयमा बाघको संख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक वासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस स्थापना गरिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दिवसका अवसरमा आज मन्त्री गीता चौधरीको उपस्थितिमा पछिल्लो राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गर्दैछ। विश्वमा सन् 2010 करिब 3,200 संख्यामा रहेको बाघको संख्या सन् 2025 तथ्याङ्क अनुसार बढेर 5,357 पुगेको छ। आषाढ शुक्ल पूर्णिमाका दिन आज अँध्यारोबाट उज्यालोतर्फको यात्रामा अघि बढाउन प्रेरित गर्ने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती पनि मनाउने गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। जापानको क्युसु टापुमा शक्तिशाली भूकम्प गएको छ। 6.8 म्याग्निच्युडको भूकम्पमा परि त्यहाँ रहेको एक सपिङ मलमा धेरै मानिस फसेका बताइएको छ। भूकम्पका कारण सपिङ मलको दोस्रो तला भत्किएको र धेरै मानिस त्यहाँ पुरिएको हुन सक्ने आशंका गरिएको छ। सपिङ मलमा कार्यरत 20-30 कर्मचारी सम्पर्कविहीन भएका जनाइएको छ। भूकम्पका कारण विद्युत आपूर्ति रोकिएको र सडक तथा पुल हरू भत्किएको बताइएको छ। उक्त भूकम्पपछि 60 बढी परकम्प गएको पनि जापानको सरकारी सञ्चार माध्यम एनएचकेले जनाएको छ। जापानमा हरेक 5 मिनटमा ससाना भूकम्पहरू गइरहन्छन्। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली भागका केही स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहनुका साथै देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थान तथा कोशी प्रदेशको तराई र मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका 1-2 स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नागरिकको सुरक्षा सुनिश्चित गर्दै पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानूनी दायरामा ल्याउनु सरकारको पहिलो दायित्व भएको भन्दै सुनसरी घटनामा संयमता अप्नाउन सबैमा प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जिल्लाका 10 स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी। सुनसरी घटना लगायत विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु। र जापानको क्योसु टापुमा गएको शक्तिशाली भूकम्पमा कैयौं मानिस भग्नावशेषमा परेको आशंका। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

नमस्ते कार्यक्रम विश्व परिवेशबाट विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू रोचक र प्रेरक विषयवस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौँ। साथमा गीत सङ्गीत पनि सुनाउँदै आएका छौँ। यो विश्व परिवेश कार्यक्रम तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हामीलाई हाम्रो वेबसाइट www.radionepal.gov.np र www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ।

विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्। 10 वर्षसम्म एउटै थर्मस प्रयोग गर्दा मृत्यु। एउटा यस्तो देश जहाँ 3 दिन बिदा 4 दिन काम हुन्छ। अनौठो संयोग, जब पिज्जा धेरै बिक्छ तब हुन्छ युद्ध। कुकुरहरूको अनौठो बिहे, यत्तिकै राखिएको किताब जब सक्कली म्याग्ना कार्टा भएको पत्ता लाग्यो र अत्यधिक पिरोले आवाज नै गुमाएपछि। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौ एउटा अनौठो प्रसङ्ग, 10 वर्षसम्म एउटै थर्मस प्रयोग गर्दा मृत्यु। ताइवानी मीडियामा हालै एकजना पुरूषको दुःखद निधन भएको समाचार प्रकाशित भयो। ती व्यक्तिको मृत्युको कारण चाहिँ 10 वर्षसम्म खिया लागेको एउटै थर्मस प्रयोग गर्दा सिसाको विषाक्तताका कारण भएको बताइएको छ। समाचार अनुसार ती व्यक्तिमा 1 वर्ष अघिबाट स्वास्थ्य सम्बन्धी समस्याहरू देखिन थालेका थिए। उनको रक्त परीक्षणले पनि शरीरमा कडा धातु विषाक्तता रहेको देखायो। जब चिकित्सकहरूले धातु विषाक्तताको कारण पत्ता लगाउने प्रयास गरे, त्यसबाट अनौठो तथ्य फेला पर्यो। ती व्यक्तिले पछिल्लो 10 वर्षदेखि एउटै पुरानो थर्मसलाई दैनिक रूपमा प्रयोग गर्दै आएका थिए। त्यो थर्मसको जाँच गर्दा भित्री भागमा खिया तथा फोहोरको मात्रा जमेको थियो। उनले त्यही थर्मसमा पानी मात्र होइन, चिया, कफी तथा जुस जस्ता अम्लीय पदार्थहरू समेत राखेर खाने गरेका थिए। त्यो थर्मस खिया प्रतिरोधी सामग्रीबाट बनेको थिएन र उनले सामान्य धोई पखाली गरेर त्यसलाई निरन्तर रूपमा प्रयोग गर्दा भारी धातुको चुहावटले विषाक्त बन्दै गयो। उनी अस्पतालमा जाँचका लागि पुग्दा उनको स्वास्थ्य अवस्था निकै गम्भीर भइसकेको थियो। विषाक्तताले उनको रोग प्रतिरक्षा प्रणालीमा गम्भीर असर पुर्याएको थियो, जसका कारण चिकित्सकहरूको अथक प्रयासका बावजुद 1 वर्ष पनि नबित्दै उनले निमोनियाका कारण ज्यान गुमाए। चिकित्सकहरूका अनुसार त्यो थर्मस लामो समयदेखि प्रयोग गरिएको थियो। त्यसमा कोला जस्ता कार्बोनेटेड पेय पदार्थ राख्दा विषाक्त पदार्थहरू धातुमा घोलिएर उनको शरीरमा प्रवेश गरेको हो। यो घटनाका समाचार ताइवानी मीडियाहरूमा भाइरल बनेको छ। विज्ञहरूले खिया नलाग्ने स्टीलबाट बनेको थर्मस प्रयोग गर्न, अम्लीय पेय पदार्थहरू थर्मसमा नराख्न र नियमित रूपमा थर्मस सफा गर्न सुझाव दिएका छन्। साथै कुनै पनि थर्मस अधिकतम 2-3 वर्षसम्म मात्रै प्रयोग गर्न सुझाव दिएका छन्। विश्व परिवेशमा राख्दैछौ अर्को एउटा रोचक प्रसङ्ग, एउटा यस्तो देश जहाँ 3 दिन बिदा 4 दिन काम हुन्छ। हामी कहाँ अन्य सार्वजनिक बिदाका अतिरिक्त हप्तामा शनिबार अर्थात 1 दिन मात्रै बिदा हुन्छ, अर्थात 1 हप्तामा 6 दिन कार्यदिन र 1 दिन बिदा हुन्छ। तर यो दुनियाँमा यस्तो ठाउँ छ जहाँका कामकाजी मानिसहरूले अब हप्तामा 3 दिन बिदा पाउनेछन् र केवल 4 दिन मात्रै आफ्नो जागिरको काम गरे पुग्नेछ। युएईको दुबईमा गर्मीको मौसममा मानिसहरूले काम तथा जीवनको सन्तुलनलाई ध्यानमा राख्दै हप्तामा 4 कार्यदिन लागू गर्ने निर्णय गरिएको छ। न्यूयोर्क पोस्टका अनुसार हप्तामा 4 दिन काम र 3 दिन छुट्टीको नियम केवल गर्मीयामका लागि मात्रै लागू हुनेछ, अर्थात् यो नियम जुलाई 1 देखि सेप्टेम्बर 12 सम्म मात्रै चल्नेछ। दुवै सरकारको मानव संसाधन विभागद्वारा शुरू गरिएको त्यो छोटो ग्रीष्मकालीन कार्यतालिकाको उद्देश्य श्रमिकलाई अधिक लचिलो कार्यघण्टा तथा जीवन र काम बीचको सन्तुलनको सुविधा दिनु हो। यो योजना अन्तर्गत सार्वजनिक क्षेत्रका कर्मचारीहरूलाई विभिन्न वर्गमा विभाजन गरिनेछ र उनीहरूलाई 2 फरक फरक लचिलो कार्यतालिकामा राखिनेछ। पहिलो समूहका मानिसहरूले सोमबारदेखि बिहिबारसम्म प्रतिदिन 8 घण्टा काम गर्नेछन्। उनीहरूलाई शुक्रबार, शनिबार र आइतबार बिदा हुनेछ। त्यसै गरी दोस्रो समूहका श्रमिकहरूले सोमबारदेखि बिहिबारसम्म 8 घण्टा र शुक्रबार पनि 4.5 घण्टा काम गर्न पर्नेछ। उनीहरूलाई शुक्रबार आधा दिनका साथै शनिबार र आइतबार बिदा हुनेछ। दुबई सरकारले केही समय अगाडि पाइलट प्रोजेक्टको रूपमा गरेको सफल परीक्षणपछि सबै कर्मचारीहरूका लागि यस्तो 4 दिने कार्यदिन लागू गर्ने निर्णय गरेको थियो। त्यस पाइलट योजनाका क्रममा यसबाट समग्र कर्मचारी सन्तुष्ट र खुसीमा सुधार आउनुका साथै उत्पादकत्वमा पनि वृद्धि देखिएको थियो। मानव संसाधन विभागका महानिर्देशकका अनुसार यो नीति सरकारको आधुनिक कार्यशक्ति निर्माण गर्ने लक्ष्यको प्रतिबिम्ब हो। त्यसै गरी यो केवल काम गर्ने घण्टामा भएको परिवर्तन मात्र होइन, यसले सरकारको सोचमा आएको परिवर्तन देखाउँछ, जहाँ संस्थागत दक्षतासँगै कर्मचारीको भलाइलाई पनि प्राथमिकता दिइँदैछ। विश्वभर 4 दिने कार्य सप्ताह र अन्य लचिलो कार्यप्रणालीको परीक्षण बढ्दै गइरहेको सन्दर्भमा यो परिवर्तन गरिएको हो।
अस्ट्रेलिया, जापान, बेलायत, क्यानाडा, आयरल्याण्ड, अमेरिका र आइसल्याण्ड जस्ता देशहरूले अहिले कामकाजी मानिसहरूका लागि कम कार्य घण्टाको प्रयोग गरिरहेका छन्। कम्पनीहरूले चार दिने कार्य सप्ताह लागू गर्दा सामान्य रूपमा 180-100 मोडेल अपनाउँछन्। यसमा कर्मचारीहरूलाई तलब 100% दिइन्छ तर काम गर्ने घण्टा 805 झारिन्छ। तर यस परिवर्तनलाई सफल बनाउन उनीहरूले आफ्नो उत्पादकत्व 100% कायम राख्नुपर्छ। केही समय अगाडि जापानले नयाँ कानून संशोधन गर्दै घरमा साना बच्चा भएका कर्मचारीहरूलाई लचिलो कार्य विकल्पहरू उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको थियो। त्यस्ता लचक कार्य व्यवस्थामा कम घण्टा काम गर्ने वा घरबाट काम गर्ने सुविधा लगायतका छन्। यसले देशको तीव्र रूपमा घट्दो जन्मदरलाई रोक्न सकिने आशा जापानको रहेको छ। विश्व परिवेशमा अब राख्दैछौँ एउटा अनौठो प्रसङ्ग, अनौठो संयोग, जब पिज्जा धेरै बिक्छ तब हुन्छ युद्ध। पछिल्ला दिनहरूमा मध्य पूर्वका दुई मुलुक इजरायल र इरान बीचको द्वन्द्वसँगै सामाजिक सञ्जालमा एउटा पुरानो तथा अनौठो ट्रेन्ड पिज्जा इन्डेक्स पुनः चर्चामा आएको छ। वास्तवमा यो कुनै नयाँ खानाको ट्रेन्ड होइन, यो त एउटा यस्तो सिद्धान्त हो जसले दावी गर्छ कि अमेरिकाको रक्षा मन्त्रालय पेन्टागन आसपासमा अचानक पिज्जाको अर्डर बढ्नु केही ठूलै सैन्य कारवाही हुन लाग्नुको संकेत हो। यो सिद्धान्त एक अज्ञात एक्स अकाउन्टबाट फैलाइएको हो, जसअनुसार जुन बेला अमेरिकाको रक्षा मन्त्रालय नजिकै रहेका तीनवटा रेस्टुरेन्टहरूमा एकसाथ पिज्जाको अर्डर अत्यधिक बढेको देखियो, ठिक त्यही बेला इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेको थियो। त्यो एक्स अकाउन्टमा गरिएको एउटा पोस्टमा भनिएको थियो कि पेन्टागन नजिक रहेका सबै पिज्जा पसलहरूमा अचानक धेरै भीड देखिएको छ। अर्को पोस्टका अनुसार बन्द हुने तयारीमा रहेको डिस्ट्रिक्ट पिज्जा प्यालेसमा पनि 81 भीड बढ्यो। त्यसै गरी व्हाइट हाउस नजिकै रहेको डोमिनोजमा पनि सामान्य दिनभन्दा पिज्जाको अर्डर उच्च रूपमा आएको देखिएको दावी त्यसले गरेको छ। यसले स्वाभाविक रूपमा अब प्रश्न उठायो कि के त्यो केवल संयोग मात्र थियो। पिज्जा इन्डेक्स नामक त्यो सिद्धान्तका समर्थकहरू चाहिँ यस्ता घटनाहरू पहिले पनि देखिएको इतिहास रहेको दावी गर्छन्। सन् 1990 जब सद्दाम हुसेनले कुवेतमाथि आक्रमण गरेका थिए त्यसको अघिल्लो रात वासिङटन डिसीमा पिज्जाको बिक्री 81 बढेको थियो। पिज्जा चेन डोमिनोजका मालिक फ्रैंक मिक्सका अनुसार सन् 1991 अपरेशन डेजर्ट स्ट्रोम नामक सैन्य कारवाही शुरू हुनुभन्दा अघि पनि त्यस्तै ट्रेन्ड देखिएको थियो। आखिर सैन्य कारवाही र पिज्जा बिक्रीमा हुने वृद्धिको सम्बन्ध के हो त? यस सिद्धान्तको आधार सरल छ। जब कुनै ठूला सैन्य निर्णयहरू लिन थालिएको हुन्छ त्यस बेला पेन्टागनका अधिकारीहरू आफ्नो कार्यकक्ष छाड्दैनन्। अमेरिकी वार रूमहरू सक्रिय हुन्छन् र फोन कलहरू लगातार भइरहन्छन्। यस्तो परिस्थितिमा अफिसमा कार्यरत अधिकारीहरूलाई पिज्जा जस्ता छिटो खाना मिल्ने तयारी फास्ट फूड सबैभन्दा सजिलो विकल्प बन्छ। पछिल्लो समय इरानमाथि इजरायली आक्रमण सुरु हुनु अघि त्यसै गरी अमेरिकामा पिज्जाको बिक्री बढेको घटनाले एउटा प्रश्न उठाएको छ कि इरानमाथिको आक्रमणमा अमेरिकाको संलग्नता थियो। इजरायलको आक्रमण अघि पहिले झै गरी वासिङटन डिसीमा पिज्जाको अर्डरहरू बढ्नुले संकेत गर्छ कि सायद इजरायलले अमेरिकी समर्थन तथा जानकारी अनुसार नै इरानमाथि आक्रमण गरेको हुन सक्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यसको पुष्टि गर्दै इजरायलले अमेरिकालाई आक्रमणबारे पहिल्यै जानकारी दिएको बताएका छन्। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझ यस्तै रोचक, अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई साङ्गीतिक मनोरञ्जन गराउँदैछौ एउटा मिठो गीतमा।

यो गीतपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई रेडियो नेपालको यो कार्यक्रम विश्व परिवेशमा र विश्व परिवेशमा अब बाँकी प्रसङ्ग अबको प्रसङ्ग अनौठो छ कुकुरहरूको अनौठो बिहे हामीले मान्छेका बिहे त अनेक खालका देखेकै छौँ कहिलेकाहीँ विभिन्न धार्मिक विश्वासमा जनावरहरूका बिहे पनि गरिदिने चलन छ पानी पार्नका लागि भेगुताको बिहे गरिदिने चलन त हाम्रै देशमा पनि छ यद्यपि यस्ता रूढिवादी संस्कारहरू प्राय ससाना र अनौपचारिक तौरमा हुने गर्छन् तर छिमेकी मुलुक भारतमा चाहिँ एक जोडी कुकुर बीच यस्तो भव्य बिहे भयो जुन कुनै धनाढ्य परिवारको बिहे भन्दा कम थिएन उत्तर प्रदेशको हमीरपुर जिल्लामा एक जोडी भाले र पोथी कुकुर बीच धुमधामपूर्वक हिन्दू परम्पराअनुसार विवाह भएको छ हरिमपुरको मुस्कुरा क्षेत्रमा पर्ने छानी बाँध गाउँमा सेवानन्द नामक भाले कुकुर र विचित्र कुमारी नामक पोथी कुकुरका बीचमा बहुप्रतीक्षित बिहे सम्पन्न भएको छ बिहेका लागि मण्डप तयार पारिएको थियो भने बिहे अघिका संस्कारहरू पनि सम्पन्न गरिएका थिए बिहेको दिन बाजा गाजा सहित भव्य रूपमा जन्ती निस्किए र बेहुली विचित्र कुमारीलाई लिन पुगे त्यो अनौठो बिहेको आयोजना चाहिँ बाल योगी जुना अखाडाका साधु श्री श्री 108 सन्तोषानन्द महाराजले गरेका थिए सेवानन्द नामक कुकुर उनले पालेको कुकुर हो भने बेहुली कुकुर विचित्र कुमारी चाहिँ मुसाही मौजा गाउँका सन्त लक्ष्मण नन्दले पालेका छन् सेवानन्द र विचित्र कुमारीको बिहेमा सयौं मानिसलाई निम्तो दिइएको थियो बेहुली लिनका लागि मुसाही मौजा गाउँमा जन्ती गए र त्यही नै विवाह समारोह भयो यस्तो खालको कुकुर विवाहको समाचारप्रति मानिसहरूले विभिन्न खालका प्रतिक्रिया पनि जनाएका छन् कतिपयले यसलाई हास्यास्पद भनेका छन् भने कतिले त्यो कार्य

0: सकौसम्म प्रतिलिपि ठानेर पुस्तकालयको पुस्तक कुञ्जिकामा अभिलेखीकृत सो दस्तावेज सन् 1300 बेलायतका राजा एडवर्ड प्रथमले जारी गरेको म्याग्ना कार्टाको दुर्लभ मूल प्रति भएको पुष्टि भएको हो। यो कागजात हार्वर्डले सन् 1946 लन्डनका पुस्तक व्यापारी स्विट एन्ड म्याक्सवेलबाट केवल $27.50 खरिद गरेका थिए। त्यसअघि त्यो दस्तावेज पुस्तक व्यापारीहरूले लिलामीका क्रममा पहिलो विश्वयुद्धका एकजना पाइलटबाट £42 खरिद गरेका थिए। हार्वर्ड पुस्तकालयले त्यो पुस्तकलाई सन् 1327 राजा एडवर्ड तेस्रोको पालामा तयार पारिएको म्याग्ना कार्टाको प्रतिलिपि भनेर सूचीकृत गरिएको थियो। तर हालै किङ्स कलेज लन्डनका इतिहासविद प्राध्यापक डेभिड कार्पेन्टरले हार्वर्डको वेबसाइटमा स्क्यान गरिएका संस्करणहरू अध्ययन गर्दै जाँदा सो दस्तावेज फगत प्रतिलिपि नभई सन् 1300 जारी गरिएको मूल म्याग्ना कार्टा हुन सक्ने निष्कर्षमा पुगे। त्यसपछि उनले युनिभर्सिटी अफ इस्ट एङ्ग्लियाका प्राध्यापक निकोलस भिसेन्टसँग मिलेर विस्तृत अध्ययन गरे। अन्ततः त्यो अनुसन्धान र परीक्षणबाट यो दस्तावेजको प्रमाणिकता पुष्टि भयो। यो खोजसँगै हार्वर्डसँग रहेको सो म्याग्ना कार्टा अब विश्वमा रहेका 25 मूल प्रति मध्ये एक बनेको छ। सन् 1300 यो संस्करण अन्तिम पटक राजाको छापसहित एकल कागजमा जारी गरिएको थियो। यसअघि सन् 2007 म्याग्ना कार्टाको एउटा प्रति $2.13 करोड बिक्री भएको थियो। प्राध्यापक कार्पेन्टरले भनेका छन्, हार्वर्ड जस्तो संस्थाले यस्तो महत्वपूर्ण दस्तावेज दशकौंसम्म सामान्य प्रतिलिपि ठानेर राख्नु अचम्मको कुरा हो। उनले हार्वर्डको म्याग्ना कार्टालाई स्वतन्त्रताको ऐतिहासिक आधारशिला बनेको कागजात भन्दै विशेष महत्व दिनुपर्ने बताएका छन्। हार्वर्डले हालसम्म त्यो दस्तावेज बिक्री गर्ने योजना नराखेको जनाएको छ। स्मरण रहोस्, म्याग्ना कार्टा पहिलो पटक सन् 1215 राजा जोनले जारी गरेका थिए, जसले सर्वसाधारण नागरिकलाई कानूनी संरक्षण प्रदान गर्ने व्यवस्था राखेको थियो। यो दस्तावेज आजको आधुनिक लोकतान्त्रिक संविधानको आधारशिला मानिन्छ। हालसम्म 1215 जारी म्याग्ना कार्टाका केवल 4 सक्कल प्रति मात्रै बाँकी छन् भने सन् 1300 राजा एडवर्ड प्रथमले जारी गरेका म्याग्ना कार्टाका 7 सक्कल प्रति फेला परिसकेका छन्। विश्व परिवेशमा अब राख्दैछौ आजका लागि अन्तिम प्रसङ्ग। यो स्वास्थ्यसँग सम्बन्धित प्रसङ्ग छ। अत्यधिक पिरोले आवाज नै गुमाएपछि अमेरिकाको क्यालिफोर्नियाकी एकजना महिला डाक्टरले स्थानीय थाई रेस्टुरेन्टमाथि मुद्दा दायर गरेकी छिन्। कुप डी थाई रेस्टुरेन्टले अत्यधिक पिरो तथा मसालेदार खानेकुरा दिएका कारणले गर्दा आफ्नो गला बिग्रिएर बोली नै बन्द भएको भन्दै स्यान होजे सहरकी न्युरोलोजिस्ट डाक्टर हरजस्लिन बालियाले त्यो रेस्टुरेन्ट विरुद्ध मुद्दा हालेकी हुन्। समाचारका अनुसार सन् 2023 उनले त्यो रेस्टुरेन्टमा गएर ड्रागन वल्स नामक खानेकुरा अर्डर गरेकी थिइन्। उनले त्यस बेला वेट्रेसलाई खानेकुरामा मसला कम गर्न अनुरोध गरेकी थिइन् र ती वेट्रेसले उनको कुरामा सहमति जनाएकी थिइन्। तर उनले पिरो र मसला कम गर्न भने पनि रेस्टुरेन्टले उनको अनुरोधलाई नजरअन्दाज गरेछ। त्यसैले पहिलो गाँस खाँदा नै पिरोका कारण उनको मुख, जिब्रो र घाँटीमा जलन हुन थाल्यो। नाकभित्र पनि जलन भयो अनि आँखाबाट आँसु र नाकबाट पानी बग्यो। उनी लगातार खोक्न थालिन्। वालियाका अनुसार अत्यधिक पिरोले उनलाई रासायनिक जलन भयो। उनको स्वर यन्त्र, अन्न नली र नाकमा समेत स्थायी क्षति पुगेको छ। उनको आवाज गुमेको छ र बोल्न निकै गाह्रो हुन्छ। पहिलो गाँस खाँदा नै मुखमा निकै जलन भएपछि उनले रेस्टुरेन्टका कर्मचारीसँग दुध वा आइसक्रिम मागेकी थिइन्। तर रेस्टुरेन्टले उनलाई राहत दिन केही पनि उपलब्ध गराएन। उनले पछि नरिवल पानी र पानी पनि पिइन्, तर पनि जलन कम भएन। उनले दायर गरेको अभियोगमा यस्तो पिरो खाना सामान्य मानिसका लागि उपयुक्त नभएको र रेस्टुरेन्टले स्वास्थ्य अधिकारी वा आपतकालीन सेवासँग परामर्श नगरेको बताइन्। उता रेस्टुरेन्टले भने आरोप अस्वीकार गरेको छ। रेस्टुरेन्टका प्रतिनिधिका अनुसार मिट बल्सभित्र खुर्सानी मिसिएका कारण पिरो र मसला घटाउन सम्भव थिएन। हालसम्म अरू कसैले पनि असह्य पिरो भयो भनेर गुनासो नगरेको पनि रेस्टुरेन्टले दावी गरेको छ।
1: अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू, जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौँ। तपाईँहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश रेडियो नेपालको वेबसाइट www.radionepal.org रेडियो नेपाल

www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। हस् त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा मिठो गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।

हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौ यम बराल र सपना श्रीको स्वर, दीपक शर्माको रचना र सम्बोजित बास्कोटाको संगीतमा रहेको पापी मान्छे चलचित्रबाट गीत। यो गीत पछाडि यहाँले केही बेर सूचना र सन्देश सुन्नुहुनेछ, त्यसपछि सुन्नुहुनेछ 10 बजेको समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुनसरी घटना लगायत विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक जारी छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आह्वान गर्नुभएको बैठकमा नेपाली काङ्ग्रेसका सभापति गगन थापा, नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन, श्रम संस्कृति पार्टीका महासचिव आर्यन राई लगायत सहभागी हुनुहुन्छ। बैठकमा संयोजक दाहालले विगतमा भूकम्प, बाढी पहिरो जस्ता विपदका बेला वा जटिल राजनैतिक अवस्थामा साझा सहमति कायम गरिएको स्मरण गर्दै अहिले पनि त्यही राजनैतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता रहेको बताउनुभयो। उहाँले राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो। नेताहरूले धारणा राख्ने क्रम जारी छ। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानून बमोजिम कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो। उहाँले घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको बताउँदै न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानून अनुसार कारवाही हुने स्पष्ट पार्नुभयो। सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने उहाँको भनाइ छ। उहाँले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन पनि आह्वान गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भाव खलबलिने गरी गतिविधि नगर्न आम नागरिक, नागरिक अगुवा र सरोकारवाला पक्षसँग अपिल गरेको छ। पार्टी सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा सुनसरी लगायतका पूर्वी जिल्लामा भएका घटनाले निम्ताएको परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै पनि उत्तेजना र अफवाहको पसिनलागि उच्च संयम अपनाउन आग्रह गरिएको छ। अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाइएको छ। काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट नेपाल थोक कटुन्जीबेसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथमा पनि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्य भएपछि आवागमन पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका स्थित अरनीको राजमार्गको 0 किलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। आषाढ शुक्ल पूर्णिमाका दिन आज अँध्यारोबाट उज्यालोतर्फको यात्रामा अघि बढाउन प्रेरित गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्धकार र रूख भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको पाइन्छ। शास्त्रहरूमा गायत्री, दीक्षा, वेदमन्त्र सुनाउने र शिक्षा दिने गुरुहरूको महिमा गरिएको पाइन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। माता पिता जस्तै गुरुलाई पनि देवता समान मानी आचार्य देवो भव भनिन्छ। गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन्। आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आज विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको 29 बाघ दिवस मनाइन्छ। सन् 2010 रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो। र जापानमा आएको शक्तिशाली भूकम्पमा परि कम्तीमा 13 मृत्यु भएको छ। भूकम्पको तीव्रता 6.8 म्याग्निच्युड मापन गरिएको छ। जापानकी प्रधानमन्त्री साने ताकाइचीले उद्धार कार्य भइरहेको जानकारी दिनुभएको छ। भूकम्पपछि कुमामोतो स्थित एक ठूलो किनमेल केन्द्रमा धेरै मानिसहरू फँसेको आशंका गरिएको छ। प्रत्यक्षदर्शीका अनुसार भूकम्पका कारण मलको दोस्रो तला भत्किएको थियो, जसका कारण धेरै मानिसहरू भग्नावशेषमा फँसेका छन्। उद्धार टोलीले प्रभावित क्षेत्रमा तीव्र रूपमा खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।

नमस्ते। कार्यक्रम लेखबेसीको पर्खाइमा रहनुभएका सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र शङ्कर भण्डारी अनि प्रस्तुत राजन छेत्रीको। श्रोता, सदाको बुधबार चाहिँ आजको बुधबार पनि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम लेखबेसीमा। आज पनि हामी करिब करिब 50 मिनटको समय यहाँहरूसँग रहनेछौँ। यहाँहरूका गीत सुन्नेछौँ, हाम्रा गीतहरू सुनाउनेछौँ र पुराना सष्टाका ती मिठा भाकाहरूलाई यहाँहरूसम्म पुर्याउने चमर्को गर्नेछौँ र यहाँहरूका गाउँठाउँमा गुन्जिने ती भाकाहरूलाई पनि हामी यहाँसम्म यहाँकै मुखबाट सुनाउने प्रयास गर्नेछौँ। हामी कार्यक्रम लेखबेसीमा सधैँ केही न केही जानकारीमूलक कुराकानी पनि गर्दै आएका छौँ। पुराना सष्टाका ती मिठा भाका सँगसँगै केही जानकारीमूलक कुराकानी पनि हामी जोड्दै आइरहेका छौँ। आज भने हामी पानीमा घिउ हालेर पिउनु कति लाभदायक हुन्छ होइन। घिउ त सामान्य कुरा, सबै अहिले हामी भुटान होइन तरकारीमा प्रयोग गर्छौँ, खान्छौँ पनि, भातमा पनि प्रयोग गर्छौँ, भातसँग पनि खान्छौँ होइन। तर यो पानीमा चाहिँ किन हाल्ने भन्ने कुरा नै आउनु सक्छ होइन। अब सधैँ हामी तरकारीमा खान्छौँ, खानामा राखेर खान्छौँ, तर पानीमा हालेर खाँदा चाहिँ यसको फाइदा के त, यसले फाइदा के गर्छ स्वास्थ्यमा होइन। त यो घिउलाई एक गिलास मनतातो पानीमा एक चम्चा घिउ मिसाएर पिउनु स्वास्थ्यको लागि राम्रो हुन्छ। विशेष गरी महिनाभरिको दुखाइ, पाचन प्रणाली र शरीरलाई ऊर्जा प्रदान गर्न फाइदाजनक हुनसक्छ भनिन्छ तातो पानीमा घिउ मिसाएर खाँदा। तर विशेष गरी हामीले सुनिरहेको चाहिँ अब मनतातो पानीमा घिउ हालेर खाँदा चाहिँ पेट सफा पनि हुन्छ भनेर हामीले सुन्दै आएका छौँ होइन। कतिले हामी गर्दै पनि आएका छौँ, गरेका छौँ। तर घिउमा, किनभने घिउमा भिटामिन ए र के जस्तो बोसोमा घुलनशील भिटामिन पाइन्छ, जसले शारीरिक प्रक्रियालाई सुचारू राख्न यसले मद्दत पनि गर्छ भनिएको छ। त उच्च कोलेस्ट्रोल, मुटु रोग वा फ्याटी लिभर भएका व्यक्तिले पनि यो डाक्टरको सल्लाहपछि मात्र पिउनु राम्रो हुन्छ। फ्याटी लिभर भएको मान्छेहरूले चाहिँ आफैले प्रयोग गर्नु चाहिँ उचित हुँदैन, किनभने त्यो फ्याटी र लिभरमा फ्याट अर्थात् बोसो जमेको मान्छेले चाहिँ खान हुँदैन। त्यसले गर्दा डक्टरसँग चाहिँ परामर्श लिएर मात्र कसरी खाने, कति टाइम खाने होइन, कति मात्रामा खाने भन्ने कुरो सोधियो भने अझ बेटर राम्रो हुन्छ होइन। विशेष गरेर तपाईँ घरमा घिउको प्रयोग धेरै तरिकाले गरिन्छ। धेरैजसो मानिसले यसलाई रोटी बनाउँदा वा खाना पकाउँदा प्रयोग गर्छौँ, तपाईँ हामी पनि गर्दै आएका छौँ। र केहीले भने घिउमा फर्सी, फर्सीका मुन्टा लगायतका तरकारी पकाएको छानेको निकै मनपर्छ। तर तपाईँले कहिले पानीमा घिउ मिसाएर पिउनु भएको छ त? कतिले त हुनुहुन्छ होला, कतिले पनि छैन पनि होइन। यसरी पिउँदा केही मानिसको पाचन प्रक्रिया र ऊर्जाको लागि फाइदाजनक हुनसक्छ। यद्यपि यसलाई कुनै पनि रोगको उपचार वा तौल घटाउने जादुई तरिका भने मान्न सकिँदैन। त घिउले हामीलाई धेरै तरिकाले फाइदा पुर्याउन सक्छ, तर यसको प्रयोग बुद्धिमानीपूर्वक गर्नुपर्छ। त्यति गरेर पनि हुँदैन, खाने भन्दैमा खाइहाल्नु पनि भएन। आजको यस कुराकानीमा, यस लेखमा हामी पानीमा घिउ मिसाएर पिउँदा के हुन्छ भन्ने विषय छोटो चर्चा गर्ने जमरो गरेका छौँ। त केही मानिस एक गिलास मनतातो पानीमा एक चम्चा शुद्ध घिउ मिसाएर पिउँछन्। धेरैले यो पियालाई बिहान खाली पेटमा पिउन रुचाउँछन्। यसलाई खाली पेटमा पिउनु राम्रो मानिन्छ। यसका फाइदा के छन् त खाली पेटमा पिउँदैन? त विशेष गरी त यदि तपाईँलाई पेट दुख्ने समस्या छ वा महिनावारीको समयको दुखाइबाट पीडित हुनुहुन्छ भने यो पानी पिउनु फाइदाजनक साबित हुनसक्छ। दुखाइ कम गर्न तपाईँ एक गिलास मनतातो पानीमा घिउ मिसाएर पिउन सक्नुहुन्छ, यदि तपाईँलाई फ्याटी लिभर छैन भने है। फेरि त यसले अर्को कुरो, पाचन प्रणालीलाई पनि फाइदा पुऱ्याउँछ। घिउमा स्वास्थ्यकर बोसो हुन्छ, जसले आन्द्रालाई हाइड्रेट राख्न मद्दत गर्छ र यसले केही मानिसमा कब्जियतको समस्याबाट राहत प्रदान पनि गर्न सक्छ। अघि पनि मैले अगाडि भनेको थिएँ यहाँलाई। त सँगसँगै यो घिउले ऊर्जा त दिन्छ नै होइन। त घिउ स्वास्थ्यकर बोसोको राम्रो स्रोत हो। यदि त्यसलाई ठिक्क वा थोरै मात्रामा सेवन गरियो भने यसले शरीरलाई लामो समयसम्म टन्न अब अर्थात् टिक्न सक्ने ऊर्जा प्रदान गर्छ घिउले। त बोसो घुलनशील भिटामिनको स्रोत अघि पनि भने हो पनि। त घिउमा भिटामिन ए र के जस्तो बोसोको घुलनशील भिटामिनहरू पाइन्छ, जसले शरीरका धेरै शारीरिक प्रक्रियालाई सुचारू गर्न मद्दत गर्छ। र तब यी घिउहरू जति जे कुरा गरे पनि, जसरी खाए पनि, त कसले नखाने भन्ने पनि कुरा हुन्छ। सबैले खान पनि नमिल्ने पनि हुनसक्छ चिल्लो पदार्थ होइन। अघि पनि मैले भने फ्याटी लिभर भएकोले हुँदैन भनेको थिएँ। त्यस्तै घिउ र पानीको मिश्रण सबैको लागि फाइदाजनक पनि हुन्छ भन्ने नै हुँदैन। यदि तपाईँ उच्च कोलेस्ट्रोल, मुटु रोग वा फ्याटी लिभरको समस्याबाट पीडित हुनुहुन्छ भने त
तपाईँले डाक्टर वा पोषण विशेषज्ञसँग परामर्श गरेर मात्र यसको सेवन गर्नुहोला या गर्न सक्नुहुन्छ। यदि यसरी गर्नुभयो भने तपाईँलाई यही चिजले पनि बेफाइदा पुर्याउन सक्छ। त यो छोटो हामीले कुराकानी गरौँ, पानीमा घिउ मिसाएर खाँदा के फाइदा र यो घिउ कसले खाने कसले नखाने र के गर्छ यसका फाइदाहरू भन्ने कुरा छोटो जानकारी गरौँ। यसका कुराहरू धेरै छन्, धेरै हामी जोड्न पनि चाहँदैनौँ, धेरै साथीहरू फोनमा पनि हुन्छ, हामीलाई गीत सुन्ने पनि बेला छ, साथीहरू गीत पनि सुन्नुहुन्छ, साथीहरू गीतलाई साथीसम्म पुर्याउने पनि बेला भएको छ। तर म पहिलो यो छोटो जानकारी पछि यो एउटा मिठो भाका राख्छु, जानकी तार्मी मगर र साथीहरूको स्वरमा रहेको यो मिठो भाका यहाँहरूको लागि कार्यक्रमको थालनीमा। त्यसपछि आउँछु म 82.7 21 र 82.7 36 मा।

0: मेरो जीवना नाचु थैया थैया यो मिठो प्रस्तुति यो मिठो फाका अहिले हामीले सुनायौँ जानकी तारी मगर र साथीहरूको साथमा. आज अलिकति फरक होइन, धेरै हामीले पुराना श्रष्टाका पुराना मिठा भाकाहरू सुन्दै आइरहेका थियौँ. आज पनि अलिकति नयाँ अलिकति फरक अलिकति मिठो भाका यहाँहरू सम्झ रहे कस्तो लाग्यो यहाँलाई भन्नु होला हामीलाई. अब भने म कुराकानीतिर राख्छु. कोही साथी यतिखेर टेलिफोनमा आइसक्नु भएको छ या को आउनु भएको छ कहाँबाट? हेलो
1: नमस्कार सेवारो.
0: नमस्ते सेवारो, को बोल्नुभयो कताबाट?
1: प्रदेश नम्बर एकबाट को पाँच थर जिल्लाबाट हजुर.
0: पाँच थरबाट
1: हजुर.
0: को बोल्नुभयो?
1: नियमित श्रोता हो.
0: ठ्याक्कै बिर्सेँ त मैले त.
1: नियमित श्रोतालाई यसै बिर्सिनु मिलेर नि सर, तपाईँलाई त म बिर्सिया छुइनँ.
0: छुइनँ है. अब यस्तो सरको अब यहाँले अब मलाई मात्र ऊ भन्नु चिन्नुभयो. म अब यत्रो 77 जिल्लाको साथीहरूलाई अब मनमा राख्नुपर्छ होइन. अब त्यो लाइनमा होइन कति को अगाडि को पछाडि त्यो कहिले काहीँ ठ्याक्कै मिस्टेक हुने क्या.
1: हजुर हजुर, म प्रदेश नम्बर एकको पाँच सय जिल्लाबाट नियमित छु. सान्दोका
0: आङदेङबे.
1: हजुर हजुर.
0: आराम हुनुहुन्छ सान्दोकाजी?
1: आराममा छु सर, तर अलिकति भन्नुपर्दा पानी पर्न सकेको छैन. साउने धान रोप्नु पर्ने, अब चार पाँच दिन भयो, एक हप्ता हुनु आँट्यो पानी पर्न नसकेको.
0: हजुर.
1: अनि अर्को कुरा पनि राखिसकेको छु. प्रदेश नम्बर एक राखेको छ
0: हजुर. सान्दोजी तपाईँको आवाज अलिकति
1: नजाओस्
0: हजुर.
1: होइन, नेपाल शान्त देश, प्रदेश नम्बर एक शान्त प्रदेश, एकदमै लिम्बुहरूको एकदमै बाहुल्य रहेको प्रदेश, राई लिम्बुहरूको प्रदेश. हामी राई लिम्बु एकदम र एकदम दयालु मायालु भएको प्रदेश. प्रदेश नम्बर एकको
0: केही छैन. अब यो यस्तोमा अब धैर्य धारण गर्न सक्नु पर्यो. हामीले अलिकति रिसिभी राग मनमा राख्नु भएन होइन, त्यसो गर्यो भने पक्कै पनि होला.
1: सर, अब हामी नेपालीले त लडाइँ झगडामा कहिले विकास नगर्ने, अब विश्वकप वर्ल्ड कप खेलेर 38 पल्ट विश्वकपमा माथि गएर नाम कमाउने राष्ट्रहरू छ, खै हाम्रो नेपाल विश्वकपमा नि छिर्न सकिँदैन, विकासमा नि अगाडि बढ्न सकिँदैन. खालि लडाइँ झगडा, खालि गोली खानुपर्ने, खालि एउटा नेपाली छोरालाई अर्को नेपाली छोराले सिधा गोली हानेर भने यो चाहिँ अलिकति समाजले
0: कानुनी कुरा. अब कसले हान्यो के गर्यो अब त्यो हाम्रो अलि हामीले अब त्यसलाई डिफाइन गर्न सक्दैनौँ होइन. अब त्यो कानुनी रूपमा होला, उहाँहरूले गर्नु होला, कसो भयो के भयो भन्ने कुरा त्यतातिर नजाउँ अहिले हामी होइन.
1: अब
0: तपाईँको पाँच थरतिर अरू के छ? नयाँ नौलो के छ पाँच थरतिरको चाहिँ?
1: नयाँ नौलो एकदमै धान रोप्ने चटारो
0: छ,
1: मेरो विशाल रोपाइँ छ, आज तयारी हुँदैछ. 13 गते आज पुर्ने पर्यो.
0: हजुर, आज पुर्ने
1: 14 गते भोलि. अब आज चाहिँ हामी राई लिम्बु भए पनि, हामी मतवाली भए पनि एकदमै धर्ममा चाहिँ सबै धर्मलाई हामी बराबर माया गर्छौँ.
0: अरूको
1: धर्म हिन्दू धर्म अथवा किराँत धर्म अथवा बौद्धिस्ट धर्म अथवा चाहे इस्लाम धर्म चाहे क्रिस्चियन धर्म
0: जुनसुकै भए पनि
1: धर्म सबैले बराबर मनाउनु मान्नुपर्छ, हेर्नुपर्छ, हेरिनुपर्छ भन्न चाहन्छु.
0: एकदम एकदम एकदम शान्तकोजी. अनि आज के छ गीत, कस्तो गीत गाउनु भएको छ त?
1: अब गीत त आज साउन महिना छ, अब साउनको गीत हाम्रो पूर्वतिरकै पुरानो गायक हाम्रो आदरणीय
0: जितेन्द्र
1: अलिकति नियम पालन लिएर त्यसलाई चाहिँ अगाडि बढ्न चाहन्छु.
0: साउने भेला उठेर आउँदा होला होइन.
1: हजुर,
0: ओके.
1: साउने भेला उलेर आउँदा सुनकोसी धमिलो, टाढाको माया नलाउनु रहेछ, लडाइँ झगडा जतासुकै भए पनि मन मात्र अमिलो. यति भने
0: ओके पक्का पक्का ओके. छोटो मिठो प्रस्तुतिलाई यहाँलाई धेरै धेरै धन्यवाद. ओके बाबा. सान्दोको आङ्दमी हुन्थ्यो. पाँच थरबाट अर्को साथी फेरि आइसक्नु भएको छ. हेलो हेलो
2: हजुर नमस्कार, गुड मर्निङ सेवादाई.
0: नमस्ते, गुड मर्निङ सेवारो, को बोल्नुभयो कताबाट?
2: इलामको माइजे बोल्दैछु.
0: हजुर,
2: एसबी राई बोल्दैछु इलामको माइजेबाट.
0: एसबी राई
2: हजुर हजुर.
0: आराम हुनुहुन्छ एसबीजी?
2: एकदम आराम, कुशल मङ्गल हुन्छ. आज गुरु पूर्णिमाको अवसरमा हजुरहरूलाई शुभकामना छ.
0: हाम्रो पनि एकदम शुभकामना यहाँलाई. आफ्नो गुरुहरू मान्नेजनालाई मान्नुभयो होला, पक्कै पनि मान्नु पनि पर्छ होइन. आफन्त अग्रजहरूलाई सधैँ आफूले मान्नु हाम्रो संस्कार पनि हो होइन. के छ इलामतिर अनि के छ यतिखेर कतिको रमाइलो के छ इलाम त जहिले पनि अब त्यसै पनि रमाइलो ठाउँ होइन
2: एकदम रमाइलो इलामको बादलको घुम्टोले इलाम बजार थपिरहेको जस्तै घुम्टो नै लागिरहेको छ बादलको
0: दुई
2: तिन दिन भयो घाम चाहिँ मन्द मन्द लागिरहेको छ पानी खासै परेको छैन
0: यस्तै इलाम साइडमा चाहिँ के छ रोपाइँहरू हुने के छ त्यस्तो हुन्छ त्यहाँ चाहिँ के छ त्यहाँतिर रोपिँदैन
2: हाम्रो माथि माथि रोपिँदैन अलिक तल तल त अगाडि नै रोपिसक्यो
0: असारमै असारमै सकिसक्यो
2: असारमै सक्छ
0: अब त्यो भने अलिक माथि माथि विशेष गरेर चिया नै होला त्यहाँ त होइन
2: हाम्रोतिर भनौँ मकै चिया आलु यस्तै चाहिँ भनौँ न
0: माथि उत्पादन गर्ने होइन ओके अनि आज के छ गीत एसबिजे अनि
2: प्रिभिल भएको म छोटो गीत गाउँछु इलामकै हुन्छ
0: ओके
2: इलामै सहर क्याबारी राम्रो त्यही पर्यो घर हाम्रो पस्यो छोरी पातली मोरी लैजाने हात हाम्रो लैजाने हात हाम्रो हिमालय चुली त्यो कलपति घर छ यो परले मलाई चुली त्यो पल्लपट्टि घर खायो परालले हाँसखेल गर्न सक्दैनौ हामी माइतीको डरले माइतीको डरले रामै सहर चियाबारी राम्रो त्यही पर्यो घर हाम्रो कस्यो छोरी पातली मोरी लैजाने हात हाम्रो लैजाने हात हाम्रो
0: ओके ओके ओके ओके आँट आँट त राख्नै पर्छ होइन ओके ए मिठो मिठो प्रिभेली भएका सुन त्यसको लागि यहाँ धेरै धेरै धन्यवाद एसपिजी सम्पर्क गर्दै होला हामीलाई सम्झना गर्दै होला अहिले छुट्टे ओके एसपी राई इलामबाट हुन्थ्यो धेरै धेरै धन्यवाद मलाई अर्को साथी फेरि आइसन बच्चा काँडाको हुनुहुन्छ हेलो हेलो
3: नमस्ते
0: नमस्ते सबिना राई सबिना मगर है धनकुटाबाट अनि आराम हुनुहुन्छ सबिना जी
3: आराम छु दाइ सबैजना देश परदेश सबैजना एकदमै आराम छु
0: ए परदेशी परदेशी पनि ठिक छन् नि
3: एकदम
0: सबै हाम्रो पनि शुभकामना सधैँ ठिक रहन होइन शुभकामना छ हाम्रो पनि उहाँलाई पनि होइन यहाँलाई पनि यहाँको परिवारलाई पनि सधैँ हामी यही सुन्न सकौँ होइन सधैँ राम्रो होस् राम्रो भइरहेको सुन्न सकौँ होइन सबैजनाजी अनि के छ अरू धनकुटातिर के छ नयाँ नौलो कतिको पानी परिरहेको छ अहिले कम भयो कि के छ
3: पानी हाम्रोतिर बढी नै परिरहेको छ दाइ एकदमै धेरै पानी परिरहेछ के अरे यसो एक दुई दिन पर्दैन एक दिन दुई दिन त्यहाँदेखि त परिरहेको छ पानी चाहिँ हाम्रोतिर अलिक बढी बढी नै भइरहेछ
0: अहिले अब यतिखेर त पानीको काम पनि छैन होला है
3: छैन नि हाम्रोतिर त यसो पन्ध्र सोह्र दिन जति नपरेको भए अलिक यो सागसब्जीहरू पनि राम्रो हुन्थ्यो जस्तो लागिरहेछ तर अनि पानी पर्नु चाहिँ छोडेको छैन
0: अब रहला बिस्तार अब कुनै अब हिजो अस्तिका दिन र पानी परेन भन्ने पिर थियो अब अहिले पानी पर्दै गयो पानी पर्यो भनेर पिर भयो यो मान्छेलाई जे गरे सुख छैन क्या होइन
3: बैगुनी
0: जातै बैगुनी हो नि त अनि आज के गीत सुनाउनु त पूर्वेली भएकै होला आज तिनैजना पूर्वेली
3: आज कस्तो गीत सुनाउनु आज विशेष चाहिँ मेरो श्रीमानको जन्मदिन हो कि आज
0: ल हाम्रो तर्फमा धेरै शुभकामना जन्मदिनको भनिदिनु होला
3: हुन्छ म भनिदिन्छु उहाँलाई अहिले म एकछिन मेसेज गरिहाल्छु
0: हजुर सुन्न मिल्छ हाम्रो तपाईँको उहाँबाट पनि सुन्न मिल्छ हाम्रो अनलाइनबाट सुन्न मिल्छ यो कार्यक्रम तपाईँले बोलेको हामी मैले जुन गीत बज्छ तपाईँले गाएको गीतहरू उहाँले आनन्दले मोबाइलमै सुन्न सक्नुहुन्छ अनलाइनबाट
3: हजुर सुन्नुहुन्छ मिलाएर अहिले ड्युटीमै हुनुहुन्छ
0: हजुर हजुर
3: सुन्नुहुन्छ आज चाहिँ उहाँकै सम्झनामा मैले पहिले गाएको थियो नि उहाँको सम्झनामा मैले लेखेको त्यही सुनाम जस्तो लागिरहेको छ अब कति यही गीत सुनाएको भनेर चाहिँ साथीहरूले चाहिँ दिक्क नमानिदिनु होला भन्छु कि
0: भनेपछि पहिला पहिला भर्खर भर्खर लपरे बेला
3: लपरेको होइन उहाँ विदेश जानु भएपछि चाहिँ मैले
0: त्यो विदेशीको बेलामा त्यो बिछोडको पीडामा
3: त्यतिखेर चाहिँ थोरै लेखेको थियो कि त्यही गाउँछु नि दाइ
0: ओके हस् हस् ल हस्
3: हुन्छ काम दिनुहोस् न
0: थ्री टू वान गो
3: हस् हुन्छ

0: पक्कै
1: तस्विर सँगैसँगै कुरा पनि गरिरहनु होला, टाढा नहुनु होला होइन, टाढेको मान्छे अलिकति निराश पनि हुन्छन् होइन, आफन्त अलिकति टाढा हुँदाखेरि होइन, तर बेला बेला यहाँले गीत गाइदिनुहुन्छ, सुनाइदिनुहुन्छ, त्यसले पनि अलिकति मलाई पनि हल्का भयो होला होइन।
0: यो गीत सुनेर त आहा, मेरो बुढीले मेरो लागि कति राम्रो गीत तयार गरेको रहेछ, तिमीलाई धन्यवाद, शुभकामना, गीत गाउनु सिक, रेकर्ड गर भन्ने कुराहरू पनि
1: गर्नुहुन्छ
0: भन्नुहुन्छ कि, अनि अलिक समय मिलेको छैन, अब पछि हेरौँ भन्दैछु, अनि उहाँलाई सम्झिन्छु ल दाइ।
1: ओके,
0: आज उहाँको जन्मदिन होइन, विशेष उहाँले आज आमाको कोखबाट यो धरतीमा पाइला टेक्ने, संसार देख्ने, संसार देख्नु पाउनुहुने एकदमै खुसीको दिन हो। उहाँलाई अब जन्मदिनको धेरै धेरै शुभकामना, सुस्वास्थ्य, दीर्घायुको कामना व्यक्त गर्दै सम्झिन्छु। विशेष गरी चाहिँ मेरो सासु आमालाई सम्झिन चाहन्छु होइन, एक नम्बरमा आमालाई, अनि आमा आज हजुरको छोराको, कान्छा छोराको जन्मदिन, कान्छो छोरालाई धेरै, अब मेरो सासु आमा त हुनुहुन्छ, हुनुहुन्न अर्को, अब उहाँको अर्कै संसारमा हुनुभए पनि अब आमा, हामी दुवैजना लगायत सबै हजुरको साखा सन्तानलाई राम्रो आशीर्वाद दिनु, के अरे अब राम्रो बाटो आशीर्वाद दिनुहोला भनेर, अनि आमालाई पनि सम्झिन चाहन्छु, र फुपूको पनि जन्मदिन छ, फुपू टिका मगर, अनि लगायत बहिनी मनिता राणा लगायत सबैजनालाई जति जन्मदिन मनाइराख्नु भएको छ, सबैजनालाई जन्मदिन,
1: जति आज जन्मिनु भयो, आजको दिन परेको जति जन्म आज जन्मिनु भएको छ, उहाँहरू सबैलाई हाम्रो तर्फबाट नि जन्मदिनको धेरै धेरै शुभकामना है त।
0: हुन्छ दाइ, हस् त,
1: ओके, बाई, है, नमस्ते। सबिना मगर हुनुहुन्थ्यो धनकुटाबाट, छोटो मिठो गीत कुराकानीसँगै छुट्टिसक्नु भएको छ अर्को साथी फेरि। हेलो,
2: नमस्ते, गुड मर्निङ।
1: नमस्ते, गुड मर्निङ, रोशन फुलाहाङ राई जस्तो लाग्यो। आराम हुनुहुन्छ रोशनजी?
2: राजनलाई म एकदमै आराम सन्चै छु भनौँ न।
1: अनि के छ नयाँ नौलो, के छ, केमा व्यस्त हुनुहुन्छ आजभोलि?
2: नयाँ नौलो खबरहरू त राजनलाई एकदमै अब चाहिँ कामहरू नै हो है, अब अरू त के हुँदैन, अस्ति दुई तिन दिन चाहिँ निकै सँगले चाहिँ बिमारी परेको थिएँ, अहिले चाहिँ मजाले सन्चो भइरहेको छु।
1: ओके, शीघ्र स्वास्थ्यलाई कामना हामी पनि गर्छौँ। अनि आज के छ गीत, कस्तो ल्याउनु भएको छ
2: रोशनजी? हुन्छ दाइलाई एकदमै धन्यवाद। आज एक टुक्रा यसको गीत के छु ल,
1: हजुर,
2: अहिले भर्खरै कल गर्नु हुने हाम्रो सबिना मगर बहिनीको, अब होइन, अब हस्बेन्ड, अब ज्वाइँको आज विशेष जन्मदिन सुनिरहेको छु है, उहाँ जुन ज्वाइँलाई एकदमै जन्मदिनको पनि मेरो तर्फबाट धेरै धेरै शुभकामना, अनि सबिना बहिनीले सुनिरहनु भएको छ भने दाइले एकचोटि कल गर्नु होला पनि भन्न चाहन्छु। अनि म एक टुक्रा यसो छोटो गीत
1: सुनाउँछु,
2: अब अलिकति गर्मी गर्मी छ त्यही गीत चाहिँ, अब यसो यो
1: लोक भाकामा आधारित
2: लोक आधुनिक खालको गीत छ, तर पनि थोरै गुरु
1: नहोस्।
2: गर्मी भयो तर गर्मी भयो धर न चुल्ती लैजो भेडी त, मनमा कुरा लुकेको छ सोधी हलन, मनमा कुरा लुकेको छ सोधी हलन, ए हो बाटो घुम्ती छ।

0: मेरो पनि मनमा चुल्तिनी बिताए त्यस्तै छ, मेरो पनि मनमा चुल्तिनी बितर त्यस्तै छ, भानु चोकमै पर्खिरहेछु म तरी साथै छ, भानु चोकमै पर्खिरहेछु म तरी साथै छ, ए हो बाटो घुम्ती छ, बाटो घुम्ती छ, तारा र तुलसीनीलाई अब लानु छ, तारा र तुलसीनीलाई अब लानु छ। थ्याङ्क यू भाइ।
1: ओके, पक्कै लानु होला, अब विचार गरेर लानु होला अब यति बेलामा होइन। त्यसले विचार गरौँला। यदि मिठो प्रस्तुति दिनुभयो यसको लागि यहाँलाई धेरै धन्यवाद रोशनजी, अहिले यहाँसँग छुट्टी है। ओके भाइ, ओके भाइ। रोशन फुलाङ राई धरान विष्णु पादुकोडा हुन्थ्यो। अर्को साथी फेरि आइसक्नु भएको छ, को हुनुहुन्छ? हेलो, हेलो।
2: आवै तारा र मरि जाने जिन्दगी हो लानु के तारा, ए माया सन्तोषीको छु।
1: बिर्सिनु भयो क्या? बिर्सिनु भयो क्या?
2: माया सन्तोषीको छु, झुटो होइन चुनी काट्ने सुख माया देऊ, डाँडै डाँडा हिँड्दाखेरि घामै घमैलो, तिमीसँग भेटे पछि मनै रमाइलो, ए माया तिमको सिको छु, तिमी दिन्छु यो जिन्दगी जतन गरिदेऊ, दिन्छु यो जिन्दगी जतन गरिदेऊ। नमस्ते, गुड मर्निङ।
1: नमस्ते, गुड मर्निङ। को बोल्नुभयो, कताबाट यति मिठो प्रस्तुति सँगै?
3: म त झापातिरबाट हो, सूर्य राई।
1: सूर्य राई, सूर्यजी आराम हुनुहुन्छ? धेरै पछि पो आउनुभयो त। दुईचोटि भयो त्यही त। अनि किन यस्तो बिचमा ग्याप, केमा व्यस्त रहनुभयो? विदेश जानुभयो क्या?
3: होइन, त्यस्तो त होइन, त्यस्तै अब कामको व्यस्त।
1: स्वदेशमै हो?
3: हजुर।
1: ओके, अरू के छ नयाँ नौलो?
3: नयाँ नौलो ठिकै छ, अब पानी अलिकति हल्का आयो है, अनि निकै दिन अब घाम लागेको,
1: धेरै
3: रात भएको छ, शीतल शीतल भएको छ।
1: ए हो, अब यहाँ पनि अहिले गर्मी नै छ, पानी त परेको छ, हिजो पनि पानी परेको थियो होइन, तर र पनि अब गर्मी चाहिँ गर्मी छ यतिखेर, यहाँ अहिले यतिखेर पनि घाम लागिरहेछ मस्त अहिले होइन, गर्मी छ। अनि अब यो समय अब गर्मीकै भनौँ, बिस्तारै बिस्तारै अब गर्मी त घट्ला बिस्तारै केही समयपछि होइन, र पछि फेरि हामीले त्यही नै हो, फेरि हो गर्मी घट्यो, गर्मी भयो हुन्थ्यो भन्छ, अलिकति चिसो हुन्छ, चिसो छुरी हुन्छ, फेरि तातो आउँछ, चिसो भयो हुन्थ्यो, यहाँ चलिरहन्छ, जीवन चलाउनै पर्छ होइन।
3: अनि भाइ
1: अरू सबै सम्पर्कमा ठिक छ नि सूर्यजी? ओके, यदि मिठो प्रस्तुति सुरुमै दिनुभयो यसको लागि यहाँ धेरै धन्यवाद, अहिले छुट्ने है त। हस् नमस्कार, बाबा। सूर्य राई हुन्थ्यो छापादेखि। अर्को साथी फेरि आइसन बस्छ, को हुनुहुन्छ? हेलो, हेलो।
4: हजुर,
1: नमस्कार, को बोल्नुभयो कताबाट?
4: हजुर, म धनकुटाबाट राजबान्दा बोल्दैछु भन्नुपर्छ हजुर।
1: ओहो, राजी, अनि कहाँ हराउनु भएको थियो अनि राजबान्दाजी?
4: होइन, हराएको थिएन हजुर, यसो सुनेर साथ दिइरहेको थिएँ हजुरहरूलाई।
1: सुनेर चाहिँ साथ दिइरहनु भएको थियो? ओके,
4: हजुर हजुर।
1: अनि के छ धनकुटा चाहिँ? अहिले खर हामीले सबिनाजीसँग कुरा गरेका थियौँ धनकुटाको होइन?
4: हजुर, धनकुटाको मौसम कुरा गर्नुपर्दा आज धुम्म धुम्म छ
1: हजुर,
4: हिजो बेलुका अलिकति छारातिर पानी पऱ्यो, अनि शीतल छ एकदम, घाम झाला झुलुक लाग्दैछ, एकदम शीतल छ, एकदम राम्रो छ, रमाइलो छ, घमाइलो छ भन्नुपर्छ
1: हजुर। जिन्दगी जीवन पनि यस्तै रमाइलो घमाइलो होइन, सुख भइरहोस् हामी पनि कामना गर्छौँ राजी। अनि आज के पूर्वेली भाका सुनाउने कि अरू के छ अरू?
4: हजुर, म आफ्नो मेरो घर चाहिँ उदयपुर हो
1: हजुर, हजुर,
4: म उदयपुर सम्बन्धी गीतै गाउन चाहन्छु हजुर।
1: ओके, ल हस् हस्
4: हजुर। माथि देवैमा बरको बो,
5: माथि है पर्यो चौडन्दी दरबार छेउमा बर्को बोट परदेशी माया नजानु छोडी पारेर मनमा चोट ए बेलचार बजार।

0: परदेश जान्छु धन कमाइ ल्याउँछु नमानु कुनै पीर परदेश जान्छु धन कमाइ ल्याउँछु नमानु कुनै पीर सुन्तली ल्याउँछु गहना बनाई सजाउँछु तिम्रो शिर ए बेलचार बजार दुई दिने जिन्दगीमा लानु के छ र दुई दिने जिन्दगीमा लानु के छ र
1: पक्कै पक्कै दुई दिन जिन्दगीमा लानु के नै छ र मिठो दुई वचन बोल्दा के नै खेर जान्छ र होइन मिठो बोल्यौँ होइन जिन्दगी सुलभ हुन्छ. ओके यति मिठो प्रस्तुति दिनुभयो राजन दाजु, यहाँको लागि धेरै धन्यवाद. यस्तै सम्झना गर्नु होला, फोन गर्दै गर्नु होला, अलिक छुट्ने है.
0: हस् नमस्कार.
1: राज वान्तवन्त धानकोटादेखि छोटो मिठो गीतसँगै छुट्टिसक्नु भएको छ. साथीहरूको गीत पनि सुन्यो, अब हाम्रो गीत सुन्ने पालो आएको छ. आज मैले अघि पनि भनेको थिएँ, आज अलिकति फरक, अलिकति मिठो नयाँ भाका होइन यहाँहरूको लागि पस्किने झम्रो गरेको थिएँ. तिनै मध्ये अब यो अर्को अघि एउटा प्रस्तुत गरिसकेँ, अब यो अर्को मिठो प्रस्तुति यहाँहरूको लागि बसन्त थापा सरिता गुरुङको स्वरमा रहेको मिठो प्रस्तुति यहाँहरूको लागि. त्यसपछि फेरि म आउँछु 82.7 21 र 82.7 37 मा.

0: दिम्ला त नि अलिअलि चाख्नलाई पक्कै पनि यो रोपाइँको बेला है, यो यो सुन्दा पनि रमाइलो लाग्छ। यो रोपाइँको बेला मकैबाट भुटेर होइन अचारसँग अलिअलि बसन्त थापाले भने जस्तै सँगै खाँदा कति मजा है, रमाइलो पानीमा भिजेर घुम बढेर। हुन त अहिले घुम भन्ने चिज कति बिर्सि पनि सक्यो होला, सायद देखिँदैन पनि अब होइन त्यति बेला प्रयोग हुने जुन उड्ने, अब अहिले त देखिँदैन पनि। एनिवे जे होस्, यस्ता गीतहरूले कहिलेकाहीँ ती गाउँ बेसीका ती आवास होइन हामीलाई फेरि आवास गराउँछ, फेरि ती सामानहरूको होइन आवास त पक्कै गराउँछ, तर कति कुराहरू बिर्स्यौँ। एनिवे जेसीको होस्, यी कुराहरू छँदैछन् जति हामीलाई थाहा छ, र थाहा भएको कुरा हामी यहाँसम्म पुऱ्याउँछौँ। यहाँहरूका कुरा हामी सब पक्कै लिइ पनि रहेका छौँ, कुराकानी पनि गरिरहेका छौँ। यतिखेर फेरि कोही साथी कुराकानीमै जोडिसक्नु भएको छ, उहाँसँग कुरा गरिहाल्छु। को हुनुहुन्छ? हेलो,
1: हेलो हजुर, नमस्कार।
0: नमस्कार, को बोल्नुभयो, कताबाट?
1: म पश्चिम लमजुङबाट बोलेको हजुर।
0: को बोल्नुभयो होला?
1: गणेश साक्य हजुर।
0: गणेश साक्य
1: हजुर,
0: अनि गणेशजी र मेरो त्यो पहिलो कुराकानी हो कि क्या?
1: होइन, अहिले तिस्रो पल्ट भयो कुराकानी गरेको, साल सालमा हुन्छ।
0: ए साल सालमा हुन्छ है हाम्रो कुराकानी, अनि ठिक छ। अनि
1: एक साल हान्दा लाग्दै लाग्दैन
0: है, अब सबै साथीहरूको गुनासो यही हुन्छ, फोनै लाग्दैन। अब लागोस् पनि कसरी, अब 77 जिल्लाका साथीहरूले फोन थिद्दा थिद्दा थिद्दा थिद्दा अब को अब लक्की हुनुहुन्छ, फक्क लागिहाल्छ होइन। अब जो साथी लागेन, मेरो फोन लागेन भने त्यो नलागेको चाहिँ होइन, प्रयास चाहिँ अलिक कम भयो कि,
1: कहिले
0: व्यस्त हुन्छ। पक्कै हो। अनि गणेशजी के छ, अनि लमजुङतिर हालखबर केमा व्यस्त हुनुहुन्छ आजभोलि?

0: बनाउनु त फेरि नपुगेर बजारबाट ल्याइन्छ हजुर।
1: ए भनेपछि कहिले यहाँ बजारबाट ल्याउनु पनि पर्ने छ, आफ्नो बारीमा उत्पादन भएर पुग्दैन कहिले है?
0: हजुर हजुर।
1: कतिको गर्मी छ लमजुङ त, अलिक गर्मी हुने ठाउँ भन्छन् होइन?
0: अहिले त गर्मी त बेसरी हजुर।
1: अँ त्यही त गर्मी नै हुन्छ लमजुङतिर त, अलिक बर्सी बेसी नै भन्ने गर्छन् त्यहाँतिर
0: हजुर।
1: अनि आज के लमजुङतिर के लमजुङै भाका सुनाउने हो त गणेशजी?
0: होइन त्यस्तै होइन, यस्तै हो
1: यसो
0: पुरा गर्न पर्यो नि हजुर।
1: यसो सुनेको भाका प्रस्तुत गर्ने होइन
0: हजुर।
1: हो के ल सुनौ नि त।
0: दिनीको बाजार जाता माया लाएनी उतै नजारा किरे मिरे जाले रुमाला। दिनीको बाजार जाता माया लाएनी उतै नजारा किरे मिरे जाले रुमाला।
1: छोटो मिठो छोटो मिठो प्रस्तुति ल्याएर धेरै धेरै धन्यवाद गणेशजी, अहिले यहाँसँग छुट्टेँ म है त।
0: लो तपाईँलाई टेक्निकललाई धेरै धेरै मिठो माया मिठो सम्झना छ रेडियो नेपाललाई है
1: हजुर। ल हाम्रो
0: मित्र सबैले एक मुठा मिठो माया मिठो सम्झना छ गणेश साकिएको तर्फबाट हजुर।
1: ल हाम्रो तर्फ नै तपाईँहरू सबै सम्पूर्ण जन्म हाम्रो धेरै मिठो सम्झना भन्दै म छुट्टेँ है त।
0: ल हजुर नमस्कार।
1: हस् नमस्कार गणेश साके लमजुङबाट हुन्थ्यो, छोटो मिठो कुराकानीसँगै छुट्टिसक्नु भएको छ। अर्को साथी फेरि आइसक्नु भएको हुनुहुन्छ काँडा। हेलो
2: नमस्कार।
1: राम पुकार यादव कैसे आप? अब तराईमा त पानी परेको छ भन्थे, अहिले चाहिँ पानी परेको छैन र यादवजी? अब बारिस नै हो वहाँ पर आइरहेको छ। अनि कतिको छ गर्मी सहन सक्ने छ कि छैन, कस्तो छ? अस्ति यो कुरा त मैले अस्ति नै पनि भनेको थिएँ यहाँलाई होइन, कतिको गर्मी बढेको छ कि घटेको छ अहिले? अब अस्ति पनि मैले भने त गर्मी निकै बढेको छ तराईमा, त्यसले गर्दाखेरि अब डेङ्गु हुने सम्भावना हुन्छ, लामखुट्टे पनि लाग्न सक्छ, पानी दूषित हुनसक्छ, त्यसले गर्दा पानी सकेसम्म उमालेर खाने गरौँ होइन, झुल लगाएर सुत्ने गरौँ। मैले कुरा अघि नै अस्ति नै भनेको चाहिँ कतिको गर्नु भएको छ? पक्का त्यसो गर्नु होला, न त त्यसो गर्नु भएन भने त फेरि रोगबाट होइन रोग लाग्छ, शरीरलाई दुःख हुन्छ। पक्का पक्का पक्का। अनि अरू के छ रामपुकाजी, नयाँ नौलो चाहिँ के छ तपाईँको?
2: नयाँ नौलो जो पहिला छ अहिले पनि छ नौलो, कुरो यो छ कि पानी परेन रोपाई हाम्रो गाउँको सबैको सुधियो आज।
1: अझै अझै अझै रोपाई भएको छैन है, बोरिङले पनि पुगेको छैन
2: पूर्णिमाको रोपाई सुधियो हाम्रो गाउँ।
1: अनि यो बोरिङको पानी पनि अब एउटा कार्यालयहरूले उपलब्ध गराएको छ, बोरिङबाट नै निकाल्न सकिन्छ भन्ने कुरा अस्ति नै आएको थियो, यसमा मैले पनि कुरा गरेको थिएँ, त्यसले पानी पुगेको छैन सुन्नु भएको छैन? रामवरजीको मैले कुरा राम्रोसँग सुन्न सकिनँ, जस फोन गरिदिनु भयो उहाँको लागि धेरै धन्यवाद। र गर्मीमा मैले अघि पनि भनेको थिएँ, गत साता पनि मैले भनेको थिएँ, गर्मी तराईमा छ, डेङ्गु पनि देखिएको छ सुन्निएको छ, त्यसले गर्दाखेरि दूषित पानीहरू पनि यसबाट बर्खाले कारणले दूषित हुनसक्छ, त्यसले गर्दा पानी उमालेर प्रयोग गरौँ, झुल टाँगेर सुत्ने गरौँ, त्यो भने आफू सुरक्षित रहन्छ। यो कुरा भनेको चाहिँ पक्कै यहाँले अप्नाउन पनि सक्नुहुन्छ, त्यो गर्नु भने आफूलाई सुरक्षा पनि हुन्छ। अर्को साथीसँग कुरा गरिरहेको छु, को हुनुहुन्छ कहाँबाट? हेलो
3: नमस्ते, गुड मर्निङ।
1: नमस्ते गुड मर्निङ, कताबाट को बोल्नु भयो?
3: म लामो समयपछि बोल्दैछु, खोटाङबाट मिना राई।
1: हो खोटाङबाट
3: हजुर।
1: अनि मिनाजी कहाँ हराउनु भयो?
3: होइन हराएको छैन, त्यस्तै अब घरि नभ्याउने कहिले चाहिँ फोनै नलाग्ने।
1: अब यस्तो नि, अब यो महिना अनुसार मान्छे यसो हरायो भने डर हुने के, कतै महिना अनुसारै मान्छे हरायो कि भन्ने जस्तो लाग्ने क्या फेरि।
3: होइन होइन हराएको त छैन, सुनेर साथ दिइरहन्छु नि।
1: ए सुनिरहनु भएको छ है
3: हजुर। अनि सन्चै हुनुहुन्छ दाइ?
1: एकदम म ठिकठाक छु मिनाजी, यहाँलाई सन्चै होला, कुशल मङ्गल रहनु होला।
3: म पनि सन्चै छु,
1: एकदम सधैँ कुशल मङ्गल रहनु हाम्रो कामना छ मिनाजीलाई।
3: अनि
1: अरू नयाँ नौलो के छ नि खोटाङतिर?
3: नयाँ नौलो त त्यस्तै हो, खेतीपातीको सिजन छ है, अब त्यस्तै धान रोप्यो बस्यो,
1: धान त रोपिसक्यो होला नि यतिखेर त होइन र, कि बाँकी छ?

0: थोरै बाँकी छ, अब सक्नु सक्नु लाग्यो, अलिअलि छ भनौँ न।
1: ए अलिअलि बाँकी छ, त्यसपछि फुर्सद, त्यसपछि फुर्सद होइन त?
0: हजुर, त्यसपछि अब अलिक बार फुर्सद, अनि कोदो रोप्नुपर्छ।
1: कोदो रोप्नु, अनि धान रोप्नेलाई कति गीत गाउनुभयो त?
0: धान रोप्दा त हाम्रो त खासै गीत गाउँदैन है, आफ्नै आफ्नै तालमा त्यस्तै अब बाउसे बाउसे गरेछ, रोप्ने रोपिरहेछ, गीत त गाइदिएन हाम्रोमा त।
1: होइन अब रोप्ने बेलामा बाउसेहरू होइन रोपारहरू अब आफ्नै हिसाबमा भने केही न केही गीत प्रस्तुति रमाइलो त गर्नुहुन्छ होला नि होइन?
0: गर्नुहुन्छ तर खै म चाहिँ अहँ आउँदैन।
1: ए कतै कतै यो धान रोप्ने बेला पूजाहरू खेतमा पूजा गर्ने चलन पनि छ भन्छ, तपाईँको त्यति गर्छ नि त्यस्तो?
0: हाम्रोमा हुँदैन, त्यस्तो गर्दिनौँ।
1: त्यसो गर्नुहुन्न है?
0: हजुर।
1: ओके, अनि आज कस्तो गीत छ मिनाजी?
0: म छोरी गाउँछु नि ल, यो साउन महिनाकै गीत अलिकति गाउँछु।
1: हजुर हस् हस्
0: हस् हुन्छ।

0: तिमीलाई देखेर
1: पक्का कति मिठो मिठो मिठो प्रस्तुति यो त कुनै बेला जनजीव्रोमा झुन्डेको गीत पनि हो होइन मिठो कुनै बेला भयो यदि मिठो प्रस्तुति दिनुभयो मिनाजी धेरै पछि सम्झना पनि गर्नुभयो यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद यस्तै सम्झना गर्दै होला फोन गर्दै गर्नु होला अहिले छुटौँ ओके बा भाइ मिना राई खोटाङबाट हुन्थ्यो अर्को साथी फेरि आइसक्नुभएको छ उहाँसँग कुरा गरिहाल्छु हेलो
2: हेलो हजुर
1: हजुर नमस्कार को बोल्नु भएको त
2: नवलपुरदेखि साजन महतो हजुर
1: नवलपुरबाट साजन महतो
2: हजुर
1: साजनजी र मेरो पनि धेरै पछि कुरा भयो
2: हजुर यसै हो फोनलाई पनि सुनेर साथ दिइरहेको छु नि त हजुर
1: हाम्रो नवलपुरबाट अर्को एकजना पनि हुनुहुन्थ्यो फोन गर्ने हामीलाई आज भोलि गर्नुभएको छैन
2: ए भन्नाले होला नि त है ओमणि साप कोटा
1: ओमणि साप कोटा हो चिन्जान छ
2: हजुर हजुर
1: ए अनि आज आज आज भोलि केमा व्यस्त हुनुहुन्छ हाम्रो ओमणिजी चाहिँ
2: खै आजकल खै यसो अब ओमणिजी त अब बसी बसाउ होला
1: बसी बसाउ के छ अहिले खास नवलपुरतिर के छ खेतीपाती गर्ने बेला छ सकियो के धान चाल गर्ने के छ सकियो कि
2: धान गोडेर भ्याइयो हजुर है
1: ए गोडेर भ्याइसक्यो
2: हजुर
1: भनेपछि अहिले फुर्सदमा
2: अहिले अब तपाईँको भैँसी छ कि भैँसी चराउँदै जाँदैछु नि त
1: हजुर त्यो भैँसी अब गाई बस्तु त चराउनै पऱ्यो नि त्यो त अब दैनिक नै भयो अब धान रोप्नी भनेर एकचोटि हो नि त होइन
2: हजुर हजुर सालभरिको खर्च हो नि त धान रोप्नी भनेको
1: अनि के भैँसी चराउँछ जङ्गलमा बारीमा आफ्नै खे बारीमा जानुहुन्छ है कता
2: जङ्गलमै हो हजुर
1: जङ्गलमा अनि कहिले यसो जङ्गलमा गाई बस्तु चराउनु जाँदा दिक्क लाग्दा कस्तो गीत गुनाउनु हुन्छ
2: गाह्रो छ हजुर हामी कहाँ त्यहाँ त वन हात्तीले आक्रमण गरिराखेको छ कि त्यही भएर अलिक सचेत गराउनु परिराखेको छ
1: ओके अनि गीत के सुनाउनु त आज साजनजीले
2: हजुर
1: आज कस्तो गीत सुनाउनुहुन्छ त हामीलाई
2: ल एक लाइनको गीत सुनाइदिन्छु नि र
1: हुन्छ हुन्छ
2: रात टेक निदरमा टलक टल्कियो बिजुलीको तार तार तार
1: पक्कै पक्कै यति मिठो प्रस्तुति हामीलाई सम्झिदिनु भयो यसको लागि धेरै धन्यवाद साजनजी अहिले छुट्टी है साजन महतो हुन्थ्यो नवलपुरदेखि अब अर्को साथी फेरि आइसक्नु उहाँसँग म कुरा गरिहाल्छु हेलो हेलो हेलो हजुर नमस्कार
3: हेलो राजु सर नमस्ते
1: नमस्ते स्याङ्जाबाट हो कि क्या हो
3: स्याङ्जाली नरेन्द्र रिमाल पनि है
1: नरेन्द्र रिमाल
3: हजुर
1: अनि के छ नरेन्द्र धेरै किन यस्तो चटक्कै माया मार्नु भयो त हामीलाई फोन गर्नै छोड्नु भयो त
3: अब यस्तो हो क्या सर चटक्क माया मार्ने भन्दा पनि अलिकति समयले साथ पनि दिने छैन अनि अर्को कुरो नयाँ नयाँ साथीहरूको यसो बिर्सिनु पनि भनेर नै हो
1: अब स्याङ्जाबाट त अब बिस्तार बिस्तारै धेरै खै हामी हाम्रो कार्यक्रमबाट हराउँदै हराउँदै गएको छ केही मान्छेहरू त हराइसके त
3: आउने भनेको दुई तिनजना थियो अब म एउटाले त छोडेको बेला आइरहन्छु तर अरूले त छोडिसक्यो कता कता जानुभयो
1: है कता कता जानुभयो अब कतै अब घरै सर्नुभयो कि अब मनै सार्नुभयो कि अब त्यो चाहिँ के हो हामी नजानु होइन
3: त्यही होला म चाहिँ त छोडेको
1: छैन तपाईँको त तपाईँको त अब घर सार्न नै मिलेन मन सार्न नै मिलेन नि त सब ठिक छ ठिक छ नरेन्द्रजी अब गर्मी छ अब घाम लागिरहेछ होइन पानी पनि परिरहेछ
3: हजुर गर्मीको समयमा गर्मी हुन्छ अब जाडोमा जाडो पानी पर्छ त्यही नै हो कहिले घाम लाग्छ
1: सम्पर्कमा सबै ठिक छ नि नरेन्द्रजी तपाईँलाई
3: एकदम ठिक छ अब मौसम पनि तपाईँको राति राति पानी परिरहेछ दिउँसोमा घाम लागिरहेछ
1: भने शीतल राति सुत्ने बेला आनन्दै रहेछ
3: हजुर
1: ओके अनि के छ त्यो छोटो मिठो गीत प्रस्तुति के गर्ने हो त आज
3: खै अब आइसकेपछि एउटा छोटो गुनगुनाउने होला
1: पऱ्यो नि पऱ्यो गरे
3: ओरालीमा खोजर्यो सुस्तै सुस्तै मेरै माया हुन्की दुरुस्तै ओरालीमा खोजर्यो सुस्तै सुस्तै मेरै माया हुन्की झाई दुरुस्तै आवै माया मर्सङ बितरी तारी डाफे छरी बेघाले जाइगरी डाफे छरी बेघाले जाइगरी
1: त्यही अब त्यो पनि हो अब एउटा यौवन बेलाको त्यो यादहरू अझै मेटेको छैन जस्तो नरेन्द्रजीलाई ओके यदि मिठो प्रस्तुति दिनुभयो धेरै बेसी सम्झना गरिदिनु भयो हामीलाई यसको लागि धेरै धन्यवाद
3: सम्पूर्णलाई चाहिँ हाम्रो नेपाल सहित मेरो सम्पूर्ण साथीहरूलाई सम्झिनु बिदा भयो। नमस्ते।
1: ओके नमस्ते। नरेन्द्र रुडिमाल स्याङ्जाबाट हुन्थ्यो, छोटो मिठो प्रसिद्धसँग बिदा हुनुहुन्छ। धेरै धेरै धन्यवाद जति साथीले फोन गर्नुभयो, सबै साथीलाई धन्यवाद। जति साथीको फोन लाएन, ओहो फोन लाएन उठेन नभन्नुहोला। जति साथी फोन उठा गर्नुभयो हामीले उठायौँ, कुरा गऱ्यौँ, र जति साथी फोन लाएन अर्को साता यहाँहरूसँग फेरि बाँकी अंश कुरा गर्नेछौँ। यहाँहरूका गाउँठाउँका भाकाहरूलाई फेरि प्रस्तुत गर्ने हामी जमर गर्नेछौँ। आज भने हामी छुट्टिने बेला भइसकेको छ, अब जाँदा जाँदै बद्री सापकोटा र शान्ति श्री परियारको युग चरणको मिठो भाका यहाँहरूसम्म चाहिँ छोड्दै कार्यक्रम लेख बिचीबाट प्राविधिक मित्र शङ्कर भण्डारी अनि म प्रस्तुता राजन छेत्री बिदा हुन्छु। 11 बजी यहाँले समाचार सुन्न सक्नुहुन्छ, रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुनसरी घटनाबारे प्रमुख राजनीतिक दलहरूले सामाजिक सद्भाव कायम राख्न आह्वान गर्दै संयुक्त अपिल गर्ने भएका छन्। आज बिहान सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गर्ने निर्णय गरेको बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारकर्मीसँग बताउनुभयो। बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले आफ्नो धारणा र मार्ग निर्देशन राखेको सभापति लामिछानेले बताउनुभयो। उहाँले सरकारको तर्फबाट अर्थमन्त्री स्वर्णिम वागले बैठकमा सहभागी हुनुभएको जानकारी दिनुभयो। बैठकमा नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले मुलुकमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो। रासपा सभापति रवि लामिछानेले आह्वान गर्नुभएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै सभापति थापाले मुलुकमा असहज परिस्थिति उत्पन्न भएका बेला प्रधानमन्त्री शाह बालेन्द्र शाहले नेतृत्वदायी र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा आफूले बैठकमा जोड दिएको बताउनुभयो। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौँ देखेको सम्पत्ति हो, यसलाई बचाउनुपर्छ। शान्ति सद्भाव कायम गर्न एकताबद्ध भई आम नागरिकमा आह्वान गरौँ भन्ने प्रस्ताव गरेका छौँ, सभापति थापाले भन्नुभयो। बैठकमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विगतमा भूकम्प, बाढी पहिरो जस्ता विपदका बेला वा जटिल राजनीतिक अवस्थामा साझा सहमति कायम गरिएको स्मरण गर्दै अहिले पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता रहेको बताउनुभयो। उहाँले राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीलाई कानुन बमोजिम कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो। उहाँले घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको बताउँदै न्याय र क्षतिपूर्ति उपलब्ध गराउन प्रतिबद्ध रहेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। कपिलवस्तुको महाराजगञ्ज नगरपालिका 2 गैडहवा चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक बालक सहित 3 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बिहान 7:30 बजे बहादुरगञ्जबाट तौली हवातर्फ जाँदै गरेको NA2X2364 नम्बरको ट्रकले LU13P6439 नम्बरको मोटरसाइकल, एक पैदल यात्री र एक साइकल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्थानीय 12 वर्षीय आनन्द कश्यप, महाराजगञ्ज नगरपालिका 3 का 75 वर्षीय भोल्लर कुर्मी र 45 वर्षीय विजय कुमार गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। नेपाली काङ्ग्रेसले वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै 3 दिनसम्म शोक मनाउने निर्णय गरेको छ। नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। काङ्ग्रेस केन्द्रीय कार्यसमितिले स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति समवेदना व्यक्त गरेको छ। श्रेष्ठको हिजो निधन भएको थियो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। आषाढ शुक्ल पूर्णिमाका दिन आज अँध्यारोबाट उज्यालोतर्फको यात्रामा अघि बढाउन प्रेरित गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको पाइन्छ। शास्त्रहरूमा गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुहरूको महिमा गाएको पाइन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। माता पिता जस्तै गुरुलाई पनि देवता समान मानी आचार्य देवो भव भनिन्छ। आज विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको 29 बाघ दिवस मनाइन्छ। सन् 2010 रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो। नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी दिवस मनाइँदैछ। र जापानमा गएको शक्तिशाली भूकम्पमा पनि कम्तीमा 13 जनाको मृत्यु भएको छ। भूकम्पको तीव्रता 6.8 म्याग्निच्युड मापन गरिएको छ। जापानकी प्रधानमन्त्री साने ताकाइचीले उद्धार कार्य भइरहेको जानकारी दिनुभयो। भूकम्पपछि कुमा मोतो स्थित एक ठूलो किनमेल केन्द्रमा धेरै मानिसहरू फसेको आशंका गरिएको छ। प्रत्यक्षदर्शीका अनुसार भूकम्पका कारण मलको दोस्रो तला भत्किएको थियो, जसका कारण धेरै मानिसहरू भग्नावशेषमा फसेका छन्। उद्धार टोलीले प्रभावित क्षेत्रमा तीव्र रूपमा खोज तथा उद्धार कार्य जारी राखेको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ गुरु पूर्णिमा विशेष कार्यक्रम, त्यसपछि आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ मध्याह करिब 12 बजेसम्म। मध्याह 12 बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्न सक्नुहुनेछ करिब 1 बजेसम्म। 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले सङ्गीत साधना कार्यक्रम सुन्नुहुनेछ करिब 2 बजेसम्म। 2 बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ।

नमस्कार, गुरु पूर्णिमा विशेष कार्यक्रममा स्वागत छ। सनातन हिन्दू संस्कार संस्कृतिमा गुरुलाई पिता समान आदरणीय मानिन्छ। आचार्य चाणक्यले नीतिमा पिता पाँच प्रकारका हुन्छन् भनेका छन्। जनिता चोपनेता च यस्य विद्याम प्रयच्छति अन्नदाता भयत्राता पञ्चैते पितरः स्मृतः। अर्थात् जन्म दिने, उपनयन आदि संस्कार गराउने, विद्या प्रदान गर्ने, अन्न प्रदान गर्ने अर्थात् लालन पालन गर्ने, भयबाट जोगाउने यी पाँचलाई पिता सम्झनुपर्छ। त्यस हिसाबले हेर्दा पिताका एकभन्दा बढी लक्षण गुरुमा घट्दछन्। आज असार शुक्ल पूर्णिमा, यो पूर्णिमालाई गुरु पूर्णिमाका रूपमा मनाइन्छ। यो दिन व्यास पूर्णिमाका दिनका रूपमा पनि प्रसिद्ध छ। वेदलाई चार भागमा विभाजन गर्ने, वेदान्त दर्शनको आधारभूत सिद्धान्त संग्रहित ब्रह्मसूत्रको रचना गर्ने, अध्यात्म रामायण महाभारत र श्रीमद् भागवत लगायत 18 महापुराणको रचना गर्ने वेद व्यासको जयन्ती यसै दिन भएकाले लोकमा आजको दिनलाई व्यास जयन्तीका रूपमा समेत मनाउने चलन छ। गुरु पूर्णिमा विशेष यो कार्यक्रममा हामी गुरु पूर्णिमा र व्यास जयन्तीका सन्दर्भमा आध्यात्मिक र लौकिक जीवनमा गुरुको महत्व र प्रेरणा अनि वेद व्यासको कृतित्वका सम्बन्धमा दुईजना महानुभावसँग गरिएको बेग्ला बेग्लै कुराकानी राख्नेछौँ। कार्यक्रम सुन्दै रहनुहोला।

0: हाम्रो शिक्षा, सभ्यता र संस्कृतिको विकासमा गुरुको ठुलो योगदान रहिआएको छ। जीवन निर्माणका लागि योग्य गुरुहरूबाट शिक्षा पाउन आवश्यक मानिन्छ। राम, कृष्ण आदि पनि गुरुहरूको शिक्षा र योगदानबाट भगवान हुन पुगे। संसारमा जति पनि महापुरुष भए तिनमा गुरुहरूको योगदान र प्रेरणा रहेको छ। शास्त्रहरूमा शिक्षा दिने व्यक्तिका आचार्य, उपाध्याय आदि अनेकन नाम भए पनि गुरु शब्द विशेष अर्थपूर्ण र सर्वत्र व्याप्त छ। गुरु महिमाकै कारण असार शुक्ल पूर्णिमालाई गुरु पूर्णिमा भनिन्छ। गुरुको गुरुत्व के हो र गुरुको महत्व र प्रेरणा सम्बन्धमा अध्यात्म साधक तथा प्रचारक प्राध्यापक विनोद शर्मा, आनन्द विनोदसँग हामीले कुराकानी गरेका छौँ। साथै व्यास जयन्तीका सन्दर्भमा धर्मशास्त्र विचारक प्राध्यापक डाक्टर रामचन्द्र गौतमसँगको टेलिफोन संवाद रहनेछ। पहिले सुनौ गुरु पूर्णिमा सन्दर्भमा प्राध्यापक आनन्द विनोदसँग गरिएको कुराकानी।
1: गुरुको त अब शाब्दिक अर्थ नै हामीलाई सानैदेखि सिकाइएको छ। गु भनेको अन्धकार, रु भनेको उज्यालो, तमसोमा ज्योतिर्गमय, जसले अँध्यारोबाट उज्यालोतिर लैजान्छ ऊ गुरु। गुरुको वास्तविक अर्थ त्यो हो। तर गुरुको विभिन्न भेदहरू छन्, त्यसलाई हामी चर्चा गरौँ।
0: अब गुरुमा हुने गुरुत्व चाहिँ कस्तो हुनुपर्छ? गुरुको गुरुत्व के हो?
1: गुरुत्वाकर्षण नभइकन त गुरु नै हुँदैन। एउटा व्यक्तित्वमा गुरुत्व भएन भने त्यो त आम मान्छे, सामान्य व्यक्ति भइगुरु। एउटा आत्मिक आकर्षण, जस्तै कृष्ण बन्दे जगद्गुरु। कृष्ण भनेको सबै अस्तित्वलाई आफूतिर खिच्न सक्ने क्षमता भएको चेतना व्यक्तित्व, त्यसलाई भनिन्छ गुरु। गुरुत्व त एउटा अद्भुत अवस्था, चेतनाको परम स्थिति हो।
0: गुरुको आवश्यकता चाहिँ किन छ?
1: जीवनको लक्ष्य, हाम्रो जीवनको मुख्य लक्ष्य, सामान्य लक्ष्य त हाम्रो नियति बस भइराख्छ, चलिराख्छ। सामान्य लक्ष्यहरू तपाईँको डेस्टिनी, तपाईँको भाग्य अनुसार हुँदै जान्छ, होइन? तर मूल लक्ष्य चाहिँ आत्मज्ञान हो। जीवनको परम लक्ष्य आत्मज्ञान हो, आफ्नो स्वरूपको पहिचान हो, स्वस्थ हुनु हो, स्वमा स्थित हुनु हो। त्यसको लागि एउटा सपोर्टिङ डिभाइसको रूपमा, सपोर्टिङ डिभाइस भनेको थाँक्रो, क्या थाँक्रोको रूपमा गुरुको आवश्यकता हुन्छ।
0: अब हाम्रो आध्यात्मिक जीवन, धार्मिक जीवन भनौँ न, अब सामाजिक जीवन पनि, भौतिक जीवन पनि, अब यसमा चाहिँ गुरुको भूमिका के हुनुपर्छ?
1: मलाई कस्तो लाग्थ्यो भने एउटा 21औं शताब्दीको गुरुले हरेक क्षेत्रमा आफ्नो शिष्यलाई हरेक विधामा गाइड गर्नुपर्छ भन्ने लाग्थ्यो, मलाई लाग्थ्यो। तर त्यो होइन रहेछ। व्यवहारिक विधामा उसलाई उसैको हालतमा छोडिदिनुपर्छ, आध्यात्मिक विधामा मात्रै मार्गनिर्देशन गर्ने हो आफ्नो शिष्यलाई। हरेक क्षेत्रमा हस्तक्षेप गर्ने होइन, उसलाई स्वतन्त्र छोड्नुपर्छ। उसको व्यावहारिक क्षेत्र त उसको डेस्टिनी हो नि, उसको नियति हो नि, उसको कर्म हो नि, उसले कहाँ के कसो भोग्नुपर्छ ऊ जान्दछ। र आध्यात्मिक क्षेत्रमा एउटा गुरुले, सद्गुरुले भनौँ न, आज सद्गुरुले गाइड गर्नुपर्छ।
0: अब यहाँले भन्नुभयो जस्तै आध्यात्मिक धार्मिक क्षेत्रमा त गुरुलाई अत्यन्तै महत्त्व दिएको पाइन्छ, यो त अब प्राचीन परम्परा नै हो। अहिलेको संसारमा त झन गुरुको आवश्यक छ, अझ गुरुको आवश्यक छ, अब त हरेक परिवारमा पनि गुरुको आवश्यकता छ भन्ने गरिन्छ नि त।
1: यसलाई बुझ्नको लागि चाहिँ कसरी बुझौँ भने, गुरुको अघि मैले सुरुमै भने विभिन्न छन्। मातापिता त सर्वप्रथम गुरु हुन्, जन्मदै हामीलाई मार्गनिर्देशन गर्ने मा हाम्रो मातापिता हुन्। त्यसपछि थुप्रै गुरुहरू हामीलाई प्राइमेरीमा पढाउने, हाई स्कुलमा पढाउने, कलेजमा पढाउने गुरुहरू हुन्। अक्सफोर्ड युनिभर्सिटीले पनि मान्यता दिएको छ गुरु भनेर। हिन्दू धर्ममा हरेक क्षेत्रमा मार्गनिर्देशन दिने गुरु हुन्। सिख धर्ममा हरेक क्षेत्रमा मार्गनिर्देशन दिने गुरु हुन्। इस्लामका मौलवीहरू पनि गुरु हुन्। क्रिस्चियनका पास्टरहरू पनि गुरु हुन्। उनीहरूको सद्गुरु आफ्नै छन्। विविध गुरुहरूको माध्यम हुँदै सिक्दै सिक्दै सिक्दै सिक्दै अन्ततगत्व सद्गुरुसम्म पुग्ने हो। गुरुहरूको आफ्नै महत्त्व छ आफ्नै क्षेत्रमा, किनभने त्यो एउटा राम्रो कुशल गुरु नभइकन ड्राइभिङ सिक्न गाह्रो छ। त्यसपछि सिकर्मीहरू, डकर्मीहरू पनि गुरु हुन्, आफ्नो क्षेत्रका गुरु हुन्। र सङ्गीतको क्षेत्रमा पनि सङ्गीत सिकाउने गुरुहरू हुनुहुन्छ। गुरु बिना जस्तोसुकै उसले लिएर आएको विधा भए पनि गुरु बिना उसले राम्रोसँग गाउन सक्दैन। त्यस कारण गुरुको हरेक क्षेत्रमा, हरेक स्थानमा, हरेक कर्ममा महत्त्व छ। तर सद्गुरुले प्रत्यक्ष र परोक्ष रूपमा तपाईँलाई हरेक क्षेत्रमा गाइड गर्नुहुन्छ। सद्गुरुको संरक्षणमा तपाईँ हुनुहुन्छ भने, तर सद्गुरु हुनको लागि चाहिँ अहिले त पैसा कमाउने व्यवसाय गुरुहरू छन्, होइन? यति यो ध्यान सिकाइदिन्छु यति 1000 रुपियाँ, महामती प्राणनाथ प्रभुले के भन्नुभएको छ भने, गोविन्द के गुण गाएका तापर मागत दान, धिक्क धिक्क पढोते मानवी जो बेच त भगवान्। उदर कारण बेचे हरिको मुढो यही पायो रोजगार, अरू रोजगारी पाइनस्। थुप्रै छन् नि रोजगारीका अवसरहरू। सद्गुरु जो करुणाको सागर हुन्, त्यस्तो सद्गुरु हरेक व्यक्तिको जीवनमा चाहिन्छ। त्यस्तो सद्गुरु कतै छन् भने, सद्गुरु जिउँदो हुनुपर्छ, सद्गुरु इनलाइटन हुनुपर्छ, एक्सेसेबल हुनुपर्छ। लाइभ भनेको जिउँदो, किनकि हामीलाई गाइड गर्नु पर्यो नि। तपाईँको आँखामा आँखा हेरेर जुताएर तपाईँलाई यसो गर्नु उसो गर्नु भनेर भन्न सक्नु पर्यो। अनि सद्गुरु लाइभ हुनुपर्छ, इनलाइटन प्रज्ञावान हुनुपर्छ, बोधयुक्त अनि एक्सेसिबल भन्ने बित्तिकै भेट्न पाउनुपर्छ। छन् थुप्रै सद्गुरुहरू अहिलेको युगमा पनि, तर भेट्नै पाइँदैन। के काम त्यो गुरु? त्यस्तो गुरु जो इनलाइटन छन्, एक्सेसिबल छन् र लाइभ छन्, त्यस्तो जिउँदो सद्गुरु पाइएको छ भने उसको दौराको फेर नछोड्नु।
0: अब अहिलेको सांसारिक सन्दर्भमा मानिसहरू भौतिक सुख सुविधा जुटाएर पनि, सम्पन्न भए पनि कता कता मानसिक समस्याहरू छ समाजमा, भनिन्छ नि पश्चिमा राष्ट्रमा अझ बढी। यसबाट त्राण दिनका लागि पनि अहिले अझ गुरुको आवश्यकता छ, अझ कुलगुरुको आवश्यकता अहिले झन् छ भनिन्छ नि, यो सन्दर्भमा केही?
1: एकदमै हो। अबको युग अवसादको युग हुनेछ। कोरोनाहरू त गइसके, लगभग टरिसक्यो। अबको विश्वव्यापी महामारी पेन्डामिक भनेको चाहिँ यो अवसाद हो। त्यो डिप्रेसनबाट त्राण पाउनु छ भने, त्यो डिप्रेसनबाट मुक्ति पाउनु छ भने, एउटा जिउँदो सद्गुरु तपाईँको जीवनमा आवश्यक पर्छन्।
0: अब वर्तमान जीवनमा चाहिँ हामी ककसलाई गुरु मान्न सक्छौँ? हाम्रो सामाजिक पारिवारिक जीवनमा, सांसारिक जीवनमा चाहिँ गुरु भनेर हामी ककसलाई भन्न सक्छौँ? अब यसमा त दत्तात्रेयको प्रसङ्ग पनि आउँछ होला, होइन? यो सन्दर्भमा के?
1: दत्तात्रेयको 24 गुरु, त्यसमा सद्गुरु छैनन्। र एउटा सुफी सन्त छन् हसन भन्ने, जुन्नैद भन्ने, उनीहरूको चाहिँ 48 गुरु, त्यसमा एउटा बच्चालाई पनि गुरु मानिएको छ, चोरलाई पनि गुरु मानेको छ, एउटा कुकुरलाई पनि गुरु मानेको छ। कुकुरलाई गुरु किन मानेको भन्दा, सुफी सन्तले नदीको किनारमा बसेर ध्यान गर्दै थिए, अचानक एउटा कुकुर, प्यासी कुकुर आउँछ पानी पिउनको लागि, र पानीमा यसो निहार्दछ, हेर्दछ। पानीमा हेर्दाखेरि उसले अर्को कुकुर भन्ठान्छ आफ्नो छायालाई, त्रसित हुन्छ, पानीबाट टाढा भाग्छ। फेरि प्यासले पानीतिर धकल्छ, भयले फेरि पछाडितिर धकल्छ, फेरि प्यासले पानीतिर धकल्छ। अन्ततगत्वा भयमाथि प्यासले विजय प्राप्त गर्दछ, अनि उसले झुवाम्म पानीमा फाल हान्छ। त्यहाँ त थिएन, छाया थियो, भ्रम थियो, इलुजन थियो। अनि उसले पानी पिउँछ, नुहाइ धुवाइ गर्छ, तृप्त भएर त्यहाँबाट निस्किन्छ। त्यसकारण त्यो कुकुरलाई सुफी सन्तले गुरु भन्छन्। अनि चोरलाई, चोरको घरमा उनी बास बस्न पुग्छन्, सन्तलाई घरमा छोडेर चोर चोर्न जान्छ आफ्नो ड्युटीमा, बिहान रित्तै आउँछ, फेरि भोलिपल्ट जान्छ, चोर गइरहन्छ, रित्तै आउँछ, र भोलि त अवश्य, भोलि त अवश्य, हरेक दिन रित्तै आउँछ, तर भोलि त अवश्य, उसको आशा मर्दैन, मरेको हुँदैन। म पनि त हरिलाई चोर्न हिँडेको चोरै त हुँ, यो थाक्दैन, भौतिक सम्पत्ति चोर्नबाट यो थाक्दैन भने म किन थाकौँ, म थाक्दिनँ भनेर उसले चोरलाई पनि गुरु बनाएको थियो। अनि बालकलाई पनि गुरु बनाएको थियो सुफी सन्तले, कि उसले के भन्थ्यो भने, बालकले दियो बालेर लिएर आयो, अनि बाबु यो दियो तिमीले बालेको? भन्दा, हो मैले बालेको, भन्छ बालकले। कहाँ यो ज्योति कहाँबाट आयो, ज्योति कहाँबाट आयो? भन्दाखेरि बच्चाले एकदमै आग्नेय दृष्टिकोणले सुफीलाई हेर्छ र छ्याप्पो बत्ती निभाइदिन्छ र भन्छ, यो बत्ती कहाँ गयो? हो त्यहीँबाट आयो जहाँको गयो। अनि यो त एकदमै रहस्यमय बालक रहेछ, त्यो बालकलाई पनि गुरु बनाउँछ। तर यी गुरुहरू हुन्। सद्गुरु भनेको मैले भने तपाईँलाई आत्मबोध गराइदिने व्यक्तित्व, तपाईँलाई तपाईँको चेतनाको शिखरमा प्रतिष्ठित गराइदिने व्यक्तित्वलाई हामी सद्गुरु भन्छौँ।
0: खास गरी पारिवारिक सामाजिक जीवनमा चाहिँ आदर्श गुरु शिष्य चाहिँ कस्तो हुनु पर्ला?
1: त्यो चाहिँ आफैले ठम्म्याउने कुरा हो। एकाडेमिक क्वालिफिकेसन हुँदैन त्यसको, शैक्षिक योग्यता त्यस्तो भन्ने हुँदैन। सबै गुरुहरूको आवश्यकता छ आफ्नो स्थानमा, तर सद्गुरु मात्रै कृपा गर्न सक्छन्। र सद्गुरुलाई कसरी चिन्ने भन्ने तपाईँको मलाई प्रश्न जस्तो लाग्यो। सद्गुरुलाई कसरी चिन्ने भने, तपाईँ सद्गुरुको निकट गएपछि तपाईँलाई एउटा समय शून्यताको आभास हुन्छ, एउटा प्रेमको आभास हुन्छ, एउटा आनन्दको आभास हुन्छ। सद्गुरुबाट तपाईँलाई छुडाउनलाई गाह्रो पर्छ, त्यस्तो एउटा आकर्षण हुन्छ सद्गुरुमा। मैले अघि भन्दै थिएँ नि, कृष्णमा त्यो आकर्षण थियो। कृष्ण भनेकै गुरुत्वाकर्षणको केन्द्र, र हरेक गुरुमा त्यो गुरुत्वाकर्षणको केन्द्र हुनुपर्छ हरेक सद्गुरुहरूमा। र मेरो लागि, मेरो हात डोर्याउने सद्गुरु को भनेर छुट्याउनको लागि आफैले हो। त्यसमा आफूले तपाईँले एक कदम चाल्नुभयो भने गुरुतिर, गुरुले चाहिँ तपाईँतिर दस कदम चाल्नुहुन्छ। यो पास्ट लाइफ देखेको सम्बन्ध हो, अहिलेको सामयोगिक मिलन होइन। गुरु र शिष्यको मिलन जुन छ अहिलेको यो युगमा, त्यो सामयोगिक होइन। त्यो चाहिँ पूर्व जन्मदेखि नै, कति जन्मदेखि नै सँगसँगै यात्रा गर्दै आएको चेतनालाई हामी गुरु र शिष्य भन्छौँ, सद्गुरु र शिष्य भन्छौँ। त्यसकारण त्यो आफैले पहिचान गरिन्छ, आफैले ठम्म्याइन्छ, आफ्नै हातको कुरा हो त्यो, र सद्गुरुको कृपाको कुरा हो त्यो।
0: अब हाम्रा दैनिक व्यावहारिक जीवनमा पनि गुरुहरूको भूमिका त छ नि दैनिक जीवनमा, होइन? यस्तोमा चाहिँ असल गुरु असल शिष्य चाहिँ हामी कसरी बन्न सक्छौँ?
1: धेरै गाह्रो छ। असल शिष्य बनेपछि काम सकियो। असल शिष्य भनेको त गुरुको सद्गुरुको छाया हो। धेरै गाह्रो छ त्यो। एकछिन पनि सद्गुरुलाई उसले छोड्दैन असल शिष्यले। पूर्णतया समर्पित जुन चेतना हो त्यसलाई असल शिष्य भन्छौँ। त्यो हुने बित्तिकै त्यही हो भक्ति भनेको। त्यो परम समर्पणको अवस्थामा हामी पुग्यौँ भनेदेखि अनादि अक्षरातीत जुन तत्त्व हो, त्यो अनादि अक्षरातीत तत्त्वलाई प्राप्त सद्गुरुप्रति जुन हामी पूर्ण रूपले समर्पित हुन्छौँ, त्यो नै भक्ति हो। त्यो भक्ति नै एउटा यस्तो रसायन हो जसले तपाईँलाई ब्रह्मसृष्टित्वको अवस्थामा, बुद्धत्वको अवस्थामा, परमहंसत्वको अवस्थामा पुर्याइदिन्छ।
0: गुरु पूर्णिमाको प्रसङ्गमा हामी आज कुरा गर्दै गर्दाखेरि गुरुप्रति श्रद्धा व्यक्त गर्ने हाम्रा व्यावहारिक परिपाटी प्रचलनहरू चाहिँ के कस्ता छन् र कसरी गुरु पूर्णिमामा गुरुप्रति श्रद्धा व्यक्त गर्ने?
1: गुरु ऋण, गुरुलाई आभार प्रकट गर्ने दिन हो गुरु पूर्णिमा। गुरु पूर्णिमामा गुरुको ऋण, गुरु ऋण, मातृ ऋण, पितृ ऋण तिरेर सक्दैनौँ हामीले, तर पनि एउटा सेम्बोलिक हामी केही आफ्नो आभार प्रकट गर्ने कोसिस गर्छौँ त्यो दिन। अनि आषाढ शुक्ल पूर्णिमाको दिनलाई नै गुरु पूर्णिमा किन मानेको? शरद पूर्णिमालाई माने भए हुन्थ्यो, वैशाख पूर्णिमालाई मानेको भए हुन्थ्यो, बुद्धको पूर्णिमा हो नि त, त्यसलाई चाहिँ गुरु पूर्णिमा माने भए हुन्थ्यो किन त? मेरो एनालाइसिसले के भन्छ भने, किन आषाढ आकाशमा त चन्द्रमा पनि देखिँदैन, बादलै बादल छ, वर्षै वर्षा, हेर्नु कति झरी परिराखेको छ, वर्षै वर्षा छ, यो किन भन्दाखेरि यसमा प्रतीकात्मक इसारा लुकेको छ। के लुकेको छ भने, आकाशको बादल शिष्यको प्रतीक हो, चन्द्रमा गुरुको प्रतीक हो। जहाँ बादल छन्, जहाँ चन्द्रमा छन्, गुरु र शिष्यको उपस्थिति छ, अनि त्यो गुरु पूर्णिमा मनाएको सार्थक हुन्छ। वैशाख पूर्णिमामा त आकाशमा बादल हुँदैन त्यति साह्रो, शरद पूर्णिमामा त रासले लड्ने गर्नुभएको छ कृष्णले टह टह चन्द्रमाको मुनि, होइन? त्यसकारण बादल शिष्यको प्रतीक, चन्द्रमा गुरुको प्रतीक भएको हुनाले यो अहिलेको असार पूर्णिमालाई हामीले गुरु पूर्णिमा भनेर मानेको हो। र यो यसलाई हामी व्यास जयन्ती, व्यासको जन्मदिन पनि भन्छौँ। पूर्णिमाको व्रत बस्ने गर्छन् मान्छेहरू आजको दिन। धेरै विद्यार्थी र शिक्षकको सम्बन्धलाई मात्रै सँगेट्दैन गुरु पूर्णिमाले, गुरु र शिष्यको सम्बन्धलाई मात्रै सँगेट्दैन गुरु पूर्णिमाले, सद्गुरु र शिष्यको सम्बन्धलाई समेत, यो सबै त्रिकोणीय सम्बन्धलाई सँगेट्छ गुरु पूर्णिमाले। त्यसैले गुरु पूर्णिमा चाहिँ मलाई त पूर्णिमाहरूमा सर्वाधिक सर्वोपरि महत्त्व बोकेको पूर्णिमा गुरु पूर्णिमा हो जस्तो लाग्छ।
0: म हुनुहुन्थ्यो प्राध्यापक विनोद शर्मा, आनन्द विनोद।

त्यसो त लौकिक ज्ञान मात्र होइन आध्यात्मिक उन्नति र मोक्ष प्राप्ति पनि गुरु दीक्षाबाट सम्भव हुन्छ भनिएको पाइन्छ। साथै विनयात याति पात्रताम भनिए अनुसार गुरुको गुरुत्व पनि तब मात्र सार्थक बन्छ जब ऊ शिष्यलाई विद्या मात्र होइन विनय पनि दिन सकोस्, शिष्टाचार सिकाउन सकोस्, अझ अन्धकारमा रुमलिएको व्यक्तिलाई ऊ आलोकमय मार्ग दर्शाउन सकोस्। यसैमा गुरु शब्दको सार्थकता छ भनेर विद्वानहरूले लेखेको पाइन्छ। सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र प्रस्तुत गर्दैछौ गुरु पूर्णिमा विशेष कार्यक्रम।

0: गुरु पूर्णिमामा व्यास गुफामा रहेको व्यासको मूर्तिमा विशेष पूजा अर्चना गरिन्छ। व्यासका पिता पराशर ऋषिको आश्रम दमौली नजिक थियो भन्ने मान्यता पाइन्छ। व्यासकी आमा सत्यवती शुक्ला गण्डकी नदीको तीरमा बस्ने माझीकी छोरी थिइन्। तनहुँ जिल्लाको सेती र मादी नदीको बीचमा रहेको द्वीपमा जन्मेका हुनाले व्यासलाई द्वैपायन भनिन्छ। व्यासको अनुकरणका आधारमा तत्कालीन नेपाली समाजमा वैशम्पायन भन्ने एउटा धार्मिक परम्परा नै प्रचलित थियो। 18 पुराण महाभारत आदि समस्त शास्त्रका रचयिता वेद व्यासबाट कुनै पनि विषयको प्रस्तुतिकरण बाँकी नरहेको भन्ने सन्दर्भमा एउटा उक्ति प्रचलित छ। व्यासोच्छिष्ठ जगत सर्वम, अर्थात् संसारका सबै ज्ञान विज्ञान आदि विषयहरू व्यासले पहिले नै बताइसकेका छन्, त्यसैले सबै उनको झुठो हो। वेद व्यासको कृतित्व र तिनको सार लगायतका केही प्रसङ्गमा धर्मशास्त्र विचारक प्राध्यापक डाक्टर रामचन्द्र गौतमसँग गरिएको टेलिफोन संवाद अब यहाँनिर राख्छौ।
1: अब यो गुरु पूर्णिमाकै दिन व्यास पूर्णिमा पर्छ। गुरुमा गुरु हुनलाई पनि गुरुत्व हुनुपर्छ क्या, गुरुत्व हुनुपर्छ भने शास्त्रज्ञता हुनु पर्यो, आफ्नो विषय विज्ञता हुनु पर्यो, सबै भयो भने त्यो गुरु हुन्छ। त्यस्तो खालको गुरुको धेरै लक्षणहरू छन् क्या, भनेको चाहिँ यस्तो तत्त्व हो गुरु तत्त्व, त्यो चाहिँ नि ब्रह्मा विष्णु महेश्वरले समाधान गर्न नसकेको कुरा पनि गुरुले समाधान गर्छन् र अज्ञान रूपी अन्धकारलाई नाश गरेर ज्ञानको ज्योति फैलाइदिन्छन् गुरुले। त्यसो भएको हुनाले गुरुलाई सम्मान गर भन्ने कुरा शास्त्रकारले गरेका छन्। गुरुलाई चाहिँ मान्नुपर्ने गुरु पूर्णिमा हो। अब आजै चाहिँ अब गुरु व्यास पनि गुरु हुन् क्या, व्यास पनि गुरु हुन्, सर्व विश्व विश्व ब्रह्माण्डका गुरु मानिन्छन्। व्यास व्यासाय विष्णु रूपाय, व्यास रूपाय विष्णवे, नमो ब्रह्म विदय वासिष्ठाय नमो नमः भनेर भन्ने छ गुरु व्यासजीको नमो प्रणाम गर्ने। त्यसो भए हुनाले अब व्यास भने चाहिँ नि सत्यवतीका छोरा हुन्, पराशर ऋषिको सत्यवतीको गर्भबाट चाहिँ नि जन्मेका चाहिँ नि व्यास हुन्, उनी जन्मेका नै हुन्, पराशर ऋषिका छोरा, पराशर पुत्र सत्यवतीको गर्भबाट जन्मेका व्यास ऋषि हुन्। उनी चाहिँ नि बडो ज्ञानी थिए, तपस्वी ज्ञानको बारेमा बयान गरी साध्य नै छैन कि। त्यस भएको हुनाले अब व्यासले चाहिँ नि 18 पुराण लेखा छन्, ब्रह्म पुराण, ब्रह्मवैवर्त पुराण, भागवत पुराण, ब्रह्माण्ड पुराण, यस्ता 18 किसिमका महापुराणहरू छन्। ती 18 महापुराण लेखा छन्, त्यसै 18 उपपुराण पनि लेखा छन् व्यासले। अब महाभारत पनि व्यासले लेख्या हुन् भनेर भन्ने छ, पञ्चमो भेद महाभारत भनेको छ, महाभारत पनि व्यासले लेख्या हुन् भनेर भन्ने छ है। त्यस भएको हुनाले अब व्यासको बारेमा अब उहाँको वर्णन गरेर साध्य छैन, अवर्णनीय छ। र यो अहिलेसम्म त्यो बेलादेखि सत्ययुगदेखि अहिलेसम्म चाहिँ नि व्यासको महत्व महिमा उत्तिकै रहिआएको छ क्या
0: गुरु। अब व्यासलाई अष्ट चिरञ्जीवी पनि मानिन्छ, वैदिक कालदेखि पौराणिक कालसम्म पनि सम्पूर्ण 18 पुराण महाभारतका रचयिता, यो कालखण्ड जुन छ यो कालखण्डलाई व्यास अष्ट चिरञ्जीवी भएको प्रसङ्गसँग केही भन्न सकिन्छ?
1: हजुर हजुर, उनी अष्ट चिरञ्जीवी हुन्, उनी यस्तै विशिष्ट विद्वान भएको हुनाले तिमी चाहिँ नि कल्प कल्प अन्तरसम्म बाँचिरहौ भनेर चाहिँ नि भगवान् विष्णुले त्यस्तो आशीर्वाद दिनुभएको छ। कल्प कल्पान्तरसम्म अब त्यसो यो विश्व ब्रह्माण्ड रहेसम्म तिमी चाहिँ नि चिरञ्जीवी हुनेछौ। जसो अश्वत्थामा बलिर व्यासो हनुमान विभीषण कृपा परशुराम सबै चिरञ्जीवी मार्कण्डेय मतासम भन्ने छ कि। अश्वत्थामा बलि व्यास, बलिपछि चाहिँ व्यास आउँछ। हुन त यो क्रम यो विभिन्न क्रम छ, पहिला व्यास आउने पनि छ है, पहिलो अष्ट चिरञ्जीवीमा पहिलो स्थानमा व्यासलाई राखे पनि छ। अश्वत्थामा द्रोणाचार्यका छोरा पनि उनी पनि चिरञ्जीवी हुन् है, उनी कसरी चिरञ्जीवी भए भन्ने कुरा नि शास्त्रमा व्यापक व्याख्या छ। यो मणि चोरे बापतमा त्यो मणि चाहिँ कृष्णजीलाई दिएपछि अनि उनलाई अष्ट चिरञ्जीवी घोषणा गरिदिएका छन् भगवान् कृष्णले। अश्वत्थामा बलि राजा भए है, व्यास अनि व्यास वर्ष बलि व्यास, हनुमान पनि अष्ट चिरञ्जीवी मध्येमा पर्छन्, विभीषण पनि चाहिँ चिरञ्जीवी मध्येमा पर्छन्, रावणका भाइ रामका दूत हनुमान पनि चाहिँ अष्ट चिरञ्जीवीमा पर्छन्, चिरञ्जीवी मध्येमा पर्छन्, कृपाचार्य पनि पर्छन्, परशुराम पनि पर्छन्, परशुराम सब मार्कण्डेय ऋषि पनि पर्छन्। यसरी चाहिँ नि 8 चाहिँ नि अष्ट चिरञ्जीवीहरू छन्। अब यिनीहरू चाहिँ कहिले नमर्ने भाव, अरू ऋषिहरू पनि मर्छन्, ब्रह्मा पनि मर्छन्, विष्णु बाहेक शिव पनि मर्छ, शिवको पनि मृत्यु हुन्छ 100 आइपुगेपछि। 100 भने त तपाईँको ब्रह्माजी पनि 100 पुगेपछि मर्छन्। 100 भने हाम्रो यो मानिसको चाहिँ नि 1 देवताको चाहिँ नि 1 हुन्छ। त्यस्तै ब्रह्माजीको आयु चाहिँ नि 4 युग सत्य द्वापर कलि यता 4 युगको चाहिँ नि 1 हुन्छ। त्यसरी चाहिँ ब्रह्माजी 100 वर्ष बाँच्छन् भन्ने छ। त्यसो भएको हुनाले अब अष्टचरण दिव्यमा चाहिँ नि व्यास पर्नुहुन्छ, उहाँ चाहिँ एउटा ठुला ऋषि हुन् र कहिल्यै नमर्ने पनि उहाँको, अरू ऋषिहरू मर्छन्। मैले भनिहालेँ ब्रह्मा शिवको पनि मृत्यु हुन्छ, एउटा मृत्यु नहुने चाहिँ भगवान् विष्णु नारायणको मात्रै कहिल्यै पनि मृत्यु हुँदैन। कल्प कल्प अन्तरसम्म तपाईँको चाहिँ महाप्रलय हुँदा पनि उहाँ जन्म सुत्नुहुन्छ, सृष्टि गर्नुहुन्छ।
0: व्यास भन्नाले एउटा व्यास परम्परा पनि मानिन्छ नि, होइन?
1: होइन, व्यास परम्परा भने व्यासासन भनेर भन्छन् है, अब त्यो एउटा आसनलाई पनि व्यास भनेर माने हुन्छ है, आसन क्या यो पुराण भन्ने नाउँलाई चाहिँ व्यास आसन, व्यास बस्ने, व्यास बस्ने आसन हो भने अब क्या त्यो व्यासलाई चाहिँ त्यो आसन माने छ त्यो हो।
0: अब कृष्ण द्वैपायनको प्रसङ्ग पनि आउँछ, कृष्ण द्वैपायनलाई व्यास भनियो अनि त्यसपछि वेद व्यास भनियो, होइन? अनि हाम्रो हिमालको काख हाम्रो देश नेपालसँग पनि व्यासको सम्बन्धबारे प्रशस्तै पाइन्छ, यो बारेमा केही प्रसङ्ग राखिदिनुहोस् न।
1: होइन, त्यो कृष्ण द्वैपायन भन्ने त्यो द्वैपायन पर्वत भन्ने छ, त्यहाँ जन्मेका हुनाले चाहिँ नि उनलाई कृष्ण द्वैपायन भने अब कृष्णकै रूप हो यिनी भनेर कृष्ण पनि माने हो। व्यासको चाहिँ नि धेरै नाम छन् क्या, तपाईँले अघि नै भनिहाल्नुभयो व्यासका धेरै नाम छन्। तर अब हाम्रो नेपाल चाहिँ तपाईँको यो जम्मूद्वीपको चाहिँ नि 9 खण्डमध्ये 1 खण्ड हो भारतवर्ष है, भारतवर्षको शीर्षस्थान नेपाल, नेपालको शीर्षस्थान चाहिँ तपाईँको यो कैलाश हिमाल मानसरोवर क्षेत्र, यही क्षेत्रमा हुन्छ व्यासले चाहिँ तपस्या गरेको, सब सारा पुराणहरू लेखेको भन्ने चाहिँ हाम्रो स्मृतिकारहरूले याज्ञवल्क्य आदि स्मृतिकारहरूले चाहिँ नि व्यास ऋषि उत्पत्ति कहाँ भयो, कहाँ जन्मे व्यास ऋषि भन्दा भारतवर्षको शिर चाहिँ नि नेपाल, यही नेपालमा हो, भारतवर्षको शिरमा भन्ने कुरो छ क्या, भारतवर्षको शीर्ष स्थानमा चाहिँ नि व्यासको उत्पत्ति भएको हो भनेर भन्ने छ। त्यसो भए व्यास गुफा भनेर यो यता पोखरातिर कता कता भन्ने पनि छ क्या अरे है, त्यसो भएको हुनाले अब धेरै ऋषिहरूको यो आर्य तपोभूमि भनेर भन्छन् क्या हाम्रो यो भारतवर्षको शीर्ष स्थान नेपाललाई। भारतवर्ष पनि त्यस्तै धार्मिक देश हो, पूर्वीतिहरूले सङ्कल्प गर्दाखेरिमा भारतवर्षे भरतखण्डे जम्मूद्वीपे भनेर आर्यावर्त अन्तर्गत हिमवत् पर्वत पर्वतैका देश भनेर सङ्कल्प गर्ने गरेका छ क्या, सङ्कल्प वाक्य नै त्यस्तो छ, हिमालय भएको देश हो, जम्मूद्वीपको एउटा खण्ड हो, भारतवर्षको शीर्ष स्थान भरतखण्ड हो, यसरी चाहिँ नेपाललाई चाहिँ त्यस्तो चाहिँ एउटा महत्त्वपूर्ण पदवी दिएको छ क्या, आर्य तपोभूमि हो क्या, आ समुद्रातु वै पूर्व आ समुद्रातु पश्चिमा तय रेवान्तरम गिर्यो आर्यावर्तम विदुर्बुदा भनेको छ, समुद्रदेखि पूर्व समुद्रदेखि पश्चिम र उत्तरमा चाहिने कैलाश हिमाल, दक्षिणमा चाहिने यो हिन्द महासागर आन्ध्र महासागर प्रशान्त महासागरको सङ्गम सब कन्याकुमारी अथवा इन्दु सरोवर अथवा विन्ध्याचल भन्ने छ। त्यसो भने यतिभित्रको विशाल भूमि जम्मूद्वीपको चाहिने एक खण्ड आर्य तपोभूमि हो। आर्यहरू भने चाहिँ यिनीहरू ऋषिमुनिहरू हुन्, आचार निष्ठ ब्राह्मणहरू हुन्, तिनीहरूको पनि बसोबास हुने भएको हुनाले यसलाई आर्यावर्त भनिन्छ। आर्य भनेकै आफ्नो आचारमा रहेका विशिष्ट विद्वानहरू अथवा ऋषिहरू पनि पर्छन्, मुनिहरू पनि पर्छन्, सबै पर्छन् है। त्यसो भएकोले अब यो चाहिँ यस्तो पवित्रतम देश हो यो।
0: अब अन्तमा वेद व्यासका वचनहरूको सार चाहिँ भन्नुपर्दा के भन्न सकिन्छ, यसलाई हामीले वर्तमान संसारमा कसरी ग्रहण गर्नुपर्छ, वेद व्यासका सम्पूर्ण शास्त्रहरूको निचोड भनेर पनि केही भन्ने गरिन्छ, होइन? यो प्रसङ्गमा केही बताइदिनुहोस्
1: हो। पहिला एउटा मात्रै वेद थियो, सृष्टिकर्ताले सृष्टि गर्दा वेद एउटा मात्रै थियो, व्यासले चार भाग लगाएर भएर चार भाग ऋग्वेद यजुर्वेद सामवेद अथर्ववेद यी चार भाग लगाइदिए व्यास ऋषिले, त्यसो भएर वेद व्यास भने हो क्या। त्यसो भएको हुनाले अब यो वेदको महत्त्व त अब तपाईँको हाम्रो अब हिन्दू सनातन धर्ममा चाहिँ नि अब एउटा विधान संविधान हो यो है, अब यो असल्पनीय छ। अब यो के अरे वेद चाहिँ अपौरुषी हो वेद भन्ने छ, वेद चाहिँ पुरुषले बनाएको होइन, यो त चाहिँ ब्रह्माको श्वास प्रश्वासबाट निस्केको हो क्या, वेद ब्रह्माको श्वासबाट आफै स्वतः निस्केको हो, त्यसको एउटा लामो कथा छ बाबु। त्यसो भए वेदको चार भाग लगाउने छ नि व्यास ऋषि हुन्, ऋग्वेद यजुर्वेद सामवेद र अथर्ववेद यता चार वेद बनाए, त्यसो भएर वेद व्यास बनायो हो। अब वेदको महत्त्व महिमा यहाँलाई पनि थाहा छ, अब वेद भने चाहिँ हाम्रो अहिले संविधान भन्छन् त्यस्तै हाम्रो चाहिँ हिन्दूहरूको लागि चाहिँ संविधान सनातन धर्मको हाम्रा धर्म कर्म संस्कार संस्कृतिको प्रतिपादन गर्ने यज्ञ आदिको प्रतिपादन गर्ने जम्मै वेदले प्रतिपादन गरेका छ है, वेद सूत्र रूपमा चाहिँ वेदले चाहिने सारा भारतवर्षको लागिको जुन धर्म कर्म संस्कार संस्कृति हो त्यो सारा कुराहरू वेदले बताएको छ। त्यसको व्याख्या फेरि वेद चाहिने यो वेद हो यो अचुक कृष्य ज्ञान सम्पन्नानाम कृते उपयोगिता सिद्ध न त सर्वसाधारण जनानाम कृते, वेद चाहिँ अति कठिन भयो यो सर्वसाधारणको लागि भएन, सर्वसाधारणको लागि चाहिँ नि वेदको व्याख्या गर्नु पर्यो भनेर तपाईँको चाहिँ नि पहिला चाहिँ गौतम ऋषिले लगाएको थियो। गौतम ऋषिले त्यस्तै सूत्र लेखेका छन्, गौतम धर्मसूत्र, हाम्रो धर्म कर्म संस्कार संस्कृति बताउने, यो भारतवर्षमा बसोबास गर्नेहरूको लागि त्यो पनि अब सूत्र रूपमै भयो, बडो कठिन भयो भनेर हाम्रा पुर्खा हाम्रा मनु हाम्रो अब हामीलाई मानिस भन्छन् नि बाबु, मानिस मनुष्य मान्छे नर यस्तो भन्छन्। यो मानिस भन्ने मनुष्य भन्ने मानव भन्ने कहाँबाट आयो भन्दा हामी मनुका सन्तान भएको हुनाले मान्छे जति जम्मै मनुका सन्तान हुनु बाबु, त्यो मनु र सतरूपा रानीको गर्भबाट उत्पत्ति हुन उहाँहरूको पति पत्नीको धर्मबाट उत्पत्ति भएपछि अनि मान्छेको विशाल विस्तार हुँदै गयो र हामी यहाँसम्म मनुका सन्तान हामी यहाँसम्म आइपुगेका छौँ है।
0: गुरु एउटा प्रसङ्ग नि, अब वेद व्यासका वचनहरूको सार भन्ने प्रसङ्गमा चाहिँ
1: अष्टादश पुराणेषु व्यासस्य वचनद्वयं परोपकार पुण्याय पापाय परपीडनम् है। अठार पुराण, अठार उपपुराण, अठार उपपुराण यस्ता किसिमका अर्थात् त्यहाँ 54 पुराणहरू छन् है। त्यसमा महापुराण, उपपुराण र उपपुराण छन्। अष्टादश पुराणेषु 18 पुराणहरूमा व्यासस्य वचनद्वयं, व्यासको चाहिँ सार कुरो चाहिँ दुईटा मात्रै वचन छ। के हो त त्यो भन्दा परोपकार पुण्याय, परोपकार गरेर पुण्य हुन्छ, अर्काको अपकार पीडा दियो भने त्यो चाहिँ पाप हुन्छ। परोपकार पुण्याय पापाय परपीडन, यो मूल वचन चाहिँ सार वचन चाहिँ व्यासको चाहिँ यही हो भन्ने चाहिँ एउटा वचन त्यो छ है। अब कति छन् यस्ता वचन धेरै छन्, त्यही हो परोपकार पुण्याय पापाय परपीडन, अर्काको उपकार गर्नु, सब सहयोग गर्नु, सद्भाव राख्नु, माया ममता राख्नु, त्यो स्वादा चाहिने पुण्य हुन्छ, पुण्यको लागि हो। अर्काको चाहिँ अपकार गर्यो, दुःख दियो, चित्त दुखायो भने, पीडा गर्यो, पीडा दियो भने त्यो चाहिँ पापको लागि हुन्छ, पाप हुन्छ। त्यसो भएको हुनाले उपकार गर, पाप नगर भन्ने व्यासको मूल वचन चाहिँ यति एउटा चाहिँ यो हो बाबु।
0: उहाँ हुनुहुन्थ्यो धर्मशास्त्र विचारक प्राध्यापक डाक्टर रामचन्द्र गौतम।

भनिएको पाइन्छ, चार मुख नभएका ब्रह्माको हुन्, चार हात छैनन् तर उनलाई विष्णु भनिन्छ, र तीन नेत्र नभए पनि कसलाई शिव भनेर पुजिन्छ। यी पहेलीहरूको उत्तरमा आउँदछ ती व्यास हुन्। ब्रह्मा विष्णु र शिवको समन्वित स्वरूप नै वेदव्यासको पहिचान हो भनिएको पाइन्छ। आज गुरु पूर्णिमाका दिन गुरुको घरमा गएर गुरु दक्षिणा या गुरुलाई कुनै उपहार दिने चलन छ। प्राचीन कालमा गुरुकुलमा विद्यार्थीहरूसँग कुनै शुल्क लिइँदैनथ्यो। विद्यार्थीहरूले यसै दिन गुरुको पूजा गर्थे र उनलाई यथाशक्ति दक्षिणा दिन्थे। वर्तमानमा गुरु पूर्णिमाका दिन प्रातः स्नान र पूजनपछि गुरु कहाँ गई गुरुलाई फूलको माला लगाइन्छ। त्यसपछि फलफूल द्रव्य आदि गुरुको सेवामा समर्पित गरिन्छ। गुरुले यी वस्तुहरू स्वीकार गर्दै शिष्यलाई आशीर्वाद दिन्छन्। यस प्रकार गुरु पूजन गुरुगृह विद्यालय महाविद्यालयहरूमा मनाइन्छ। गुरु पूजाबाट विद्यार्थीलाई विद्या प्राप्त हुन्छ र विद्यार्थीको हृदय शुद्ध भई जीवन कल्याणकारी बन्छ भन्ने विश्वास पाइन्छ। गुरुप्रति कृतज्ञता ज्ञापन गर्न यो दिन साधु सन्यासी तपस्वी आदिहरूका लागि पनि महत्वपूर्ण दिन रहिआएको छ। गुरु पूजामा व्यास अग्रपूज्य छन्। व्यास स्वयं गुरु विद्या शिक्षा तथा शिक्षक सबै रूपमा वन्दनीय छन् पूजनीय छन्। हस्त गुरु पूर्णिमा विशेष कार्यक्रम यही टुङ्ग्याउँदै प्राविधिक सहकर्मी सुलोचना वज्राचार्य र प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छौँ। नमस्कार।

0: झन्डो आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

अहिले सुनायौँ आधुनिक गीत रामजी खाँड र समीक्षा अधिकारीको स्वरमा जीवन प्याकुरेलको रचना र सङ्गीत रहेको थियो। अब सुनाउँदैछौँ बेदु सारु मगरको स्वरमा रहेको यो अर्को गीत सुरेश सुमन डागीको रचना रहेको छ भने सन्तोष श्रेष्ठको सङ्गीत।

अब सुनाउँदैछौ मेलिना राई र बलबहादुर राजवंशीको स्वर रोहन पौडेल जनकको रचना रहेको छ भने हरि लम्सालको संगीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि मध्याह ठिक 12 बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुनसरीको देवानगंजको घटनाका सम्बन्धमा छलफल गर्न आज बसेको सर्वदलीय बैठकमा सामाजिक सद्भाव कायम गर्न सबै राजनैतिक दलहरू एक ठाउँमा उभिन सहमत भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सभापति लामिछानेले राजनैतिक रूपमा लड्ने मैदान फरक भए पनि सामाजिक सद्भाव भड्किँदा सबै दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो। नेपाली कङ्ग्रेसका सभापति गगन थापाले मुलुकमा भड्किएको साम्प्रदायिक हिंसा अन्त्य गर्न आफ्नो पार्टी सरकारलाई सहयोग गर्न तयार रहेको बताउँदै सरकार चाहिँ यतिखेर स्टेटसमा सीमित रहेको आरोप लगाउनुभयो। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नागरिकको सुरक्षाको जिम्मेवारी सबैको साझा भएकोले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले राज्यको निरन्तर उदासीनताका कारण सुनसरी घटना दोहोरिएकोले धार्मिक संवेदनशीलता र परिस्थितिको गम्भीरता बुझ्न सरकारलाई आग्रह गर्नुभयो। बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवेदनशील समयमा सबै पक्षले संयम अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। आजको सर्वदलीय बैठकमा नेताहरू महन्त ठाकुर, सीके राउत र श्रम संस्कृति पार्टीका आर्यन राई पनि सहभागी हुनुहुन्थ्यो। बैठकपछि मुख्य राजनैतिक दलको हस्ताक्षरमा साझा अपिल सार्वजनिक गरिने राजसुपाले जनाए।

0: 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्कार, कार्यक्रम म्युजिक एन्ड क्विजको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम म्युजिक एन्ड क्विजको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट, सहकर्मी विद्या र म रमेशको तर्फबाट। हजुर, प्रत्येक बुधबार 12 बजेको समाचारपछि करिब 1 बजीसम्म कार्यक्रम म्युजिक एन्ड क्विज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट आउने गर्छ र आज पनि कार्यक्रम म्युजिक एन्ड क्विज लिएर उपस्थित भइसकेका छौँ। हामीलाई हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ। अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा हामी एउटा सामान्य ज्ञान सम्बन्धी प्रश्न सोध्ने गर्छौँ भने अर्को हामी गीतको अंश सुनाउँछौँ। तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ र दुईवटै प्रश्नको सही उत्तर दिने मित्रलाई हामीसँग 6 वटा गीतहरू रहेका हुन्छन्। ती गीतहरूमध्ये एउटा गीत रोजाइमा राख्न दिन्छौँ र साथसाथै आफ्नो सन्देश राख्ने समय दिन्छौँ। आज कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीती झलकहरू यस प्रकार छन्।

हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजबाट एका गीत झलकहरू थिए छेवाङ लामाको स्वर, त्यसै गरी देवी घरती र वसन्त थापाको स्वर, अर्को गीत रेखा जोशी र सुनिल नेपालीको स्वर, सुरेश अन्जान र

लिन राईको स्वर यी गीतहरू रोजाइमा राख्न सक्नुहुन्छ। एउटा सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर र अर्को हामी गीतको अंश सुनाउँछौँ। तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ।

0: हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजको सुरुवात गरिसक्यो गीतबाट। मनमाया पङ्गेनी सिडी विजय अधिकारीको स्वर मारेको थियो भने मनमाया पङ्गेनीको गीत रचना अनि सङ्गीतमा यहाँहरू कार्यक्रम म्युजिक एन्ड क्विज सुन्दै हुनुहुन्छ। रेडियो नेपालका सातवटी प्रादेशिक प्रसारण केन्द्रहरूबाट र एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.3 MHz अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामाबाट कार्यक्रम म्युजिक एन्ड क्विज सुन्दै हुनुहुन्छ भने आज गुरु पूर्णिमा रहेको छ। यहाँहरू सबैजनाले आफ्नो गुरुहरूलाई चाहिँ एकदमै सम्मान माया दिइसक्नु भएको छ होला, सम्झिसक्नु भएको छ होला। मेरो पनि मेरो जीवनमा होइन, गुरुहरू त थुप्रै हुनुहुन्छ तर केही चाहिँ अहिले हुनुहुन्छ, मेरो साथमै हुनुहुन्छ। दुईजना गुरुहरूको नाम लिनुपर्दा चाहिँ एकजना चाहिँ रेडियो नेपालमै हुनुहुन्छ, रिता तिमल सेना दिदी। उहाँ चाहिँ एकदमै गाली पनि गर्नुहुन्छ, माया पनि गर्नुहुन्छ, धेरै कुराहरू सिकाउनुहुन्छ। उहाँलाई चाहिँ एकदमै म सम्झिन चाहन्छु है, यो रेडियो नेपाल कार्यक्रम म्युजिक एन्ड क्विजको तरङ्ग मार्फत। त्यसै गरी अर्को गुरु चाहिँ साथी पनि गुरु हुनसक्छ है, यो कुरा चाहिँ विचार गर्नुहोला। मेरो चाहिँ एकजना साथी हुनुहुन्छ, रोल्पामा हुनुहुन्छ होइन, लुङ्गी गाउँपालिकामा हुनुहुन्छ। उहाँ चाहिँ साथी हुनुहुन्छ, बट धेरै कुराहरू के सिकाउनु भएको छ, सिकाउनुहुन्छ। त्यसैले उहाँलाई चाहिँ म पनि एकदमै सम्मान दिन चाहन्छु, एकदमै सम्झिन चाहन्छु। सधैँभरि चाहिँ यसरी नै सिकाउँदै जानुहोला, बुझाउनुहोला। कहिलेकाहीँ मान्छेबाट गल्ती हुन्छ, अन्जानमा जानाजान, तर त्यो कुरालाई चाहिँ मनमा नराखिदिनुहोला। यसरी नै सदैव अगाडि बढ्नलाई चाहिँ प्रेरित गर्नुहोला भन्न चाहन्छौँ।
1: अब हामी कार्यक्रमतर्फ लाग्छौँ। कार्यक्रममा कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो,
2: हजुर नमस्कार, गुड आफ्टरनुन सिदाई।
1: नमस्कार एसपीजी, आरामै हुनुहुन्छ?
2: एकदम आरामै, मङ्गलै भनेको छ हजुरहरू, आरामै होला। गुरु पूर्णिमाको अवसरमा हजुरहरूलाई धेरै धेरै शुभकामना,
1: हाम्रो तर्फबाट पनि शुभकामना। अनि के छ इलामतिर, के गर्दै हुनुहुन्छ? पानी परिरहेछ, कस्तो छ मौसम?
2: पानी पर्नु थाल्यो।

0: आज चाहिँ अहिलेदेखि पानी परिरहेको छ धुम्मेर, अरू काम त खासै अहिले चाहिँ त्यति छैन, पानी पर्नु थालिरहेछ एकदम धुमेर। हजुरहरूकोतिर कस्तो छ काठमाडौँतिर?
1: यता पनि बादल छ, जे होस् राम्रोसँग घाम लागेको छैन, कति बेला पानी पर्छ पानी परिरहेको छ आजभोलि त्यस्तो जे होस् दिउँसो अलि बाहिर निस्किँदा घाम लागेको बेला अलिअलि गर्मी चाहिँ गर्मी नै हुन्छ। हुन्छ, अब प्रश्नतिर लागौँ।
0: हुन्छ, कोसिस गर्छु।
2: प्रश्न चाहिँ यस प्रकार रहेको छ एसपीजी, सुनछाहारी झरना कुन जिल्लामा अवस्थित रहेको छ? बुझ्नुभयो प्रश्न?
0: हजुर।
2: चारवटा अप्सन रहेका छन् हामीसँग, रोल्पा जिल्ला, ताप्लेजुङ जिल्ला, रुकुम पूर्व अनि वा रुकुम पश्चिम जिल्ला, यसमध्ये एउटा चाहिँ हो।
0: रुकुम जिल्ला भन्छु।
2: दुईटा छ, रुकुम पूर्व वा रुकुम पश्चिम।

0: 42 11 700 42 11 700 36 यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा छ। राजुजी,
1: तनाव त सामान्य छैन, होइन, टाउको लागेको छैन, गाडी घोडा केही चेला छैन, सिटी केही चेला छैन।
0: अहिले चाहिँ हामीले काम विशेष भन्दा बाहिर चाहिँ नजाँदा कसरी हुन्छ? हामीले चाहिँ संयमता अप्नाउनु पर्छ, होइन राजुजी? अब प्रश्नतिर लागौँ।
2: प्रश्न यस प्रकार रहेको छ, सुनछहारी झरना कुन जिल्लामा अवस्थित रहेको छ?
0: सुनछहारी झरना कुन जिल्लामा अवस्थित रहेको छ?
2: तिनवटा अप्सन बाँकी रहेका छन्, एउटा चाहिँ गइसक्यो, होइन? अप्सन एमा रहेको छ रोल्पा जिल्ला, अप्सन बीमा रहेको छ ताप्लेजुङ जिल्ला, भने अप्सन डीमा रहेको छ रुकुम पश्चिम जिल्ला।
1: यो तपाईँकोमा रोल्पा भन्छ।
0: रोल्पा के छ, थाहा थियो कि यो अनुमान गर्नुभएको राजुजी? एकदमै सही उत्तर। अब म एउटा गीत सुनाउँछु तपाईँलाई, अनि तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ।
1: खुद

0: राजुजी
1: हजुर सुनेँ
2: सुन्नुभयो है उहाँका थुप्रै गीतहरू चर्चित छन् लोकदोरी गीतहरू उहाँले पश्चिमका गीतहरू पनि गाउनु भएको छ मिलेन हुन्छ टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ राजु काभ्रा आउनु भएको थियो विराटनगरबाट उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर दिनुभएको थियो तर गीतको मिलाउन सक्नु भएन दुईवटा टेलिफोन लाइनमध्ये कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ
0: हेलो
3: हेलो
0: नमस्कार
3: नमस्कार
0: कहाँबाट बोल्दै हुनुहुन्छ इमाडोल ललितपुरबाट शुभ नाम हजुर
3: प्रेम बहादुर मदन
0: प्रेमजी
3: हजुर
0: कतिको हामीलाई प्रेम गर्नु भएको छ
2: के अस्ति पनि कुराकानी भएको थियो पसल के छ भनेर भन्नुभएको थियो जस्तो लाग्यो
3: पसल छ
0: के को पसल होला
3: अलिअलि सानो बिस्कुट राखेको छ जार पानी बेच्छु पानी बेच्छु
2: हजुर धेरै दिनपछि कुराकानी भयो है प्रेमजी होइन प्रयास गऱ्यो भने लाग्छ जसो आज कुराकानी भयो फेरि प्रयास गर्दै गर्नु होला अनि पानी बिस्कुटहरूको व्यापार कस्तो चलिरहेछ तपाईँको भाडा तिर्नु परेन है
0: मन लाग्यो बन्द गरे मन लाग्यो होइन त्यो आफ्नै घरमा पसल भयो भने चाहिँ त्यो फाइदा हुने रहेछ क्या
3: बसी बिहालो
2: एकदमै राम्रो गर्नुभएको छ त्यत्तिकै बस्नु हुँदैन मान्छेले केही न केही गर्नुपर्छ
3: होइन
2: केही न केही गर्दाखेरि केही न केही फाइदा पनि एकदमै सेवा नै धर्म हो केही कुरा त हुन्छ अब प्रश्नतिर लागौँ है
0: प्रश्न यस प्रकार रहेको छ प्रेमजी लुङ्ग्री गाउँपालिका कुन जिल्लामा पर्छ बुझ्नुभयो अप्सन एमा रहेको छ दाङ जिल्ला अप्सन बीमा रहेको छ प्युठान जिल्ला अप्सन सीमा रहेको छ सल्यान जिल्ला वा अप्सन डीमा रहेको छ रोल्पा जिल्ला प्रश्न चाहिँ लुङ्ग्री गाउँपालिका कुन जिल्लामा पर्छ बुझ्नुभयो चारवटा अप्सन रहेका छन् दाङ जिल्ला प्युठान जिल्ला सल्यान जिल्ला वा रोल्पा जिल्ला
2: मिलेन हुन्छ प्रेमजी टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र सुटिन्छौँ प्रेम महर्जन आउनु भएको थियो इमाडोल ललितपुरबाट एकजना मित्रसँग हामी कुराकानी गर्नेछौँ त्यसपछि एउटा गीत सुनाउनेछौँ र कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ
0: हेलो हेलो
2: हजुर हजुर नमस्कार
4: नमस्ते सर
2: कहाँबाट को बोल्दै हुनुहुन्छ
4: लुम्बिनी प्रदेश नवलपरासी जिल्ला प्रतापपुर दुई गोपीगञ्ज गुड्डु कनिया
2: गुड्डुजी आरामै हुनुहुन्छ
4: आरामै सर मेरो हप्ता पनि छ कि आरामै पनि आउनुहुन्छ
2: एकदमै हामी सन्चै छौँ अनि प्रतापपुरतिरको खबर सुनाउनुहोस्

0: भइराखेको छ,
1: गर्मी एकदमै छ है अहिले त तराईमा, त गर्मीको कुरै नगर्दा हुन्छ।
0: हजुर हजुर,
1: के छ व्यापार गर्दै हुनुहुन्छ कि घरतिर हुनुहुन्छ? व्यापारमा व्यस्त हुनुहुन्छ। हुन्छ, अब प्रश्नतिर लागौँ, तिनवटा अप्सन बाँकी रहेका छन्।
2: गुड्डुजी, हेलो गुड्डुजी, सुन्दै हुनुहुन्छ? ल, प्रश्न यस प्रकार रहेको छ, लुङ्ग्री गाउँपालिका हो, लुङ्ग्री गाउँपालिका कुन जिल्लामा पर्छ? बुझ्नुभयो प्रश्न? लुङ्ग्री गाउँपालिका कुन जिल्लामा पर्छ? तिनवटा अप्सन रहेका छन्, अप्सन एमा रहेको छ दाङ जिल्ला, अप्सन बीमा रहेको छ प्युठान जिल्ला, वा अप्सन डीमा रहेको छ रोल्पा जिल्ला।
1: लुङ्ग्री गाउँपालिका कुन जिल्लामा पर्दछ? दाङ, प्युठान वा रोल्पा? मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। अब एकैछिन यहाँको मनोरञ्जन गराउँदैछौँ। छेवाङ लामाको स्वर रहेको छ, चन्द्रश्री मालको रचना र सङ्गीत हो, तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, अहिले भर्खरै सुनाए यहाँलाई छेवाङ लामाको स्वरमा रहेको गीत भने चन्द्र श्रीमालको गीत रचना सङ्गीत रहेको थियो। यहाँहरू कार्यक्रम म्युजिक एन्ड क्विज सुन्दै हुनुहुन्छ रेडियो नेपालका साटेटी प्रादेशिक प्रसारण केन्द्रहरूबाट, त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 MHz 103 मेगाहर्जसँगै अनलाइनमा radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम म्युजिक एन्ड क्विज सुन्दै हुनुहुन्छ। हामी तिनजना आज पनि हामी स्टुडियोमा छौँ,
1: म रमेश
0: अनि म विद्या, अनि टेक्निकल सपोर्टमा हुनुहुन्छ लक्ष्मण विष्ट। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार।
2: नमस्ते, गुड आफ्टरनुन।
0: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: अतित अञ्जन राई, घर उदयपुर बसाई काठमाडौँ।
0: अहिले काठमाडौँ हुनुहुन्छ?
2: हजुर।
0: कुन ठाउँ नि? राम्रो
2: भइरहेछ। म सेक्रेटरी।
1: अनि के छ, रातिको ड्युटी हो क्या?
2: हजुर, कहिलेकाहीँ राति हुन्छ, कहिलेकाहीँ धेमै हुन्छ।
1: हुन्छ, अब प्रश्नतिर लागौँ, दुईवटा अप्सन मात्रै बाँकी रहेका छन्।
0: जस्तो 50-50 पढ्नुभयो अतिजी। ल, प्रश्न यस प्रकार रहेको छ, लुङ्गी गाउँपालिका कुन जिल्लामा पर्छ? बुझ्नुभयो?
2: फेरि प्रश्न।
0: लुङ्गी गाउँपालिका कुन जिल्लामा पर्छ? बुझ्नुभयो प्रश्न? लुङ्गी गाउँपालिका कुन जिल्लामा पर्छ? नै हामीसँग यहाँ दुईवटा अप्सन बाँकी छन्, अप्सन दिन्छौँ, त्यो त्यसमध्ये चाहिँ एउटा चाहिँ भन्नुपर्छ। दुईवटा अप्सन बाँकी रहेको छ, अप्सन बीमा रहेको छ प्युठान जिल्ला र अप्सन डीमा रहेको छ रोल्पा जिल्ला।
2: रोल्पा,
1: रोल्पा एकदमै सही उत्तर हो। तपाईँलाई 50-50 पनि परेको थियो, सजिलो भयो। अनि कस्तो खाले गीतहरू सुन्नुहुन्छ अतिजी?
2: मलाई गीत चाहिँ यही त हो नि माया भनेर राखिदिउँ न है।
1: होइन, यो गीत तपाईँले हामीसँग भएका गीतहरू मध्ये एउटा गीत रोजाइमा राख्न सक्नुहुन्छ। पहिला चाहिँ तपाईँले एउटा गीत सुनाउँछौँ हामीले, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ है।
2: ए, हुन्छ हुन्छ।

0: अतिथजी
1: हजुर,
0: कसैलाई पर्खिनु भएको छ सागर पनि?
1: अहिलेसम्म चाहिँ पर्खिया छैन।
0: यो गीत सुन्नु भएको थियो कि नै?
1: यो सुनेको सुनेको तर कन्फ्युज भएँ।
0: अनि यसमा चाहिँ युगल स्वर रहेको छ रामजी खानको, रोशन सिंहले यो गीत लेख्नु भएको हो। तपाईँले गायिकाको नाम भन्नुहोस्।
1: शान्तिश्री परियार।
0: तर आवाज चाहिँ अलिअलि मिल्छ जस्तो छ, तर होइन है, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। हाम्रो टेलिफोन सम्पर्कमा अतीत अन्जान राई आउनु भएको थियो काठमाडौँ कोटेश्वरबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
2: हेलो
3: दिदी, नमस्कार।
2: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? दिलबहादुरजी, मजै बाटो अनि कहाँ गर तँ त अब? घरमा बाटो अनि यहाँ बैसक ठाउँ हालखबर कहाँबाट?
0: खाना खा सिक्ली कलुवा
2: मिज्नी खैना बेला अघिल कहाँ
0: अब त नै हुलियो काम
2: मुइन त भूख लागिल भा होइ
0: का खैली त आज
3: का खैनौ सात त खैनौ का खैनौ
0: दिलबहादुर चौधरी हुनुहुन्छ यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा। सुर्खेतबाट खाना खाइसक्नुभयो भनेर भन्दै हुनुहुन्छ। अब हामी प्रश्नतिर लाग्छौँ दिलबहादुरजी।
2: प्रश्न यस प्रकार रहेको छ, नीलदह कुन जिल्लामा रहेको छ? नीलदह हजुर। चारवटा अप्सन रहेको छ, म्याग्दी, बागलुङ पर्वत वा रुकुम पूर्व।
0: दिलबहादुर चौधरी हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा सुर्खेतबाट। नीलदह कुन जिल्लामा रहेको छ भन्ने प्रश्न थियो, उहाँले म्याग्दी भन्नुभयो, मिलेन। अब तिनवटा अप्सन बाँकी रहेका छन् र कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
2: हेलो,
4: हेलो, नमस्कार।
2: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म नौलपरासीबाट डाक्टर राई थारू।
2: डाक्टर राई थारू,
4: हजुर हजुर।
2: के छ नि हालखबर?
4: ठिकै ठिकै छ, घाम लागेको छ, ड्युटीमा छौँ, फोन लगायो, फोन पनि लायो,
2: खुसी लाग्यो है।
4: हजुर,
2: आज जे भने जस्तो भइरहेछ।
4: हजुर,
0: अनि डाक्टर साहब के छ खबर तपाईँको?
4: एकदम ठिकठाक छ सर। हजुरहरूको कस्तो छ खबर हाल?
0: हामी एकदमै सन्चै छौँ, गर्मीको त कुरै नगरौँ, त्यस्तो होला है। गर्मी नै छ तराईका जिल्लाहरूमा अहिले, साह्रै गर्मी छ नि। हुन्छ, अब प्रश्नतिर लागौँ। तिनवटा अप्सन बाँकी रहेका छन्। नीलदह कुन जिल्लामा रहेको छ, बागलुङ पर्वत वा रुकुम पूर्व?
4: एकदमै रुकुम पूर्व होला,
0: होइन होला? हुन्छ, टेलिफोन गर्नुभयो त्यसको लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। डाक्टर राई थारू आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा नवल फरासीबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, एकजनासँग कुराकानी गर्नेछौँ। त्यसपछि उहाँले रोजाइमा राख्न सक्नुभयो भने गीत बजाउँछौँ, नत्र हाम्रो रोजाइबाट एउटा गीत हुनेछ। कुनै मित्र आइसक्नु।
2: हेलो,
5: हेलो,
2: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: प्रमिला राई। हजुर,
2: के छ नि धनकुटाको हालखबर प्रमिलाजी? पानीमा चाहिँ मजाले रुज्नु होला भनेर म भन्दिनँ, तर मलाई है त्यो पानी परेको बेला है रुज्न यस्तो मनपर्छ। जब रुजिसकेपछि फिभर आउँछ नि अनि फेरि रुन मन लाग्छ। तपाईँ चाहिँ नरुज्नु होला है त प्रमिलाजी। अरू सब ठिकठाक छ? खाना खानुभयो? एकदमै राम्रोसँग जानु होला होइन, एकदमै बजारमा चाहिँ किनमेल मजाले गर्नु होला, धेरै भन्दा धेरै होइन। हामी प्रश्नतर्फ लागौ।
5: हुन्छ,
2: प्रश्न यस प्रकार रहेको छ, नीलदह कुन जिल्लामा रहेको छ? दुईवटा मात्रै अप्सन बाँकी छन् है, सजिलोमा पढ्नु भएको छ। दुईवटा अप्सनमा चाहिँ अप्सन के रहेका छन् भने एकदमै नीलदह कुन जिल्लामा रहेको छ, दुईवटा अप्सन बाँकी छन्, बागलुङ जिल्ला र पर्वत जिल्ला। कन्फर्म हुनुहुन्छ?
5: हजुर,
0: एकदमै सही उत्तर हो प्रमिलाजी। अब गीत त एउटा लोकदोरी भाका रहेको छ, निकै चर्चित गीतहरू छन् उहाँका, गीत सुनाउँछु, तपाईँले गायिकाको नाम भन्नुपर्ने हुन्छ।
5: हुन्छ।

0: सक्नुहुन्छ
1: आज मैले गीतको ढलेको छुइनँ
0: हो र म भन्छु ल
1: हुन्छ
0: देवी घरती बसन्त थापाको अनि त्यसै गरी रेखा जोशी सुनिल नेपाली सुरेश अन्जान अन्जिता विश्वकर्मा

0: मसँग धेरै समयपछि कुराकानी भएको
1: अस्ति कुराकानी भएको थियो हाम्रो. अनि हुन्छ, अब प्रश्नतिर लागौँ है.
0: रोशनजी
1: रोशनजी.

0: कमलदह कुन जिल्लामा रहेको छ?
1: हजुर, प्रश्न सेक्रेटरी,
0: कमलदह कुन जिल्लामा रहेको छ?
1: हजुर,
0: चारवटा अप्सन रहेका छन् हामीसँग। अप्सन एमा रहेको छ सल्यान जिल्ला, अप्सन बीमा रहेको छ अछाम जिल्ला, अप्सन सीमा रहेको छ रुकुम पूर्व जिल्ला, वा अप्सन डीमा रहेको छ बागलुङ जिल्ला।
1: अप्सन फेरि भन्नु त।
0: अप्सन एमा रहेको छ सल्यान जिल्ला, अप्सन बीमा रहेको छ अछाम जिल्ला, अप्सन सीमा रहेको छ रुकुम पूर्व जिल्ला, अनि अप्सन डीमा रहेको छ बागलुङ जिल्ला।
1: बागलुङ जिल्ला हो कि?
2: मिलेन। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। सुरज पन्त आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा काठमाडौँ बौद्धबाट। अब एकजना मित्रसँग हामी कुराकानी गर्नेछौँ। आज म्युजिक एन्ड क्विजका अन्तिम साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ।
0: हेलो,
3: हजुर नमस्ते।
0: नमस्ते, कहाँबाट बोल्दै हुनुहुन्छ?
3: म कुशल राई हो इलामबाट।
0: कुशलजी?
3: हजुर,
0: कुशलै हुनुहुन्छ होला है?
3: हजुर,
0: कुशलै हुनुहुन्छ होला है?
3: हजुर, आराम कुशल मङ्गल।
0: आज कति

घटनालाई साम्य तुल्याउन पूर्वाग्रही नभई संयमता अपनाउनु पर्नेमा जोड दिनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गर्नुभएको छ। सभापति लामिछानेले आज राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो। सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी गराउनु भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हासँग एसिया प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआइबिडीका प्रमुख कार्यकारी अधिकृत सिइओ फिलोमेना गाना प्रगासमले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा सञ्चार क्षेत्रको विकास तथा सुदृढीकरण, सामुदायिक रेडियोको भूमिका, नेपालमा सञ्चार सम्बन्धी कानुनी सुधार तथा नेपालमा आयोजना हुन लागेको एआइबिडीको 24 सम्मेलनका विषयमा छलफल भएको

भने हामी उहाँको सङ्गीत यात्राका अझ गहिरा अध्यायहरूमा प्रवेश गर्नेछौँ। सफलताको शिखरसँगै आएका चुनौतीहरू, केही समयपछि सङ्गीतमा फर्किनुको प्रेरणा, गीत छनौटको दृष्टिकोण र नेपाली सङ्गीतप्रतिको उहाँको अटल विश्वासबारे उहाँकै शब्दमा सुन्नेछौँ। भनिन्छ, सङ्गीत साधना कहिल्यै समाप्त हुँदैन। समय बदलिन्छ, पुस्ता बदलिन्छन्, तर साधकको समर्पण र स्वरको सुगन्ध कहिल्यै हराउँदैन। यिनै अनुभूति र जीवनका अनगिन्ती भोगाईहरूलाई समेट्दै आज पनि हामीसँग हुनुहुन्छ नेपाली सङ्गीतका सम्मानित स्वर, प्रतिष्ठित गायक प्रदीप राज पाण्डे। कार्यक्रमलाई अगाडि बढाउनुभन्दा पहिला एकैछिन बिबी थापाको रचना, विजय सिंह मुनालको सङ्गीत अनि प्रदीप राज पाण्डेको स्वरमा रहेको यो गीत यहाँहरूलाई सुनाउँछौँ। त्यसपछि हामी कुराकानीलाई जोड्नेछौँ।

0: पछि मैले यहीँ जागिर खाएपछि म अल्छी भनेँ। हेर्नुहोस् रेडियोमा जागिर खाएँ, मेरो अहिले रेडियो नेपालमा मैले जागिर खाएको हिसाबले मेरो यहाँ गीत त 200-300 हुनुपर्ने थियो क्या, तर मलाई थाहा छैन। अहिले चाहिँ म अलिकति म आफूलाई पछुताइरहेको छु, यहीँ जागिर खाएर यहीँ सुविधा पाएर यहीँ रेडियो नेपालको डेट थियो, डेट माग्यो भने पाइन्थ्यो, छ महिनामा एउटा गीत मात्रै गाउँदा नि हुन्थ्यो अथवा वर्षमा एउटा गीत मात्रै गाउँदा नि हुन्थ्यो। मैले धेरै ग्याप गरेँ, करिब करिब मैले 10-12-15 वर्ष ग्याप गरेँ होला। अनि मेरो ठुलो छोरी जन्मिएपछि मात्रै मैले पछि बिहान फटाफट एक दुईवटा गीतहरू गाएँ, फेरि कहाँबाट म एकदम सक्ड भयो, ओहो यो चित्त छोड्नु नहुनेछ भने चाहिँ मैले सुरु गरेको।
1: त्यसपछि फेरि गायनतिर आउनुभयो। यहाँको त्यो म तिम्रो सहर छोडी गीत जुन नातिकाजीले सङ्गीत गर्नुभयो, यहाँको टर्निङ पोइन्ट भयो, मलाई कस्तो लाग्यो भने नातिकाजीका जति पनि गीतहरू, उहाँले सङ्गीत गर्नुभएका जति पनि गीतहरू सुन्छु नि, कति धेरै मर्म, कति धेरै मिठास, कुनै पनि गीत चाहिँ

0: थाहा पाएँ तपाईँ नै हो प्रदीप राज पाण्डे. कतिपय ठाउँमा मैले विश्वास दिलाउन गाह्रो भयो मैले उहाँहरूलाई. हामी त प्रदीप राज पाण्डे भनेको त एकदम बुढो होला, एकदम ट्राजेडी परेको थियो होला, तर म जस्तो रोमान्टिक, म जस्तो हाँसखेल गर्ने मान्छे को होला जस्तो लाग्छ कि मलाई.
1: त्यतिखेरको समय नै
0: तपाईँलाई कस्तो लाग्छ दुर्गाजी?
1: रमाइलो भइरहेछ सरसँग कुराकानी गर्दा. सायद त्यो उमेरमा, त्यो सन्दर्भमा, त्यतिखेर रेडियो नेपालको पनि विकास भइरहेको, सबैले सुन्ने बेलामा होइन, यहाँहरू त अब जस्तै कार्यक्रम पनि गर्नुहुन्थ्यो, न्युज पढ्नुहुन्थ्यो, अनि गीत पनि गाउनुहुन्थ्यो भनेपछि त त्यो बहुप्रतिभा सबैले सुनेको भयो होइन. त्यतिखेरको समय नै राम्रो थियो नि होइन. अब यिनी कुराहरू सँगसँगै जस्तो अब 2007 सालमा अब रेडियो नेपालकै कुराहरू हामी गरिरहेछौँ. 2007 सालमा रेडियो नेपालको स्थापना भयो. स्थापना कालपछि त गीतहरू लाइभ नै हुन्थे, कलाकार जतिखेर गाउनुहुन्थ्यो त्यतिखेर रेडियोमा बस्थ्यो. अब पछि चाहिँ रेकर्डिङको व्यवस्था हुन थाल्यो होइन. पहिलेका गीतहरू चाहिँ लाइभ गए सकिए अब तिनको कुनै आर्काइभ हुन पाएन. ती गीत कस्ता थिए भनेर अनुमान मात्रै लाउने हो हामीले त्यतिखेरका कलाकारहरूको हिस्ट्री सुनेर होइन. तर जब अहिले रेकर्ड भए ती गीतहरू चाहिँ अहिले पनि हामीहरूसँग भएका गीतहरू सुन्दा चाहिँ यति मिठा र यति कालजयी गीतहरू छन् भनौँ न. त्यस्ता गीतहरू अब फेरि उत्पादन होला र भन्ने प्रश्न आउने जस्ता गीतहरू छन्. वास्तवमा यहाँ एउटा राम्रो कलाकार गीतहरूलाई हेरेर बुझेर गाउने होइन, यहाँको स्वरमा त्यति नै मिठास छ, यस्तो कलाकारको हिसाबले भन्नुपर्दा एउटा गीतले त्यो कालजयीता, त्यो कालजयी समय पार गर्न चाहिँ हुनुपर्ने के रहेछ प्रदीप सर?
0: त्यही त एउटा कुरो के छ भने, जस्तो हिजोका गीतहरू कालजयी गीतहरू थिए, कति लाइभ गीतहरू त कुरै नगरौँ होइन. जति रेकर्डेड गीतहरू छ अहिले हामीले सुन्यौँ भने ओहो कसरी यो गीत सङ्गीत भयो होला, कसरी यो गीत लेख्ने मान्छे कसरी लेख्या होला, कस्तो मान्छे हुनुहुन्थ्यो होला, यी कुराहरू धेरै आउँछ नि सम्झना. तर हिजोको दिनमा यस्ता गीतहरू राम्रो हुनुको एउटै कारण के भने, मेरो बुझाइमा

0: बिल्कुलै त्यहाँले चाहिँ गीतहरूको कुराकानी गर्दै गर्दा यहाँले मधुकर लोहनीलाई पनि सम्झनु भयो होइन, उहाँका गीतहरू यहाँले गाउनु भएको छ, एकदमै मिठा मिठा गीत छन् होइन, त्यहाँमध्ये मधुकर लोहनीसँगै सहकार्य गर्दै गर्दाको कुनै पल सम्झिँदै एउटा गीत पनि राखौँ न।
1: ठिक छ, एउटा त्यो मैले एउटा गजबको गीत छ, जस्तो मैले बिबी थापाको म तिम्रो सहर श्री टाढा टाढा जाँदैछु भन्ने गाएँ, अनि एकजना गीतकार आउनुभयो विष्णुदेव भन्ने, उहाँ मेरो घर खोज्दै खोज्दै आउनुभयो, उहाँ धार्मिक प्रवृत्तिको मान्छे हुनुहुँदो रहेछ, उहाँ धार्मिक प्रवचन दिनुहुँदो रहेछ झापाको, असाध्य भलानी एकदम राम्रो मान्छे उहाँ, अनि उहाँ मेरो घरमा आउनुभयो खोज्दै खोज्दै, अनि आमासित भेट गर्छु, आमालाई ढोक गर्छु भन्नु, आमासित बस्नुभयो, आशीर्वाद लिनुभयो आमासित, सर मैले एउटा यस्तो गीत लिएर आएको छु, भेट्ने ठुलो इच्छा थियो भनेर एउटा कोही मान्छे मार्फत आउनुभयो, अनि कस्तो गीत ल्याउनु, मैले उहाँलाई गुरु भन्छु अहिले पनि, किनभने त्यो यो सम्बन्धी आध्यात्मिक सम्बन्धी मान्छे भएर मैले पनि उहाँसित आशीर्वाद लिन्छु म, अनि गुरु कस्तो गीत के त भनेपछि हजुरले म तिम्रो सहर श्री टाढा गीत गाउनु भयो, त्यो गीत मलाई एकदम मन परेको गीत, एकदम मलाई मृतस्पर्शी गाना हो त्यो, हृदयस्पर्शी गाना, त्यसको एउटा मैले रिप्लाई लेखेको छु सर हजुरलाई कस्तो लाग्छ भन्नु, अनि गीत कस्तो छ त गुरु भने, ऊ त बिबी थापा त गीत अब लेखेर जापान गयो, सहर छोडेर गयो, नआउने सहरलाई नै अब दाइजो दिएर गयो, कसम खाएर गइसक्यो, अब फर्केर त आउनु पर्यो सहर, त्यस कारण मैले कोही कसैले सहर छोडेर गएको छन् देशलाई छोडेर गएको छन् अब बोलाउनु नि पर्यो सर, त्यसको एउटा रिप्लाईसँग मैले लेखेको छु भन्नु, मलाई भन्नुहोस् न त गुरु भनेपछि मैले मलाई, म तिम्रो सहर आएको छु फर्केर फेरि आज, म तिम्रो सहर आएको छु फर्केर फेरि आज, भेटेर जाने मन छ भेटौँ न भरे साँझ, यसो हेरेँ ए फर्केर आएछ ल गुरु यो गीत मैले गर्ने भनेपछि मैले यो गीत हाम्रो मधुकर लन्दाले दिएँ,
0: विष्णुदेवको
1: रचना हजुर है, त्यो गीतको एउटा इन्ट्रो, अनि मैले मधुकर दाईलाई नै भने दाई यो चाहिँ म तिम्रो सहर छु टाढाको रिप्लाई सङ्ग हो दाई भनेपछि अँ भाइ राम्रो छ ल भन्नु, अनि यसमा के छ भने अर्को सिन भोलि यो गीतलाई चाहिँ हामीले भिजुअल गऱ्यौँ भने त्यो प्लेन ल्यान्ड गरेको स्टार्टिङमा म्युजिक प्लेन ल्यान्ड प्लेन ल्यान्ड गरेको पनि छ क्या, त्यो अलिकति हामीले त्यो हालेर गरेका छौँ एरेन्ज, एरेन्ज चाहिँ हाम्रो भाइ मनोहर सोनामले गर्नुभएको हो, यो गीतलाई पछि हामीले भिजुअल गर्ने यसपछि सल्लाह गरेका छौँ, हाम्रो विष्णुदेव गुरुले भन्नुभएको छ सर यसलाई म गर्छु बिस्तारै भन्नुभएको छ, यसको इन्ट्रेस्टिङ चाहिँ एउटा यही हो बिबी थापा गीतको रिप्लाई सङ भनौँ न।

0: त्यतिखेर सङ्गीत साधना कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँहरूले, र आज हामीसँग चाहिँ कलाकार प्रदीप राज पाण्डे हुनुहुन्छ, र उहाँका जीवनसँगै जीवनका अन्तरङ्गसँगै गीत सङ्गीतका कुराकानी हामी गरिरहेका छौँ र हामी कार्यक्रमको तल तलतिर पनि आइरहेका छौँ। जस्तो नि प्रदीप सर, कस्तो हो भने अब यहाँले यति मिठा मिठा कालजयी गीतहरू पस्किनु भयो हाम्रा श्रोता माझमा होइन, तर बिचको समयमा यहाँले त्यति धेरै सक्रियता गीत सङ्गीतमा देखाउनु भएन। भनिन्छ नि आफ्नो गीतको प्रतिद्वन्दी आफ्नै गीत हुन्छ अरे के, अब अर्को गीत ल्याउँदा त त्योभन्दा मिठो ल्याइयो भने मात्रै आफैले आफैलाई जितेको हुन्छ अरे भन्ने कलाकारहरूको भ्यू पनि हुँदो रहेछ। त्यही भएर पनि हो कि किन यहाँ त्यो बिचको समयमा चाहिँ त्यति धेरै हाम्रा श्रोता माझ आउन सक्नु भएन?
1: अब कति श्रोताहरूले मलाई भेटेपछि तपाईँले किन गीत गाउनु छोड्नुभयो, तपाईँ कहाँ हुनुहुन्थ्यो यत्रो वर्ष गीत गाउने भएन, तपाईँ खालि त्यही गीत मात्रै हामी सुन्छौँ कहाँ के भन्ने कुराहरू हुँदाखेरि मैले धेरैजनालाई जवाब त्यही दिन्थेँ कि कहिलेकाहीँ त आफूले पनि कति झुटो बोल्नु जस्तो लाग्छ, तर यसको दोषी चाहिँ म आफै भन्छु। म यहीँ काठमाडौँमै थिएँ, काठमाडौँमै छु, जागिर पनि मैले यहीँ खाइरहेकी थिएँ, तर मैले गाउनु पर्थ्यो गाइनँ, किनभने साथीभाइको सङ्गतमा म हिँडेँ भन्नाले नराम्रो सङ्गतमा चाहिँ होइन कि अब आफ्नो जागिर खायो, जागिर खाएपछि साथीभाइसित बेलुका रेस्टुरेन्टतिर बस्यो, कहीँ घुम्न गयो, फेरि जागिर खायो होइन, अब गीत सङ्गीत ध्यान नदिने, बरु अर्का गीतहरू चाहिँ सुन्ने, बरु बाहिर यसो एक दुईवटा आफूले

0: गीत मात्र गाउने तर आफू चाहिँ लागि नपर्ने, यी चाहिँ मैले आफैले आफूलाई गल्ती गरेको हुँ। यसको लागि त म क्षमा प्रार्थी छु श्रोताहरूसित, किनभने मलाई उहाँहरूले धेरै मेरो नयाँ नयाँ गीतहरू सुन्नेको लागि उहाँहरू धेरै आतुर हुनुहुँदो रहेछ त्यही बेला,
1: पक्कै पनि
0: होइन, मैले पछि बुझेँ, मैले आफूलाई आफूलाई पनि चिन्न सकिनँ, बुझ्न सकिनँ, यसको लागि म क्षमा प्रार्थी छु। अबका दिनमा चाहिँ अब यहाँले भन्नुभएको जस्तो मैले भोलि म तिम्रो सहर छोरी गाएँ, थाहै थिएन, गाएँ एक दुईवटा भन्ने गीतहरू गाएँ, अब फेरि मेरो त चाहना के भने त्योभन्दा अब अर्को गीत मैले दिनु पऱ्यो नि त श्रोताहरूलाई, होइन, मैले भोलि सङ्ख्यात्मक मात्र भएर पनि भएन, त्यो चिज चाहिँ म हिजोदेखि नै म सतर्क छु, हिजोबाट नै नातिकाजी गुरुजीको गीत सङ्गीतमा गीत गाएदेखि नै म सतर्क छु, मैले बिचमा ग्याप त गरेँ आफ्नो ठाउँमा होला, तर अबको दिनमा पनि अब पनि वर्तमान समयमा पनि मैले के भन्न चाहन्छु भने सङ्ख्यात्मक होइन गुणात्मकमा जानुपर्छ, होइन, र जस्तो हाम्रो मधुकर दाईको यी गीतहरू हिट होइनन्, यी गीतहरू हिट होइनन्, तर म तिम्रो सरसरी जस्तो पनि होइन, म तिम्रो सहर छोरी जस्तोको लागि मैले धेरै अर्को मिहिनेत गर्नुपर्छ, तर अहिले मैले दुइटा गीत ल्याउँदैछु, यो गीतले एउटा लङ लास्टिङ अलिकति मान्छेलाई भाइब्रेट गर्ने, सुन्नमा आनन्द आउने, तर त्यस्तो गीतलाई हिट गर्नको लागि मैले त फेरि त्यस्तै शब्द, त्यस्तै सङ्गीत, त्यस्तै मिहिनेत गर्नुपर्छ, होइन, मिहिनेत त अहिले पनि गरेको छु, मैले केयरलेस गरी गाउने कुरो त होइन, त्यो संजोग हुनुपर्छ, त्यो भन्दा त चाहे इन्डियाको कलाकार किन नहोस् नेपालको हकमा चाहिँ नारायण दाई जस्तै हुनु पऱ्यो, उहाँले त पित्तल लाए पनि सुन हुने, हेर्नुहोस् नारायण दाईको त कुनै पनि गीत नराम्रो भन्ने
1: छैन,
0: तर त्यो चाहिँ हामीलाई लागु हुन अलिकति गाह्रो हुन्छ, उहाँ त एउटा ईश्वरीय वरदान, महाईश्वरीय वरदान जस्तो लाग्छ मलाई,
1: तारादेवीहरू
0: होइन, जति पनि पुरानो लेजेन्ड्रीहरू हुन्छ नि उहाँहरू भनेको त के हो के हो है, अब हामीलाई चाहिँ धेरै मिहिनेत गर्नुपर्छ, तर कोसिस चाहिँ हामीले गर्ने हो दुर्गाजी,
1: तर त्यसो भन्दैमा यहाँको स्वरलाई पनि अहिले पनि धेरै कलाकारहरूले जस्तो यही सङ्गीत साधना कार्यक्रममा आएर कुरा गर्ने कलाकारहरूसँग अफ रेकर्डमै कुरा हुँदा पनि यहाँको स्वरमा पनि एकदमै जादुमय मिठास चाहिँ हो रे, तर यहाँले अल्छी गर्नुभएको हो भन्ने कुरा चाहिँ
0: एकदम सही कुरा भन्नु, मैले अल्छी नै गरेको मैले

0: मैले पनि कतिजनाको मात्रै गीत गाउने, कति सङ्गीतकार हुनुहुन्छ उहाँले गर्नु, उहाँको पनि पापी पेटको लागि गर्नुपर्छ भाइ भन्नुहुन्छ, गरिदिनै पर्यो
1: पर्यो।
0: अब हेर्दै जाउँ, समयले साथ दियो भने, तर कम गर्ने राम्रो गर्ने सोचमा छु।
1: निराशै हुनुपर्ने अवस्था श्रोताले छैन, किनभने पछिल्लो समय टेक तामाङको रचनामा रहेको गीत होइन, जो अल्झिरह्यो याद बोलको गीत पनि यहाँको एकदमै
0: एकदम मिठो। अस्ति मैले गाएँ अभिजित आउँदाखेरि, उहाँ इन्डियाको त्यो टप कलाकार आउँदाखेरि नोभा क्लबमा मैले गाएँ, उहाँले गाउनुभन्दा पहिला यो गीत पनि गाएँ मैले, म तिम्रो सहरबाट पनि गाएँ।

0: त्यस्तै यहाँका अब अरू गीतहरू पनि चलि नै रहेका छन्। देव प्रकाश त्रिपाठीको रचनामा रहेको गीत पनि एकदमै राम्रो, आधी चल्यो बोलको गीत त्यो पनि राम्रो,
1: शक्ति बल्लभ दाईको गीत पनि छ त्यो पनि मैले यहाँलाई हाँसी रेडियो नेपालमा हुनुपर्छ के जब विश्वासमा खडेरी पनि।

0: बारी बस्नुहुन्छ, आमाको रुममा जान्छु, हार्मोनियममा रियाज गर्छु, अनि रियाज गरेपछि कहिले नारायण गोपालको, कहिले कसको, कहिले कसको भक्तराज दाईको, कहिले कसको, कहिले हिन्दी गीत, कहिले नेपाली गीत गाउँछु। कस्तो लाग्छ आमा हजुरलाई भन्दा? राम्रो छ नि बाबु, तेरो स्वर भन्नुहुन्छ, आमाबाट आशीर्वाद लिन्छु,
1: कति खुसी लाग्छ आमालाई।
0: तर अहिले हाम्रो बच्चाहरूमा चाहिँ त्यस्तो रहन्छ।

0: रेडियो नेपाल, नेपालको समावेशी आवाज।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
4: वर्षा यामसँगै जंगल, पाखा, काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
5: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
4: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
5: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
4: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
6: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
7: खस्यो पहिरो जङ्गलै ओइरो, बर्खाको भेलमा नदी छ गहिरो, नपसौँ फुत्त बगाउला सुत्त, काठदाउरासँगै हुत्त हुत्त, थाहा हुन्न है बर्खाको पानी, जोखिम मोल्ने नराम्रो बानी, नपस्नु नदी जानी जानी, सब थोक पाइन्छ तर पाइँदैन जिन्दगा।
8: होसियार, बाढीले बगाएर ल्याएको काठ दाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ। काठ दाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौँ।
9: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँले मिडियम एफ 684, 792 र 1143 किलोहर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइरालालाई स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, घोषणतर्फ म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गानपछि समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 नेपाल भाषामा कार्यक्रम जीवन्त बुझ सुन्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान रमेश ताम्राकार र साथीहरूको स्वरमा ईश्वर बल्लभको रचना रहेको छ भने शिवशङ्करको सङ्गीत। यो स्वदेश गानपछि यहाँहरूले समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

पनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम समय सङ्गीत कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी निता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ पराग पोखरेल। हजुर, कार्यक्रम समय सङ्गीत तपाईँमा आज आउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 करिब 3 बजेसम्म। अनि मित्र, कार्यक्रम समय सङ्गीत एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता बिन्दा बिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने कोसिस गर्छौँ। त यसै क्रममा आज हामी कुन विषयसँग सम्बन्धित रहेर गीतहरू सुनाउँछौँ त? हजुर, तपाईँ यो गीत सुनेर अनुमान गर्दै गर्नु भन्दै कार्यक्रमको पहिलो कौशली स्वरूप सुनाउँदैछु दिपा झा र थुप्तेन भुटियाको स्वरमा सजिएको यो गीत। गीत रचना बलदेव शर्मा मजगैयाले गर्नुभएको हो भने सङ्गीत लक्ष्मण शेषको रहेको छ।

मित्र, पानी बिना जीवनको कल्पनै गर्न सकिँदैन। हजुर, पानी मानवको लागि मात्र नभई सम्पूर्ण जीवात्मा बोट बिरुवाको लागि पनि अति आवश्यक छ। त मित्र, आजको कार्यक्रम समय संगीतको यो श्रृङ्खलामा स्रष्टा सर्जकहरूले पानीका बारेमा कसरी आफ्नो कलम अनि गला चलाएका छन् भने त्यही वरपर रहेर तपाईँलाई यो समयमा मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने कोसिस हामी गर्दैछौँ। त आउनुहोस्, यसै क्रममा हामी अर्को गीत सुनाउँछौँ, रामचन्द्र काफ्लेको स्वरमा सजिएको।

पानी सङ्कलन गर्ने बानी बसाल्नुपर्छ। आउनुहोस् मित्र, आजैदेखि पानी बचाऊँ, आफ्नो भविष्य सुरक्षित बनाऊ त यही आग्रह गर्दै अब पनि म अर्को गीत सुनाउँछु रामकृष्ण ढकालको स्वरमा सजिएको।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

बाँकेका करिब 43,000 हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखेको छ। आयोजनाका अनुसार हालसम्म करिब 22,000 हेक्टर क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ। निर्माणाधीन डुडुवा शाखा नहर सम्पन्न भएपछि थप क्षेत्रका किसानले पनि सिँचाइ सुविधा पाउने अपेक्षा गरिएको छ। आयोजनाका इन्जिनियर विकास विष्टका अनुसार बाँकी संरचना निर्माण सम्पन्न भएसँगै सिँचाइ सेवा थप प्रभावकारी र विस्तार

दिल्ली बैठकमा सामाजिक सद्भावका लागि सभ्य राजनीति दलक एकै ठाउँमा उभिएलाई सहमत अक्टर छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बस्ला सर्वदलीय बैठक पार्टी सभापति लामिछानेको राजनीतिक रूपमा लडेर ठाउँ उभिएलाई पर्नेमा जोड दिलाइस। मुलुकमा कुन पनि साम्प्रदायिक हिंसा अखिलले नयाँ दिल्ली दल लक्ष एकमत हकिपर्नेमा जोड दिटी सभापति लामिछानेको सरकार आफ्नै तर्फबाट काम गरेला तसु एक किसिमका घटना लखक घटल दल लखक पनि एकै ठाउँमा उभिएलाई परम्परा रहल बाहिर छ। नेपाली काङ्ग्रेसका सभापति गगन थापाक मुलुकमा पटखला साम्प्रदायिक हिंसा सकेलाई कर्ल आफ्नै पार्टी सरकारलाई सहयोग गरेर तयार रहल बास्टी सरकार चाहिँ यी बेला स्टेटसमा सीमित रहल आरोप लगाएर छ। नेकपा एमालेको महासचिव शङ्कर पोखरेलको नारीको सुरक्षाको जिम्मेवारी सभ्यमा साझा अलग अखल मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ल सभ्य एक अखेपर्णमा जोड दिलर छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष लिङ्गदेनक राज्यको निरन्तर उदासीनता कारण सुनसरी घटना दोहोऱ्याएलाई धार्मिक संवेदनशीलता तसु परिस्थिति गम्भीरता बुझेलाई सरकारलाई आग्रह गर्ल छ। बैठकक नेपाली कम्युनिस्ट पार्टी संयोजक अंश पूर्व प्रधानमन्त्री पुष्पकमल धालक प्रचण्डक संवेदनशील विषयमा सभ्य पक्षी संयमता अप्नाएर सामाजिक सद्भाव तसु आपसी विश्वास कायमका धारालाई अग्रसर अखिपर्नमा जोड दिलर छ। आज सर्वदलीय बैठकमा नेता लखक मन्त्र ठाकुर सिके राव तसु श्रम संस्कृति पार्टी आर्यन राई पनि सहभागी अक्लौ। बैठक पछि मुख्य राजनीति दलक हस्ताक्षर साझ अपिल सार्वजनिक गर्न रासो पाक जनाएर छ। आषाढ शुक्ल पूर्णिमाको दिन आज गायत्री दीक्षा वेद मन्त्र सुनेला तसु शिक्षा दिएलाई गुरुजनक उपसम्मान भाव प्रकट गरेको पूर्ण गुरु पूर्णाक पर्व मनाटेर छ। गु अख अर्थ अन्धकार तसु रुख अर्थ बाजला प्रकाश बुझ्ल छ। ज्ञानक रूपी प्रकाश अज्ञान रूपी अन्धकारक नाश कराल व्यक्ति लागि गुरु बाजला तन्त्र शास्त्र तसु धर्म शास्त्र पुस्तकमा उल्लेख गर्ल बाजल छ। अन्धकारक नाश गरेको जीवनमा उज्यालो फैलाल व्यक्तिलाई नै गुरु बाजल छ। यसले गुरु लागि हामी शास्त्रक ब्रह्मा विष्णु तसु महेश्वरक रूपमा समेत मान्लर छ। सुनसरीक देवाजगञ्ज घटनाको विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालय जारी गर्न निषेधाज्ञा कर्फ्यू आज पनि रहेछ। सहायक मुख्य जिल्ला अधिकारी पोषण लामिछानेक अनुसार उएक क्षेत्रमा शान्ति सुव्यवस्था कायम हकीको जनजीवन मनमनेको हक्ट पाछु कर्फ्यू हटाएर छ। यसनिकै बीच मुख्य जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालसँगै टोली लागि घटना घटला ठाउँ डिठाला कर्ला छ। उही क्रममा मर्ल लखक तसु खजालक परिवारजनक सङ्घी कुरोकानी गर्दा छ। पीडित पक्ष दोषी लागि कारवाही मर्ल परिवार उचित क्षतिपूर्ति खजाला लखक पैसो नै लाग्दो उपचार अन्छु घटना सत्य तथ्य छानबिन माग कर्ला सहायक मुख्य जिल्ला अधिकारी लामिछानेक बाजलर छ। जिल्ला पुलिस कार्यालय सुनसरी प्रवक्ता चन्द्र खड्का कप्तान क्षेत्रमा शान्ति सुरक्षा ठाउँ नियन्त्रण रहला बाजल छ। यसनिकै बीच देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता उही ठाउँ डिटालस अब समाजदारी अक्ल देवानगञ्ज घटनाबाटै समाजमा नाश पुग्ला सभ्य नागरिकलाई संयमता अप्नाएलाई आग्रह गर्ल छ। हरिनगर गाउँपालिका गफार अन्सारी पनि अचानक अक्ल उही घटनालाई सामै तुल्याएर पूर्वाग्रह नभएको संयमता अप्नाइ पर्नेमा जोड दिएर छ। उही झगडा तोडफोड अघि जस्ने क्रियाकलाप कुन हित नै गर्ला समाजमा सभ्य सद्भाव कायम गर्नेतर्फी पहल गरेलाई आह्वान गर्ला छ। नेपाली काङ्ग्रेसका वर्ग नेता अंश पहिला प्रधानमन्त्री गोपालमान शेरसिंह मर्ल उप दुःख व्यक्त गर्दै 3 दिनसम्म शोक मानेलाई निकल गर्ला छ। नेपाली काङ्ग्रेसका केन्द्रीय कार्य समितिको बुधबार बसला आकस्मिक बैठक श्रेष्ठक मर्ल उप गर्ला दुःख व्यक्त गर्दै प्रस्ताव पारित गर्ल। काङ्ग्रेस जारी गर्ल विज्ञप्तिमा 79 वर्षीय श्रेष्ठक ललितपुरक जावला खेलक टङ्क हेलिअस अस्पतालमा उपचार क्रममा मङ्गलबार साउन 12 गते मर्ल अख्ला उल्लेख रचिक। ऊ एक नेपाली काङ्ग्रेसका वर्ग नेता पहिला प्रधानमन्त्री अंशु अख्निक नेपाली काङ्ग्रेसका प्रजातान्त्रिक कार्यवाहक सभापति अख्लर छ। ऊ एक 12 बुधी सहमति सही कर्ल मध्ये एकै समेत अख्लर छ। विक्रमसम्म 2048-56 तसु 64 सालमा स्याङ्जाबाट प्रतिनिधि सभाको सदस्यमा चुनाव अख्ल श्रेष्ठ 70 साल संविधान सभा चुनावमा समानुपातिक प्रणालीबाटै संविधान सभा सदस्य चुनाव अख्ल छ। विक्रमसम्म 4 साल असार 31 गते स्याङ्जामा जन्म अख्ला श्रेष्ठ राष्ट्र उप्र समर्पण लोकतान्त्रिक उप्र आस्था तसु सार्वजनिक जीवनमा पुर्याएलाई योगदान उप्र सम्मान गर्ला योग्य रहला काङ्ग्रेस जनालर छ। दोलखा तसु रामेछाप जिल्लामा बन्टेर 9 मेगावाट क्षमता खिम्ती घ्याङ चुट्ने कर्नाटक आयोजना एनएमबी ब्याङ्क रु 1 अर्ब 24 करोड ऋण लगानी गर्ला अख्लर छ। आयोजना प्रबन्धन बोर्ड अफ इनर्जी प्रणाली तसु एनएमबी ब्याङ्कबीच मङ्गलबार ऋण लगानी सम्झौतामा सय अक्लौ। कम्पनीको अनुसार दोलखा जिरी नगरपालिका 1 तसु रामेछाप गोकुलगङ्गा गाउँपालिका 1 हकीको बग्ल खिम्ती ढङ्गलरीमा बन्टिरहला उही आयोजना 84 साल चैत मशान्तभित्र बानाको सक्ल लक्ष्य धर्ला छ।
पहिला प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको स्वास्थ्य अवस्था

सुधारणमुख रहला चट मङ्गलबार बिहारको अचानक बेसको चक्कर अन्छो ओकाट अखलपाछु डाक्टर भट्टराईको लागि उपचारको लागि टौखा ठाउँ ग्रान्डी अस्पतालमा भर्ना कर्ला चट चिकित्सक बर्के डिठालामा उपचार जारी रहला तसु अवस्था सुधारणमुख अख्ला डाक्टर भट्टराई स्वकीय सचिव रेखी गुरुङ जानकारी दिला चट उपचारमा संलग्न चिकित्सक अनुसार ओख्रिक भिटर कानमा समस्या डिठाला सचिवालय जनाला चट पाछलो गणना कर्ला अनुसार नेपालमा बाघक सङ्ख्या 429 पुग्ला छ। विश्व बाघ दिवसको अवसरमा आज कृषि वन अंश पर्यावरण मन्त्रालय बाघक पाछलो गणना सार्वजनिक कर्ला हो। कृषि वन अंश पर्यावरण मन्त्री गीता चौधरी सार्वजनिक कर्ला 2082 गणना अनुसार जम्मा बाघक सङ्ख्या मुलुक 429 पुग्ला हो। पाछलो गणना अनुसार राष्ट्रिय चितवन राष्ट्रिय निकुञ्जमा 145, बर्दिया राष्ट्रिय निकुञ्ज 112, पर्सा राष्ट्रिय निकुञ्जमा 71, बाँके राष्ट्रिय निकुञ्ज

वार्ड भित्र महाराजगंज नगरपालिका नम्बर दुई गेट हवा चोकमा ट्रक के चाटे तिनजना ज्यान जारेरिक बहादुर गन्जक बाटी तौल्यापट्टि जैटिकल्ला मोटरसाइकल करलार बाट बुल ज्यान जारेरिक कोलपुर नगरपालिका नम्बर तिन शान्ति टोलक दयाप्रसाद थारू डिबिसी हकेको पिलार उठाला घर अङ्नामा बाना टिकल सेफ्टी ट्याङ्कीमा आज बिहान 9 बजेपट्टि फसला कोहलपुर उडा नम्बर 3 42 वर्षीय कालु थारू 27 वर्षीय प्रकाश थारू तसु 34 वर्षीय बिर्जा थारू ज्यान जल इलाका पुलिस कार्यालय कोहलपुर जनाराईले तिनजना कामदारक सेफ्टी ट्याङ्कीमा फसला बाजलार खबर पाइनेछु उचित पुग्ल पुलिस टोलले ओलकलाई मर्ल अवस्थामा निकाल्ला हो। अख्नि देशैभर मनसुनिक वायु प्रभाव रहला रहेछ। अख्नि मनसुनक मानिक चेप्ला रेखामा नेपालक पूर्वी भागक सरदर ठङ्क आसपासमा अंश नेपालक पश्चिम भागक सरदर भन्दा उत्तरतर्फी रहला जल अंश मौसम विज्ञान विभाग मौसम पहिला कर्ल अनुमान महाशाखा जनाल रहेछ। देशक हिमाली भूभागको मने ठाउँमा मनमानेक समक वर्षा तसु हिमपातक सम्भावना रहला रहेछ। देशक पहाडी भूभागको धेरै ठाउँ गर्जनेछु तसु चम्कल चाहिँ मनमानेक समक वर्षाको सम्भावना रहला रहेछ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली तसु सुदूरपश्चिम प्रदेशक पहाडी भूभागक एकै दुई ठाउँमा बर्खे पानी परेलाई सम्भावना रहला रहेछ। आजलाई दनवारी भाषाक चम्चा सिद्धिलेख हस्त शिवा ढोक गरिनु।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई करिब 4 बजेसम्म राष्ट्रभाषाका गीतहरू मार्फत मनोरञ्जन गराउनेछौँ। यस क्रममा पहिलो

यहाँहरूलाई राष्ट्र भाषाका गीतहरू सुनाउने क्रममा भर्खरै राख्यौं लिम्बु भाषाको यो गीत र यो गीतमा स्वर थियो भीम योङहाङ, देशु सुहाङ र साथीहरूको भने यसमा संकलन थियो ए हाङ लावतीको। अब यहाँहरूलाई अर्को राष्ट्र भाषाकै गीतहरू सुनाउने क्रममा

यहाँहरूलाई राष्ट्रभाषाका गीतहरू सुनाइरहेका छौँ। अब राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा अन्तिम गीत राख्दैछौँ। मैथिली भाषामा रहेको यो गीत र यो गीतमा स्वर रहेको छ रूपा झा र धीरेन्द्र झा प्रेमवर्षीको, भने सङ्कलन रहेको छ धीरेन्द्र झा प्रेमवर्षीको। यस गीतपछि यहाँहरूले ठिक 4 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। त्यसपछि शेर्पा भाषामा समाचार र 4:15 यहाँले सुन्नुहुनेछ नेपाल भाषाको कार्यक्रम जीवन दबु। रेडियो नेपाल सुन्दै रहनुहोला।

प्रणाली सुधार गर्न सरकार र राजनैतिक दलको सहयोग जरुरी भएको बताउनु भएको छ। सिंहदरबार स्थित समितिको आजको बैठकमा सांसद रहनुभयो। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचनमा पैसा र शक्तिलाई कानुनी रूपमा नियन्त्रण गरेको हुनाले राजनैतिक दल सरकार र सञ्चार माध्यम कसैले पनि प्रयोग गर्न नहुने र कानुनी रूपमा कडाइका साथ पालना गर्नुपर्नेमा जुल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत प्रणाली जडान

0: भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ, त्यही लिने मजाले चलाउने।
1: *14 #ह्यास डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इरानले अमेरिकासँग तत्काल कुनै वार्ताको योजना नरहेको स्पष्ट पार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्ता सम्बन्धी दावी अस्वीकार गरेको छ। इरानी उपविदेश मन्त्री काजेम घरी बाबादीले तेहरानले आफ्नो शर्तमा मात्र कूटनीतिक प्रक्रिया अघि बढाउने बताउँदै अमेरिकाले युद्ध र वार्ताको समय आफै निर्धारण गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो। राज्य सञ्चालित टेलिभिजन सङ्घको अन्तर्वार्तामा उहाँले ओमानको मध्यस्थतामा चरणबद्ध छलफल जारी रहे पनि अमेरिकासँग प्रत्यक्ष वार्ताको कुनै योजना नरहेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार अमेरिकाले चाहेको बेला सैन्य कारवाही गर्ने र चाहेको बेला वार्तामा बस्ने अभ्यासलाई इरानले स्वीकार गर्ने छैन। बरु द्वन्द अन्त्यका लागि पहल अमेरिकाकै तर्फबाट भएको र वासिङटनले नै विदेश सन्देश पठाएको उहाँले दावी गर्नुभयो। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपालिन आङ श्रिङ लामा शेर्पा नि सेरिकेकी साङ्ग्युर सेनोनाङ दलिन तेजिन ग्याङसिङ लोनपो डाक्टर विक्रम तिमिलिसिनाकी नेपाल टेलिकम कि टावर तेरिला लोक कि सेवा क्यो

उत्तरभित्र त थाक्नु उसले मस्त चाहिँ नन भर्बललाई नुवा वाइमा खोजी भयो नुवासँग तपाईँलाई छोरा आएको छ जसमा दोहोऱ्या किराखेला पनि रिपिटिभ बिहेभियर आएका मुखला जस्तै बाबु छौना छु रहेछ मन बाबु छौना छु बाबु छौना छु बाबु छौना छु भयो रिपिटेडली खोलाएको छु तर अब सान्दर्भिक चाहिँ म गुली गुली मस्त छुइरहेको छ अपना ठेपी चाहिँ मस्त चाहिँ अटिज चाहिँ त्यो भिजुअल लर्नर रहेका मतलब चित्रात्मक पद्धति तर यो को चाहिँ सेक्यु चाहिँ अवसुजु कारणलाई चाहिँ अपना मोबाइल हे टेलिभिजन हे एउटा ल्यापटप हे

0: प्रेसिडेन्ट हुँदा हुनुका ठुलो चाहिँ अवश्य गरिरहेको छ मिजोपिन्ड यो कुरोका मिजोपी मस्टर चाहिँ मिसपिन्ड सानो ठुलो चाहिँ अल रेसियो छ 4:1 रेसियो मिजोपिन्ड 4 गुणा बढी जियो चाहिँ अवश्य खण्डुका अनि ठुलो एक्ज्याक्ट कज चाहिँ पत्ता मैले छु नि अनि कज पत्ले मजु कान ठुलो चाहिँ रोकथाम या अवस्था नमजु नि अनि ठुलो छोटो हान पैसा नै नसक थाको चिजका कन्डिसन चाहिँ
1: हजुर
0: ठुलो सानो कारण पटले मजु कारण पैसा नै विशेष जसमा मेडिकल इन्भेस्टिगेसन हुने अफैन मलाई चाहिँ एक्सरे याइजी एमआरए याइजी सिटी स्क्यान याइजी अझ ब्रेन फङ्सन इजी याइ याइज ल मलाई ब्लड टेस्ट है अधिकांश डक्कर रिपोर्ट नम्बर गएको थियो कि यदि म चाहिँ के ऊ बाहेक मेरो समस्या डर आज त किन फुज ल तर अटिजमको लागि चाहिँ त्यो मेडिकल इन्भेस्टिगेसन चाहिँ डायनोसिस या फो अवस्था मरौँ त्यो डायनोसिस या त छुट्टै चिज चाहिँ पहिचान या प्रक्रिया लुगाहरू के
1: हजुर अलिक गुलिङ गुलिङ धाइ गते कि अटिजम जुयुपट्टि अवस्था चाहिँ थाइरोइड जुपी मापा या त मापा है भुपी मस्त चाहिँ भनिन्छ अटिजम या त छिना चाहिँ अपाङ्गता जुइफै धकान डाक्टर पनि धाइपट्टि या याचना छु खत हो
0: आज ठु थाइरोइडमा चाहिँ सपोर्ट हो जी विश्वासलाई

0: अझै नै चाहिँ झिसा चाहिँ गाउँ परिवेश सोल्ला चाहिँ अवस्था चाहिँ एकदम गम्भीर अवस्था हो।
1: हामीले चाहिँ त्यो नेपाली त्यो प्रिन्ट त्यो अटिजम धाउ है सुख ढिका फिल्ममा
0: खोजेको हजुर हजुर त्यो अटिजम यो अझै नै तर भन्छ स्वेलेन्जनले नो सब्जेक्ट अटिजम नाम हामीले मुखला एज वो मोठो कारण चाहिँ ठो एकदमै समस्या दुध हो
1: ध्याटा न थाको अटिजम
0: अटिजम ध्याटा थाको
1: अटिजम अल्टिजम
0: वो विभिन्न शब्द नोकाइले नै भन्छ र त्यो सम्बन्धी चाहिँ विस्तृत रूपमा चाहिँ नेपालले चाहिँ त्यो नमगाने त्यहाँ सुन्छ विचार खसा दसेनाबाट चाहिँ ठिरो जुल तर उको कमीको कारण चाहिँ तर तुलनात्मकमा चाहिँ ढाब स्यादै बेटर जो अवस्था खन्नु अटिजम अवस्था चाहिँ पहिचान सिकायङ्का पुनस्थापन सिकायङ्का एकदम थेरापी ट्रेनिङ सिकायङ्का विभिन्न स्वस्थान बिजो अवस्था थियो तर अझै नमगाने
1: हजुर यसले चाहिँ स्ट्रिट ड्रामाले न छि यो चुटी यनादी म छे ढाँचा अफियर खनाइ कार्यक्रम होस् न यनादी थोलिसले चाहिँ खनाबोला याबले तारे जमिन धापट्टि अमिर खान्यो पनि मुभी नहोला भन्छौँ स्टुडेन्ट चाहिँ बिचवेमा बिचवे

मलाई हिजो एउटा बाबु नानु ढिया सोही सतीपुले मचा चाहिँ छु रेस्पोन्सिबिलिटी यदि अनुहारको मचा रेस्पोन्स मोबिल दास है अनुहार चाहिँ म चाहिँ छु चाहिँ छु समस्या डुऱ्यो अनुहारकै देखा फेरि पहिलो नम्बर एक अनि ठुकै विशेषता चाहिँ सुँगो चिज हेर्नु गा मेरो बच्चाले किन बोल्दैन नेपाली रेजी जुन मचा छ्यान्नु भयो मको मेरो बच्चाले बोलाउँदा किन हेर्दैन मचा सतीपले छ्या सोइमको म चाहिँ सधैँ छ्या सोइमको मेरो बच्चाले अरूसँग किन खेल्दैन जिम मचा मिमी मसले छ्या मिटिङ ऊ सुँगो चिज एकदमै ठो टिपिकल सुँगो चिज ऊ सुँगो चिज मजाले छु न छु यो खण्ड टास है ठो म चाहिँ त अटिजमसम्म नै यो कुचे फुका छौ सिम्पल सरल तरिका ठुकेको छ अनि नाम नम्बर ठुके चाहिँ साइलेन्स इन्टु

समाज नपाउन सकिस समाजे झुल परिवार नपाउँछको मुख लिखुना चौपटी नाच छिसन त्यहाँ दिन परिवार लिखुनाच नि जिम्म अति जम्जुया छौँ मरु न ढ्याप्छु छि नगर्ने डाटे न पेसिना 2.2% चाहिँ अनु चाहिँ अपाङ्ग झुल त

0: एकदमै हेभा छ स्कुलले हरेक स्कुलले थैबे मस्त भइहाल्छ छौँ स्कुल छुरी छ सिधै एडमिसन डिनाइल जिमसँग क्याम फुटेको छु नि तर ऊ छुरा आएको छ मलाई सबै जिम मस्त तर यही बढेर जान्छौँ त दस्तो स्पेस सेन्टर एउटा अवस्था जिममा हो तर इम्टो चाहिँ समावेश अवस्थालाई चाहिँ झिमे बालक ठिक आइङ्गिङबाट सारा ऊ सम्भव दु थाहा छ लर्निङ त्यो चाहिँ झुटो ब्रेन फङ्सन गर्छु त्यो ब्रेन र घैना ट्रेन आउँछ त्यो चाहिँ झिसो ठिकै भाउरुका ऊ ठिकबाट आएको छ झियो हरेक मलाई अल चिल्ड्रेन क्यान लर्न रहेछ दक्कु मसेस चाहिँ ऊ सिकाइले हुनु पाइ तर उनीहरू चाहिँ ऊ बिमा वातावरण ऊ अवसर बिउ चाहिँ छिसा ऊ किसिमको चाहिँ इङ्किमाला उयो लागि चाहिँ झिउ दसवटा भूमिकाहरू गएको यहाँ मलाई करिकुलमले यहाँ मोडिफाई यहाँ मलाई खोज्छु अलिक नाम्रोमा चाहिँ झिउ चाहिँ विद्यालय चाहिँ ठो सम्बन्धी अध्ययनै इङ्गिङ लाग्छ दसियाँ ठुयाङ्गल लाग्छ छौ च्याप्टर जग तल लाग्छ अर्जुन सम्बन्धी हरेक मसँग पनि जुन्ने छ अब ठुयाङ्गल लाग्छ भविष्य चाहिँ ठै मस नाम्रो लाग्छ ए ओके ठुई अवस्था खाँदै छैन बिमारी भन्ने छ ठुलो जुन्ने छ ऊ किसिमले अध्ययन या बुझ्ने छ ठुके रिसर्च मरु ठुके अध्ययन नै यहाँमा खोल्नु ठुई जिपसाना चाहिँ अर्डिनी किसिमको गयो अर्डिनी आमा लाग्छ है नेपाली छिउ क्षमतालाई कमै ख कारणले जपतलाई अर्डिनी आफैले म फेर्छ तर म लागि पुनस्थापना गर्न आइहाल्छ सही बाटो बिना भिर्छ उहीँको फुट आएको छ सायद थैपी छि मस्तीको लागि छौ चाहिँ स्वादपूर्ण बाटो भने जिफ है अहिले यिन स्वावलम्बी जीवन चाहिँ विद्यार्थीले जीवन चाहिँ विश्वासमै लगेको छ लुगा
1: त्यसले चाहिँ त्यो अटिजम डिसअर्डर या त चाहिँ अर्डर या चाहिँ यिङफै नेपाल सरकारमा चाहिँ छि धाइदिए अनुसार चाहिँ प्रिभिलेज बिमाला सेव सुविधो बिमाला स्कुल त न अटिजम मैत्री देखमाला
0: हजुर
1: समाज तल देखे माला
0: हजुर एकदमै ठुलो चाहिँ छुरा चाहिँ निको पारे फैमको एसिड पेन्स झिबी बनाउट न थौ क्षमता रहेछ दुर्बलता रहेछ नि मेकअप इन्डर वेक हो झिउ म क्षमता पहिचान नजिस अवसर बिल रहेछ या सर अटिजम मसेज चाहिँ विभिन्न उदाहरण रहेछ झिप व्यक्तित्व जी छ अफलाइन जे खोल्ला चाहिँ अल्बर्ट आइन्स्टाइन लियोनार्डो दा भिन्ची इलन मस्क बिल गेट्स मेसी थुप्रै अटिजम व्यक्ति बिख थुप्रै अवसर प्राप्त जो कारण अन्ठ्योपिक छ यदि अवसर बेल लाग्छ सुन मसँग नि हो भेट अफिफ हुन्छ तर म बाथरूम मिले जिमालका सायद डक्क मसँग अलिक मजी फुजी तर म क्षमता अनुसार चाहिँ छुकै म चाहिँ विज्ञता दु छुकै म क्षमता दु वन साथी छ आएछ पक्कै चाहिँ यमसँग चाहिँ थौ स्वावलम्बी बिहार नि सुनु चाहिँ स्किल भोकेसनल स्किल जिफु थौ जीविको पार्छ नि यहाँलाई छ बाथरूम लिएँ जसलाई यिन समाजको लागि बोझ जुइछु देशको लागि छ बर्डन जुइछु उनी मतलब तरुण लस्ने छ मजा जुए जसलाई उयो लागि छ मजा स्वयं मेम मेमो स्वयं मलाई थोक्ने सुझाउ रहेछ कि बा मा छ महिनासम्म जागिर टोटा सोमा अवसर भएछ तैमा इन्कम जेनेरेसनलाई एकदमै आफै हुने छ ठुलो चाहिँ तरु डेसोलाई बढाउनु खोज्छु ऊ के नै सोचेको रहेछ आयो छिगो लगानी ठोसो छिसक इन्भेस्टमेन्ट जान जुन नि ठो चाहिँ त्यो इन्भेस्टमेन्ट यो छुरा चाहिँ भविष्य सुनिश्चित लागि चाहिँ बाथरूमले चिफ्ने अवस्था जानिसँग बालो अवस्था चाहिँ हेफ जिप्छ एकदमै उदाहरण चाहिँ यो ढुगा
1: हजुर हामीले चाहिँ नेपालले चाहिँ त्यो अटिजम डिसअर्डर या त एड्रेस या त चाहिँ छुछु परियोजना त नेपाल सरकारहरू या त सिक्किमको थेन्याप्रे चाहिँ आइएनजिओ एनजिओ गैर नाफामूलक संस्था पनि डु ध्यान दिन छुछु परियोजना त लन्च भएको छ
0: हजुर अटिजमै चाहिँ विशेषमा चाहिँ पहिला चाहिँ ठो छु अपाङ्गता यो ऐन हो जी थो अपाङ्गता भएका व्यक्तिहरूको ऐन ध्यान 2014 सालले अटिजम छुट्टै क्याटेगोरी लानु छौँ नम्बर वान चाहिँ उहाँलाई पोलिसी लेभलले नै छेउ एड्रेस दिनुहुन्छ ल नम्बर टू रिसेन्टली जिसमा चाहिँ स्वास्थ्य मन्त्रालय चाहिँ जिसमा चाहिँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जिसमा चाहिँ अटिजम नेसनल अटिजम पोलिसी डाइरेक्टिभ ड्राफ्ट भनेर चाहिँ अटिजम जुपी व्यक्तित्व पहिचान नै आवश्यक यहाँका म होल हेबिटेसन है प्रोसेसनले छुया मार्यो चाहिँ दोको जुन डकुमेन्टेसन चाहिँ स्वास्थ्य मन्त्रालयमा बुझाइहाल्नु उयो लागि कारण पछि वनमा आउँछ आवश्यक खण्डु मुखला नाम्रोमा चाहिँ जिसमा चाहिँ विभिन्न क्षेत्र चाहिँ काठमाडौँ जग्गा भएको चाहिँ घामै घामै नचाहिँ चिसा चाहिँ विभिन्न जिल्ला जिल्ला चाहिँ चिसा चाहिँ छुरा छ प्यारेन्ट्स नेटवर्क ग्रुप स्टार्ट नाच चाहिँ ठैठा सेवा विस्तार या वडा प्रयास चल्नुका अहिले जिसा चाहिँ इन्क्लुसिभ एजुकेसन सबै शिक्षा विशेषता विभिन्न प्रोजेक्टहरूसँग जाइरहेको छुका अहिले नाप्नमा चाहिँ छुरा छ सेल्फ एडभोकेट्स थोपी मसँग चाहिँ थमा ओकाले आफै हिँड्यो ऊ अवस्था नै चाहिँ गइरहेछ लुगा मलाई नाप्नमा चाहिँ विभिन्न स्थानीय सरकार प्रदेश सरकार केन्द्र सरकार नाममा चाहिँ समन्वय नाचु हुनु जसमा चाहिँ स्वास्थ्य मन्त्रालय महिला बाल ज्येष्ठ नागरिक मन्त्रालय अहिले शिक्षा मन्त्रालय चाहिँ यहाँका विभिन्न विभाग नम्बर नै जसमा समन्वय नाचुनु उहाँका विषयमा छु प्रयास चाहिँ नाचौँ डु तर गलममा गाने ख प्रयास नाचौँ डुज ल नाप्नमा चाहिँ छिसम विभिन्न एनजिओ आइएनजिओसँग आछुरा छ बजेट चाहिँ विभिन्न किसिमको चाहिँ प्रोजेक्ट मार्फत प्रयास हुनु उयो चाहिँ विशेषता चाहिँ त्यो अर्जुन जुन व्यक्तित्व चाहिँ पुनस्थापनाको लागि यिनको चाहिँ क्षमता वृद्धिको लागि चाहिँ तालिम कार्यक्रम सिक्यो यहाँका अनि इम्टो चाहिँ समावेश या वातावरण यहाँ सिक्यो यहाँका अहिले मेरो चाहिँ तरौँ फाइट नाच्नु ठुला चाहिँ लिगल गार्जियनसिप माबाउ दर्ली ल जिम्सन सोहीका माबाउ बनिनुका सुना सोही छ उसको तरौँ प्रश्नका उके चाहिँ जिम्सन विशेष जोड्न लैजा छन् ठो अभियान चाहिँ निरन्तर रूपमा लैजु म आउँछु यहाँमा यो कुदनी जस प्रयास चाहिँ जुवा छौँ अझ नमगाने जिउ अटिजम केयर नेपाल सोसाइटी चाहिँ यहाँ ठगुने ठोची गोदावरी छि थवे भवन स्थान जुन झरराशि उडा नम्बर 13 जु अनुसिसा चाहिँ अटिजम चाहिँ कन्फर्मेटेड डायग्नोसिस
1: हजुर
0: अनलिपा चाहिँ फङ्सनल एसेसमेन्ट है मस्तिष्क चाहिँ

0: क्यासित मापनमा चाहिँ इन्डिभिजुअल एजुकेसन लर्निङ प्लान भन्ने आमा हो भन्ने लागि छ ल वा ढुङ्गा एउटा मा विभिन्न थेरापिटिक इन्टरभेन्सन है अक्युपेसन थेरापी दाई फिजियोथेरापी दाई सेन्सिङ थेरापी दाई आर्ट थेरापी दाई म्युजिक थेरापी विभिन्न थेरापी सेवा प्रदान गर्छ ल वो थेरापी नाप्नमा चाहिँ छुरा छ जिम्सा चाहिँ ट्रेनिङ प्रोग्राम त विभिन्न ट्रेनिङ प्रोग्राम जसले चाहिँ विश्वसँग थियो जिम्सा चाहिँ केयर गिभर स्किल ट्रेनिङ प्रोग्राम त विशेष ट्रेनिङ प्रोग्राम हो ट्रेनिङ सञ्चालन गर्छ म बाह्र तालिम प्रोग्राम अलिअलि चाहिँ अभिभावक तथा बाल तालिम कार्यक्रम दिएर चाहिँ दुई महिना ट्रेनिङ प्रोग्राम हो जुन चाहिँ सन् 2009 निरन्तर रूपमा जिसा एकसाठी ब्याच आन्दोलन नाचौँ वो ट्रेनिङ प्रोग्राम छ जुन म 8 वर्ष क्या कुए छु मस्त नभए अहिलेबाट नपट्ने ट्रेनिङ ब्याच हुँदो अनि स्पेसल स्कुल नढुका तर बालै बसेर चाहिँ मेन स्कुल फै कृषि स्कुलिङ फै तर यिनीहरू चाहिँ हाइली स्पेसलाइज केयरमा आउनु अनि त्यहाँदेखि चाहिँ स्पेसल स्कुल नढुका अनि जिम्मे एडल्टेसन जान ढुका वयस्क जान छ वयस्क जिम्मेदार चाहिँ भोकेसनल युनिट यहाँ चाहिँ जिम्मेदार चाहिँ विभिन्न किसिमको सिपमूलक तालिम दियो बेकरी जुल ह्यान्डिक्राफ्ट जुल क्यान्डल मेकिङ जुल विभिन्न चाहिँ गार्डनिङ जुल अनि पछि अनि चिज नमुना पसल दिएका मनी मसिउ लागि ढेवायु आजमा या हो डिपार्टमेन्ट स्टोर जायो कन्सेप्ट ब्याज होला नाप्ना बच्ने छुरा चिसा चाहिँ आउटरिच चाहिँ जनचेतना फैलाउने चाहिँ ल अलि एडभोकेसी विशेष वकालती कार्यक्रम ल्याउँछ ल अलि प्यारेन्ट्स नेटवर्क स्ट्रेन्थनिङ विभिन्न जिल्ला चाहिँ अभिभावक सशक्तिकरण चाहिँ थठाए सेवा विस्तार यहाँ लागि उयो जान ल अलि नाप्नामा छुरा चाहिँ पोलिसी लेभलले त्यसमा पोलिसी लेभल हिँड्यो अलि चिसा चाहिँ रिसर्च हेर्न चाहिँ जान अवसर
1: त्यो अटिजम नप जस्तै फिजियोथेरापिस्ट न जुगा दिएको हुने अटिजम नप फिजियोथेरापी रिलेसन छुटो
0: आठौँ अटिजम लागि फिजियोथेरापी चाहिँ म हो विभिन्न थेरापी ढुङ्गो मलाई आठौँ जनशक्ति अभावको कारण चाहिँ फिजियोथेरापिस्ट त ठुके छ इन्भल्भमेन्ट नाच्छ मलाई तर ठुके चाहिँ विशेष नछुटा चाहिँ अक्युपेसन थेरापी विशेष युजिका मलाई उयो चाहिँ सेन्सिटिभ इङ्ग्लिस थेरापी टाइप गर्दा है विभिन्न विभिन्न चाहिँ ठुलो चाहिँ फाइन मोटर स्किल डाइ ग्रस मोटर स्किल डाइ विभिन्न चाहिँ सेन्सिटिभ प्रोसिडर डाइन उके ज्यायामा आउनु त्यो चाहिँ मेडिकल टर्म त प्याक हुनु ठुलो ज्याटो चाहिँ ध्यान ठुकिन भन्छ त कारण समय कमजोर कारण चाहिँ विशेष चाहिँ व्यवहारिक परिवर्तन हेर्नु लागि दैनिक क्रियाकलाप सहजीकरण यहाँ लागि चाहिँ त्यो थेरापी सहयोग ल नाप्नमा चाहिँ स्किल ट्रान्सफर अहिलेको स्किल ट्रान्सफरमा हरेक परिवेश छेउ वातावरण स्कुल वातावरण विभिन्न वातावरण कोही किसिमको चाहिँ ध्यान आकर्षण चाहिँ एउटा स्पेसिफिक थेरापी बिमार चाहिँ फोकसमा चाहिँ त्यो थेरापी चाहिँ जाइज बेला
1: छिउ एक दुई मिनट चाहिँ बागदनी चाहिँ प्राविधिक भाषामा त जानकारी बिहा दिनु होला छिउ त लिपाङ्गो इले छौँ यो पनि कार्यक्रम जित सङ्गुदो थो अटिजम यो विषयले फिजियोथेरापी विषयले
0: रिसेन्टली जिसा चाहिँ छौँ एकदम महत्त्वपूर्ण कार्यक्रम छैन जिसा चाहिँ थो जिसा चाहिँ अस्ट्रेलियन भोलिन्टियर इन्टरनेसनल भोलिन्टियर जिसा चाहिँ नेपाल आएको छु थो चाहिँ एक दिन पनि विशेष वर्कसप दिनु थियो चाहिँ वाइ बिहेभियर ह्यापन्स एन्ड हाउ टु हेल्प युर चाइल्ड त्यो व्यवहार छ्या भइ र अहिले पनि मसँग किन सहयोगी आउँछ उसँग त्यो अक्युपेसन थेरापी स्पेसिफिक चाहिँ वर्कसप चाहिँ थोए 3 जनवरी यानि थो पौष 19 गते
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
3: नेपालको समावेशी आवाज

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी सुधीर मिश्र, उद्घोषकामी बलराम कोइरेला अनि म गणेश थापा। यसबेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। उपराष्ट्रपति रामसाय प्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै शान्ति र सद्भावका लागि अपिल गर्नुभएको छ। उहाँले आज एक सन्देश मार्फत घटनामा ज्यान गुमाएका नागरिकप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। उपराष्ट्रपति यादवले कुनै पनि समस्या समाधानको मार्ग शान्तिपूर्ण संवाद भएको उल्लेख गर्दै आफ्ना माग संयमित ढङ्गले प्रस्तुत गर्न सबै पक्ष जिम्मेवारीपूर्वक प्रस्तुत हुन अनुरोध गर्नुभयो। सभामुख डोलप्रसाद अर्याल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच आज भएको भेटमा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। यसै गरी सभामुख अर्यालले नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा र नेपाल कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग पनि छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। उहाँहरूसँगको भेटका क्रममा पनि प्रतिनिधि सभाका काम कारवाहीलाई थप प्रभावकारी, मर्यादित, व्यवस्थित र परिणाममुखी बनाउने विषयमा छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। सभामुख अर्यालले हिजो विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग प्रतिनिधि सभाको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा छलफल गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेका लागि बोलाइएको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख, निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिस तिनैजनाको नाम सर्वसहमतले अनुमोदन गरेको छ। संसदीय सुनवाई समितिको आज बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका मानबहादुर कार्की र आयुक्तमा सिफारिस हुनुभएका गुरुप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो। समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तमा अनुमोदन हुनुभएका तिनैजनाले सुनवाईका क्रममा प्रस्तुत गरेको कार्ययोजनालाई समितिमा भएको छलफल र सुनवाईको आधारमा सूचक समय र उपलब्धिसहितका विषय समेटेर अझै नतिजामुखी बनाएर ल्याउन आग्रह गरेको छ। संवैधानिक परिषदको गत असार 19 गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीसहित आयुक्तमा वाग्ले र डाक्टर सुब्बाको नाम प्रस्ताव गरी संसदीय सुनवाईका लागि समितिमा पठाएको थियो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत प्रणाली जडान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका लागि निर्देशन दिनुभएको छ। आज भएको छलफलमा सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै अब समस्या पहिचानमा मात्र सीमित नभई नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिनुभयो। उहाँले नेपाल टेलिकमले राख्ने टेलिफोन टावरमा विद्युत पहुँच पुर्याउनका लागि टेलिकम, नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रबीच स्थायी समन्वय प्रणाली विकास गर्न कार्यसमूह गठन गरी स्पष्ट कार्ययोजनासहित अघि बढ्न समेत निर्देशन दिनुभयो। कर्णाली राजमार्गको कालीकोट जुम्ला सडक खण्डमा पर्ने सेराबाडामा आज सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। खाडा चक्र नगरपालिका 8 कालीकोट सेराबाडा स्थित माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएपछि सवारी साधन आवत जावत पूर्ण रूपले बन्द भएको कालीकोटका प्रमुख जिल्लाधिकारी झविलाल भट्टराईले जानकारी दिनुभयो। पहिरोसँगै झरेको ढुङ्गा सानो मेसिनले फुटाल्न नसक्ने भएपछि सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरेर ठुलो स्काभेटर माग गरिएको जनाइएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार, अब एकैछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14# #डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इरानले अमेरिकासँग तत्काल कुनै वार्ताको योजना नरहेको स्पष्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्ता सम्बन्धी दावी अस्वीकार गरेको छ। इरानी उपविदेश मन्त्री काजिम घरी बाबादीले तेहरानले आफ्नो शर्तमा मात्र कूटनीतिक प्रक्रिया अघि बढाउने बताउँदै अमेरिकाले युद्ध र वार्ताको समय आफै निर्धारण गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो। राज्य सञ्चालित टेलिभिजनसँगको अन्तर्वार्तामा उहाँले ओमानको मध्यस्थतामा चरणबद्ध छलफल जारी रहे पनि अमेरिकासँग प्रत्यक्ष वार्ताको कुनै योजना नरहेको स्पष्ट पार्नुभयो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: जु रेडियो नेपाल हिन्न तामाङ सानगिर रेढाङनी दा झेनमुला ङ इन्दिरा थिङ सुनसरीला देवान गन्जरी तावा घटनाला फेरी काठुई लाबारी बिची तिनी चिवा सर्वदलीय चिसाङ्री सामाजिक ब्रेलबा लेना लबा ताम्री बेनान ग्लेटिम दलका दे डिक्पा ताबामुला राष्ट्रिय स्वतन्त्र पार्टीला चोहो रवि लामी छानेसे सिंहदरबारी न्युबा सर्वदलीय चिसाङ्री लेङ्मो तान्छिबन चोहो लामी छानेसे ग्लेटिम पार्टी लोलोन मुसाइनोन ह्युल्डी सामाजिक ब्रेलवा नोङबा धुइरी बेनान ग्लेटिम दलकादे घ्लागिक्री राप्पारी खाम्दोला बिसी सुङबा मुबा ह्युल्डी खाजीबैनोन साम्प्रदायिक हिंसा ताबारी आपिनबारी बेनान ग्लेटिम दलकादे घ्लागिक्री राप्पारी मोइजेन लासिबान चोहो लामी छानेसे सरकार से साम्प्रदायिक हिंसा दा थुम्ना लाबारी खाम्दे धोना ला बङ लबान मुसाइनोन चुराङबा घटना कादे ताबा धुइरी बेनान घ्लागिक्री राप्पा ठिम मुला बिसिनोन सुङबा मुबा चुराङलासिन नेपाली काङ्ग्रेसला चोहो गगन थापासे युल्डी धाते लेसी टिबा साम्प्रदायिक हिंसा दा थुम्ना लाबारी राङला पार्टी से सरकार दा खाम्दे धोना रो लासे दा मुला बिसी सुङबान सरकारला ग्रेनपो चुराङबा धुइरी सामाजिक सञ्जालडी स्ट्याटस ब्रिसी टिबारी जेखेन आता बिसी सुङबा मुबा नेकपा एमालेला ग्रेन लोन्चेन शङ्कर पोखरेलसे युल्बादा सुरक्षा पिन्दोबा जिम्मेवार बेनान ग्लेटिम दल्ला ताबासे युल्डी शान्ति सोबारी बेनान दल ठिकपारी खाम्दौला बिसी सुङबा मुबा राष्ट्रिय प्रजातन्त्र पार्टी लाचोहो राजेन्द्र लिङदेनसे युल्डी युल्बादा खायम्बाई नोन ज्याबा गे लबारी आखाम्बासे सुनसरीला घटना ताबा हिनला बिसी सुङबान धार्मिक संवेदनशीलता थेन थेर्ला अवस्था दा योनान गोबारी सरकार दा मोइजेन लासिबा मुला झिसाङ्री नेपाली कम्युनिस्ट पार्टी ला थुतबोन थेन गाछाला काइब्लोन पुष्प कमल दाहाल प्रचण्डसे संवेदनशील धुइरी बेनान युल्बा सम्यम तासी युल्बा नाङला ब्रेल्बा लेना लासी पिनबारी मोइजेन लासिबा मुला तिला तिनीला सर्वदलीय चिसाङ्री गोबोन कादे महन्त ठाकुर सिके राउतेन सम संस्कृति पार्टीला आर्यन राइसेनोन पो किनबा मुबा सुनसरीला देवानगंज घटनाला ताम्री थोनबा विवाद लिछ जोङ प्रशासन गेजाङसे लवन खाबा कर्फी तिनीनोन ताबामुला जोङला रो सिडियो पोषण लामी छानेसे चुथुम्री शान्ति ताबा लिछा जेखेन कर्फ्यू हटाइदिबा बिसी सुङबा मुला पीडित कादेसे दोषीदा कारबाही सिबा कादेला थेत्मादा क्षतिपूर्ति घाइते कादेदा टाङ्गा आकिन्ना मान लातोबा थेन घटना दा च्याबा साइबा माग लाबान मुला बिसी रो सिडियो लामी छानेसे सुङबा मुबा देवानगंज गाउँपालिका लाचोहो बेचन प्रसाद महतासे नाम्सा रि मराङबा असमझदारीसे ताबा देवान गज घटना ग्याम युलबारी छेटी ताबासे मोकोन मिनिदा समेन्ता फिनबारी मोइजेन लासियुबा मुला नोर ब्लोन डाक्टर सोनी मुआग्लेसे खालाइथेन आलोङना लगानी लेना लबारी छोङबोन कादेदा मोइजेन लासियुबा मुला नोरबोलोन खाङसे तिबा बजेट सेङबा काठुइला गिक्छा सत्रारी पो किनबा छोङबोन कादेदा ब्लोन वाग्लेसे सरकार छोङबोन कादेला पछ्यारी सहज वातावरण सोबारी खा माइबान मुला बिसी सुङबा मुला बजेटरी निजी थुम्दा आलोङना लगानी लबारी सुङबान ब्लोन वाग्लेसे छोङबोन कादेदा तिलाई समस्या मुसम ताम थानबारी सुङबा मुला तिलमा ताबा काठुरी ब्लोन वाग्लेसे छोङबोन कादेला समस्या थेस्युबा मुबा सूचना थिएन संचार ब्लोन डाक्टर विक्रम तिमिल सिनासे नेपाल टेलिकमला सेवा बेनान ग्लारी धोना लाबारी थिएन गुणस्तर ज्याबा सोबारी ताबान खाबा समस्यादा योना बिमा योना छाङना लासी पिनबारी थिएन खाम्दे धोना टेलिकमला बेनान टावरी बिजुली धोना लासी पिनबारी चु थुम्री गे लाबा निकायदा सुङबा मुला संचार ब्लोन खाङरी तिनी सेङबा काठुई गेखोर री ब्लोन तिमिल सिनासे चुताम सुङबा हिनला काठुरी लेङ्मो थान्छिबान सञ्चार ब्लोन डाक्टर विक्रम तिमिल सिनासे युल्बादा तोबा गुणस्तरीय थिएन भर परप्ताबा दूरसञ्चार सेवा दोना लातोबा सरकारला गे ताबासे दारेम खाजीबै नोन समस्यादा ठुङना लाबारी खाम्बा गे ठिम सोसिन लाबारीन माइबान मुला बिसी सुङबा मुबा काइब्लोन बालेन्द्र साहाथेन सुङबोन डिबी अरियालसे रूपतासी लेङ्मोला सिउबा मुला सुङबोन अरियालसे नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलला गोबन राम बहादुर थापा थेनन रूपतासी लेङमो लास्युबा मुला सुङबोन ला लोनखाङ से पाङबा अनुसार सुङबोन अर्याल से विपक्षी दलला गोबन भीष्मराज आङ दम्बे थेन नेपाली कम्युनिष्ट पार्टीला गोबन वर्षमान पुन थेनन तिलमा लोलोन रूपतासी लेङमो लास्युबा मुबा प्रतिनिधि सभाला चिचाङदा प्रभावकारी मर्यादी थिएन ज्याना लासी सेङबा ताम्री सुङबोन से थेनिका दे थिएन काठु लास्युबा हिनला चिकित्सा शिक्षा आयोग से नोर्दिङ 2083-84 दा अर्ब डु करोड घाचुई घा लाख निचुई घा से डुचुई ब्रे टाङ्गाला गेखोर थेन बजेट स्वीकृत लाभा मुला काइब्लोन बहालेन्द्र सहला चोबाङ रि तिनी काइब्लोन थेन ब्लोन सेङझाङला गेजाङ रि चिबा आयोगला निचुई निस्चा चिसाङ से चु बजेट पारित लाभा हिनला बजेट कादेरी नेपाल सरकार ग्याम पोबा अर्ब गा करोड कुचुई कु से लाख निचुई गिक टाङ्गा थिएन आयोगला आन्तरिक स्रोत ग्याम करोड घाँचुई डु लाख ब्लिसे तोङ डुचुई घा टाङ्गा मुला नेपाली काङ्ग्रेसे ग्रेन गोबोन थेन गाछाला काइब्लोन गोपाल मान श्रेष्ठ ढोङबासे दुङ्युर प्रसालबान सोमरा दोना दुङ्युर धाङबा निर्णय लाभा मुला नेपाली काङ्ग्रेस मियो गे समितिला तिनी चिबा चिसाङसे श्रेष्ठ ढोङबासे दुङ्युर प्रसालबान दुङ्युर प्रस्ताव पारित लाभा हिनला काङ्ग्रेसे तेबा कागिरी निश्चुई कु दिङला श्रेष्ठ ललितपुरला जाउलाखेल डी मुबा हेली अस अस्पताल डी तिलमा मान लबान लामा डोङबा हिनला डोङबा श्रेष्ठ विक्रम सम्बत 2004 असार सोमची घिक्ला कुनु स्याङजारी के सिउबा मुबा डोङबा नेपाली काङ्ग्रेसला ग्रेन गोबन श्रेष्ठला शिवा लिरोरी तिनिन पशुपतिरी मे पिनबा मुला काङ्ग्रेसला चोह गगन कुमार थापासे डोङबा श्रेष्ठला लिरोरी पार्टीला झण्डा नान्सी दुङ्युर प्रसाल सिउबा मुबा ङाछाला काइब्लोन डाक्टर बाबुराम भट्टराईला लुई ज्याबा ताबान खाबा मुला तिलमा ङ्यासे मिङ्ग्युर्सी रुइबा लिचा डाक्टर भट्टराईदा मान लाबारी टोखाला ग्रान्डी अस्पताल डी भर्ना लाबा मुबा मान लाबान लाबा डाक्टर कादेसे पाङबा अनुसार डाक्टर भट्टराईला नाबेङला नाङ्री समस्या भ्राङबा मुला दिमरिन रेस्ट लाबा लासी तिनिन डाक्टर भट्टराई हस्पिटल ग्याम डिस्चार्ज तासियुबा मुला बाँकेला सेफ्टी ट्याङ्की नाङ्री वाङसी गे लाबा मेन्दो सोम गे लाबा मिनी सिबा मुला कोहलपुर नगरपालिका वडा नम्बर सोम शान्ति टोल ला दया प्रसाद थारू ला सोबान लाबा दिम ला सेफ्टी ट्याङ्की री तिनी स्योरी फस्दिबा कोहलपुर वडा नम्बर सोमला ब्लिचुई नि दिङला कालु थारू निचुई निस दिङला प्रकाश थारू थेन सोमची ब्लि दिङला बिर्जा थारू सिबा मुला बिसी इलाका प्रहरी गेजाङ कोहलपुर से पाङबा मुला मेन्दो सोमनोन गेलाबा कादे सेफ्टी ट्याङ्किरी फस्तिबा मुला विवा ताम थेबा लिचा प्रहरी टोली दोमा थेनी कादे दा सिबा धुइरी स्याप्पा मुबा असार शुक्ल ङ्याला कुनु तिनी राङ्दा छोरङान पिन्बा लोप्पा गुरु कादेदा ढेन लाबान गुरु पूर्णिमा प्रिबा धाङबान मुला दोप दोप्दा मानालासी लुहिरी ह्याल ह्याल पिन्बा मिनिदान गुरु बिबा लाबा मुला नेपाल डी च्यानला संख्या ग्यार्जा ब्लिसे निचुई कु धोबा मुला जाम्बुलिङ च्यान दिन्छेन लाप्सरी तिनी सानम रिथेन पर्यावरण ब्लोनखाङसे च्यानला लिछा च्याबा संख्या सार्वजनिक लाभा हिनला सानम रिथेन पर्यावरण ब्लोन गीता चौधरी से सार्वजनिक लास्युबा 2082 ला घणनारी च्यानला संख्या ह्युल नाङ्री ग्यार्जा ब्लिसे निचुई गा धोबा हिनला बिसी सुङबा मुला दोलाखा थेन रामेछाप जोङरी सोबान लाबा कु मेगावाट बङ्ला खिम्ती वाङ जाजा जलविद्युत आयोजनारी एनएमबी बेङसे अर्ब घिक्से करोड निची भ्ली छ्याई लगानी लाबा ताबा मुला आयोजना प्रबन्धक बन्डर्स इनर्जी प्राली थेन एनएमबी बेङ घुङरी तिलमा छ्याई लगानी सम्झौतारी छ्याई ताबा हिनला कम्पनीला अनुसार दोलखाला झिरिरी नगरपालिका घिक थिएन रामेछापला गोकुल गन्ज गाउँपालिका घिक तासी भ्योङबा खिम्ती वाङ सेउङरी सोबान मुबा होजा आयोजना 2084 चैत्र नाङ्री सोची जिन्ना लाबा बिसी पाङबा मुला तौली हवा बहादुरगंज सडक घ्यालाम ला महाराजगंज नगरपालिका वडा नम्बर नि गैडा हवा चोकरी ट्रक से नाङमा मेन्दो सोम भिनी सिबा मुला बहादुरगंज तौली हवा क्यार निबान लाबा ट्रक से मोटरसाइकल ग्याम्री ब्रवन लाबा थेन साइकल सेङबा मिनी दा ठोकमा मेन्दो सोम भिनी सिबा हिनला बिसी प्रहरी से पाङबा मुला तिनी स्योरी लानन स्पिडरी सेङबा ट्रक से नाङमा ओजान घ्लाला चुइनी दिङला आनन्द कश्यप महाराजगंज नगरपालिका सोमला निश्चुई घा दिङला भोल्लर कुर्मी थिएन ब्लिचुई घा दिङला विजय कुमार गुप्ता शिवा मुलाबिसी जोङ प्रहरी गेजाङ कपिल वस्तु से पाङबा मुला तिनी हुलढाङ्री मनसुनी लाबाला प्रभाव मराङबा मुला दाते मनसुनला न्यून चापिय रेखा नेपालला स्याहार थुम्री थिएन नेपालला नुप थुम्री मराङबा मुला बिसी जल थिएन मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा से पाङबा मुला युल्ला पहाडी थुम्ला लानन घ्लारी टिप्लिङला छ्याम नाम्नोन ताइबारी खाम्सेदा मुला कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली थिएन सुदूर नुप प्रदेशला पहाडी थुम्ला घ्ला घ्लारी लानन नाम ताइबारी खाम्सेदा मुला बिसी महाशाखा से पाङबा मुला स्यान्सी बानु मुबा सान्ग्युर जिन्जी फ्याफुल्ला
1: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन समाजमा वर्षौंदेखि कायम रहेको विश्वास भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ संयमता धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठुलो आवश्यकता हो
2: अशान्ति फैलाउने प्रयास प्राय अफवाह भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ त्यसैले कुनै पनि समाचार फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस् जात धर्म भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस् याद राखौँ सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ
1: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौ
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोरी गीतहरू पहिलो गीत सुनाउँछौँ कुमारी चेपाङ र गौरव गिरीको स्वर गौरव गिरी र खड्ग चेपाङको शब्द सङ्कलनमा

अहिले हामीले भर्खरै सुनायौँ भूमिका गिरी र खड्ग शर्माको स्वर, खड्ग शर्मा र यादव गिरीको शब्द सङ्कलनमा रहेको लोकगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोरी गीतहरू। लोकदोरी गीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ। सरिता अधिकारी, बिमा कुमारी दुरा र कृष्ण थापाको स्वर, सरिता अधिकारी र कृष्ण थापाको शब्द सङ्कलनमा।

0: यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यस बेला साँझको छ बज्नै लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

प्रदेश समाचारमा स्वागत छ। म विजय यादव। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। मुख्यमन्त्री शाहीले आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहबीच प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा संसदीय दलका नेता समेत रहनुभएका शाहीले प्रदेश प्रमुख जोशीले संविधानको धारा 168 उपधारा 2 बमोजिम प्रदेशको 5 मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ। हिजो मात्रै एमालेको समर्थनमा शाहीले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। शाहीलाई नेकपाको 14 र सत्ता साझेदार दल नेकपा एमालेका 10 गरी कुल 24 सांसदको समर्थन छ। 40 सदस्य कर्णाली प्रदेश सभामा काङ्ग्रेसका 15 जना, नेकपाका 14 जना, एमालेका सभामुख सहित 10 र राप्रपाका 1 प्रदेश सभा सदस्य रहेका छन्। प्रदेश सरकार बनाउनको लागि 21 सांसदको आवश्यक पर्छ। कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानले पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गर्न सर्वेक्षण सुरु गरेको छ। कुन स्तरको पत्रकारलाई कुन प्रकारको तालिम प्रदान गरी दक्षता बढाउन सकिन्छन् भनी सर्वेक्षण प्रारम्भ गरिएको प्रतिष्ठानका रजिस्ट्रार लीलाराज भट्टराईले बताउनुभयो। प्रतिष्ठानले तालिमका लागि सबै पत्रकार तथा सञ्चारकर्मीलाई अनलाइन मार्फत आफ्नो राय तथा सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा तालिम प्रशिक्षणसहित कार्यालय सञ्चालनका लागि 3 करोड बजेट विनियोजन गरेको छ। सञ्चार सम्बन्धी सबै क्रियाकलाप प्रतिष्ठान मार्फत गराउने योजनाअनुसार प्रदेशले बजेट विनियोजन गरेको रजिस्ट्रार भट्टराईले बताउनुभयो। प्रतिष्ठानले आगामी 6 महिनाभित्र प्रेस प्रतिनिधि परिचय पत्र वितरण कार्य प्रारम्भ, आम सञ्चार माध्यमको नवीकरण, रोयल्टी भुक्तानी लगायतका सेवा क्रमशः अनलाइन प्रणाली मार्फत उपलब्ध गराउने निर्णय गरेको छ। प्रतिष्ठानले गत 29 गते रेडियो तथा टेलिभिजन नवीकरणका लागि सूचना जारी गरेपछि हालसम्म 40 सञ्चार संस्थाको नवीकरण भई 19,63,725 राजस्व सङ्कलन भएको जानकारी दिएको छ। बाँकेको कोहलपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोहलपुर नगरपालिका 3 का 41 वर्षीय कालु थारू, 26 वर्षका प्रकाश थारू र 34 वर्षका बिर्जा थारूको मृत्यु भएको बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयका अनुसार ट्याङ्की सफा गर्ने क्रममा निसासिएर उनीहरूको मृत्यु भएको आशंका गरिएको छ। कोहलपुर नगरपालिका 3 शान्ति टोल स्थित दयाप्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीमा फँसेको अवस्थामा 3 जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। प्रहरीले जेसिबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर 3 जनाको शव आज बिहान बाहिर निकालेको थियो। मृतकको शव परीक्षणको लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको छ। सुनसरीको देवानगञ्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा कर्फ्यू आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामी छानेका अनुसार त्यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम भई जनजीवन सामान्य भएपछि कर्फ्यू हटाइनेछ। यसैबीच प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल सहितको टोलीले घटनास्थलको निरीक्षण एवं अवलोकन गरेको छ। त्यसक्रममा उहाँहरूले मृतक र घाइतेका परिवारजनसँग पनि कुराकानी गर्नुभएको थियो। पीडित पक्षले दोषीलाई कारवाही, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको निशुल्क उपचार तथा घटनाको सत्य तथा छानबिनको माग गरेको सहायक प्रमुख जिल्लाधिकारी लामी छानेले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले कप्तानगञ्ज क्षेत्रमा शान्ति सुरक्षा स्थिति नियन्त्रणमै रहेको बताउनुभयो। यसैबीच देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले स्थानीयमा देखिएको असमझदारीले भएको देवानगञ्ज घटनाबाट समाजमा क्षति पुगेकाले सबै नागरिकलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ। हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले पनि अचानक भएको त्यस घटनालाई साम्य तुल्याउन पूर्वाग्रही नभई संयमता अपनाउनु पर्नेमा जोड दिनुभयो।
उहाँले द्वन्द्व झगडा तोडफोड आगजनी जस्ता क्रियाकलापले कसैको हित नगर्ने भएकाले समाजमा सबैले सद्भाव कायम गर्नेतर्फ पहल गर्न आह्वान गर्नुभयो। साइबर अपराध र अनलाइन ठगीबाट जोगिन धनुषाका दलित तथा सीमान्तकृत महिलालाई साइबर सचेतना सम्बन्धी तालिम दिएको छ। दलित महिला सङ्घले जनकपुर धाममा धनुषाका 30 दलित तथा सीमान्तकृत महिलालाई डिजिटल प्रविधिको सुरक्षित प्रयोगबारे डिजिटल साक्षरता तथा साइबर अपराध सम्बन्धी तालिम दिएको हो। तालिममा सहभागी महिलाहरूले फेसबुक मेसेन्जर इन्स्टाग्राम व्हाट्सएप लगायत सामाजिक सञ्जाल मार्फत हुने फेक आइडी ह्याकिङ आर्थिक ठगी व्यक्तिगत विवरण दुरुपयोग तथा अनलाइन दुर्व्यवहारबाट कसरी जोगिने भन्ने विषयमा व्यावहारिक तथा आधारभूत जानकारी प्राप्त गरेको बताएका छन्। तालिमका क्रममा मोबाइल इन्टरनेटको सुरक्षित प्रयोग बलियो पासवर्ड बनाउने तरिका अपरिचित लिङ्क र सन्देशको जोखिम पहिचान गर्ने उपाय गोपनीयता सुरक्षित राख्ने अभ्यास तथा साइबर अपराध भएका कहाँ र कसरी उजुरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिएको दलित महिला सङ्घ धनुषाका अध्यक्ष सरस्वती मण्डलले बताउनुभयो। जिल्ला भन्सार कार्यालय तिलहाठी बेल्ही सप्तरीले आर्थिक वर्ष 2082-83 7,42,00,000 राजस्व सङ्कलन गरेको छ। कार्यालयका सूचना अधिकारी विजय कुमार शाहका अनुसार आर्थिक वर्ष 2082-83 कार्यालयको वार्षिक लक्ष्य 8,17,15,000 रहेकोमा लक्ष्यको 90.1% 7,42,00,000 राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 उक्त कार्यालयले वार्षिक लक्ष्यको 80.93% राजस्व सङ्कलन गरेको थियो। बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ चितवनमा केमिकल अभावले एक महिनादेखि प्रयोगशालाले 3 सेवा ठप भएको छ। प्रयोगशालाका निर्देशक नारायण बहादुर कार्कीले बजेट अभावमा केमिकल खरिद गर्न नसक्दा एक महिनादेखि सेवा दिन नसकिएको जानकारी दिनुभयो। गत वर्ष 1,35,00,000 केमिकल खरिदका लागि विनियोजन भएको रकममा 20,00,000 अपुग भएकाले प्रयोगशाला बन्द भएको उहाँले बताउनुभयो। कार्यालयका सूचना अधिकारी रमेश डोभालले सेवा सञ्चालन नहुने भएपछि प्राय न्यून सङ्ख्यामा मात्र बिरामी आउने गरेको जानकारी दिनुभयो। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरपछि नै बालबाटिका कार्यक्रम प्रस्तुत गर्नेछौँ। त्यसपछि सुन्नुहुनेछ कृषि कार्यक्रम। साँझ 7 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि स्वरोजगार कार्यक्रम प्रस्तुत गर्नेछौँ। स्वरोजगार कार्यक्रमपछि यहाँहरूलाई सुनाउनेछौँ करिब राति 9 बजेसम्म विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोहोरी गीतहरू। राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि स्थलगत रेडियो बहस कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचारपछि सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका पुराना आधुनिक गीतहरू। राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने नियमित कार्यक्रमहरू यहीँ पुर्याउनेछन्। तर रात्रिकालीन प्रसारण भने राति 11 बजेको समाचारपछि पनि हाम्रो जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: नमस्कार नमस्कार भाइ बहिनीहरू, आज पनि हामी कार्यक्रम बाल बाटिकाको साथमा उपस्थित भइसकेका छौँ। यो बुधबारको बसाइमा करिब करिब 20 मिनट जति यहाँहरूसँग रहन्छौ। भाइ बहिनीहरू, सदा चाहिँ आज पनि हामी तपाईँहरूकै एकजना अर्को साथीसँग कुराकानी गर्नेछौ। साथी के गर्नुहुन्छ, कुन स्कुलमा पढ्नुहुन्छ, पढाइ बाहेक के गर्नुहुन्छ, त्यो सबै कुरा साथीबाट थाहा पाउनुहुनेछ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक बुधबार यसै समयमा सुन्न सक्नुहुनेछ। यहाँहरू यो कार्यक्रम प्रसारण भइरहँदा चाहिँ कतिजना घरमै हुनुहुन्छ होला, कतिजना बाटोमा हुनुहुन्छ होला, अनि कतिजना स्कुलमै हुनुहुन्छ होला। जहाँ जस्तो सुकै अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त रहनु होला र धेरै भन्दा धेरै मेहनत गरेर पढ्नु होला। अब भने ढिला नगरिकन तपाईँकै साथीको परिचयबाट आजको कार्यक्रमको सुरुवात गरिहालौँ है त।
1: नमस्कार, रेडियो नेपाल ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई म उपमा थपलियाको तर्फबाट साङ्गीतिक अभिवादन। म चाहिँ अरुणिमा माध्यमिक स्कुलमा पढ्ने छात्रा हुँ र म चाहिँ अहिले हाल मुलपानीमा बस्छु र पहिलाको गाउँ चाहिँ मेरो काभ्रे पलाञ्चोक जिल्लामा रहेको छ। 12 वर्षको भए, धन्यवाद।
0: भाइ बहिनीहरू, आफ्नो साथीको परिचय पनि सुनिसक्नु भयो। आज तपाईँको साथीले अलि फरक तरिकाले चाहिँ स्वागत गरिसक्नु भएको छ, आफ्नो परिचय दिइसक्नु भएको छ। साङ्गीतिक अभिवादन भनिसकेपछि पक्कै पनि यहाँहरूको मनमा खुलदुली भइसकेको होला, किन साङ्गीतिक अभिवादन भन्नुभयो भनेर, किन भन्नुभयो भनेर अब फेरि उहाँबाट मजाले थाहा पाउनुहुन्छ है त।
1: बुद्धको

0: Magare sa sa ga ma pa ga ma pa ga ma pa dha pa ma pa sa ga ma pa ga ma pa ga ma pa magare sa sa ga ma pa ga ma pa ga ma pa dha pa ma pa.
1: भाइ बहिनीहरू, साङ्गीतिक अभिवादन किन भन्नुभएको त तपाईँको साथी उपमा थपलियाले भनेर बुझिसक्नुभयो. उहाँ एकदमै राम्रो गाउनुहुन्छ र गीत पनि निकालिसक्नु भएको छ, रेकर्ड गरिसक्नु भएको छ. मात्र 12 वर्षको हुनुहुन्छ. गीतमा चाहिँ उहाँलाई एकदमै रुचि पनि रहेको छ. गीतमा कसरी रुचि भयो त उपमालाई?
0: म चाहिँ अब युट्युबहरूमा त्यस्तै मिडियाहरूमा गीतहरू अरूहरूले गाएको देख्दा चाहिँ अब आफूलाई पनि इन्ट्रेस्ट भयो. अनि इन्ट्रेस्ट भएपछि अब आफूले नै गाउन सक्ने भन्ने भएपछि चाहिँ मैले बाबा मम्मलाई भने, अनि बाबा मम्मले पनि हुन्छ नि त भनेर मेरो इच्छालाई पुरा गर्नुभयो. र त्यसपछि म भोइस अफ किड्समा पनि गएँ. त्यो प्लेटफर्ममा जानु नै मेरो लागि ठुलो कुरा थियो. अनि त्यहाँबाट चाहिँ मैले शास्त्रीय सङ्गीतपट्टि लाग्ने सोच बनाएँ र त्यहाँबाट सिकिरहेको छु अहिले. त्यहीबाट
1: अहिलेसम्म कतिवटा गीत रेकर्ड गर्नुभयो यहाँले?
0: मेरो अहिले चाहिँ 5-6 गीतहरू आइसकेको छ र रेकर्डिङहरू नि भइरहेको छ. अब आउन बाँकी छ.
1: आउन बाँकी छ है. अनि स्कुल पनि जानुहुन्छ, उता गीतमा भोकलको लागि पनि टाइम दिनुपर्छ. कसरी टाइमलाई म्यानेज गर्दै हुनुहुन्छ?
0: आफ्नो रहर लागेपछि हरेक कुरा सम्भव हुने रहेछ भन्ने चाहिँ मलाई लाग्छ. र अहिले मेरो मेन भनेको पढाइ नै हो. अहिले मैले ध्यान दिनुपर्ने पढाइ हो. त्यसपछि मेरो खाली समयहरूमा म भोकललाई टाइम दिने गर्छु.
1: त्यसरी समयलाई व्यवस्थापन गर्दै हुनुहुन्छ.
0: हजुर.
1: कतिको गाह्रो छ?
0: अब गाह्रो कहिले काहीँ होमवर्कहरू धेरै नै हुन्छन्, प्रोजेक्ट वर्कहरू गर्दाखेरि आफ्नो मन हो, रहर लाग्छ. त्यहाँपछि टाइम मिलाएर गर्नु,
1: हरेक कुराको चाहिँ चाहना हुनुपर्छ.
0: हजुर.
1: इभन पढाइकै कुरा गर्ने हो भने अब होइन, कुनै सब्जेक्ट हुन्छ नि आफूलाई मन पर्ने फेभरेट सब्जेक्ट, त्यसलाई त हामीले जसरी पनि टाइम इन्जोय लिएर गर्छौँ नि. त्यस्तै हो होइन?
0: त्यस्तै नै.
1: थुप्रो गीतहरू पनि रेकर्ड गराइसक्नु भएको छ, कतिपय गीतहरू आउन बाँकी छ भन्नुभयो होइन. कस्तो खालको रेस्पोन्स पाउनु भएको छ गीत निकालिसकेपछि?
0: गीत निकालेपछि धेरैजनाले माया गर्नुभएको छ, मलाई एकदमै साथ सपोर्ट दिनुभएको छ, खुसी लाग्छ.
1: नचिन्ने साथीहरू नि चिन्नुभएको छ
0: होइन?
1: यहाँको थुप्रो साथीहरू पनि हुनुहुन्छ होला, कतिपय नचिन्ने साथीहरू पनि चिनिसक्नु भएको छ उपमा. यो चाहिँ यो मान्छे यो गीत गाएको छ भनेर भन्नुहुन्छ होला. कस्तो फिल हुन्छ नि?
0: एकदमै आफूलाई भाग्यमानी ठान्छु. अब एज अ सिङ्गर, चाइल्ड सिङ्गर भनेर चिन्नु पाउँदा त एकदमै खुसी लाग्छ.
1: खुसी लाग्छ है. कहिलेकाहीँ साथीहरूसँग झगडा पनि गरिन्छ होला?
0: त्यस्तो झगडा त केही नै हुँदैन.
1: हुँदैन है? भएको छैन?
0: छैन.
1: नहोस् भने होइन, साथीहरूसँग झगडा गर्नु हुँदैन. अनि सबैभन्दा मनपर्ने सब्जेक्ट चाहिँ कुन होला नि?
0: सबैभन्दा मनपर्ने, एकदमै इन्ट्रेस्ट लाग्ने चाहिँ म्याथ नै भनौँ.
1: म्याथ चाहिँ किन मन परेको?
0: यस्तो
1: प्रायलाई चाहिँ म्याथ विषय गाह्रो लाग्छ नि त.
0: गाह्रो त एकदमै मलाई नि लाग्छ, तर पनि कुनै बेला सल्भ गर्न एकदमै मजा आउँछ. एन्सर आउँदाखेरि खुसी लाग्छ.
1: होइन, स्टेप बाई स्टेप आउँदाखेरि चाहिँ मजा आउँछ. बेस्ट फ्रेन्ड पनि हुनुहुन्छ होला?
0: बेस्ट फ्रेन्डको नाम दिप्ति.
1: दिप्ति के?
0: दिप्ति गौतम. एकदमै राम्रो छ ऊ, एकदमै सपोर्टिभ छ, अनि पढाइमा नि राम्रै छ. अब मलाई पनि राम्रो राम्रो कुराहरू सिकाएको हुन्छ, कहिले मबाट सिक्छ. राम्रो.
1: जङ्क फुडहरू कतिको खानुहुन्छ?
0: जङ्क फुड त अब मेरो स्वरलाई हार्म गर्ने हुन्छ. कहिले काहीँ चाहिँ अब मन लाग्दाखेरि खान्छु, त्योभन्दा बाहेक खाँदिन
1: है. खानु पनि हुँदैन. तपाईँ जस्तै उमेरका साथीहरू त जङ्क फुड एकदमै बढी खानुहुन्छ, खाइरहनु पनि भएको छ होइन. के भन्न चाहनुहुन्छ?
0: जङ्क फुड राम्रो त हुँदै होइन, उहाँहरूलाई पनि थाहा नै छ. तर अब कहिलेकाहीँ मन लागेको बेला आफ्नो लिमिटमा बसेर खाँदा नै ठिक हुन्छ. अब त्यो पछि आफैले कन्ट्रोल गर्न सक्यो भने राम्रो, पछि गएर राम्रो हुन्छ.
1: अब एकैचोटि त छोड्न सकिँदैन होइन, बिस्तारै छोड्न सक्यो भने राम्रो, हेल्थलाई राम्रो हुन्छ. स्पेसली फेभरेट टिचर को हुनुहुन्छ? कुन सब्जेक्ट पढाउने
0: टिचर चाहिँ? कम्प्युटर सर सञ्जय राज राई, अनि अरू म्याथ टिचर रजनी म्याम, रजनी श्रेष्ठ, त्यस्तै अरू पनि एकदमै राम्रो हुनुहुन्छ. तर फेभरेट मनपर्ने भनेको चाहिँ है.
1: किन मन परेको नि?
0: अब सबै टिचरहरूको छुट्टै हुन्छ, तर पनि मलाई मनपर्ने चाहिँ उहाँहरू नै हो. अनि उहाँहरूले पढाएको बुझिन्छ, अरू नै बुझिँदा त बुझिन्छ, तर पनि
1: अझ बढी अझ गरेको
0: उहाँहरूले नै,
1: त्यही भएर मन परेको. अनि घरमा को को हुनुहुन्छ नि उपमाको?
0: मेरो घरमा चाहिँ बाबा मामु, अनि म, दिदी, अनि बुबा आमा.
1: सबै घरमै हुनुहुन्छ कि बाहिर बस्नुहुन्छ?
0: बाहिर चाहिँ अङ्कल बस्नुहुन्छ.
1: अङ्कल बस्नुहुन्छ. घरमा मामुलाई कतिको सघाउनुहुन्छ?
0: मामुलाई सघाउँछु.
1: के कुरा?
0: अब मेनली खाना पकाउने कुरा.
1: खाना पनि पकाउनुहुन्छ?
0: अलिअलि.
1: स्पेसली के बनाउन आउँछ नि?
0: मलाई आउने भनेको आलु भुट्नु आउँछ, अनि स्न्याक्सहरू नि बनाउँछु ब्रेकफास्ट त्यस्तै। अनि
1: आज मामु पनि सँगै आउनु भएको छ होइन?
0: हजुर,
1: मामुले त चाहिँ उपमा बोलिरहेको सुन्दै हुनुहुन्छ, स्पेसली मामुलाई के भन्न चाहनुहुन्छ?
0: मामुलाई आई लभ हर सो मच होइन, अनि उहाँले मलाई एकदमै सपोर्ट गर्नुभएको छ हरेक कुरामा, पढाइको कुरामादेखि लिएर म्युजिकभन्दा बाहेकको रहरहरू नै एकदमै पुरा गर्नुभएको छ। र त्यही हो, अननेसेसरी कुराहरू गर्यो भने त अब नाइन नै भनिहाल्नुहुन्छ, तर अरू कुरामा सपोर्ट धेरै पाएको।
1: पछि धेरै पढेर म्युजिक फिल्डमै लाग्ने सोच बनाउनु भएको छ कि चेन्ज गर्ने?
0: म बन्ने भनेको सिङ्गर नै भइहाल्यो, अब अहिलेदेखिको रहर त्यही हो, तर पढाइमा पनि बन्नु त परि नै हाल्यो, बन्ने
1: चाहिँ
0: सिए भन्ने रहर छ। अब सिए त भइ नै हाल्यो, त्यो त मेरो मेन लक्ष्य नै भइहाल्यो, त्यसपछिको सिङ्गर त बन्ने नै।
1: सिङ्गरलाई चाहिँ कुनै हालतमा छोडिँदैन, जताबाट पनि जे भयो नि होइन, आफ्नो लक्ष्य पुरा गर्ने, सिङ्गर चाहिँ बन्ने नै हो। सिङ्गर त भइसक्नु भयो नि त?
0: भए, तर अब अहिले म धेरै खारिएको छुइनँ, अब बिस्तारै अघि बढ्दैछु म। अनि अब पछि गएर चाहिँ उपमा भनेर एज अ सिङ्गर, चाइल्ड सिङ्गर, अब सिए भनेर त चिनिने भइ नै हाल्यो, तर एज सिङ्गर चाहिँ मलाई एकदमै चिनिनु मन छ, देश विदेशहरूको सबै मान्छेहरूले उपमा भनेर चिन्नु भन्ने चाहिँ लाग्छ।
1: उपमा कस्तो खालको सिङ्गर हो होइन, कहिलेदेखि स्टार्ट गर्यो भन्ने चाहिँ सबैले
0: चिन्नु भन्ने लाग्छ।
1: अब फेरि भाइ बहिनीहरू, उपमाको धेरै कुराहरू सुन्यौँ होइन, कसरी चाहिँ म्युजिक फिल्डमा लाग्नु भएको छ, कसरी निरन्तरता दिँदै हुनुहुन्छ, पढाइ सँगसँगै छ, त्यो कुरा त सुनिहाल्नु भयो। फेरि तपाईँको साथी उपमाबाट फेरि हामी गीत सुनौँ है त।
0: अब चाहिँ म अरुणा लामा सत्य सिङ्गरले गाएको गीत गाउनु गइरहेको छु, एक्लै।

0: छु भनी एक्लै बस्दा सधैँ मलाई।
1: ताली भाइ बहिनीहरू, तपाईँको साथी उपमा थपलियाले कस्तो मजाले कति मिठो भोइसमा गीत सुनाउनु भयो। धेरै कलाकार हुनुहुन्छ होइन, नयाँ नयाँ जेनेरेसनको होइन, अहिले कलाकारहरू आउनु भएको छ, तर यहाँले ती पुरानो कलाकारलाई किन चुज गर्नुभयो उहाँको गीतलाई?
0: यो गीत एकदमै गाह्रो पनि छ र अब अहिलेको नयाँ जेनेरेसन पनि आफ्नै तरिकाको छ, तर मेरो प्याटर्न चाहिँ एकदमै शास्त्रीय सङ्गीत भएको कारणले अब यस्तै हार्ड गीतहरू चाहिँ अलि इन्ट्रेस्टिङ अब आफूले गाउन सक्ने पाए हुन्थ्यो भन्ने जस्तो लाग्छ, र त्यही भएर यस्तै पुरानो गीतहरू चाहिँ मलाई अब आफ्नो नजर चाहिँ त्यही पुरानै गीतमा छ। अब अहिले नयाँ जेनेरेसनहरूमा धेरै गीतहरू आएको छ, तर आफूलाई चाहिँ पुरानो गीतको छुट्टै मजा छ भन्ने कुराले चाहिँ
1: शास्त्रीय सङ्गीतको कुरा गर्नुभयो यहाँले, त शास्त्रीय सङ्गीत भनेको के हो भने बुझ्नु भएको छ होला, तर तपाईँ जस्तै कतिपय साथीहरू चाहिँ बुझ्नु भएको छैन, थोरै भनिदिनुहोस् न यसको बारेमा।
0: सङ्गीत भनेको पहिलो कुरा साधना हो, लगाव हो, र त्यो भनेको चाहिँ हृदयबाट आउने अनुभूति हो जसले आत्मालाई छुन्छ। अब सङ्गीतमा छुट्टै आफ्नै दुनियाँ छ, पिस, मलाई चाहिँ एकदमै पिस एकदमै म त्यसै त्यही खोज्छु त्यहाँ चाहिँ, र त्यही नै हो सङ्गीत भनेको एक साधना नै हो।
1: कतिपय अब तपाईँ जस्तै साथीहरू चाहिँ अब गीत सङ्गीततिर लाग्ने सोच बनाउनु भएको छ भने उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
0: सङ्गीत गर्नुभयो भने त एकदमै पछि फ्युचर पनि ब्राइट नै हुनेछ, र आफूलाई मनभित्र पनि एउटा एकदमै आनन्द फिल आउँछ क्या। त्यो सङ्गीत सिक्ने भनेपछि नै सङ्गीतको त्यो नाम सुन्दै कस्तो गुजबम्सहरू आउँछ, र सिक्नुभयो भने राम्रो हो, आफ्नो फ्युचर पनि ब्राइट हुन्छ, र अब आफूलाई निरन्तरता त धेरै दिनु पर्यो, साधना गर्नु पर्यो। अब साधना भएन भने पहिला आफ्नो गला चाहियो, अनि गला पछि अरू कुरा त्यो त भइ नै हाल्यो।
1: अनि सँगसँगै पढाइ पनि छोड्नु भयो?
0: पढाइ त छोड्नै भएन
1: होइन, कतिपय साथीहरू हुनुहुन्छ नि होइन, सङ्गीतमा पनि उत्तिकै टाइम दिनुपर्छ, पढाइमा पनि उत्तिकै टाइम दिनुपर्छ, अब कता जाने भने, अनि कि पढाइ छोड्नुपर्ने हुन्छ कि भने सङ्गीत छोड्नुपर्ने हुन्छ?
0: अब त्यस्तो कुरामा चाहिँ अब आफैले आफ्नो मन त दुबईमा हुनु पर्यो, अब मनै भएन भने त
1: पढाइ पनि छोड्नु भएन, सङ्गीत पनि छोड्नु,
0: त्यो त छोड्नै भएन। अब पढाइलाई चाहिँ धेरै अहिलेलाई चाहिँ पढाइलाई धेरै ध्यान दियो भने टेन पछि धेरै प्रायोरिटी सङ्गीतलाई दिँदा भयो, तर अहिले टेन जति त पास गर्नै पर्यो, अब एजुकेसन भएन भने सङ्गीतमा गएर त अब धेरै काम त छैन। अनि पछि अब भन्नु न विदेशतिर जानु पर्यो भने पनि आफूलाई एजुकेटेड त हुनु पर्यो नि, अनि त्यसको लागि पढाइलाई पनि ध्यान दिएर सङ्गीतलाई नै नछोडिरह्यो भने टाइम दिन आफूले टाइम दिन सक्यो भने त हरेक कुरा इम्पोसिबल नै छैन नि।
1: यस्तो मिठो आवाजमा चाहिँ गीत गाउनुहुन्छ यहाँले, नेपाली कलाकारिता क्षेत्रमा चाहिँ सबभन्दा मनपर्ने गायक वा गायिकालाई चिन्नु पर्यो भने?
0: त्यस्तो फेभरेट नेता हुनुहुन्न, अब सबैजनाको आफ्नै शैली छ गाउने, आफ्नै क्षेत्रतिरबाट गाइरहनु भएको छ, सबै मनपर्छ उहाँलाई, यो भन्ने छैन।
1: विशेष गरेर हुन्छ नि कुनै अब गायककार वा गायिकाको चाहिँ भोइसले छुन्छ नि,
0: त्यस्तो हुन्छ। अब मेनली चाहिँ ओल्ड सिङ्गरहरू नै धेरै नै म चाहिँ प्रिफर चाहिँ त्यहीँ नै गर्छु। अब नारायण गोपालज्यू हुनुभयो होइन, अब अरुणा लामा, अब उहाँहरू नै भनौँ न फेभरेट भन्ने
1: चाहिँ एकदमै मनपर्छ,
0: एकदमै मनपर्छ।
1: किन मन परेको त पुरानो कलाकारहरूको गीतहरू चाहिँ?
0: पुरानोमा छुट्टै आफ्नो फिलिङ हुन्छ, अब नयाँ आएको भनेको अहिलेकै ऊ भयो, तर पहिला कस्तो हुन्थ्यो त, पहिलाको लाइफ कस्तो हुन्थ्यो त्यहाँनिर समेटिएको हुन्छ त्यो गीतमा, अनि धेरै नै रुचि राख्छ।
1: गीत सङ्गीतमा चाहिँ एकदमै राम्रो नलेज भइसकेको छ, यति सानो उमेर मात्र 12 वर्षको हुनुहुन्छ कि, यति धेरै कुरा जानकारी छ कि यहाँलाई, कसरी भयो?
0: अब सङ्गीत नै सिकिरहेको छु, अब गुरुहरूले त्यो कुरा सुनाउनुहुन्छ, त्यो पछि मैले पनि रिसर्चहरू गरिरहेको हुन्छु, अनि आफैलाई त्यो आउँछ क्या सङ्गीत भने के हो रहेछ त, मैले अहिले के गरिरहेको छु भनेर थाहा हुन्छ
1: अगाडि कसरी जाने होइन। घरमा पनि कोही हुनुहुन्छ?
0: घरमा त्यस्तो कोही नै हुनुहुन्न, मै मात्रै हो,
1: फरक फिल्डमा गएको सानैदेखि त्यो पनि
0: त्यस्तो कोही नै हुनुहुन्न।
1: स्टार्टिङमा म्युजिकतिर इन्ट्रेस्टेड छु भन्दाखेरि घरमा कुरा राख्दाखेरि मम्मी बाबाहरूले चाहिँ कस्तो खालको रेस्पोन्स दिनुभएको?
0: मैले भने अनि भनेपछि अब बाबा मम्मीले त खासै म सक्छु भन्ने चाहिँ लागेको थिएन बाबा मम्मीलाई, तर पनि मैले जिद्दी गरेँ नि त, अब म जाने यहाँ जाने, म भोइस अफ किड्समा जाने, म गएर आफ्नो पर्फर्मेन्स दिन्छु भनेपछि चाहिँ बाबा मम्मीले ल जाऊ न त, अब हामीले के भन्न सकिन्छ भनेर जानुभयो। गएपछि चाहिँ अब बाबा मम्मीलाई लाग्यो अब उसले डिजर्भ गर्छ नि त, यो त अब उसको इच्छा छ भनेपछि बाबा मम्मीले मलाई स्वर्गीय सत्य गुरु मेरो विनय गुरुकोमा हालिदिनु भयो। अनि त्यहाँबाट मैले सिकेँ, अनि पछि गुरुको ध्यान त भइसकेपछि चाहिँ मलाई त्यहाँ जानै मन लागेन। अब गुरु जस्तो अरू हुँदैन नि त। अनि त्यहाँपछि मैले सद्य गुरु चण्डी प्रसाद काफ्लेकोमा सिकिरहेको छु, अनि त्यहीँबाट त्यस्तो भयो। बाबा मम्मीले पहिला चाहिँ खासै सक्छ र टाइप हुनुहुन्थ्यो, अहिले चाहिँ उसले सक्छ भन्ने हुनुहुन्छ।
1: अहिले चाहिँ विश्वास छ, त्यो विश्वास दिलाउनलाई चाहिँ धेरै गाह्रो भयो।
0: त्यस्तो गाह्रो त भएन, अब एकदमै सपोर्टिभ प्यारेन्ट्स मिलेपछि त अब
1: भइहाल्छ।
0: म्युजिक सिक्नुभन्दा अगाडि डान्स पनि सिकेको 2 वर्ष जति, अनि त्यसमा
1: डान्स पनि मजाले गर्न आउँछ।
0: अहिले त खासै त्यस्तो मतलबै लाग्दैन डान्सतिर, तर पनि एक्स्ट्रामा मात्र गीतमा
1: मात्र हुनुहुन्छ।
0: बाबाले मलाई अहिले हजुरले नै यहाँसम्म ल्याउनु भएको छ, एकदमै आफ्नो काम छोडेर पनि छोरीलाई यहाँ लाउनु पर्छ, उसले गर्छ भन्ने जुन विश्वास छ म त्यसलाई पुरा गर्छु,
1: त्यही भन्न चाहन्छु अगाडि पनि त्यही। भाइ बहिनीहरू, आज हामी कार्यक्रम बालबाटिकामा यति धेरै गफगाफ गऱ्यौँ, रमाइलो पनि भयो है। तपाईँहरूले सुनिसक्नु भयो होला, कतिपयले उपमाको गीत पनि धेरैभन्दा धेरै सुनिसक्नु भएको थियो होला। तर उपमालाई अझ के गर्न मनपर्छ त, कसरी चाहिँ म्युजिकतिर लाग्दै हुनुहुन्छ, कति मेहनत गर्नुपर्ने रहेछ भन्ने कुरा उपमाबाट सुनिसक्नु भयो। अनि तपाईँहरू पनि धेरैभन्दा धेरै मेहनत गर्न पर्ने रहेछ हरेक कुरामा भन्ने कुरा चाहिँ बुझिसक्नु भएको छ, बुझ्नु पनि भयो होला। हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा फेरि हामी तपाईँकी साथी उपमाबाट एउटा छोटो मिठो गीत सुन्छौँ र आजको कार्यक्रमबाट बिदा लिन्छौँ।
0: म अब फेरि आफ्नै गीत गाउन चाहन्छु। बाबाले

0: यो गीत उपमाले गाइरहँदा चाहिँ यो गीतको भाव धेरै बुझिसक्नु भएको छ होला। कस्तो राम्रो शब्द अनि त्यसमा पनि आवाज उत्तिकै मिठो। यही भन्दै अब भने हाम्रो कार्यक्रम बालबाटिकाको समय सकिसकेको छ। अर्को साता फेरि पनि तपाईँहरू यस्तै साथीहरूसँगको गफगाफ लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि उपमालाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ रेडियो नेपालको स्टुडियोसम्म आएर आफ्नो महत्त्वपूर्ण समय दिनुभएकोमा। फेरि पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद छ।
1: अन्त्यमा रेडियो नेपाल सुनिबसिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई पक्रिँदै गरेको फुल सम्झी सङ्गीतलाई माया गरी अब कुराकानीको बिचमा भएको कमी कमजोरीहरूलाई सहजता प्रदान गरी मलाई अझ अघि बढ्नको लागि हौसला प्राप्त गराउनुहुनेछ भन्ने धेरै विश्वास गर्दै हजुर लगायत सम्पूर्ण रेडियो नेपाल परिवारलाई मलाई यो सुनौलो अवसर दिनुभएकोमा, आफ्नो महत्त्वपूर्ण समय मलाई दिनुभएकोमा र यो कार्यक्रमको लागि योग्य बाल कलाकार सोच्नुभएकोमा र मेरो भनाइहरू राख्न दिनुभएकोमा एकदमै धन्यवाद हजुरलाई दिए। म आफूले आफूलाई धेरै भाग्यमानी ठान्छु। धन्यवाद
0: भाइ बहिनीहरू। आज हामी बाल गायिका उपमा थपलियासँग कुराकानी गऱ्यौँ। उहाँ अरुणिमा माध्यमिक विद्यालय बौद्धमा कक्षा 8 अध्ययनरत हुनुहुन्छ। मात्र 12 हुनुभयो। यीभन्दै प्राविधिक तपाईँहरूको आफ्नै दिदी मिनर्वा बज्राचार्यलाई पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद दिँदै अर्को साता बुधबार फेरि नयाँ प्रसङ्गको साथमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि तपाईँहरूको आफ्नै दिदी विद्या चौधरी पनि बिदा हुन्छु। हवस् त, नमस्कार, शुभ सन्ध्या।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।
4: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
5: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु, म नरेश न्यौपाने। आजको कृषि संवादमा हामी राजधानी उपत्यकाको भक्तपुरमा करिब 400 घर मौरी पालन व्यवसाय गर्दै आउनुभएका र मौरी पालन व्यवसायका साथसाथै नेपालका विभिन्न ठाउँमा मौरी घरको समेत व्यापार गर्दै आउनुभएका एकजना मौरी पालन व्यवसायी विजय केसीसँग कुराकानी गर्दैछौ। यहाँलाई कृषि संवादमा स्वागत छ।
6: नमस्कार।
5: संवादको प्रारम्भ चाहिँ तपाईँले जो यो सहर जहाँ चाहिँ घरै घरहरू छन्, प्लटिङ त्यस्तै छ, खाली जग्गा जङ्गल अत्यन्त नगर्ने मात्रामा मात्रै छ, यस्तो ठाउँमा करिब 400 मौरी घर सहितको मौरी पालन व्यवसाय यहाँले गरिरहनु भएको छ, कसरी गरिरहनु भएको छ, यो तपाईँको व्यवसायको बारेमा अलिकति बताउनुहोस् न।
6: हाम्रो विजय मौरी पालन तथा कृषि फार्म चाहिँ विगत 6 सञ्चालनमा आइरहेको छ। हामीले सुरु बेलादेखि नै यस्तै सबैले यो प्रश्न गरिरहनु हुन्थ्यो, किन अब कसरी हुन्छ, सम्भव छ भ्यालीभित्र गर्दाखेरि भन्ने कुराहरू गरिरहनुहुन्छ। यहाँ धेरै कुरा सम्भव छ, जस्तै तपाईँको घरहरू मात्र होइन कि भ्यालीमा वरपर तपाईँको जङ्गली जङ्गलले भरिएको एरियाहरू हामीसँग प्रशस्त मात्रामा छ। जुन उदाहरणको लागि हामीले चाहिँ सूर्यविनायकको जङ्गल जुन चाहिँ गणेश मन्दिरको त्यो नजिक भएको जङ्गल, त्यसमा चाहिँ हामीले मौरी राखेर तपाईँको
5: चाङ्गु नारायण नगरपालिकाको जङ्गलको छेउमा,
6: हजुर, चाङ्गु नारायण नगरपालिका यता तेलकोट एरिया पनि तपाईँको नगरकोट एरिया पनि जङ्गलै जङ्गल छ, त्यहाँ माथि त्यो साइडमा पनि हामीले मौरी चरणमा राख्छौँ। अनि यता सूर्यविनायकको जङ्गल चाहिँ धन सबभन्दा ठुलो छ, त्यहाँनिर चाहिँ हामीले मेलिफेरा जातको मौरी चाहिँ धेरै समयसम्म हामीले त्यहाँनिर राख्छौँ। जस्तै हामीले चाहिँ तपाईँको यो सेरेना भन्ने एपिस सेरेना र एपिस मेलिफेरा भन्ने दुई प्रकारको मौरी चाहिँ अहिले पालनमा ल्याइराखेका छौँ। हामीसँग 300 मौरी चाहिँ तपाईँको एपिस मेलिफेरा जातको मौरी छ र 100 जति चाहिँ सेरेना जातको मौरी छ। अब हामीले चाहिँ मेलिफेरा जातको मौरीबाट चाहिँ मह मात्र होइन, मह बाहेक पनि अरू प्रडक्टहरू जस्तै पोलन, प्रोपोलिस, रोयल जेली, बी भेनमको लागि चाहिँ भर्खरै हामी ट्राई गर्दैछौँ,
5: त्यसको
6: हजुर त्यसको लागि हामी चाहिँ रिसर्च गर्दैछौँ। छौँ। हामीले चाहिँ अरू चाहिँ सक्सेस भइसकेको छ, लगभग हामीले युज गरेर त्यसको प्र्याक्टिकल हामी आइसकेका छौँ। अब बजारीकरणको लागि मात्रै हामी अगाडि बढिरहेका छौँ। अनि तपाईँको बी वाक्स भइहाल्यो, जस्तै मैन भयो, त्यसको हामी क्यान्डलहरू बनाएर बेच्छौँ, प्लस हामी मौरीको चाकाहरू नै बनाएर बेच्छौँ। त्यो भयो। अब मह त हामी झन् धेरै नै उत्पादन गर्छौँ, त्यसको बजारीकरण गर्न पनि हामीलाई त्यति गाह्रो चाहिँ छैन।
5: घार
6: हामीले चाहिँ नेपालमै सबैभन्दा सस्तो घार उत्पादन गर्ने र क्वान्टिटीमा म्याक्सिमम् क्वान्टिटी अल नेपाल सप्लाई गर्ने खालको फ्याक्ट्री हामीसँग छ। एकदम लार्ज स्केलमा गर्छौँ हामीले, पर मन्थ तपाईँको 1000 घार चाहिँ उत्पादन गर्छौँ हामीले। त्यो घार उत्पादन गरेको गत वर्षसम्म तपाईँको हाम्रो डिमान्ड यस्तो डिमान्ड थियो कि तपाईँको त्यसलाई दिन पनि नसक्ने सिचुएसन थियो।
5: म यो महको बजारमा माग कस्तो छ, तपाईँका उपभोक्ता कस्ता छन्, मौरी कतिले खोज्छन्, मह कसले खोज्छन्, घार कसले खोज्छन्, उपभोक्ता को हुन् भन्नेमा पछि जान्छु। त्योभन्दा अगाडि यसरी मौरी पालन व्यवसाय राजधानीमै जो यहाँले गरिरहनु भएको छ नि, यहाँलाई यो मौरीलाई चाहिँ चरणको अभाव छैन र?
6: यस्तो छ सर, तपाईँको कस्तो हुन्छ, रैथाने मौरी भनेर जुन चाहिँ लोकल मौरीले जनाइन्छ, त्यो रैथाने मौरी चाहिँ तपाईँको जस्तै काठमाडौँ वरपरको लागि, जस्तै गोदावरी भयो, तपाईँको हाम्रो सूर्यविनायक भयो, तपाईँको नगरको चाङनारायण एरिया भयो, यो तपाईँको शिवपुरी होइन, शिवपुरी जङ्गलहरू भयो, नागडुङ्गा यता रामपुर होइन, भीमडुङ्गा एरिया, हजुर भीमडुङ्गा एरिया भयो होइन, चन्द्रगिरी भनौँ न,
5: डाँडा काँडा
6: एरियामा चाहिँ तपाईँको मौरी लोकल मौरीलाई प्रशस्त चरन छ
5: है।
6: त्यो सँगसँगै हामीले चाहिँ कस्तो हुन्छ भने धेरै सङ्ख्यामा किन राख्यो त यहाँ मौरी भन्दाखेरि, बर्खायाममा हाम्रो घर छ यहीँ लोकल, हामी यहाँ भएको यहाँको भएर बर्खायाममा मौरीलाई अलिक बढी केयर गर्नुपर्छ। त्यसमा चाहिँ तपाईँको अरिङ्गाल लाग्ने अनि खानाको अभाव हुने, विविध रोगहरू लाग्ने, यस्तो भएको कारणले गर्दाखेरि हामीले चाहिँ चरनबाट हामी चाहिँ भक्तपुरमै लिएर आउँछौँ, लिएर आउँछौँ। हामीले चाहिँ चैतको लास्ट अथवा बैशाखतिर चाहिँ तपाईँको हामीले मौरी हामी काठमाडौँमा यहाँ ल्याइसकेका हुन्छौँ।
5: कहाँ लिएर ल्याउनुहुन्छ?
6: हामीले चाहिँ चरणको लागि चाहिँ दाङ लैजान्छौँ, तपाईँको यता चितवन, तपाईँको मकवानपुर माथि यता चेपाङ बस्तीतिर लैजान्छौँ, त्यस पछाडि यो फागुन चैततिर तपाईँको यो सर्लाहीतिर लैजान्छौँ। अझै अब नेक्स्ट इयर चाहिँ हामीले पनि टार्गेट के गरेको छौँ भने अझै यो रुद्राक्षको चरणमा लैजाने भनेर प्लान बनाइरहेको छौँ। त्यो चाहिँ अझै वैशाखको समयमा, वैशाख जेठको समयमा हुन्छ होइन, त्यस्तो त्यस्तो गरेर चरण क्षेत्रहरू खोजी हामीले चरणमा लैरहेको हुन्छ सर।
5: तपाईँको महको बजार कस्तो छ? यत्रो सङ्ख्यामा मौरी पालन व्यवसाय गरिसकेपछि तपाईँ मह नबेचेर त बस्नु भएको छैन।
6: महको बजार पहिला चाहिँ धेरै गाह्रो थियो सर, त पहिला चाहिँ उपभोक्तालाई हामीले बुझाउनै गाह्रो थियो, ओरिजिनल मह यस्तो उस्तो भनेर बुझाउनु पर्ने हुन्थ्यो, दिनमा 1 किलो मह बेच्न पनि हामीलाई गाह्रो थियो सुरुको मेरो
5: मिसाइएको छ यसमा भनिदिन्छन्
6: उपभोक्ताले त्यो भन्थे। तर अहिले चाहिँ कस्तो छ भने हामीले कस्टमरलाई बुझाउँदै गएछौँ, जुन चाहिँ अर्ग्यानिकलाई अलिकति मान्यता दिने, जुन चाहिँ यो खाद्य सम्बन्धीको बारेमा अलिकति केही बुझेका मान्छेहरू
5: अर्ग्यानिक
6: खोज्छन् होइन, त्यस्तो मान्छेहरूलाई बरु हामी होम डेलिभरी गरिदिने, उनीहरूको किचनसँग डेलिभरी गरिदिने भन्ने हाम्रो कन्सेप्टले गर्दाखेरि हामीले मान्छेहरू पनि त्यसरी राखेर सप्लाई पनि गरेका छौँ। प्लस तपाईँको हाम्रो आफ्नै

0: प्लस पोइन्ट मिलिरहेको छ सर।
1: तपाईँको उपभोक्ताहरू को हुन्?
0: हाम्रो उपभोक्ताहरू चाहिँ अब यही
1: तपाईँको एरियामा त्यहाँ होटल रिसोर्टहरू पनि पर्याप्त देखिन्छन् होइन, पर्यटकीय क्षेत्र नगरकोटका चाहिँ रिसोर्टहरू पनि त्यहाँ व्यापक मात्रामा छन्, त्यहाँ कतिको बिक्री हुन्छ? तपाईँको स्पेसल ग्राहकहरू चाहिँ?
0: हाम्रो स्पेसल ग्राहकहरू चाहिँ जो अर्ग्यानिक प्रडक्टहरू खानुपर्छ भन्ने खालका मान्छे, अलि शिक्षित वर्गको टाइपको मान्छेहरू हुन्छन्, उहाँहरू चाहिँ बढी मात्रामा हुनुहुन्छ। दोस्रो कुरो तपाईँको चाहिँ अब यो होटल व्यवसाय जुन साथीहरू हुनुहुन्छ उहाँहरूले पनि हामीलाई धेरै सपोर्ट गरिरहनु भएको छ, र आयुर्वेदिक पसलहरू चाहिँ विशेष गरेर चाहिँ आयुर्वेदिक पसलहरूमा चाहिँ हाम्रो मह जान्छ र उहाँहरूले चाहिँ उपभोक्तालाई दिनुहुन्छ।
1: अब शुद्धताको कुरा, जस्तो बजारमा मह काखीमा च्यापेर बेच्ने चलन छ होइन, अत्याधिक मात्रामा मह व्यापारीहरू मह बोकेर बजारमा बेचिरहेको देखिन्छ, तर उपभोक्ताको गुनासो के छ भन्दाखेरि महमा चिनी मिसाएर बेच्छन् होइन। तपाईँको महको शुद्धताको बारेमा अलिकति बताइदिनुहोस् न।
0: हामी चाहिँ तपाईँको मह उत्पादन गर्नको लागि चाहिँ यो चिनी खानिनी भन्ने हुँदैन, हामीलाई चाहिँ तपाईँको मह चाहिँ मौरी जहाँ स्रोत छ, तपाईँको जुन महको स्रोत छ त्यो ठाउँमा लिएर गएर मौरी चरण गरेर र मह उत्पादन गर्छौँ हामीहरू चाहिँ है। त्यसमा चाहिँ ग्यारेन्टी के दिन्छौँ भने त्यो फुलको रसबाट नै उत्पादन गरेको मह भयो होइन, जुन चाहिँ हाम्रो चाहिँ जस्तै तोरीको चरणमा लगेर गएर हामीले तोरी पठाउँमा राखिदिन्छौँ, त्यसको तपाईँको 20-25 दिनमा मह रेडी गरिदिन्छ, त्यस पछाडि त्यहाँ मह काट्यो अर्को ठाउँमा सिफ्ट गर्यो, कहीँ चिउरी भएको ठाउँ लगायो, कहीँ तोरी भएको ठाउँ लगायो, कहीँ मसला भएको ठाउँमा, कहीँ फापर भएको ठाउँमा, यी विविध ठाउँमा, कहीँ जामुन भएको ठाउँमा लिएर गयो, त्यो चरणमा लिएर गएर चाहिँ हामीले मह उत्पादन गर्छौँ। त्यसको लागि चाहिँ कुनै मिसावट हुँदैन, त्यसको हामी ग्यारेन्टी हामी दिन्छौँ। र रह्यो के अरे तपाईँको बजारमा जुन मान्छेहरूले चाहिँ यो काखीमा च्यापेर आएको विविध कुराहरू भइरहेछ, यो हामीले पनि देख्छौँ, हामीलाई पनि थाहा हुन्छ यो कुराहरू, तैपनि अब हामीले भनिहाल्नलाई कसैले ब्लेम गरिहाल्नलाई पनि चाहिँ अब के हो कसो भन्दाखेरि दुश्मन गरे जस्तो हुन्छ, त्यो नगरिकन मैले चाहिँ के भन्छु भने गाउँघरमा अहिले तपाईँको हाम्रो नेपालमा उत्पादन भएको मह तपाईँको अमेरिकामा डलरमा बिक्री हुन थालेछ तपाईँको सर। तपाईँको नेपालकै किसानहरूलाई पनि तपाईँले यदि हामीले गर्छौँ किसान उत्पादन गर्छौँ त्यो वरिपरिको मान्छे थाहा भने एकजना किसानले 20 घर पालेको छ भने त्यो गाउँमा उसले दिन पुग्दैन सर मह, त्यो मह लिएर शुद्ध मह उसले 2000 रुपियाँ, अझै हामीले 1000 रुपियाँ बेच्छौँ भने उसले 2000 रुपियाँ त्यसमा पैसा डबल पैसा लिएर पनि उसको डिमान्ड हुन्छ, कहिले काट्छस् तैँले, कुन बेला काट्छस्, कहिले दिन्छस् मलाई, यो भन्ने खालको डिमान्डहरू अहिले पनि छ लोकल मौरीको महहरूमा। त मेलिफेरा जातको मह त हामीले बढी उत्पादन गर्छौँ, त्यसको अर्कै होला, तर त्यसको पनि तपाईँको बजारीकरण गर्न अहिले त्यति गाह्रो छैन, किन भन्दाखेरि यो जब यो इन्डियाबाट पहिला डुप्लिकेट महहरू आउने, जुन सुगर सिरपहरू आउने, यसले गर्दाखेरि चाहिँ बजारमा धेरै क्याप्चरहरू गरिरहेको अवस्था थियो, अहिले चाहिँ अहिले त्यसमा अलि टाइट गरेको छ, टाइट गरेपछि लोकल हाम्रो मह हामीले गरेर उत्पादन गरेको मह धेरै डिमान्डेड छ, त्यो मह चाहिँ अब हामीले डिमान्ड गरेर चाहिँ भोलि तपाईँको गभर्मेन्टले अलिकति सपोर्ट गरिदियो, त्यसको एउटा चाहिँ बजारीकरण गर्नको लागि अथवा रेट गरेर फिक्स गर्नको लागि राखिदियो भने चाहिँ अझै हामीलाई चाहिँ सजिलो हुन्छ, अनि त्यसले गर्दाखेरि चाहिँ त्यो उसको मूल्य हामीले किसानले पायौँ भने त त्यसको कुनै टेन्सनै भएन।
1: हजुर, अब तपाईँ मह व्यवसायी पनि हुनुहुन्छ र घार उद्योग पनि छ, घार व्यवसायी पनि हुनुहुन्छ, मौरी पालन तथा कृषि फार्म संयुक्त रूपमा यहाँको सञ्चालित छ, व्यापार चाहिँ कस्तो छ यहाँको? यो महको पनि व्यापार र यहाँको घारको पनि व्यापारको बारेमा अलिकति तपाईँको महिनावारी कसरी बेचिरहनु भएको छ होइन, वर्षको कसरी बिक्री वितरण भइरहेको छ, अलिकति व्यापारको बारेमा बताइदिनुहोस् न।
0: हामीले चाहिँ तपाईँको अब मेरो दुईवटा फ्याकल्टीमा मैले काम गरेको छु, एउटा फ्याकल्टी चाहिँ तपाईँको मौरी र मौरीजन्य प्रडक्टहरू उत्पादन गर्ने,
1: अघि भनिसक्नु
0: होइन, त्यो एउटा फ्याकल्टी, त्यसको बजारीकरण पहिलाको तुलनामा अहिले धेरै राम्रो छ,
1: बढ्दैछ,
0: राम्रो भइरहेछ, त्यसले राम्रो मनगेन राम्रै, अब पहिला 1-2 वर्ष चाहिँ मैले के गरेँ भने लसमा पनि थिएँ सर म, किन लसमा थिएँ भने म रिसर्च अलिक बढी गर्छु, कुनै पनि प्रडक्टहरू रिसर्च गर्दाखेरि त्यसमा इन्भेस्ट पर्छ, इन्भेस्ट गरेपछि तपाईँको ब्याङ्कको ब्याजदेखि लिएर आफ्नो खटनदेखि सबै कुराहरू हेर्दाखेरि त्यसमा अलिकति लस आउँछ होइन, बेनिफिट त हुन्छ मौरी पाल्ने बित्तिकै म काट्ने बित्तिकै मान्छेले हेर्दाखेरि डाइरेक्ट पैसामा, तर रिसर्च गर्दाखेरि चाहिँ छुट्टै एक्स्ट्रा इन्भेस्ट हुन्छ, त्यसमा चाहिँ म लसमा थिएँ, अनि अहिले चाहिँ म लसमा छैन, अहिले चाहिँ राम्रै प्रफिटमा छु। अनि अर्को एउटा फ्याकल्टी छ मेरो घरको, जुन घर चाहिँ फ्याक्ट्री हामीले चाहिँ लगभग फर्निचर लाइन चाहिँ मैले 10-11 वर्ष भयो चलाएको, तर घरको फ्याक्ट्री नै चाहिँ बनाएको चाहिँ तपाईँको लगभग 4 वर्ष जति भयो। मेरो उद्देश्य चाहिँ के छ भने नेपालमा धेरै किसानहरू यस्तो छन् जुन चाहिँ किसानहरूलाई चाहिँ एउटै घरको धेरै डबल टेबल रेट परिरहेको अवस्था छ। मेरो टार्गेट के भन्दाखेरि उनीहरूलाई लागत कम गरिदियो भने, जस्तै मौरी लागत कम पऱ्यो भने, अनि मौरीलाई चाहिने जस्तै इक्विपमेन्टहरूको लागत कम परिदियो भनेपछि त उत्पादन कम रेटमा आउने भयो, बजारमा पनि कम रेटमा जाने खाने भयो नि त, नाफा पनि त कम भएपछि त्यो टार्गेटले गर्दाखेरि चाहिँ मैले चाहिँ घार चाहिँ अब सबभन्दा सस्तोमा बनाऊ न त, क्वान्टिटीमा बनाऊ अनि किसानलाई सहुलियत दिउँ न त भन्ने मेरो उद्देश्यले गर्दाखेरि
1: घारको मूल्य कति छ, प्रति केजी महको कति छ?
0: हाम्रो बजारमा चाहिँ तपाईँको 1000-1200 रुपियाँ छ तपाईँको महको रेट चाहिँ है। अब घारको चाहिँ तपाईँको कस्तो छ भने क्वान्टिटी अनुसारले 3000 रुपियाँदेखि लिएर तपाईँको 2000 पनि पाउँछ, तर क्वान्टिटी कसले कति उठाउनुहुन्छ त्यसमा डिपेन्ड हुन्छ।
1: तपाईँको सन्तुष्टिको बारेमा

0: म सन्तुष्टि नै छु सर यो व्यवसायमा जुन यो अहिले गरिरहेको छु विगत 6 वर्षदेखि गरिरहेको व्यवसायमा तपाईँको जस मलाई एकदम खुसी लाग्छ आफूले आफूलाई युज गरेर प्राकृतिक रूपमा चाहिँ मैले सपोर्ट केही गर्न पाएको छु होइन अनि र म आफूलाई पनि तपाईँको अर्ग्यानिक प्रडक्टहरू उत्पादन गरेर बजारीकरण गर्दा कसैलाई चाहिँ मैले अर्ग्यानिकपट्टि जानुपर्छ यो चाहिँ यो राम्रो पक्ष हो भनेर कसैलाई बुझाइरहँदाखेरि मान्छेले चाहिँ त्यसलाई मलाई हेर्ने नजर चाहिँ अलिकति फरक पर्दो रहेछ सर अनि मैले पनि राम्रो काम गरिरहेको छु जस्तो मलाई फिल हुन्छ
1: अर्कोतिर आर्थिक लाभ पनि भयो
0: आर्थिक लाभ पनि भयो अहिले मान्छेले अरबौँ खरबौँ जति पैसा कमाऊ खाने त आखिर अन्नै हो नि तर अन्न खाँदाखेरि त्यसको चाहिँ फिडब्याक कसरी आइरहेछ त्यसले कसरी चाहिँ दिइरहेछ भन्ने कुरो त्यसमा पाउने प्रोटिन भिटामिन मिनरल्स क्याल्सियम यी तत्त्वहरू सबै चिजहरू चाहिँ पाउन सक्ने केमा छ भन्दाखेरि जस्तै महमा भयो मौरीजन्यको प्रडक्टमा भयो मौरीले सहयोग गरेका अरू क्रप्सहरूबाट भयो त्यसबाट चाहिँ हामीलाई बेनिफिटहरू पाइरहेछौँ कि हामीले चाहिँ
1: हामी संवादको अन्तमा छौँ अन्तमा चाहिँ तपाईँ जस्ता मौरी पालन व्यवसाय गर्ने व्यवसायीहरूका लागि राज्यले चाहिँ के गरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ
0: यसमा चाहिँ कस्तो लाग्छ मलाई भने राज्यले गर्नुपर्ने कामको चाहिँ दायित्व चाहिँ के जस्तो लाग्छ भने रिसर्च गरिदिनु पर्यो जस्तो लाग्छ क्या हाम्रो लागि जस्तै मौरीको लागि चाहिँ मौरी के हो मौरीले
1: मौरी पाल्दा बढी चाहिने आमदानी लिन
0: सकिन्छ
1: कुन मौरीबाट शुद्ध मह उत्पादन हुन्छ यस्तो अनुसन्धान चाहिँ राज्यले गरिदिनु पर्यो
0: हजुर त्यो मात्र होइन सर मौरी पालेपछि मान्छेको चाहिँ मोर देन 99% मान्छेले चाहिँ के बुझेको छ भने मौरीको मह मात्र बुझेको छ हामीलाई 1 किलोकै करोड पर्ने चिजहरू छ जस्तै तपाईँको मौरीबाट उत्पादन गर्न सकिन्छ त्यो चाहिँ मौरीबाट हामीले चाहिँ गर्नुपर्ने लिनपर्ने कुराहरू बेनिफिट हामीले केही पनि लिइरहेको छैन म एउटा सानो एउटा चाहिँ किसान जुन किसानले मैले ट्राई गरेर थोरै मात्र हुन्छ मलाई बजारीकरण गर्नलाई गाह्रो पनि हुन्छ तर गभर्मेन्ट त्यसमा आएर सपोर्ट गरिदियो भने हामीलाई चाहिँ धेरै राम्रो हुन्छ सर
1: हामी राज्यले गर्नुपर्ने सहयोगका बारेमा कुरा गर्दैथ्यौँ एउटा अनुसन्धानको कुरा भयो व्यवसायहरूका लागि सहुलियत
0: जस्तै व्यवसायहरूलाई चाहिँ सहुलियत ऋणहरू चाहिँ सजिलैसितले होइन त्यसमा उपलब्ध गराइदिनु भयो भने चाहिँ तपाईँको व्यवसायलाई किसानलाई दिएर भन्दा पनि उनीहरूलाई बाटो देखाएर के दिएर भन्दा पनि उनीहरू किसान आफै मेहनतिलो छन् सर कुनै पनि किसान यस्तो छैन कि तपाईँको अर्काले गरिदिन्छ र आफू कमाऊ भन्ने छैन सब किसान आफ्नै गर्ने हो आफै खटिरहेको हुन्छ उनीहरूलाई जस्ट डिरेक्सन मात्र दिनु परेको छ यहाँनिर
1: हजुर यहाँले आफ्नो मौरी पालन व्यवसाय तपाईँ को घार उद्योगदेखि लिएर महको फाइदा यसको उत्पादन यसमा सरकारले गर्नुपर्ने कामदेखि लिएर धेरै कुराहरू जानकारी गराउनु भयो कृषि संवादलाई आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराउनु भयो यहाँलाई धेरै धेरै धन्यवाद
0: हस् धन्यवाद
2: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके हामी जानु पर्दैन भने
3: केही थाहा छैन फुर्सद पनि छैन किन चाहियो सबैले कृषक भनेर चिनेकै छन्
2: त्यसो होइन नि बा सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ
3: कुरा त ठिकै हो के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त
2: हो नि कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले
3: सूचीकरण त गर्नै पर्ने हो
2: नागरिकता जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ ल बा तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस् तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ म उहाँलाई लिएर आउँछु है
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौ कृषकको पहिचान स्थापित गरौ
5: घरको भान्सासम्म पुग्ने विषादयुक्त तरकारी र फलफुलले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ त्यसैले उपभोक्तालाई स्वच्छ उत्पादन उपलब्ध गराउन र प्रयोगकर्तालाई विषादीको जोखिमबाट जोगाउन विषादीको समुचित प्रयोग गर्नुपर्दछ त्यसका लागि रोग किराको व्यवस्थापन गर्दा सकेसम्म जैविक र वानस्पतिक उपायहरू प्रयोग गर्ने बानी बसालौ विषादीको प्रयोग गर्नै परेमा सधैँ प्राविधिकको सल्लाह अनुसार मात्र प्रयोग गरौँ यसको लागि नजिकैको कृषि कार्यालयहरूमा सम्पर्क गरौँ विषादी छर्किनु पर्ने अवस्थामा मास्क पन्जा एप्रोन बुट र चस्मा प्रयोग गरी शरीर पूर्ण रूपमा ढाक्ने गरौँ र छर्किसकेपछि ती सामग्रीको समुचित व्यवस्थापन गरौँ विषादी सधैँ हावा नचल्ने साँझको बेलामा छर्ने गरौँ विषादी प्रयोग गरे पश्चात तोकिएको पर्खिने अवधि पूरा भएपछि मात्रै टिपेर बजार लैजाऊ र उपभोग गर्ने गरौँ सम्झनुहोस् विषादी भनेको विष नै हो यसको गलत प्रयोगले उपभोक्ता र उत्पादक दुवैको स्वास्थ्यमा समेत हानि पुर्याउन सक्छ
1: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो मौरी पालन तथा मौरी घार व्यवसाय गर्दै आउनुभएका भक्तपुरका मौरी पालन व्यवसायी विजय केसी आजलाई कृषि संवाद यति नै कृषि संवादबाट सहकर्मी काशीनाथ दवाडी सहित म नरेश न्यौपानी आज्ञा चाहन्छु नमस्कार
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि घटना र विचार कार्यक्रम सुन्नुहुनेछ। यस बेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। सुनसरीको देवानगञ्ज घटनाका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। रासोपा सभापति रवि लामिछानेको आह्वानमा भएको सर्वदलीय बैठकमा सामाजिक सद्भाव कायम राख्न दलहरूको आग्रह। विभिन्न 9 विधेयक संघीय संसदमा पेश गर्न सरकारको स्वीकृति। कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 मृत्यु। बाँकेमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा 3 ज्यान गयो। अमेरिकासँग वार्ताको तत्काल कुनै सम्भावना नरहेको इरानद्वारा स्पष्ट। र आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको अन्तिम खेलमा घरेलु टोली नेदरल्यान्ड्सद्वारा नेपाल सामु 226 रनको चुनौती प्रस्तुत।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिनुभएको छ। गृहमन्त्री सुदन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलसँग छुट्टा छुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिनुभएको हो। ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले शान्ति सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिनुभएको छ। सुनसरीको दिवानगञ्ज घटनाका सम्बन्धमा छलफल गर्न आज बसेको सर्वदलीय बैठकमा सामाजिक सद्भाव कायम गर्न सबै राजनीतिक दलहरू एक ठाउँमा उभिन सहमत भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सभापति लामिछानेले राजनीतिक रूपमा लड्ने मैदान फरक भए पनि सामाजिक सद्भाव भड्किँदा सबै दलहरू एक ठाउँमा उभिनु पर्नेमा जोड दिनुभयो।
4: कुनै पनि साम्प्रदायिक किसिमका गतिविधिहरू एउटा सम्प्रदायले अर्को सम्प्रदायप्रति घृणा द्वेष आक्रमण हुने किसिमका गतिविधिहरू हुँदा सबैलाई घाटा हुन्छ। देश सबैको राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छन्, तर यस किसिमका घटनाहरू हुँदाखेरि हामी एकै ठाउँमा उभिनु पर्छ भन्ने कुराको महसुस हामी सबै राजनीतिक दलहरूले गर्यौँ। यसको सन्देश पनि यही हो।
3: मुलुकमा कुनै पनि साम्प्रदायिक हिंसा हुन नदिनेमा दलहरू एकमत हुनुपर्नेमा जोड दिँदै सभापति लामिछानेले सरकारले आफ्नो तर्फबाट काम गरिरहेको र यस किसिमका घटनाहरू घट्दा दलहरू पनि एकै ठाउँमा उभिने परम्परा रहेको बताउनुभयो। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले मुलुकमा भड्किएको साम्प्रदायिक हिंसा अन्त्य गर्न आफ्नो पार्टी सरकारलाई सहयोग गर्न तयार रहेको बताउनुभयो।
5: हामी यो बेलामा सरकारलाई अप्ठ्यारो पार्न चाहन्छौँ, हामी यो बेलामा सरकारसँग कामै गर्न चाहन्छौँ, किन हाम्रो जिम्मेवारी यस्तो बेलामा पनि प्रधानमन्त्री थालु भएर बस्ने हो। यो बेलामा रिच आउट गर्नु पर्दैन, सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन, सबैलाई समेटेर लिएर जाने प्रयास गर्नु पर्दैन, गर्नुपर्छ भन्ने हामी ठान्छौँ। हामीले हाम्रो पार्टीको तर्फबाट यो बेलामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुताका निम्ति हाम्रो भूमिका हामी निर्वाह गर्छौँ र हामी सबै अरू दलहरूसँग पनि मिलेर गर्छौँ भन्ने कुरा हामीले राखेका छौँ।
3: नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नागरिकको सुरक्षाको जिम्मेवारी सबैको साझा भएकाले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सबै दल एक हुनुपर्नेमा जोड दिनुभयो।
6: सुनसरी लगायतका क्षेत्रका जनसमुदायहरूलाई सरकार अभिभावकका रूपमा छ भन्ने कुराको अनुभूति सरकारले प्रदान गर्नुपर्छ। हामी राजनैतिक दलहरू पनि न्याय प्राप्तिको लागि छटपटाइरहेका नागरिकहरूको पक्षमा राजनैतिक दलहरू पनि छन्। नागरिकको सुरक्षाको जिम्मेवारी सबैको साझा जिम्मेवारीको कुरा हो। कसैले पनि आफूलाई असुरक्षित महसुस गर्नु हुँदैन र मुलुकमा शान्ति कायम गर्नका लागि, सद्भाव कायम गर्नका लागि सबैको सकारात्मक योगदानको अपेक्षा गर्दछ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले राज्यको निरन्तर उदासीनताका कारण सुनसरी घटना दोहोरिएकाले धार्मिक संवेदनशीलता र परिस्थितिको गम्भीरता बुझ्न सरकारलाई आग्रह गर्नुभयो।
7: यस प्रकारका घटनाहरू पटक पटक भइराखेका छन्। खास गरी तराई मधेसमा हिन्दू धर्मसँग सम्बन्धित चाड पर्व महोत्सवहरूको समय जब आउँछ तब तब यस प्रकारका घटनाहरू भएका छन्। त्यसकारण यसलाई यो एक ठाउँको घटनाको रूपमा मात्रै नलिन र यहीँ समाधान भयो भन्दैमा यो समस्या सधैँलाई समाप्त भयो भन्ने नठान्न र यो समस्याको जरासम्मै पुग्न र सरकारको तर्फबाट बहुमतको सम्मान र अल्पसङ्ख्यकको संरक्षण हुने खालका क्रियाकलापहरू होस्, यसको जरासम्मै पुग्ने काम होस् भन्ने कुरा हामीले अपिल गरेका छौँ।
3: बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। आजको सर्वदलीय बैठकमा नेताहरू महन्त ठाकुर, सीके राउत र श्रम संस्कृति पार्टीका आर्यन राई पनि सहभागी हुनुहुन्थ्यो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज आयोजना गर्नुभएको सर्वपक्षीय बैठकले गत आइतबार राति सुनसरीको दिवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान दिँदै सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्ने निर्णय गरेको छ। बैठकले पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सामाजिक सद्भावका कार्यक्रम सञ्चालन गर्ने लगायत आठ बुँदे निर्णय गरेको छ। बैठकले कोशी प्रदेश सरकारले सुनसरीको दिवानगञ्जमा भएको घटना का मृतकका परिवारलाई 2,00,000 रुपियाँ तथा घर पसल तथा अन्य आगजनी भएका परिवार तथा घाइतेलाई प्रति परिवार 50,000 रुपियाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले घटनामा मृत्यु भएका ओम प्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। सुनसरीका विभिन्न स्थानमा आज पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी छ। बिहानैदेखि कर्फ्यूका कारण बजार, कल कारखाना र सवारी साधन बन्द हुँदा यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित क्षेत्र तथा जिल्लाका 10 स्थानीय तहमा कर्फ्यू आदेशलाई निरन्तरता दिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालको आदेश अनुसार तोकिएका क्षेत्रमा 4 भन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना जस्ता गतिविधि गर्न निषेध गरिएको छ। सरकारले विभिन्न 9 विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र राहदानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। साथै बैठकले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्ने सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक र कर्मचारी सञ्चय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। यस्तै बैठकले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय गरेको छ। बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद 6 संशोधन नियमावली 2083 समेत स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डोलप्रसाद अरियालले भेटवार्ता गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने विषयमा सभामुखले प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको थियो। यस्तै उहाँले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि आजै भेटवार्ता गर्नुभएको छ। यसअघि हिजो सभामुख अरियालले विपक्षी दलका नेता भीष्मराज आङदेम्बे तथा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन र विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गर्नुभएको थियो। छलफलमा प्रतिनिधि सभाको कार्य सञ्चालनलाई प्रभावकारी, मर्यादित तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा छलफल गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेका लागि बोलाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भेट गर्नुभएको छ। सभापति लामिछानेले आज राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। सभापति लामिछानेले राष्ट्रपतिलाई समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी गराउनु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँग आज गर्नुभएको भेटमा अध्यक्ष दाहालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराउनु भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा गुरु बागले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको छ। समितिको आजको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तहरूमा वागले र सुब्बाको नाम अनुमोदन गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। यसअघि संघीय संसदको सुनवाई समितिको बैठकमा उहाँहरूले आफ्नो कार्य योजना प्रस्तुत गर्नुभएको थियो। समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तमा अनुमोदन हुनुभएका 3 सुनवाईका क्रममा प्रस्तुत गरेको कार्ययोजनालाई समितिमा भएको छलफल र सुनवाईको आधारमा सूचक, समय र उपलब्धि सहितका विषय समेटेर अझै नतिजामुखी बनाएर ल्याउन आग्रह गरेको छ। संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनवाईले अनुमोदन गरेपछि उहाँहरूलाई राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। संवैधानिक परिषदको गत असार 19 बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तहरूमा वाग्ले र डाक्टर सुब्बाको नाम सिफारिस गरेको थियो। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्षका लागि 6,55,25,00,000 रुपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको आयोगको 27 बैठकले सरकारबाट विनियोजित 5,99,21,00,000 तथा आयोगको आन्तरिक स्रोततर्फ 56,04,98,000 रुपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको आयोगका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिनुभयो। यस्तै बैठकले गत आर्थिक वर्ष 2082-83 असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको 79,85,96,267 र चालु आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित 35 करोड गरी कुल 1,34,85,96,000 मध्ये चालु आर्थिक वर्षका लागि 56,04,98,000 खर्च गर्ने निर्णय गरेको छ। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर देवेन्द्र बहादुर खत्री तथा आयोगका सदस्य सचिव एवं सहसचिव बसन्त प्रसाद कोइराला लगायतको सहभागिता रहेको थियो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग एसिया प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआइबिडीका प्रमुख कार्यकारी अधिकृत सिइओ फिलोमेना गाना प्रगासमले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा सञ्चार क्षेत्रको विकास तथा सुदृढीकरण, सामुदायिक रेडियोको भूमिका, नेपालमा सञ्चार सम्बन्धी कानुनी सुधार तथा नेपालमा आयोजना हुन लागेको एआइबिडीको 24 सम्मेलनका विषयमा छलफल भएको छ। यस अवसरमा एआइबिडीकी प्रमुख कार्यकारी अधिकृत फिलोमेना गाना प्रगासमले दक्षिण एसियामा रेडियो अझै पनि प्रभावकारी सञ्चार माध्यमका रूपमा रहेको बताउनुभयो। नुवाकोट क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य एवं सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बन्सरे डाँडा फोहोर व्यवस्थापन स्थलमा देखिएका चुनौती तथा त्यहाँका स्थानीयले भोग्नु परेका समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायसँग छलफल गर्नुभएको छ। सञ्चार मन्त्रालयमा आज आयोजित छलफलमा सञ्चार मन्त्री तिमल सिन्हाले फोहोर व्यवस्थापनमा प्रभावकारी अनुगमन, स्थानीयवासीका गुनासोको सुनवाई, सडक पूर्वाधार सुधार तथा वैज्ञानिक ढङ्गबाट फोहोर व्यवस्थापन गर्न निर्देशन दिनु भयो। बन्सरे डाँडामा काठमाडौँ महानगरपालिका बाहेक अन्य 20 स्थानीय तहबाट समेत फोहोर ल्याइने भए पनि ती स्थानीय तहलाई व्यवस्थापनको जिम्मेवारीमा प्रभावकारी रूपमा सहभागी गराउन नसकिएको विषय छलफलमा उठाइएको थियो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न टेलिकमका सबै टावरमा विद्युत सेवा पुर्याउन निर्देशन दिनुभएको छ। सञ्चार मन्त्रालयमा आज आयोजित अन्तरनिकाय छलफलमा मन्त्री डाक्टर तिमल सिन्हाले टेलिकमले राख्ने टावरमा विद्युत पहुँच पुर्याउनका लागि टेलिकम नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच स्थायी समन्वय प्रणाली विकास गर्न कार्यसमूह गठन गरी स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिनुभएको हो। मन्त्री डाक्टर तिमल सिन्हाले दुर्गम तथा ग्रामीण क्षेत्रमा टेलिफोन र उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष आरटिडिएफको रकम प्रभावकारी रूपमा परिचालन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले काठमाडौँ उपत्यका सहित प्रमुख सहरमा अव्यवस्थित रूपमा झुन्डिएका तार व्यवस्थापनलाई प्राथमिकतामा राख्न समेत आग्रह गर्नुभयो। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। प्रदेश प्रमुख जोशीले नेपालको संविधान बमोजिम नेपाली कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा संसदीय दलका नेता समेत रहनुभएका शाहीलाई हिजो मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। नेकपाका 14 र नेकपा एमालेका 10 गरी कुल 24 सांसदको समर्थनमा हिजो शाहीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो। राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको नहरबाट पानी प्रवाह भएपछि बाँकेका किसानहरूलाई खेती गर्न सहज भएको छ। पर्याप्त वर्षा नहुँदा अन्य ठाउँमा धान रोपाई प्रभावित भइरहेका बेला बाँकेमा भने सिक्टा सिंचाई आयोजना अन्तर्गतको नहरको पानीले खेतमा हरियाली छाउनुका साथै किसानहरू समेत उत्साहित बनेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
0: सिक्टा सिंचाई आयोजनाको मुख्य तथा शाखा नहर मार्फत पानी पुगेपछि कोहलपुर, खजुरा, जानकी, बैजना, डुडुवा र नरेनापुर गाउँपालिकाका केही ओडाका किसानहरूले धमाधम धान रोपिरहेका छन्। वर्षाको भर पर्नुपर्ने बाध्यता कम भएको भन्दै किसानहरूले यसलाई ठूलो राहतका रूपमा लिएका छन्। राप्ती सुनारी गाउँपालिकाकी कृषक चित्रा विष्ट र अभिषेक थापाका अनुसार पर्याप्त वर्षा नभए पनि नहरको पानीका कारण समयमै रोपाई गर्न सम्भव भएको छ। उहाँहरूका अनुसार यसले खेतीलाई सहज बनाउनुको साथै वर्षामाथिको निर्भरता पनि उल्लेख्य रूपमा घटाएको छ।
8: आकाशे पानीको भर हुन्थ्यो, पहिला हामीले कुलो पानी लाएपछि सबैलाई सजिलो भएछ। टाइममा धान लाउन पाछौँ, टाइममा मकै खान पाछौँ। उत्पादन पहिला भन्दा पनि धेरै भइरहेछ, 3 बाली खान पाइएछ।
9: अहिले हामीलाई एकदम सजिलो भइरहेछ सिँचाई गर्नको लागि। आकाशको पानीको भर पर्नु पर्दैन, नहरबाट आएको पानीलाई मोटर लाएर खेतमा लगेर छार्ने।
0: सिक्का सिँचाई आयोजनाले बाँकेका करिब 43,000 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा विस्तार गर्ने लक्ष्य राखेको छ। आयोजनाका अनुसार हालसम्म करिब 22,000 हेक्टर क्षेत्रमा मात्रै सिंचाई सुविधा पुगेको छ। निर्माणाधीन डुडुवा शाखा नहर सम्पन्न भएपछि थप क्षेत्रका किसानले पनि सिंचाई सुविधा पाउने अपेक्षा गरिएको छ। आयोजनाका इन्जिनियर विकास विष्टका अनुसार बाँकी संरचना निर्माण सम्पन्न भएसँगै सिंचाई सेवा थप प्रभावकारी र विस्तारित हुनेछ।
10: टोटल गर्नुपर्ने 43,675 हेक्टर हो, जसमध्ये अहिलेसम्म हामीहरूले झन्डै 22,000 हेक्टरमा सिँचाई सुविधा दिइरहेका छौँ र जसमा हामीले डुडुवाको शाखा सम्पन्न गरे पश्चात झन्डै 30,000-32,000 हेक्टर कम्प्लिट हुन्छ।
0: पर्याप्त वर्षा नभए पनि समयमा नहरमा पानी पुगेकाले किसानमा उत्साह थपिएको छ। सिँचाई सुविधा विस्तार भएसँगै यस वर्ष धान उत्पादन पनि बढ्ने अपेक्षा गरिएको छ। वर्षाको अनिश्चितता बीच सिक्टा सिँचाई आयोजनाको पानीले बाँकेका किसानहरूलाई राहत मात्र दिएको छैन, कृषि उत्पादन बढाउने भरोसा पनि जगाएको छ। राष्ट्रिय गौरवको यो आयोजना समयमै सम्पन्न हुन सके बाँकेलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन तथा किसानको आय आर्जन बढाउन महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
3: नेपाली कंग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टीका शीर्ष नेताहरू आर्यघाट पुग्नु भएको थियो। वरिष्ठ नेता श्रेष्ठको 79 वर्षको उमेरमा ललितपुरको जावला खेल स्थित हेलियस अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको थियो। कंग्रेसका विभिन्न पदीय जिम्मेवारीमा रही नेतृत्व प्रदान क्रममा उहाँले पटक पटक गरी करिब 6 वर्ष जेल जीवन समेत बिताउनु भएको थियो। स्वर्गीय श्रेष्ठ विक्रम सम्मत 2048, 2056 र 2064 स्याङ्जा जिल्लाबाट प्रतिनिधि सभामा सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँले उप प्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण र वाणिज्य तथा शिक्षा मन्त्रीका रूपमा समेत जिम्मेवारी सम्हाल्नु भएको थियो। कपिल वस्तुको महाराजगंज नगरपालिका वडा नम्बर 2 गैडहवामा ट्रकको ठक्करबाट 3 जनाको मृत्यु भएको छ। बहादुरगंजबाट तौलिहवातर्फ जाँदै गरेको ट्रकले मोटरसाइकल, पैदल यात्री र साइकल यात्रीलाई आज ठक्कर दिँदा 1 बालकसहित 3 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय 12 वर्षीय आनन्द कश्यप, महाराजगंज नगरपालिका 3 का 75 वर्षीय भल्लर कुर्मी र 45 वर्षीय विजय कुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय कपिल वस्तुले जनाएको छ। बाँकेको कोहलपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोहलपुर नगरपालिका 3 का 41 वर्षीय कालु थारू, 26 वर्षका प्रकाश थारू र 34 वर्षका बिर्जा थारूको मृत्यु भएको बाँकेका प्रहरी नायब परीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयका अनुसार ट्याङ्की सफा गर्ने क्रममा निसासिएर उनीहरूको मृत्यु भएको आशंका गरिएको छ। कोहलपुर नगरपालिका 3 शान्तिटोल स्थित दयाप्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाउँदै गरेको सेफ्टी ट्याङ्कीमा फसेको अवस्थामा 3 जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। पछिल्लो गणना अनुसार नेपालमा बाघको संख्या 429 पुगेको छ। विश्व बाघ दिवसका अवसरमा आज कृषि वन तथा पर्यावरण मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सार्वजनिक गर्नुभएको 2082 गणना अनुसार कुल बाघको संख्या मुलुकभर 429 पुगेको हो। पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा 145, बर्दिया राष्ट्रिय निकुञ्जमा 112, पर्सा राष्ट्रिय निकुञ्जमा 71, बाँके राष्ट्रिय निकुञ्जमा 51 र शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा 50 बाघ रहेका छन्। नेपालमा प्राय 4 वर्षमा बाघ गणना गर्ने गरिन्छ। सन् 2022 बाघ गणना अनुसार नेपालमा बाघको संख्या 355 रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकासँग तत्काल कुनै वार्ताको योजना नरहेको स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्ता सम्बन्धी दावी अस्वीकार गर्दै इरानले वार्ताको कुनै योजना नरहेको जनाएको छ। इरानी उपविदेश मन्त्री काजिम घरी बाबादीले तेहरानले आफ्नो शर्तमा मात्र कूटनीतिक प्रक्रिया अघि बढाउने बताउँदै अमेरिकाले युद्ध र वार्ताको समय आफै निर्धारण गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो। टेलिभिजन वार्तामा उहाँले ओमानको मध्यस्थतामा चरणबद्ध छलफल जारी रहे पनि अमेरिकासँग प्रत्यक्ष वार्ताको कुनै योजना नरहेको स्पष्ट पार्नुभयो। यसैबीच अमेरिकी सेनाको सेन्ट्रल कमान्ड सेन्टकमले मध्य पूर्वका समुद्री व्यापार मार्गको सुरक्षाका लागि आफ्ना सैन्य गतिविधि जारी रहेको जनाएको छ। जापानको दक्षिण पश्चिमी क्युसु टापुको कुमुमोतो प्रान्तमा मंगलबार आएको शक्तिशाली भूकम्पमा परि कम्तीमा 13 जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्। भूकम्पका कारण सपिङ मल, औद्योगिक प्रतिष्ठान, सडक पुल तथा ऐतिहासिक संरचनामा व्यापक क्षति पुगेको छ। हजारौं घरमा विद्युत सेवा अवरुद्ध भएको छ भने उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको अधिकारीहरूले जनाएका छन्। मंगलबारको शक्तिशाली भूकम्पपछि 100 भन्दा बढी पराकम्प गएको जापानको मेट्रोलोजी एजेन्सीले जनाएको छ। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ। अर्थ मन्त्रालयले शुरू गरेको बजेट कार्यान्वयनको छलफल श्रृंखलाको पहिलो सत्रमा सहभागी 3 दर्जन भन्दा बढी उद्योगी व्यवसायीलाई अर्थमन्त्री वाग्लेले सरकार व्यवसायको पक्षमा सहज वातावरण बनाउन तयार रहेको बताउनुभयो। सरकारले निजी क्षेत्रको फैलावटका लागि सबै खाले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानी विस्तार, रोजगारी सृजना र देशमै केही हुन्छ भन्ने वातावरण सृजना गर्न आग्रह गर्नुभयो। बजेटमा निजी क्षेत्रलाई खुला भएर लगानी गरी अघि बढ्न यथेष्ट सुधारका प्रयास गरिएको भन्दै उहाँले उद्योगी व्यवसायीलाई थप केही नीतिगत अप्ठ्यारो फुकाउनु पर्ने भए स्पष्टसँग भन्न पनि आग्रह गर्नुभयो। छलफलमा उठेका अन्तशुल्क र भन्सार महसुल, निर्यात अनुदान र बैंकिङ क्षेत्रसँग जोडिएर आएका गुनासालाई संयन्त्र नै बनाएर समाधान गर्नेमा ढुक्क हुन अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई आग्रह गर्नुभयो। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव नारायण दवाडीले उद्योगी व्यवसायीका भूइका समस्या सुन्न पाएको र यसलाई चरणबद्ध रूपमा एकीकृत समन्वय गरेर समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठसँग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष तनाका आकिहिकोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा नेपालको ऊर्जा, जलस्रोत र सिंचाई पूर्वाधार विकासमा द्विपक्षीय सहयोगबारे चर्चा भएको थियो। मन्त्री श्रेष्ठले अहिलेसम्म नेपालको ऊर्जा तथा सिंचाई क्षेत्रमा गरेको सहयोग तथा लगानीका लागि जाइकाका प्रतिनिधिलाई धन्यवाद दिनुभयो। मन्त्री श्रेष्ठले जाइकाको सहयोगमा निर्माण भएको कन्काई र चन्द्र नहर परियोजना पनि चर्चा गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने अपेक्षा गर्नुभयो। मन्त्री श्रेष्ठले नागढुङ्गा सुरुङ मार्ग निर्माणमा जाइकाले गरेको सहयोग र सहकार्यका लागि बधाई तथा धन्यवाद दिनुभएको थियो। भेटमा अध्यक्ष आकिहिकोले तनहु जल विद्युत परियोजनाको समस्या समाधान गरिदिन अनुरोध गर्नुभएको थियो। मन्त्री श्रेष्ठले तनहु हाइड्रोको समस्या समाधान गर्ने विश्वास दिलाउनु भएको थियो। पञ्चीमा देखिएको बर्डफ्लू रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य बढ्न थालेको छ। अण्डा, मासु र चल्लाको मूल्य पूर्ववत अवस्थामा फर्किन सुरु गरेको हो। नेपाल लियर्स कुखुरा पालक संघले बुधबारबाट अण्डाको समर्थन मूल्य बढाएको छ। फार्महरूको दर रेटलाई आधार मानेर मूल्य बढाइएको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार यस अघिको मूल्यमा प्रति क्रेट 30 रुपियाँ वृद्धि गरिएको छ। ठूलो अण्डा प्रति क्रेट 500 बाट 530 देखि सानो अण्डा प्रति क्रेट 7 क्रेटको 2900 बाट 3000 पुर्याइएको छ। अध्यक्ष पोखरेलले बर्डफ्लू नियन्त्रणमा आएसँगै खपत बढेको, उत्पादनमा कमी आएको लगायतका कारण अण्डाको समर्थन मूल्य बढाइएको बताउनुभयो।
3: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो बालिका मादेन। अब खेल समाचार। आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत जारी खेलमा घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई जितको लागि 226 रनको चुनौती प्रस्तुत गरेको छ। टस जितेर नेपालले पहिले नेदरल्यान्ड्सलाई ब्याटिङको लागि मैदानमा उतारेपछि नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दा 50 ओभरमा 9 विकेट गुमाउँदै 225 रन बनायो। अहिले जवाफी ब्याटिङ गरिरहेको नेपालले 4.3 ओभरमा 1 विकेट गुमाउँदै जम्मा 11 रन मात्र बनाएको छ। नेपालका ओपनर कुशल भुर्तेल शून्य रनमै आउट भए। अहिले आसिफ शेख र भीम सार्की क्रिजमा छन्। आसिफले 3 र भीम सार्कीले 6 रन बनाएर खेलिरहेका छन्। नोहा क्रोसले 70 तथा स्कट एडवार्ड्सले 57 रनको अर्धशतकीय इनिङ्स खेलेपछि नेदरल्यान्ड्सले 226 रनको योगफल तयार पारेको हो। बलिङतर्फ नेपालका करण केसीले 4 तथा दिपेन्द्र सिंहेरीले 2 विकेट लिए। अब मौसम। आज राति कोशी प्रदेशको तराई भूभागको केही स्थान, मधेस प्रदेश तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी बागमती गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.8, न्यूनतम 21.2, वर्षा 3.3 मिलिमिटर, काठमाडौँको अधिकतम 29.2, न्यूनतम 21, वर्षा 50.1 मिलिमिटर, पोखराको अधिकतम 33.5, न्यूनतम 23.9, वीरेन्द्रनगरको अधिकतम 33.2, न्यूनतम 24, वर्षा 18.7 मिलिमिटर, रदिपालको अधिकतम 35.2, न्यूनतम 25.4, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुनसरीको दिवानगञ्ज घटनाका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। रासोपा सभापति रवि लामिछानेको आह्वानमा भएको सर्वदलीय बैठकमा सामाजिक सद्भाव कायम राख्न दलहरूको आग्रह। विभिन्न 9 विधेयक संघीय संसदमा पेश गर्न सरकारको स्वीकृति। कपिल वस्तुमा ट्रकको ठक्करबाट 3 मृत्यु। बाँकेमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा 3 ज्यान गयो। अमेरिकासँग वार्ताको तत्काल कुनै योजना नरहेको इरानद्वारा स्पष्ट। र आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको अन्तिम खेलमा घरेलु टोली नेदरल्यान्ड्सद्वारा नेपाल सामु 226 रनको चुनौती प्रस्तुत। नेपाल अहिले जवाफी ब्याटिङ गर्दै। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: राहदानी, बालश्रम र आन्तरिक वायु सेवा सहित 9 महत्वपूर्ण विधेयक संसदमा पेश गर्न मन्त्री परिषदको स्वीकृति।
2: सद्भाव र शान्तिको साझा संकल्प, सुनसरी घटनाबारे सर्वदलीय साथ बुझे अपिल, संयमता अपनाउन प्रधानमन्त्री बालेन्द्र शाहको आह्वान।
1: टेलिकमका 300+ टावर अझै सोलरका भरमा, कहिले सुध्रिएला दूरसञ्चारको गुणस्तर।
2: वीरगंज घटनाका दोषीलाई कारवाहीको माग गर्दै चिकित्सकहरूको प्रदर्शन, ओपिडी सेवा प्रभावित हुँदा बिरामीलाई शास्ति।
3: संवेदनशील भएकै भएर आकस्मिक सेवा बन्द नगरेका।
1: अन्तर्राष्ट्रिय प्रसङ्गमा जापानको कुमामोटोमा शक्तिशाली भूकम्पपछि उद्धार कार्य तीव्र, शक्तिशाली पराकम्पनको चेतावनी।
2: र खेल प्रसङ्गमा फिफा अध्यक्ष इन्फान्टिनोको नयाँ व्यावसायिक प्रस्ताव विवादमा समर्थक राष्ट्रलाई $4 करोड दिने घोषणा।
0: कार्यक्रम सुरु गरौं मन्त्री परिषदका निर्णयहरू सम्बन्धी प्रसङ्गबाट। कानुनी सुशासन, आर्थिक सुधार र सामाजिक सुधारका दृष्टिकोणले आज बसेको मन्त्री परिषदको बैठकलाई निकै महत्त्वपूर्ण मानिएको छ। सरकारले प्रशासनिक, वित्तीय र कानुनी प्रणालीलाई सुदृढ बनाउने लक्ष्यसहित विभिन्न 9 विधेयकहरूलाई संशोधन तथा एकीकरणका लागि संघीय संसदमा पेश गर्ने स्वीकृति दिएको छ। राहदानी ऐन संशोधनदेखि बाल श्रम नियन्त्रण, आन्तरिक वायु सेवाको दायित्व निर्धारण र समस्याग्रस्त सहकारीको व्यवस्थापन सम्मका निर्णयहरू यसपटकका मुख्य प्राथमिकतामा परेका छन्। मन्त्री परिषदले स्वीकृति दिएका यी विधेयकहरूले आम नागरिकको जीवनमा कस्तो प्रभाव पार्छन् र राज्यको कानुनी संरचनामा कस्तो परिमार्जन ल्याउँदैछन्? प्रस्तुत छ मन्त्री परिषदको निर्णय सम्बन्धी तयार पारिएको यो रिपोर्ट।
2: आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले विषयगत मन्त्रालयहरूबाट आएका 9 विधेयकका मस्यौदाहरूलाई स्वीकृत गर्दै संघीय संसद समक्ष पेश गर्ने बाटो खोलेको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार यी विधेयकहरूले कानुनी सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछन्। मन्त्री परिषद बैठकका निर्णयहरू जानकारी गराउँदै सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेल,
4: विधेयकहरू संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णयहरू गरेका छौँ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राजधानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक, मानव पेशन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक, कर्मचारी सञ्चय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक।
2: संसदमा लैजान लागिएका यी विधेयकहरू मध्ये आन्तरिक वायु सेवाको दायित्व विधेयकलाई उडेन क्षेत्रको सुरक्षा र यात्रुको अधिकारका हिसाबले निकै चासोका साथ हेरिएको छ। अन्तर्राष्ट्रिय उडान सरह आन्तरिक उडानका क्रममा हुने दुर्घटना वा क्षतिमा एयरलाइन्सको दायित्व र क्षतिपूर्तिलाई व्यवस्थित बनाउन यो विधेयक ल्याइएको हो। त्यसै गरी राहदानी ऐन र बाल श्रम नियन्त्रण विधेयकले वैदेशिक रोजगार, नागरिकका राहदानी सम्बन्धी समस्या र सामाजिक सुरक्षाका चुनौतीहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। विधेयक बाहेक मन्त्री परिषद बैठकले वित्तीय अपराध नियन्त्रण र सहकारी क्षेत्रको सुधारमा पनि महत्त्वपूर्ण निर्णय गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय भएको छ। यसले गैर कानुनी पुँजी पलायन र हुन्डी कारोबार नियन्त्रणमा अनुसन्धानलाई तीव्रता दिनेछ। उता हजारौं बचतकर्ताको रकम जोखिममा परेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गरिएको छ। यसै गरी प्राविधिक तथा व्यावसायिक शिक्षालाई परिमार्जन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद 6 संशोधन नियमावली 2083 समेत स्वीकृत भएको छ। मन्त्री परिषदले निर्णय गरेर संसद पठाएका यी विधेयकहरू अब संसदीय समिति र सदनमा घनीभूत छलफलको प्रक्रियामा जानेछन्। कानुन बनाउनु आफैमा ठूलो कुरो होइन, तर त्यसले आम नागरिकका वास्तविक समस्यालाई कसरी सम्बोधन गर्छ र कतिको व्यवहारिक बन्छ भन्ने कुरा मुख्य हो। संसदमा हुने आगामी विधायकी बहसले यी कानुनहरूलाई अझ जनमुखी र परिपक्व बनाउनेछ।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देशभरका टावरहरूमा भरपर्दो विद्युत सेवा पुर्याउन कडा निर्देशन दिनुभएको छ। टेलिकमका सयौं टावरमा विद्युत नपुग्दा र न्यून भोल्टेजका कारण सेवा प्रभावित भइरहेका बेला मन्त्रालयमा सरकारवालाहरू निकायहरू बीच विशेष छलफल भएको छ। यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
1: फोन गर्दा गर्दै काटिने, इन्टरनेट सुस्त हुने वा दुर्गममा नेटवर्क नै नआउने नेपाल टेलिकमका ग्राहकले भोग्दै आएका यी समस्याको मुख्य कारण प्रविधि मात्र नभएर विद्युत आपूर्ति पनि हो। यसै समस्यालाई सम्बोधन गर्न सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले आज नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका प्रमुखहरूसँग मन्त्रालयमा अन्तर निकाय छलफल गर्नुभएको छ। मन्त्री तिमिल सिन्हाले नागरिकलाई गुणस्तरीय सेवा दिनु सरकारको दायित्व भएको भन्दै अब समस्या देखाएर उम्किने छुट कसैलाई नभएको बताउनुभयो। विगतमा अन्तर निकाय समन्वय कमजोर हुँदा अहिलेका धेरै समस्या देखिएका छन्। अब प्रत्येक निकायले सम्पर्क व्यक्ति तोकेर नियमित समन्वय गर्ने व्यवस्था मिलाउनु होला, संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाइ। नेपाल टेलिकमका अनुसार हाल देशभर 316 टावरहरू राष्ट्रिय प्रसारण लाइन नपुगेका कारण पूर्ण रूपमा सोलर ऊर्जाको भरमा चलिरहेका छन्। घाम नलाग्दा वा बादल लाग्दा ती क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने गरेको छ। यस्तै निर्माणको तयारीमा रहेका 2000 नयाँ टावर मध्ये करिब 1400 टावरमा विद्युत लाइन विस्तार गर्नुपर्ने चुनौती छ। टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीका अनुसार विद्युत पुगेका ठाउँमा पनि कम भोल्टेजका कारण उपकरणहरूले पूर्ण क्षमतामा काम गर्न सकेका छैनन्। छलफलमा नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका प्रतिनिधिहरूले संयुक्त योजना बनाएर विद्युत विस्तार गर्न र राष्ट्रिय ग्रिड नपुगेका दुर्गम ठाउँमा सौर्य तथा लघु जलविद्युत मार्फत विद्युत पुर्याउन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। यसका साथै मन्त्री तिमिल सिन्हाले 4G सेवाको गुणस्तर सुधार्दै 5G पूर्वाधार बनाउन, ग्रामीण दूरसञ्चार विकास कोषको रकम सदुपयोग गर्न र सहरी क्षेत्रमा झुन्डिएका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ। विद्युत प्राधिकरण र टेलिकम बीच सहकार्यका लागि संयुक्त कार्य समूह गठन गर्ने निर्णयसँगै अब दुर्गमका टावरहरूमा विद्युत पुग्ने र दूरसञ्चार सेवा भरपर्दो हुने अपेक्षा गरिएको छ।
0: संसदीय सुनवाई समितिमा आज प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको छ। उहाँले निर्वाचनमा भाग नलिने राजनीतिक दलको दर्ता खारेजीदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेसम्मका महत्वाकांक्षी योजनाहरू अघि सार्नुभएको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
1: नेपालको निर्वाचन प्रणालीलाई थप पारदर्शी, प्रविधि मैत्री र मितव्ययी बनाउने प्रतिबद्धताका साथ प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आज संसदीय सुनवाई समिति समक्ष आफ्नो कार्ययोजना पेश गर्नुभएको छ। उहाँका कार्ययोजनाको सबैभन्दा चर्चामा रहेको विषय हो निर्वाचनमा भाग नलिने दलको दर्ता खारेजी। लगातार निर्वाचन बहिष्कार गर्ने वा भाग नलिने दलहरूलाई कानूनी रूपमै खारेज गर्न सकिने वा तिनीहरूलाई एक आपसमा एकता गराउन सकिने सुझाव कार्कीले दिनु भएको छ। यसका साथै कुनै पनि उम्मेद्वारलाई रोज्न मन नलागेमा दिइने नो भोटको अवधारणालाई कानूनमै व्यवस्था गर्ने प्रस्ताव पनि उहाँले अघि सार्नुभयो। विदेशमा रहेका लाखौं नेपाली नागरिक र आफ्नै जिल्ला बाहिर बसोबास गर्ने मतदातालाई मताधिकार सुनिश्चित गराउनु आफ्नो प्राथमिकता हुने उहाँको भनाइ छ। यसका लागि हुलाक वा इन्टरनेट मार्फत मतदान गराउने सम्भावित विधिबारे अध्ययन गरिने कार्कीले बताउनुभयो। अहिलेको डिजिटल युगमा मतदाता नामावलीलाई पारदर्शी बनाउन राष्ट्रिय परिचय पत्र र व्यक्तिगत घटना दर्ता प्रणालीलाई अन्तरावद्ध गराइने र GPS तथा बायोमेट्रिक प्रविधिको प्रयोग गरिने कार्ययोजनामा उल्लेख छ। तर निर्वाचन प्रणालीमा पैसा र शक्तिको अवैध प्रयोग रोक्नु प्रमुख चुनौती रहेको उहाँको स्वीकार रोक्ति रहेको छ। उहाँका अनुसार राजनीतिक दलहरूको चुनावी खर्च पारदर्शी बनाउन अनिवार्य बैंकिङ प्रणाली लागू गरिनेछ। संसद समितिका सांसदहरूले उठाएका जिज्ञासाको जवाब दिँदै प्रस्तावित प्रमुख आयुक्त कार्कीले यी सुधारका लागि सरकार र राजनीतिक दलहरूको पूर्ण सहयोग आवश्यक पर्ने बताउनुभयो। निर्वाचन प्रणाली सुधार गर्न 3 तहका सरकार र राजनीतिक दलको सहयोग आवश्यक छ। आयोग राजनीतिक दलहरूका बीच निष्पक्ष रेफ्रीको भूमिकामा रहनेछ, प्रस्तावित प्रमुख आयुक्त मानबहादुर कार्कीको भनाई। मतदान केन्द्रमै मतगणना गरेर चुनावी खर्च घटाउने र नतिजा छिटो सार्वजनिक गर्ने, साथै बदर मत घटाउन विद्यालय तहदेखि नै मतदाता शिक्षा सञ्चालन गर्ने योजना पनि कार्कीले प्रस्तुत गर्नुभएको छ। गत असार 19 गतेको संविधान संवैधानिक परिषदको बैठकले मान बहादुर कार्की सहित गुरु प्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई आयुक्तमा सिफारिस गरेको थियो। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएपछि उहाँहरूले आफ्नो कार्यभार सम्हाल्नु हुनेछ।
0: एउटा धार्मिक यात्रा गाडीमा जोडिएको चर्को डिजे स्पिकर र बिजुलीको पोलमा टाँगिएको झण्डा सुन्दा सामान्य लाग्ने यस्ता घटनाले कसरी सम्पूर्ण जिल्लालाई नै त्रसित र अशान्त बनाउन सक्छ भन्ने उदाहरण आज सुनसरी बनेको छ। कप्तानगञ्जबाट सुरु भएको तनाव इनरुवा दुहबी र इटहरीसम्म फैलिँदा आज जनजीवन ठप्प छ। सडकमा सेना र सशस्त्र प्रहरीको पहरा छ। तर देशमा सङ्कट पर्दा र सामाजिक सद्भावमाथि धक्का लाग्दा नेपालको राजनीतिक नेतृत्व कसरी एक ठाउँमा उभिन्छ भन्ने सकारात्मक सन्देश पनि आज सिंहदरबारबाट प्रवाह भएको छ। संसदको सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा सर्वदलीय बैठक बस्यो, जहाँ 9 प्रमुख दलका शीर्ष नेताहरूले एकै आवाजमा 7 बुँदे संयुक्त अपिल जारी गर्दै सामाजिक सद्भाव र शान्तिको अपिल गरेका छन्। आज हामी सुनसरीको तनावको अन्तरिय राजनीतिक दलहरूको ऐक्यबद्धता, प्रधानमन्त्री बालेन्द्र शाहको अपिल र दीर्घकालीन सह अस्तित्वका उपायहरूमाथि विस्तृत विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
2: तराईका सीमावर्ती क्षेत्रहरूमा सांस्कृतिक तथा धार्मिक उत्सव मनाउने शैली पछिल्लो समय फेरिँदै गएको छ। बोलबम यात्रा, विवाह वा धार्मिक जुलुसमा चर्को आवाजमा बजाइने डिजे स्पिकर र जनप्रदर्शन शक्ति प्रदर्शनको माध्यमभन्दा पटक पटक स्थानीय तहमा घर्षण पैदा हुने गरेको छ। सुनसरीको कप्तानगञ्जमा मुस्लिम बस्ती सकिएर बजार क्षेत्र सुरु हुने बिन्दुमा रहेको शिवालय नजिकै बोलबम यात्राको तयारीका क्रममा डिजे बजाउने र झण्डा गाड्ने विषयमा उत्पन्न सामान्य भनावनले उग्र रूप लियो। स्थानीय प्रशासनले समयमै स्थितिलाई सूक्ष्म ढङ्गले आकलन गर्न नसक्दा झडप हिंसात्मक बन्न पुग्यो। स्थानीय अधिकारीहरूका अनुसार चर्को आवाजमा बज्ने डिजे सङ्गीतले साउन्ड पोल्युसन मात्र गर्दैन, यसले धार्मिक उत्तेजना फैलाउन पनि मलजल गरिरहेको छ। यही अवस्थालाई मध्यनजर गर्दै छिमेकी जिल्ला मोरङ प्रशासनले त डिजे प्रयोगमा पूर्ण प्रतिबन्ध नै लगाइसकेको छ। तर समस्या केवल डिजेमा मात्र सीमित छैन, समस्या त तल्लो तहमा रहेको पूर्व सूचना संयन्त्र र स्थानीय सर्वपक्षीय संवादको कमीमा छ। देशमा जब कुनै पनि दुर्घटनाको जोखिम देखिन्छ तब राजनीतिक दलहरू मतभेद बिर्सेर एउटै कित्तामा उभिनु नेपालको लोकतान्त्रिक सुन्दरता हो। आज संसदको सबैभन्दा ठूलो दल रासोपाका सभापति रवि लामिछानेले अग्रसरता लिँदै सिंहदरबारमा सर्वदलीय छलफल डाक्नुभयो। बैठकमा सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताहरू सहभागी भई 7 बुँदे साझा अपिल जारी गर्नुभएको छ। सर्वदलीय बैठकपछि विभिन्न दलका शीर्ष नेताहरूले आआफ्नो धारणा राख्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने:
5: विभिन्न परिस्थितिहरू आउँदाखेरि विगतमा पनि राजनीतिक दलहरू जिम्मेवार भएर एक ठाउँमा उभिएर आफ्ना धारणाहरू राख्ने र सरकारलाई आवश्यक परे ध्यानाकर्षण गराउने यो परम्परालाई हामीले निरन्तरता दिनैपर्छ। कुनै पनि परिस्थिति आउँदा, विशेष गरेर कुनै पनि साम्प्रदायिक किसिमका गतिविधिहरू, एउटा सम्प्रदायले अर्को सम्प्रदायप्रति घृणा द्वेष आक्रमण हुने किसिमका गतिविधिहरू हुँदा सबैलाई घाटा हुन्छ। देश सबैको हो, राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छन्, तर यस किसिमका घटनाहरू हुँदाखेरि हामी एकै ठाउँमा उभिनुपर्छ भन्ने कुराको जुन महसुस हामी सबै राजनीतिक दलहरूले गऱ्यौँ। प्रधानमन्त्रीले आफ्नो भावना, आफ्नो धारणा, प्रधानमन्त्रीले आफूले गर्नुपर्ने काम गरिरहनु भएको छ, गर्नुहुन्छ। गृहमन्त्रीले आफूले गर्ने काम गरिरहनु भएको छ, गर्नुहुन्छ। हामी कुनै पनि घटनालाई सुरुवात हुने बित्तिकै त्यसको निष्कर्षमा पुग्नुपर्ने छैन। पहिलो दायित्व भनेको शान्ति सुव्यवस्था कायम गर्ने हो, सद्भाव कायम गर्ने हो। अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने होइन। आजको संवेदनशीलता संसारकर्मी साथीहरूले बुझ्नुपर्ने हुन्छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले तपाईँहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने त्यसले परिणाम दिन्छ। हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन। हरेक दिन बिहान सूर्य उदाउँछ तर हरेक दिन उस्तै हुँदैन। हिजो कुन परिस्थितिमा आन्दोलन भएको थियो, हिजो कुन विषयलाई लिएर आन्दोलन भएको थियो र आज के भएको हो, हिजो सरकारको विरोधमा भएको, सरकारले गरेको, सामाजिक सञ्जाल समेत नागरिकको अभिव्यक्ति स्वतन्त्रता समेतलाई गरेको र अन्य विभिन्न कारणले भएको आन्दोलन र आज भएको आन्दोलन, हिजो भएका परिस्थिति र आज भएको परिस्थिति उस्तै चाहिँ होइन।
2: आजको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको भौतिक उपस्थिति नरहेको विषयमा केही चासो उत्पन्न भए पनि परिस्थिति फरक थियो। आजको बैठक मुख्यत राजनीतिक दलहरू बीचको ऐक्यबद्धता र साझा अपिलका लागि रासोपा सभापति रवि लामिछानेको आह्वानमा बसेको दलीय मञ्च थियो। अर्कोतर्फ सरकारको कार्यकारी नेतृत्व गरिरहनु भएका प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ भने घटना लगत्तैदेखि गृह मन्त्रालय, सुरक्षा निकायका प्रमुख र स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा रही शान्ति सुरक्षा बहालीको प्रत्यक्ष कमान्ड सम्हालिरहनु भएको छ। सरकारले घटनाको गम्भीरतालाई बुझेर गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरिसकेको छ भने सुरक्षाकर्मीलाई अधिकतम संयमता अपनाउन निर्देशन दिइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत देशवासीसँग सामाजिक सद्भाव कायम राख्न विशेष अपिल गर्नुभएको छ। मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो र सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारवाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउनु हो, प्रधानमन्त्री शाहले स्पष्ट शब्दमा भन्नुभएको छ। प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानुलाई सामान्य रूपमा लिन नसकिने बताउँदै यसको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कडा कारवाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ। साथै उहाँले सबै नागरिकलाई आफ्नो आक्रोश, उत्तेजना र बदलाको भावनालाई रोकेर सामाजिक सद्भाव कायम राख्न आह्वान गर्नुभएको छ। नेपाल एउटा यस्तो सुन्दर बगैँचा हो जहाँ बहुजातीय, बहुभाषिक र बहुधार्मिक फूलहरू सदियौँदेखि एकसाथ फुल्दै आएका छन्। कुनै एउटा डिजेको कर्कश आवाज, कसैको उत्तेजक भाषण वा सामाजिक सञ्जालको अफवाहले यो ऐतिहासिक सद्भाव र भाइचारालाई भत्काउन सक्दैन र भत्काउन दिनु पनि हुँदैन। आज संसदको सबैभन्दा ठूलो दल रासोपाका सभापति रवि लामिछानेको पहलमा सिंहदरबारमा जुटेको सर्वदलीय सहमति र प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको अभिभावकीय अपिलले देशलाई सही दिशा दिएको छ। राजनीतिले बाटो देखाएको छ, अब स्थानीय प्रशासन, धार्मिक अगुवा, नागरिक समाज र आम नागरिकले संयम अपनाएर सुनसरीलाई पुनः शान्त र सुरक्षित बनाउनु पर्छ। आक्रोशले समस्या बढाउँछ तर संवाद र सद्भावले समाधान दिन्छ।
0: अस्पताल जहाँ नागरिक स्वास्थ्योपचारको आशा बोकेर पुग्छन् तर पछिल्ला दिनमा नेपालका अस्पतालहरू एकातिर चिकित्सकमाथि हुने हिंसाको थलो बनिरहेका छन् भने अर्कोतिर डाक्टरहरूको हडतालका कारण बिरामीहरू उपचार पाउनबाट वञ्चित भइरहेका छन्। वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत चिकित्सक डाक्टर प्रमोद राममाथि भएको साङ्घातिक आक्रमणपछि देशभरका अस्पतालमा ओपिडी सेवा ठप्प पारिएको छ। आवश्यक सेवा सञ्चालन ऐनअनुसार अस्पताल जस्तो अत्यावश्यक क्षेत्रमा बन्द हडताल पूर्ण रूपमा वर्जित छ तर कार्यस्थलमै ज्यानको जोखिम भएपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। आखिर कानुन कार्यान्वयनको फितलोपन र नागरिकको स्वास्थ्य अधिकारको बीचमा उब्जिएको यो सङ्कटको समाधान कसरी खोज्ने? थप विवरण सहित सहकर्मी सुनिता पोखरेल।
1: साउन 9 गते वीरगञ्जको नारायणी अस्पतालको आकस्मिक कक्षमा मुटु सम्बन्धी समस्या लिएर भर्ना भएका 45 वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भयो। लगत्तै मृतकका आफन्तले अस्पताल र चिकित्सकको लापरवाहीको आरोप लगाउँदै कुटपिट गरे। बिरामी पक्ष र चिकित्सक बीच सहमति खोज्ने क्रममै बाटोमा मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि साङ्घातिक आक्रमण भयो। डाक्टर रामको अहिले काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरको आइसियुमा उपचार भइरहेको छ। घटनाको 3-4 दिन बितिसक्दा पनि दोषीमाथि कारवाही नभएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा देशभरका ओपिडी सेवा ठप्प पारिएका छन्।
6: अब यो आन्दोलन अहिलेसम्म त ओपिडी बन्द छ, नारायण अस्पतालमा चाहिँ इमर्जेन्सी पनि ठप्प भएको छ।
1: चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि हुने आक्रमण रोक्न सँगै पहलमा स्वास्थ्य कर्मी र स्वास्थ्य संस्थाको सुधार सम्बन्धी ऐन 2066 ल्याइएको थियो। ऐनमा हातपात वा तोडफोड गर्नेलाई कैद, जरिवाना र क्षतिपूर्तिको स्पष्ट व्यवस्था छ। तर कानुनको कार्यान्वयन फितलो हुँदा कार्यस्थलमा चिकित्सकहरू सधैँ त्रास र भयबीच काम गर्न बाध्य छन्। एकातिर चिकित्सकहरूको सुरक्षा संशयमा छ भने अर्कोतिर हडतालका कारण दूरदराजबाट आएका सर्वसाधारण मारमा परेका छन्। आवश्यक सेवा सञ्चालन ऐन 2014 र गत जेठ 25 गते गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार अस्पताल तथा स्वास्थ्य केन्द्र सम्बन्धित सेवालाई अत्यावश्यक मानिएको छ, जहाँ कुनै पनि बहानामा सेवा अवरुद्ध गर्न पाइँदैन। राष्ट्रिय मानवाधिकार आयोगले दोषीलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिँदै सर्वसाधारणको स्वास्थ्यमा असर नपर्ने गरी वैकल्पिक बाटो रोज्न चिकित्सकहरूलाई आग्रह गरेको छ। यस्तै स्वास्थ्य मन्त्रालयले कारवाहीको प्रक्रिया अघि बढाएको जनाउँदै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ। अर्कोतर्फ आज बसेको चिकित्सा शिक्षा आयोगको बैठकले चालु आर्थिक वर्षका लागि 6,55,00,000,00,000 भन्दा बढीको बजेट स्वीकृत गर्दै प्रणालीगत सुधारको प्रयास जारी राखेको छ। अस्पताल जस्तो अत्यावश्यक ठाउँमा बन्द हडताल हुनु कानूनी र नैतिक रूपमा गलत हो, जसले सर्वसाधारण नागरिकको जीवन जोखिममा पार्दछ। तर जीवन बचाउने चिकित्सक स्वयं नै कार्यस्थलमा कुटिने र साङ्घातिक आक्रमणको शिकार हुने परिस्थिति बन्नु शान्ति सुरक्षा माथिको गम्भीर प्रश्न हो। सरकारले दोषीलाई कडा कारवाही गरी सुरक्षाको पूर्ण प्रत्याभूति दिलाएर र विद्यमान ऐन कडाईका साथ कार्यान्वयन गरेमा यो समस्याको दीर्घकालीन समाधान हुने नै छ।
0: आन्दोलनरत डाक्टरहरूको सुरक्षा, सरकारको कदम र हडतालका कारण बिरामीले पाएको शास्तिका विषयमा कुराकानी गर्न अहिले टेलिफोन सम्पर्कमा हुनुहुन्छ नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष अनिल विक्रम कार्की।
7: हामीले ज्यान जाने खालका सेवा रोकेकै छैनौ, आकस्मिक सेवा रोकिया छैन। ज्यान जाने सेवा भने आकस्मिक सेवामा जाने हो, ओपिडी सेवा भनेको नियमित सेवा हो। पहिलो कुरा हामीले त्यसलाई स्पष्ट पार्न मैले चाहे संविधान र स्वास्थ्यको आधारभूत स्वास्थ्यको हक नै हेर्नु हो भने यो चाहिँ फरक छ पहिलो कुरा है। दोस्रो कुरो के हो भने हामीले बन्द गर्ने रहर हुँदै होइन र यो जुन कुटपिटको घटना भएर निन्दनीय छ भन्नुहुन्छ, त्यो निन्दनीय भन्ने शब्दले मात्रै पुग्दैन कि। तपाईँको प्रत्येक महिना जस्तो 10 महिनामा 90 जना चिकित्सक स्वास्थ्य कर्मीले यो देशमा चाहिँ पिटाइ खाइसके होइन। अब के चिकित्सकहरू मर्नै पर्ने हो, स्वास्थ्य कर्मीहरू मर्नै पर्ने हो जबसम्म ज्यान जाँदैन तबसम्म राज्यको

0: निजी राज्यले जाँच हुन्छ त्यही गर्नुपर्ने त हाम्रो बाध्यता हो। म अघिदेखि त्यही भनिरहेको छु, घटना भएको र फेरि सधैँ तपाईँको के हुन्छ भने घटना हुन्जेलसम्म राज्य हामी बन्द गरेपछि एक्टिभेट हुन्छ, त्यसपछि उसले प्रमिस गरेर कामहरू कहिले पनि गर्दैन। तपाईँले अहिले हेर्नु हो भने यो तिन चार महिनामा यो पाँचौँ छैटौँ घटना हो भनेपछि राज्यले कानुन बनाउने किन चुकिरहेको छ? भर्खर सदन सकिएको थियो, अहिले सदनबाट कडा कानुन ल्याएको भए हुन्थ्यो, भएको कानुन कार्यान्वयन भएको भए हुन्थ्यो। त्यही भएर यो बन्द हाम्रो बाध्यता हो, बन्द गराउने जिम्मा र नगराउने जिम्मा राज्यको हो, राज्यले त्योतिर ध्यान दिनु पर्यो र तपाईँले राज्यले यो कुरा सोध्नु पर्यो।
1: हजुर होइन, स्वास्थ्य मन्त्रालयले दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता त जनाइसकेको छ नि होइन?
0: हजुर, प्रतिबद्धताले त्यो डाक्टरको घाउ निको हुन्छ।
1: यहाँहरूको हडताल कहिलेसम्म अघि बढ्ला र यो के छ यहाँको तयारी?
0: त्यो त होइन, हामी त अहिले तुरुन्तै काममा फर्किन चाहन्छौँ तर राज्यले त्यो वातावरण इन्स्योर गर्नु पर्यो।
2: उहाँ हुनुहुन्थ्यो नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष अनिल विक्रम कार्की, सहकर्मी सुनिता पोखरेलसँग कुराकानी गर्दै। कर्णाली प्रदेशमा सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागभण्डा अर्थात् पावर सेयरिङमा कुरा नमिलेपछि नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज एक्लै पद तथा गोपनीयताको शपथ लिनुभएको छ। 13 वर्ष शिक्षण पेसा र जनयुद्धको पृष्ठभूमिबाट आउनुभएका शाही कर्णालीको 5 औं मुख्यमन्त्री बन्नुभएको छ। कर्णालीको राजनीतिक खिचातानी र नयाँ मुख्यमन्त्रीको पृष्ठभूमिमा आधारित यो विशेष रिपोर्ट।
3: प्रदेश प्रमुख यज्ञराज जोशीबाट मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मङ्गलबहादुर शाहीले आज 2:30 बजे शपथ लिनुभयो। मुख्यमन्त्री शाहीले सुरुमा सानो आकारको मन्त्री परिषद गठन गर्ने प्रयास गरे पनि मन्त्रालय भागभण्डामा कुरा नमिलेपछि अन्तत एक्लै शपथ लिनु परेको हो। मुख्यमन्त्री बाहेक 3-3 वटा मन्त्रालय बाँडफाँड हुनुपर्ने अडान सत्ता नेतृत्वकर्ता दल नेकपाको छ भने मुख्य सत्ता साझेदार दल नेकपा एमाले विगतमा जस्तै 4 वटा मन्त्रालय पाउनुपर्ने दावी गरिरहेको छ। भागभण्डाको कुरा नटुङ्गिएकाले मन्त्री परिषदले पूर्णता पाउन अझै केही दिन लाग्ने नेकपा कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीले बताउनुभयो। हामीले छलफल गर्दा मन्त्रालय भागभण्डामा कुरा टुङ्गिएको छैन, त्यसैले मुख्यमन्त्रीले मात्रै शपथ लिनुभयो। मन्त्री परिषदले पूर्णता पाउन अझै केही दिन लाग्ला, नेकपा प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीको भनाई। मुगुको सोरु गाउँपालिकामा जन्मिनुभएका 57 वर्षीय मुख्यमन्त्री शाहीको राजनीतिक यात्रा भने निकै सङ्घर्षपूर्ण छ। 13 वर्षसम्म शिक्षकका रूपमा काम गर्नुभएका शाही 2058 भदौमा जागिर छोडेर तत्कालीन माओवादीको जनयुद्धमा होल टाइमर भएर होमिनु भएको थियो। जनयुद्धका क्रममा डोल्पाको माछफाल घटनामा 7 जना सहयात्री गुमाउनु भएका उहाँ आफू थुप्रै पटक मृत्युको मुखबाट जोगिएर आएको सम्झनुहुन्छ। 2079 निर्वाचनमा मुगु 2 पहिलो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका साई यसअघि भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थ्यो। संसदीय राजनीतिमा प्रवेश गरेको 4 वर्षमै र माओवादी संसदीय दलको नेता बनेको 5 महिनामै कर्णालीको नेतृत्व सम्हाल्ने अवसर उहाँले पाउनु भएको छ। 40 सदस्यीय कर्णाली प्रदेश सभामा उहाँलाई नेकपाका 14 र एमालेका 10 गरी 24 जना सांसदको समर्थन रहेको छ। शिक्षण पेसा छोडेर युद्ध मैदान हुँदै सत्ताको बागडोर सम्हाल्न पुग्नुभएका शाहीका अगाडि सत्ता साझेदार दलहरूलाई सन्तुष्ट बनाएर मन्त्री परिषद विस्तार गर्नु र कर्णालीको विकासलाई गति दिनु मुख्य चुनौती बनेको छ।
2: कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। जापानको दक्षिण पश्चिम क्युसु क्षेत्रमा हिजो मङ्गलबार गएको शक्तिशाली भूकम्पपछि हालसम्म 100 भन्दा बढी पराकम्पनहरू गइसकेका छन्। उक्त भूकम्पका कारण कम्तीमा 13 जनाको मृत्यु भएको पुष्टि भएको छ भने थुप्रै मानिसहरू भग्नावशेष मुनि थिचिएको आशंका गरिएको छ। उद्धारकर्ताहरू अहिले तातो घाम र प्रतिकूल मौसमका बीच भग्नावशेष पन्छाउँदै जीवित व्यक्तिहरूको खोजीमा जुटिरहेका छन्।
4: हिजो मङ्गलबार स्थानीय समय अनुसार अपरान्ह 4:27 बजे कुमामोटो प्रान्तलाई केन्द्रबिन्दु बनाएर 7.1 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा 10 किलोमिटर मात्र मुनि रहेकाले यसले जनधनको ठूलो क्षति पुर्याएको छ। सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये कासिमामा रहेको इओन मल र यात्सुसिरो सहरको एउटा कागजात कारखाना रहेका छन्। मलमा भूकम्प गएको 1 घण्टापछि विस्फोट भएको थियो, जसका कारण भवनका पर्खालहरू भत्किएका छन्। इओन मलका अध्यक्ष अकियो योसोदाका अनुसार मलमा भएको विस्फोटमा 3 जनाको मृत्यु भएको छ भने अझै केही मानिसहरू बेपत्ता भएका छन्। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले उद्धार कार्य समय विरुद्धको दौड जस्तै भएको बताउनु भएको छ। भूकम्प गएको 20 घण्टा भन्दा बढी भइसकेको छ, तर अझै पनि धेरै मानिसहरूलाई तुरन्तै सहायताको आवश्यकता छ। हामीले 4,600 भन्दा बढी सुरक्षा कर्मी तथा उद्धार कर्मीहरू परिचालन गरेका छौँ, जापानी प्रधानमन्त्री सानाए ताकाइचीको भनाई।

0: जापान मौसम विज्ञान एजेन्सीले आगामी केही दिनसम्म अझै शक्तिशाली पराकम्पनहरू जान सक्ने भन्दै बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। एजेन्सीका अधिकारीहरूले आगामी दुईदेखि तीन दिनभित्र 7 म्याग्निच्युडसम्मका पराकम्पन आउन सक्ने चेतावनी दिएका छन्। उद्धार कार्य जारी रहँदा 35 डिग्री सेल्सियससम्म पुगेको अत्याधिक गर्मीले गर्दा उद्धारकर्ता र विस्थापित बासिन्दाहरूलाई लूको जोखिम बढेको छ। प्रभावित क्षेत्रमा रक्षा मन्त्रालयले 300 भन्दा बढी एयर कन्डिसनरहरू पठाउने तयारी गरेको छ। वर्षौंदेखि सोही क्षेत्रमा बस्दै आएका 75 वर्षीय स्थानीय निवासी हिरोको ओगाताले आफ्नो जीवनमा कहिल्यै यति ठूलो भूकम्प अनुभव नगरेको बताउनुभयो। अचानक ठूलो झट्का आयो, म निकै डराएँ, म 75 वर्षदेखि यहाँ बस्दै आएकी छु तर यति ठूलो भूकम्प कहिल्यै भोगेकी थिइनँ, मलाई त लाग्यो म आज मरे नै, स्थानीयवासी हिराको ओगाताको भनाई। भूकम्पका कारण सडक पुल र ऐतिहासिक संरचनाहरूमा क्षति पुगेको छ भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। हजारौं मानिसहरू सुरक्षित स्थान र खाली मैदानहरूमा पाल टाँगेर बस्न बाध्य भएका छन्।
1: कार्यक्रमको अन्त्यमा खेलकुद सम्बन्धी एउटा प्रसङ्ग। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको एउटा विवादास्पद योजनाले यति बेला खेल जगतमा ठूलो तरङ्ग ल्याइदिएको छ। विश्वकप जस्ता मुख्य प्रतियोगिताहरूको व्यावसायिक अधिकार र सेयर निजी लगानीकर्तालाई बेच्ने योजना समर्थन गरे बापत इन्फान्टिनोले सदस्य राष्ट्रहरूलाई 4 करोड अमेरिकी डलर दिने प्रस्ताव गर्नुभएको छ। तर युरोप, एसिया र उत्तर अमेरिकाका फुटबल निकायहरूले यस कदमको कडा भर्त्सना गरेका छन्।
2: फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफ्ना 211 वटा सदस्य संघहरूलाई 5 पाना लामो पत्र लेख्दै आफ्नो योजनाको समर्थन गर्न आह्वान गर्नुभएको छ। यदि सदस्य राष्ट्रहरूले आगामी सेप्टेम्बर 19 सम्ममा यो योजना स्वीकार गरेमा उनीहरूले तुरुन्तै 2 करोड डलर प्राप्त गर्नेछन् भने पछि थप 2 करोड डलर पाउनेछन्। फिफाले विश्वकप जस्ता आफ्ना ठूला प्रतियोगिताहरू सञ्चालन गर्न एउटा सहायक कम्पनी बनाएर निजी लगानीकर्ताहरूलाई सेयर बेच्ने र करिब 10 अर्ब डलर उठाउने लक्ष्य राखेको छ। तर यो घोषणा सार्वजनिक भएको 24 घण्टा नबित्दै युरोप, एसिया र उत्तर अमेरिकाका फुटबल महासङ्घहरूले यसको तीव्र विरोध गरेका छन्। युरोपेली फुटबल निकाय युईएफएले फिफाको यो कदमले सीमा पार गरेको टिप्पणी गर्दै यसै हप्ता आफ्ना 55 सदस्य राष्ट्रहरूको आपतकालीन बैठक बोलाउने घोषणा गरेको छ। अङ्ग्रेजी फुटबल एसोसिएसनले आफूहरूलाई पूर्व जानकारी नै नदी यस्तो निर्णय गरिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। स्पेनिस लालिगाका अध्यक्ष हाबियर तेबासले त इन्फान्टिनोमाथि मार्चमा हुने फिफा अध्यक्षको चुनाव अघि मत खरिद गर्न खोजेको आरोप नै लगाउनु भएको छ। यो कुनै सुधार होइन, यो भविष्यको फुटबल बेचेर गरिएको चुनावी अभियान जस्तो देखिन्छ। फिफाको व्यावसायिक अधिकार इन्फान्टिनोको निजी सम्पत्ति होइन। पारदर्शिता बिना शक्ति र पैसाको खेल खेल्ने व्यक्तिले फुटबलको नेतृत्व गर्न कदापि सक्दैन, लालिगाका अध्यक्ष हाबियर तेबासको भनाई। फिफाका पूर्व अध्यक्ष सेफ ब्लाटरले पनि यो कदमको आलोचना गर्दै फुटबललाई बेच्ने अधिकार कसैलाई नभएको बताउनु भएको छ। यता फिफा अध्यक्ष इन्फान्टिनोले भने खेलको विश्वव्यापी विकासका लागि यस्ता रूपान्तरणकारी अवसरहरू प्राप्त गर्नु आफ्नो कर्तव्य भएको दावी गर्नु भएको छ। विश्वकपमा सहभागी हुने टोलीको संख्या 64 पुर्याउने चर्चा चलिरहेका बेला फिफा र युरोपेली फुटबल महासङ्घ युईएफए बीचको सम्बन्ध झन बिग्रिँदै गएको छ। कतिपय विश्लेषकहरूले यो विवाद सन् 2021 को विवादास्पद युरोपियन सुपर लिग जस्तै ठूलो संकट बन्न सक्ने चेतावनी दिएका छन्।
1: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइकेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: नमस्कार, स्वरोजगार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको मिडियम वेभका फ्रिक्वेन्सीहरूका साथै एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका साथै रेडियो नेपाल अनलाइन .com र रेडियो नेपालको मोबाइल एपमा हरेक बुधबार बेलुकी यसै बेला सुन्न सकिन्छ। साप्ताहिक रूपमा रेडियो नेपालबाट प्रसारण हुने स्वरोजगार कार्यक्रममा व्यावसायिक रूपमा कृषि पेसामा लागेका युवा, लघु घरेलु तथा साना उद्योग सञ्चालन गरेका उद्यमी युवा र स्वरोजगारमा लागेका अन्य युवा व्यवसायीहरूसँग नियमित कुराकानी गर्छौँ। युवाहरूले सञ्चालन गरेका व्यवसायका बारेमा बढीभन्दा बढी सूचनाहरू प्रवाह गर्न युवाहरूलाई स्वदेशमै साना व्यवसाय सञ्चालन गरी स्वरोजगारमा लाग्न र उद्यमी बन्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। कुनै समय जाजरकोटको कुसे गाउँपालिकाको उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्नु भएकी रामछाया साईले अहिले आफ्नै हातले बनाएको अचार मार्फत फरक परिचय बनाउनु भएको छ। राजनीतिक गतिविधिसँगै उद्यमशीलतालाई पनि सँगसँगै अगाडि बढाउँदै उहाँ अहिले अचार उत्पादनमा व्यस्त हुनुहुन्छ। स्थानीय स्तरमा पाइने कच्चा पदार्थ प्रयोग गरेर अहिले अचार उत्पादन थालेको पनि हामीसँगको कुराकानीमा उल्लेख गर्नुभएको छ। उहाँले अहिले जाजरकोट जिल्लाको खलङ्गामा बसेर नियमित रूपमा अचार उत्पादन गरिरहनु भएको छ। सुरुवाती दिनमा उहाँले युट्युब मार्फत भिडियोहरू हेरेर यो व्यवसाय सिकेको पनि कुराकानीमा उल्लेख गर्नुभएको छ। अचार बनाउने काम सिक्दै अगाडि बढ्दै गरेको अवस्थामा शान्ता चौधरीले जाजरकोटमै सञ्चालन गरेको अचार बनाउने तालिमले थप यो काम गर्न आत्मविश्वास र व्यावसायिक सिप प्रदान गरेको पनि उहाँले कुराकानीमा उल्लेख गर्नुभएको छ। अहिले उहाँले उत्पादन गरेको अचारहरू विभिन्न जिल्लामा बिक्री वितरण समेत भइरहेको छ। स्थानीय स्वाद र परम्परागत परिकारलाई आधुनिक प्याकेजिङ सहित बजारमा पुर्याउने उहाँको प्रयासले राम्रो प्रतिक्रिया पाएको पनि उहाँले बताउनु भएको छ। हाल उहाँले आफ्नो अचार बनाउने व्यवसायमा अरू धेरै महिला दिदीबहिनीहरूलाई समेत समावेश गर्नुभएको छ र ती दिदीबहिनीहरूलाई अचार बनाउने विषयमा तालिम दिने काम पनि गर्दै आउनु भएको छ। आज हामीले जाजरकोट जिल्ला कुसे गाउँपालिका वडा नम्बर 7 नारेकी यिनै उद्यमी महिला राम छाया साईसँग स्वरोजगार कार्यक्रममा कुराकानी गरेका छौँ।
1: मैले अहिले चाहिँ अब यो अचारतिर लागिरहेको छु। म लगभग 1 वर्ष जति भयो म अहिले अचारको व्यवसायतिर छु, यसैमा व्यस्त छु र पार्टीको कामतिर पनि अब कहिले काहीँ यसो हुन्छ। अन्तर्पार्टी महिला सञ्जालको अध्यक्ष पनि हो म जिल्लाको हिजोसम्म। आफ्नो व्यवसाय सँगसँगै म सामाजिक काममा पनि व्यस्तै हुन्छु भनौँ न, त्यतैतिर छु।
0: हजुर, अहिले यहाँले भन्नुभयो नि अचारको व्यवसाय भनेर भन्नुभएको छ नि, यो कहिलेदेखि यो अचारको व्यवसाय सुरु गर्नुभयो यहाँले?
1: मैले चाहिँ पोहोर साल भदौ 2 गतेदेखि मैले यसो युट्युब हेर्ने अलिक खाली खाली भए जस्तो पनि भयो अनि त्यो जनप्रतिनिधि भएर निस्किसकेपछि अब गाह्रो हुन्छ। म खास यही रेडियो नेपाल मार्फत सन्देश पनि दिन चाहन्छु। खास जनप्रतिनिधि महिलाहरूलाई त कुनै न कुनै पेसामा जोडिन त आवश्यकै छ। त्यो निस्किसकेपछि मैले धेरै 2-3 वटा व्यवसाय सुरु चाहिँ गर्छु भनेर बिचमा पनि म खाली भएपछि 2074 सालपछि मैले आफ्नो कार्यकाल पुरा गरेँ 5 वर्ष। त्यसपछि म निस्केपछि के गर्ने भन्ने भयो। त्यसपछि म चाहिँ होटल व्यवसायतिर लागेँ एकचोटि, लाग्यो बिचमा त्यस्तै भयो, फेरि त्यो छोडेँ मैले।
0: सुरक्षितमा
1: होटल गरेँ, छोडिसकेपछि मैले यो पोर्सल भदौ 2 गतेबाट मैले केही न केही गर्नुपर्छ भनेर हाम्रो एउटा समूह पनि छ, यहाँ दिदी बहिनी भन्ने समूह छ। त्यो समूहबाट त्यहाँका 2-4 जना अलिक सक्रिय महिलाहरू यसो गरौँ न के हुन्छ भनेर युट्युबहरू हेर्दै अनि त्यो भिडियो बनाउँदै त्यसपछि हामीले अचार सुरु गऱ्यौँ त्यो समूहमा। अचार सुरु गरेपछि हामीले 5-6 महिना राम्रै बेच्यौँ, हामीले लगभग हामीले 6-7 लाखको अचार चाहिँ युट्युब भिडियोबाटै हेर्दै बेच्दै गऱ्यौँ। त्यसपछि अलिकति पार्टीको काम चाहिँ लाग्नुपर्ने भयो। म अलिकति आफै अध्यक्ष मान्छे नै निर्वाचनतिर लागेपछि साथीहरू ल के गर्ने त के गर्ने भनेर अन्यलमा पर्नु भयो।
0: गत वर्षको भदौदेखि चाहिँ मैले यो व्यवसाय सुरु गरेँ भनेर भन्नुभएको छ नि, अचारकै व्यवसाय सुरु गर्न पर्छ भन्ने चाहिँ तपाईँलाई किन लाग्यो? अचार बनाउने पनि कुनै सिपहरू सिक्नु पर्थ्यो होला, के थियो त्यो बारेमा अलिकति भनिदिनु न।
1: यस्तो थियो हजुरको, यो चाहिँ के हो भने महिलाहरूलाई धेरै महिला खुलेर बाहिर हिँड्न पनि गाह्रो मान्ने, अरू व्यवसायमा पनि धेरै लगानीहरू लाग्ने है, यसमा चाहिँ थोरै लगानीले के हामीले 6 जनाले 2-2 हजारबाट 12 हजार उठाएर हामीले सुरु गऱ्यौँ, लगानी थोरै पनि लाग्ने भयो। त्यसपछि गएर महिलाहरू धेरै जस्तो गृहिणी भएको हुनाले पनि घरमा एकदमै काम गर्न रुचाउने, अब यो भान्सातिर धेरै हामी, म आफै पनि भान्सामा एकदमै मिहिनेत गर्न मन लाग्छ, भान्सामा भयो भने एकदमै मिठो खाना पकाउनु पर्छ भन्ने मेरो मनसाय हुन्छ। त्यस्तै सबै दिदी बहिनीको हुन्छ होला, अब यसमा लगानी पनि कम हुन्छ। यो जाजरकोट जिल्लामा अहिलेसम्म अचारको उत्पादन गर्ने, अचार बनाउने त्यस्तो खालको कार्यक्रमहरू पनि नहुने, र अनि बजारमा त्यस्तो व्यवसाय पनि देखिएन कतै पनि, अनि हामीले नयाँ व्यवसाय गरौँ न त भनेर चाहिँ हामीले 4-5 जनाले सल्लाह गरेर हामी चाहिँ यसमा लाग्यौँ।
0: अचार बनाउने पनि सिप सिक्नु पर्थ्यो होला, सिप पनि सिक्नु भयो यहाँले?
1: हामीले यस्तो, मैले काठमाडौँ जाँदा चाहिँ मैले त्यो अचार तालिममा, मैले त्यो अचार बनाउने ठाउँमा मैले चिनेको मान्छे भएको हुनाले म अलि धेरै बसेको थिएँ, एकचोटि निर्वाचनपछि 4-5 महिना बस्ने अवसर पाएँ। त्यसपछि मैले हेरिरहेको हुन्थेँ कि त्यहाँ गएर, नजिकै पर्थ्यो त्यो अचार बनाउने ठाउँहरू, अनि म त्यहाँ गएर हेरिरहने अनि त्यो चाहिँ सिक्न मन लाग्ने आफूलाई है, त्यो गर्न पाए हामी पनि सक्ने रहेछु भन्ने चाहिँ मनसाय मेरो त्यहाँबाट भएको, अनि यहाँ आइसकेपछि ल गरौँ न त भनेर चाहिँ हामीलाई थप युट्युबले पनि अलिक सपोर्ट गर्यो, हामीलाई हेर्ने त्यो अचारहरू तालिमहरू हेर्ने, त्यसपछि अचार बनाएको हेर्ने, त्यसको रेसिपी हेर्ने, त्यो गर्दा गर्दै बनाउने चाहिँ हामीले सुरु गर्यौँ।
0: यहाँहरूको चाहिँ के समूह, महिला दिदी बहिनीको एउटा समूह पनि छ?
1: हजुर, समूह छ, हामी थोरै महिनामा बचत गर्छौँ, त्यसपछि थोरै ब्याज लिएर त्यहीँभित्र त्यही समूहका साथीहरूलाई कसैलाई अप्ठ्यारो पर्यो भने, कोही बिरामी हुनुभयो भने, कसैलाई एकदमै पैसा, अब यहाँ अब यो हाम्रो चाहिँ यो 80 भूकम्पले धेरै क्षेत्र विक्षेप भएको छ जाजरपुर जिल्ला चाहिँ, त्यही भएर पनि अब कोही घर बनाउने, कोही केही गर्ने, यहीँ भित्रबाट हामीले ब्याज थोरै लिएर लाउँ न त्यो लगानी गरौँ भनेर हामीले त्यसरी चाहिँ बजेटहरू उठाउने, रकमहरू उठाउने गरेका छौँ। अहिले हामी सरदर 12-15 लाखतिर पुगिसकेका छौँ, 12-15 लाख जम्मा छ यो समूहमा।
0: जाजरकोटको सदरमुकाम खलङ्गामै तपाईँहरूले यो अचार उद्योग सञ्चालन गर्नुभएको हो?
1: एकदम हजुर, अहिले सदरमुकाम हाम्रो त यो गाउँमा सम्भव हुँदैन, सदरमुकाममै छौँ, अहिले सदरमुकामै अचार चाहिँ उत्पादन गरिरहेका छौँ, 3-4 जना छौँ यसमा हामी।
0: यो युट्युबबाट मात्रै तपाईँले सिप सिक्नु भयो कि अन्त कतै पनि सिप सिक्नु भएको थियो?
1: तपाईँलाई सहयोग पनि भएको छ नि हजुर, हामीले चाहिँ युट्युबबाट मात्रै गर्दा चाहिँ जाजरकोटमा ल अचार उद्योग खुल्यो भन्ने हल्ला पनि चल्यो, हल्ला चलेपछि के भयो, स्थानीय तहहरूलाई पनि त्यो चाहिँ अलिकति सजिलो, त्यो यहाँ यस्ता मान्छेहरू छन्, महिलाहरू छन्, यसो सिपै नसिकिकन, तालिमै नगरिकन यस्तो व्यवसाय सुरु गरेका छन् भन्ने पनि पर्यो होला। त्यसपछि भेरी नगरपालिकाले जेठको 21 गतेबाट एउटा अचार तालिम सुरु गर्यो है, यहाँको उपमेयर सीता जोशी भन्ने हुनुहुन्छ, उहाँले चाहिँ महिला लक्षित कार्यक्रमतिर भएको बजेटलाई अचारतिर पनि लाउनु भयो। त्यसै शान्ता चौधरी नेमालेको नेत्री हुनुहुन्छ, उहाँ चाहिँ एकदम लगनशील उद्यमशीलता हो, उहाँलाई बोलाएर हामीलाई 7 दिनको तालिम चाहिँ दियो, त्यसमा चाहिँ हामी पनि सहभागी हुन सफल भयौँ। जस बाहिरको भए पनि हामी अलि धेरै नगरपालिकाभित्र नपर्ने, बाहिरको भए पनि यहाँकै जनप्रतिनिधि भनेर तोकिएको थियो त्यो कार्यविधिमा, तर पनि हामी चाहिँ अचार बनाइराख्या हुनाले त्यसमा हामी सहभागी भयौँ। हामीलाई थप सपोर्ट चाहिँ त्यो भयो नि त हजुरको, हामीले युट्युबले मात्रै पुगेका थिएन, हामीलाई त्यो अचारमा राख्नुपर्ने चिजहरू अझै पनि कम रहेछ, त्यसपछि बनाउने त्यो प्र्याक्टिकलहरू भयो, त्यो भाँडाहरू भयो, भाँडा कस्तो युज गर्ने, काट्ने चक्खुहरू कसरी युज गर्ने, कस्तो खालको युज गर्ने भन्ने कुरा धेरै सपोर्ट भयो त्यो तालिमबाट, त्यसले चाहिँ हामीलाई एकदमै थप के थप चाहिँ मद्दत गरे हुनाले हामीलाई अहिले सजिलो भएको छ। यहाँ सामग्रीहरू त्यति नपाए पनि हामीले अब जहाँ पाइन्छ त्यहीँबाट झिकाउने गरेर हामीले चाहिँ अचार उत्पादन गरिरहेको
0: छौँ। हजुर साईजी, सुरुमा हामीले 12 हजारबाट यो व्यवसाय सुरु गऱ्यौँ भनेर भन्नुभएको थियो नि, अहिले चाहिँ कस्तो छ त तपाईँको व्यवसायमा लगानी, अहिले कस्तो छ होइन आमदानी कस्तो छ, त्यो नि अलिकति कुरा गरिदिनु न।
1: फागुन 21 निर्वाचनमा म एकदमै बिजी भएँ, 1 महिनासम्म म बिजी भएँ, त्यसपछि त्योभन्दा पहिला चाहिँ हामीले 6-7 लाख कति हिसाब गर्दा 6-7 लाखको बेचिरहेको थियौँ, त्यसपछि बिचमा एकदम फेरि सेल आयो कि, अब के गर्ने भन्ने जस्तो भएको थियो, अनि त्यसपछि फेरि यो तालिम प्राप्त भइसकेपछि अगाडिको अचारमा अलिकति ढुसी पर्यो जस्तो हुने, धेरै नरहने जस्तो, त्यस्तो त्यस्तो देखियो, देखेपछि के हो त यो हामीले किन सकेनौँ भन्ने खालको भएको थियो मनमा, त्यस्तो पस्या थियो। पछि तालिम प्राप्त भइसकेपछि अनि तालिम गरेको सकेको भोलिपल्टदेखि नै म एकदम सुरु गरेँ, अहिले त लगभग 2 महिना पनि पुगेको छैन भनौँ न, राम्रोसँग दुई महिना पनि पुगेको छैन, तर म यहाँ चाहिँ अहिले दुई महिना नपुग्दै पनि म 2-2.5 लाखको चाहिँ बेच्न सफल भएको छु। लगानी पनि त्यत्तिकै जान्छ, जान त अब गइरहेछ। अहिले बर्खाको सिजन छ, यो यहाँको डेलिभरीले पनि टाइममा सामान नपुर्याइदिने भएको हुनाले पनि जस्तै डोल्फा पठाउन असजिलो, जुम्ला पठाउन असजिलो, यो बाहिर जिल्लाहरूमा पठाउन अलिक असजिलो, काठमाडौँ मैले पठाउन खोजिरहेको छु, हिजो अस्तिबाट मेरो सामान काठमाडौँ जाँदैछ, अलिकति यो सामान पठाउन हामीलाई गाह्रो भएको हुनाले नत्र त सामान जान्छ हजुर। यो महिनामै हामी सरदर लगानी अनुसारको हामी चाहिँ फाइदा लिन सक्छौँ, यसमा एकदमै राम्रो छ
0: हजुर। जस्तो स्थानीय स्तरमै पाइने कच्चा पदार्थहरूलाई प्रयोग गरेर तपाईँले अचार उत्पादन गरिरहनु भएको छ,
1: एकदम हामीसँग पाउने भनेको यहाँ प्रशस्त पाउने भनेको मुला अनि करेलाहरू भयो, आँपहरू, अहिलेको सिजन आँप हजुरको आँप अत्याधिक हाम्रो अहिले चाहिँ बजारमा माग भइरहेछ, आँपहरू भयो, स्टक राख्छौँ हामी नुन पानीमा डुबाएर, अनि तामाहरू भयो सबै 12, अहिले चाहिँ मैले मसँग 15 आइटम छ अहिले अचारको, यो 15 आइटम चाहिँ बनाइरहेको छु। अब यो मटन चिकनहरू भयो यहाँ पाउने, यो लोकल खसीहरूको हामी जे छ यहीँको लोकलहरू, अलिकति अखबारी खुर्सानी यहाँ नपाउने भएको हुनाले त्यो चाहिँ बाहिरबाट झिसाउनु पर्छ, यहाँ पाउँदैन, अलिक सिजनमा पछि पाउला पाउन त, तर अब यहाँ उत्पादन अलिक कम हुन्छ हजुरको है, त्यही भएर पनि कच्चा पदार्थ हामीलाई गाह्रो। लसुनहरू प्रशस्त पाउँछ, टिमुरहरू भयो, अहिले अत्याधिक चल्ने भनेको टिमुर र लसुनको अचार हो हजुरको हाम्रो बजारमा, बाहिर पनि त्यो माग हुन्छ, राम्रै पाइरहेछ हामीले
0: हजुर। आज मैले यति बेला स्वरोजगार कार्यक्रममा जाजरकोट जिल्ला कुसे गाउँपालिका वडा नम्बर 7 नारेकी रामचाया साईसँग कुराकानी गरिरहेको छु र उहाँको यो अचारको व्यवसायकै बारेमा आज हामी केन्द्रित भएर कुराकानी गरिरहेका छौँ। साईजी, जस्तो यो व्यवसायमा तपाईँले अरू महिला दिदीबहिनीहरूलाई समेटेर उहाँहरूलाई पनि काम दिनुभयो होला नि?
1: एकदम हजुर, मैले त अरू अन्य पालिकामा गएर पनि मैले चाहिँ उपमेयरहरूसँग पनि मैले समन्वय गरेर तपाईँहरू कुनै न कुनै, यो मात्रै होइन अचार मात्रै होइन, यस्तो खालको व्यवसाय अचारमा जस्तो मलाई के लाग्छ भने हामी 47 महिलाले धेरैनगरपालिकाले ट्रेनिङ दियो, 47 अचारमा लाग्नुपर्छ भन्ने छैन नि, अचारमा चाहिने सामग्रीहरू पनि धेरै चाहिन्छ हामीलाई, त्यसको पनि पसल थापेर बस्न सक्नुहुन्छ। अरू पनि व्यवसाय छ यहाँ, जस्तै टिमुरको यो हामी खरिद गरेर बाहिर पठाउन पनि सक्छौँ, यहाँ सिस्नु प्रशस्त पाइन्छ, हामी कहाँ यो बेलपत्र भन्ने बेलपत्रको त्यो फलहरू हुन्छ त्यसको उद्योग पनि खोल्न सकिन्छ, गर्न सकेपछि धेरै कुरा छ। तर महिलाहरू, प्रत्येक महिलाहरू केही न केही पेसामा जोडिनुपर्छ, आत्मनिर्भर बन्नुपर्छ भन्ने लाग्छ। अरू हजुर, योभन्दा फरक त झन् राजनीति गर्ने महिलाहरू त अनिवार्य आर्थिक रूपमा चाहिँ अलिकति भरिपूर्ण हुनुपर्छ, गाह्रो छ अहिलेको परिस्थितिमा महिलालाई राजनीति गर्न, पैसा चाहिँ अनिवार्य चाहिन्छ, त्यस कारण सबै महिला कुनै न कुनै पेसामा चाहिँ जोडिनुपर्छ भन्ने उद्देश्यका साथ मैले खेडागाड नगरपालिकामा पनि गएर नेतृत्व विकास तालिम सँगसँगै यो उद्यमशीलतातिर पनि जोडिनुपर्छ है भन्ने हिसाबले हामीले एउटा कार्यक्रम गरेका थियौँ। म यसरी नै 7 पालिकामा गएर आफूले सिकेको सिपहरू सबै महिलाहरूलाई यसरी यसरी उद्यमशीलता बन्नुपर्छ भन्ने, घरमा काम गर्दै खाना पकाउँदै, जस्तै मैले म खाना घर परिवार हामी अहिले 2-3 परिवार छु, मेरो केटाकेटी मसँग छैनन् त पनि, तर खाना त पकाउनै पर्छ, पाहुनापाछी हुन्छ, त्यो सँगसँगै 2-3 आइटम अचार त्यही सँगसँगै बनाउँछु कि, कति सजिलो छ, म एकदमै काम गर्न रुचाउने मान्छे पनि हो, म बसेर खाना त सक्दो सक्दिनँ, केही न केही गर्नै पर्छ भन्ने चाहिँ सन्देश म दिन चाहन्छु। यो महिलाहरू यो मोबाइल हेर्ने टाइम, यो युट्युब हेर्ने टाइम, अर्को हेर्ने टाइम भन्दा पनि अलिकति बिजनेसतिर चाहिँ लाग्नुपर्छ, तर यो चाहेपछि सानो कुराले पनि के 2,000-1,000 पनि हामी व्यवसाय सुरु गर्न सक्छौँ, जस्तै सिलाइ बनाएको कुरा छ, पुतलीहरू बन्ने कुरा छ, हरेक कुरा छ के यो गर्नु त पर्छ पर्छ महिला।
0: हजुर, जस्तो यहाँले यो कुरा गरिरहँदाखेरि छ नि, त्यहाँको स्थानीय तहले पनि जो महिला दिदीबहिनी हुनुहुन्छ जसले केही गर्न खोज्नु भएको छ उहाँहरूलाई केही सहयोग त गर्न पर्ने होला र गरी पनि राखेको छ कि छैन, यो विषयमा नि अलिकति कुरा गरिदिनु न।
1: गर्न चाहिँ गर्न एकदमै खोजिराख्नु भएको छ, म आफै पनि जनप्रतिनिधि पहिलो कार्यकाल मैले पुरा गर्दा पनि केही न केही गर्नुपर्छ भन्ने चाहिँ मेरो पनि भनाइ हो। यस्ता खालका कार्यक्रमहरू जस्तै यहाँ आलोहरू पाउँछ हजुरको होइन, यो सिलाइ बनाइ, यो हरेक कुराहरू क्या गर्न चाह्यो भने स्थानीय सरकार भनेको एकदम हामी जनताको नजिकको सरकार हो, सरकारले चाह्यो भने के जुनसुकै कुरा पनि हुन्छ, तर गरौँ भन्ने सबै महिला त हुँदैन, गरौँ भन्ने केही इच्छुक महिलाहरूलाई केही न केही पेसामा स्थानीय तहले लाउन सक्छ र लाओस् पनि भन्न चाहन्छु। म धेरै स्थानीय तहहरूले अहिले यो हामीले अचार उत्पादन जागरूकतामा गरिसकेपछि धेरैलाई लागेको पनि छ त्यस्तो, त्यो कति लिन्छ ट्रेनिङ गराउँदा चाहिँ कति खर्च लाग्छ भनेर मसँग चाहिँ सहकारी गरिराख्नु भएको छ उपमेयरहरूले, त्यहाँको जनप्रतिनिधि, महिला कार्यपालिकाको सदस्यज्यूहरूले, मैले लाग्दैन थोरै लाग्छ, तपाईँहरू यसरी लाग्नुहोस् गर्नुहोस् बजेट छुट्याउनुहोस् त्यहाँ केही गरौँ भन्ने महिलाहरूले, अब त निर्वाचन पनि, अब त उहाँहरूको कार्यकाल पनि पुरा हुन थालिसक्यो, अब त दुई चार महिनापछि फेरि निर्वाचन आउँछ, सबै महिलाहरू दोहोरिनुहुन्छ दोहोरिनुपर्छ भन्ने छैन नि त, जस्तै म पाँच वर्ष खाली बसेँ त्यसरी बस्ने महिलाहरू अरू पनि हुनुहुन्छ, तर त्यहाँबाट निस्किसके कति गाह्रो हुन्छ त्यो त मैले भोगेको कुरा हो। त्यसकारण मैले सबै पालिकालाई मैले यो पनि सन्देश दिएको छु कि त्यहाँबाट निस्किने महिला जस्तै वडाबाट दुईजना महिलाहरू हुनुहुन्छ उहाँहरूलाई केही न केही पेसामा लगाएर निकाल्नुहोस् न त उहाँहरूले भनेर चाहिँ मैले सन्देश दिइरहेको छु, गर्छु भन्ने कुरा भएको छ, गर्नुहुन्छ होला मलाई
0: हजुर। यहाँले उत्पादन गरेको अचारको अलिकति अघि पनि कुरा गर्नुभएको थियो, डोल्पा त्यस पछाडि दाङ सुर्खेततिर पठाइरहेको छौँ भनेर भन्नुभयो नि, कस्तो छ अहिले चाहिँ बजारीकरणको चाहिँ कुनै समस्या छ कि छैन?
1: समस्या चाहिँ यहाँ त सानो ठाउँ भएर यहाँ समस्या छ हजुरको, बाहिर पठाउनलाई हामीले चाहिँ यातायातको कुरा छ त्यसले गाह्रो बनाएको छ हामीलाई, चुनौतीको ठुलो विषय त त्यो छ हामीलाई, बाहिर एकदम बाहिर डिमान्ड भएर आउँछ, जस्तै नेपालीहरू जाजरकोटको नेपाली दाजुभाइहरू त थुप्रै विदेशमा हुनुहुन्छ नि है, उहाँहरूले चाहिँ मगाइराख्नु भएको छ कि, अनि मैले त्यो सिङ्गापुर एउटा अचार पठाउनलाई आज तिन दिन भयो, हिजो मात्र दाङ गइपुग्यो कि, दाङमा पठाएर दाङबाट त्यो सिङ्गापुर जाने थियो त्यो अचार है, कति गाह्रो भयो, तिन दिन सुर्खेत गएर सुर्खेतबाट दाङ पुग्यो कि, दाङबाट काठमाडौँ जाँदैछ, त्यसरी पठाइरहेको छु कि, हामीलाई चुनौती त छ नै छ, अब धेरै कुराको चुनौती छ, पहाडी जिल्लाहरू पनि यसमा यातायातको कुरा हरेक कुरा छ नि।
0: हामी कुराकानी गर्ने क्रमको अन्ततिर पनि आइसकेका छौँ, जस्तो अहिले पनि हाम्रो कस्तो छ भने गाउँघरतिर हाम्रो बस्तीतिर अहिले पनि धेरै मान्छेहरू चाहिँ विदेश जान पाए हुन्थ्यो, त्यहाँ कमाइ हुन्थ्यो होला भनेर कोही विदेश जाने तर्खरमा नि हुनुहुन्छ होइन, युवाहरू हुनुहुन्छ, जस्तो उहाँहरूले स्वदेशमै बसेर पनि काम गर्ने वातावरण छ, काम गर्न सक्नुहुन्छ, अहिले आफ्नै ठाउँमा पनि त्यहाँको स्थानीय सरकारले सहयोग गरिरहेछ काम गर्न भनेर भन्नका लागि यहाँ केही भन्न चाहनुहुन्छ?
1: म सबै युवा तथा विदेश जाने साथीभाइहरूलाई म यो सन्देश दिन चाहन्छु, धेरैजना साथीहरू त विदेशबाट फर्केर पनि हाम्रै जाजरकोटमा पनि, म उहाँकोमा उहाँलाई हौसला दिला, एकजना भाइ हाम्रो युके जानलाई इलिगलबाट जानु भएछ, त्यसपछि फिर्ता कति धेरै पैसा चाहिँ खर्च भएर फिर्ता हुनुभयो कि, अहिले होटल गर्नुभएको छ, म उहाँले होटल स्थापना गरेको दुई तिन महिना भयो, तर म त्यहाँ चाहिँ दुई दिन तिन दिन गइसकेँ कि खाजा खान, उहाँलाई चाहिँ त्यो प्रोत्साहन दिनलाई मैले, यस्तो काम हो यहाँ पनि यस्तो हुन्छ नि त, त्यत्रो लाखौँ पैसा खर्च गरेर किन जानु पर्यो, केही न केही व्यवसाय हामी सुरु गरौँ न, आफ्नै ठाउँमा आफ्नै फ्यामिलीसँग आफ्नै जान परिवारसँग श्रीमान श्रीमती छोरा छोरी सबै व्यवसायसँग पढाइ सँगसँगै व्यवसायसँग लागेर संयुक्त काम गर त कति मजा छ कि, कति आनन्द छ कि, वास्तवमा भन्यो भने पैसा चाहिँ हामीले जान्यौँ भने हामीसँग मेरो घरमै आएर अहिले मान्छेहरूले खोजी खोजी कान्छाको अचार कहाँ छ भनी भनी खोजी लिइरहेछन् नि त, मलाई विदेश जान किन पर्यो, मेरो छोरालाई विदेश जान किन पर्यो, यही व्यवसाय म ठुलो बनाउन चाहन्छु, मेरो एउटा छोरा छ, म छोरालाई पनि व्यवसायतिर लाउन चाहन्छु, त्यसकारण म सबै युवा युवतीलाई पढ्ने, अब यो पढाइको सिलसिलामा जानुहुन्छ भने त केही पनि भएन होइन, नेपालमा त्यति शिक्षाको ऊ पनि छैन, तर अरू यो काम गर्ने सिलसिलामा र हामी चाहिँ विदेश गएर धेरै कमाउँछु भन्ने सिलसिलामा चाहिँ म नजानु होला भन्ने आग्रह गर्न चाहन्छु, केही न केही गरेर हामी बस्यौँ भने यहाँ सबै छ, हाम्रो माटोमा सुन फलाउँ भने पनि फलाउने माटो छ, फलाउन सक्छु, तर हिम्मतका साथ चाहिँ कुनै न कुनै व्यवसायमा चाहिँ लाग्नुपर्छ भन्न चाहन्छु, यति विदेश गएर दुःख पाएका पाइरहनु भएको छ भने पनि यहाँलाई फिर्ता भएर आफ्नै ठाउँमा आफ्नै गाउँमा जे उब्जन छ जसरी चाहिँ जुन व्यवसायमा हामी सफल हुन्छौँ त्यो व्यवसाय सोचेर बुझेर लाग्न अनुरोध पनि गर्न चाहन्छु यो भिडियो मार्फत, सबै साथीहरू आफ्नै ठाउँमा आफ्नै गाउँमा फर्केर केही न केही व्यवसायतिर जोडियौँ, र विशेष गरी महिलाहरू त जन अनिवार्य जोडिनुपर्छ, जन राजनीति गर्ने महिलाहरूलाई त आवश्यक छ, त्यसैले मैले सबैजनालाई यो मेरो आफ्नो भोइस मार्फत र रेडियो नेपाल मार्फत मलाई हिजोदेखि टाइम मागेर हजुरले टाइम लिइदिनुभयो, मेरो भोइस लिइदिनु भयो, मैले चाहिँ सानो व्यवसाय भए पनि मैले चाहिँ यसलाई एकदम मैले सपना देखाएको छु, मैले सपना म पुरा गर्छु भन्नेमा लागेको छु, यसमा चाहिँ सबैको माया साथ सपोर्ट चाहिएको छ, धन्यवाद।
0: भर्खरै यहाँले सुन्नुभयो जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा नम्बर 7 नारेकी राम छाया साईसँग गरिएको कुराकानी। स्वरोजगार कार्यक्रमका बारेमा तपाईँको कुनै जिज्ञासा सल्लाह र सुझाव छ भने हामीलाई पठाउन सक्नुहुन्छ। तपाईँले सञ्चालन गरेको व्यवसायको बारेमा हामीलाई जानकारी प्राप्त भयो भने कार्यक्रममा तपाईँको व्यवसायको बारेमा कुराकानी गर्नेछौँ। त्यसका लागि हाम्रो इमेल टिप्नुहोस् त swarojgar2018@gmail.com। ठेगाना पुनः एकपटक swarojgar2018@gmail.com। अवस्था आजलाई स्वरोजगार कार्यक्रमको निर्धारित समय यहीँ सकिएको छ। अर्को बुधबार तपाईँसँग पुनः भेट्ने बाचासहित आजको कार्यक्रमबाट प्राविधिक साथी सुलोचना बज्राचार्यसहित म टङ्क खनाल बिदा हुन्छु। नमस्कार।

0: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन, समाजमा वर्षौंदेखि कायम रहेको विश्वास, भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठुलो आवश्यकता हो।
1: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस्। जात, धर्म, भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
0: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौँ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: विभिन्न सचेतनामूलक सन्देशहरूसँगै अहिले तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। प्रविधि संयोजनका साथी धर्मपाल प्रसाद शाह र उद्घोषक बलराम कोइराला उपस्थित छौँ। अब हामी करिब 9 बजेसम्म तपाईँलाई विभिन्न लोक तथा दोहोरी गीतहरू सुनाएर मनोरञ्जन गराउँदैछौँ। पहिलो लोक दोहोरी गीत रामजी खाँड, सङ्गीता थापा मगर र साथीहरूको समूह स्वरमा, घनश्याम रिजालको सङ्कलन, रामजी खाँडको लय सङ्कलन।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा

0: भएको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यी विभिन्न सचेतनामूलक सन्देशहरूपछि अब हामी फेरि अर्को लोकदोहोरी गीत सुनाउँछौँ। अर्पण राज गिरी र बिरता पुनको स्वरमा प्रहलाद सुवेदीको सङ्कलनमा अर्पण राज गिरीको लय सङ्कलन।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। सुनसरीको दिवानगञ्ज घटनाका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। रासोपा सभापति रवि लामिछानेको आह्वानमा भएको सर्वदलीय बैठकमा सामाजिक सद्भाव कायम राख्न दलहरूको आग्रह। विभिन्न 9 विधेयक संघीय संसदमा पेश गर्ने सरकारको स्वीकृति। कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 जनाको मृत्यु। बाँकेमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा 3 जनाको ज्यान गयो। र अमेरिकासँग वार्ताको तत्काल कुनै योजना नरहेको इरानद्वारा प्रष्ट। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखसँग विस्तृत ब्रिफिङ लिनुभएको छ। गृहमन्त्री सुदन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलसँग छुट्टा छुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिम बारे विस्तृत जानकारी लिनुभएको हो। ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्त्वमाथि कडा निगरानी राख्न निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले शान्ति सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय माताहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न निर्देशन समेत दिनुभएको छ। सुनसरीको देवानगञ्ज घटनाका सम्बन्धमा छलफल गर्न आज बसेको सर्वदलीय बैठकमा सामाजिक सद्भाव कायम गर्न सबै राजनीतिक दलहरू एक ठाउँमा उभ्न सहमत भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सभापति लामिछानेले राजनीतिक रूपमा लड्ने मैदान फरक भए पनि सामाजिक सद्भाव भड्कन सबै दल एक ठाउँमा उभ्नु पर्नेमा जोड दिनुभयो।
1: कुनै पनि साम्प्रदायिक किसिमका गतिविधिहरू एउटा सम्प्रदायले अर्को सम्प्रदायप्रति घृणा द्वेष आक्रमण हुने किसिमका गतिविधिहरू हुँदा सबैलाई घाटा हुन्छ, देश सबैको हो। राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छन्, तर यस किसिमका घटनाहरू हुँदाखेरि हामी एकै ठाउँमा उभिनु पर्छ भन्ने कुराको महसुस हामी सबै राजनीतिक दलहरूले गर्यौँ, यसको सन्देश पनि यही हो।
0: नेपाली काङ्ग्रेसका सभापति गगन थापाले मुलुकमा भड्किएको साम्प्रदायिक हिंसा अन्त गर्न आफ्नो पार्टी सरकारलाई सहयोग गर्न तयार रहेको बताउनुभयो।
2: हामी यो बेलामा सरकारलाई अप्ठ्यारो पार्न चाहन्छौँ, हामी यो बेलामा सरकारसँग कामै गर्न चाहन्छौँ, किन हाम्रो जिम्मेवारी यस्तो बेलामा पनि प्रधानमन्त्री ठालु भएर बस्ने हो। यो बेलामा रिच आउट गर्नु पर्दैन, सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन, सबैलाई समेटेर लिएर जाने प्रयास गर्नु पर्दैन, गर्नुपर्छ भन्ने हामी ठान्छौँ। हामीले हाम्रो पार्टीको तर्फबाट यो बेलामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुताका निम्ति हाम्रो भूमिका हामी निर्वाह गर्छौँ र हामी सबै अरू दलहरूसँग पनि मिलेर गर्छौँ भन्ने कुरा हामीले राखेका छौँ।
0: नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नागरिकको सुरक्षाको जिम्मेवारी सबैको साझा भएकाले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सबै दल एक हुनुपर्नेमा जोड दिनुभयो।
3: सुनसरी लगायतका क्षेत्रका जनसमुदायहरूलाई सरकार अभिभावकका रूपमा छ भन्ने कुराको अनुभूति सरकारले प्रदान गर्नुपर्छ। हामी राजनीतिक दलहरू पनि न्याय प्राप्तिको लागि छटपटाइरहेका नागरिकहरूको पक्षमा राजनीतिक दलहरू पनि छन्। नागरिकको सुरक्षाको जिम्मेवारी सबैको साझा जिम्मेवारीको कुरा हो। कसैले पनि आफूलाई असुरक्षित महसुस गर्नु हुँदैन र मुलुकमा शान्ति कायम गर्नका लागि, सद्भाव कायम गर्नका लागि सबैको सकारात्मक योगदानको अपेक्षा गर्दछ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले राज्यको निरन्तर उदासीनताका कारण सुनसरी घटना दोहोरिएकाले आम धार्मिक संवेदनशीलता र परिस्थितिको गम्भीरता बुझ्न सरकारलाई आग्रह गर्नुभयो।
4: यस प्रकारका घटनाहरू पटक पटक भइराखेका छन्। खास गरी तराई मधेसमा हिन्दू धर्मसँग सम्बन्धित चाड पर्व महोत्सवहरूको समय जब आउँछ तब तब यस प्रकारका घटनाहरू भएका छन्। त्यसकारण यसलाई यो एक ठाउँको घटनाको रूपमा मात्रै नलिन र यही समाधान भयो भन्दैमा यो समस्या सधैँलाई समाप्त भयो भन्ने नठान्न र यो समस्याको जरासम्मै पुग्न र सरकारको तर्फबाट बहुमतको सम्मान र अल्पसङ्ख्यकको संरक्षण हुने खालका क्रियाकलापहरू होस्, यसको जरासम्मै पुग्ने काम होस् भन्ने कुरा हामीले अपिल गरेका छौँ।
0: बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्प कमल दाहाल प्रचण्डले संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। आजको सर्वदलीय बैठकमा नेताहरू महन्त ठाकुर, सीके राउत र श्रम संस्कृति पार्टीका आर्यन राई पनि सहभागी हुनुहुन्थ्यो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज आयोजना गर्नुभएको सर्वपक्षीय बैठकले गत आइतबार राति सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान दिँदै सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्न निर्णय गरेको छ। बैठकले पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सामाजिक सद्भावका कार्यक्रम सञ्चालन गर्ने लगायत 8 बुँदे निर्णय गरेको छ। बैठकले कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनाका मृतकका परिवारलाई 2,00,000 रुपैयाँ तथा घर पसल अन्य आगजनी भएका परिवार तथा घाइतेलाई प्रति परिवार 50,000 रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। गत आइतबार दुई समूह बीच झडप भए यता आशन्त बनेको सुनसरीको जनजीवन सहज बन्दै गएको छ। सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरूको प्रयासपछि अस्वस्थ बन्दै सामान्य बन्दै गएको हो। जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले सुरक्षा अवस्था सामान्यतर्फ उन्मुख भएको र थप प्रयास जारी रहेको बताउनुभयो। गत आइतबार राति दुई समूह बीच विवादका क्रममा भएको झडपमा गोली लागि एकजनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले अवस्था बिग्रन नदिन तत्कालै विभिन्न प्रभावित नगरपालिका र गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू तथा निषेधाज्ञा जारी गरेको छ। यसैबीच गृह मन्त्रालयले सुनसरी घटनापछि सोमबार नै मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा छानबिन समिति गठन गर्नुका साथै अन्य जिल्लामा हुन सक्ने सम्भावित विवाद र झडपलाई मध्यनजर गर्दै सुरक्षा अवस्थाबारे निरन्तर अनुगमन र समन्वय गरिरहेको छ। सरकारले विभिन्न 9 विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राहदानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। साथै बैठकले मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्ने सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक र कर्मचारी सञ्चय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। यस्तै बैठकले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियम सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेट राज दाहाललाई मनोनयन गर्ने निर्णय गरेको छ। बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद 6 संशोधन नियमावली 2083 समेत स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अरियालले भेटवार्ता गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने विषयमा सभामुखले प्रधानमन्त्री शाहसम्म छलफल गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भेट गर्नुभएको छ। सभापति लामिछानेले आज राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। सभापति लामिछानेले राष्ट्रपतिलाई समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठकका बारेमा जानकारी गराउनु भएको थियो। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा गुरु वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको छ। समितिको आजको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तहरूमा वाग्ले र सुब्बाको नाम अनुमोदन गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। यसअघि संघीय संसदको सुनवाई समितिको बैठकमा उहाँहरूले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनवाईले अनुमोदन गरेपछि उहाँहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। चिकित्सा शिक्षा आयोगले चालू आर्थिक वर्षका लागि 6,55,25,00,000 रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको आयोगको 27 बैठकले सरकारबाट विनियोजित 5,99,21,00,000 र आयोगको आन्तरिक स्रोततर्फ 56,04,98,000 रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको आयोगका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिनुभयो। सरकार र नेपाल चिकित्सक संघबीच आज भएको 5 बुँदे सहमतिसँगै चिकित्सकहरूले जारी राखेका विरोधका कार्यक्रमहरू फिर्ता लिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीहरू बीच आज भएको छलफलपछि सहमति पत्रमा हस्ताक्षर भएसँगै चिकित्सकहरूले विरोधका कार्यक्रम फिर्ता लिएका हुन्। सहमतिसँगै देशभरका स्वास्थ्य संस्थाहरूमा नियमित स्वास्थ्य सेवा पुनः आज साँझदेखि सञ्चालन भएका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
5: हजुर दर्शन,
6: भाग्यमानी बाबु राम्ररी आइपुग्नु भयो नि।
5: हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
7: नमस्ते बाबु।
6: नमस्ते, आउनु न भित्रै।
7: हुन्छ बाबु।
5: अनि दादा त अफिस गइसक्नु भयो होला है?
6: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
5: हस् हस् भाउजू।
8: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
5: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
8: ए हो र,
5: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
9: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न टेलिकमका सबै टावरमा विद्युत सेवा पुर्याउन निर्देशन दिनुभएको छ। सञ्चार मन्त्रालयमा आज आयोजित अन्तर निकाय छलफलमा मन्त्री डाक्टर तिमिल सिन्हाले टेलिकमले राख्ने टावरमा विद्युत पहुँच पुर्याउनका लागि टेलिकम, नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच स्थायी समन्वय प्रणाली विकास गर्न कार्य समूह गठन गरी प्रष्ट कार्ययोजना सहित अघि बढ्न निर्देशन समेत दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग आज छलफल गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा विद्यालय शिक्षा ऐन सामुदायिक विद्यालयले भोगिरहेका समस्या, शिक्षा व्यवस्थापन, शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, स्रोत साधनको व्यवस्थापन, विद्यार्थी सिकाइ सुधार तथा विद्यालय सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा मन्त्री पोखरेलले छलफल गर्नुभएको हो। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै 8 मन्त्रालय कायम गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आज दाङको देउखुरीमा बसेको मन्त्री परिषद बैठकले 12 मन्त्रालय मार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गर्दै अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक 8 मन्त्रालय कायम हुने गरी प्रदेश सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरेको भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले जानकारी दिनुभयो। कपिल वस्तुको महाराजगंज नगरपालिका वार्ड नम्बर 2 गैंडहावामा ट्रकको ठक्करबाट 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय 12 वर्षीय आनन्द कश्यप, महाराजगंज नगरपालिका 3 का 75 वर्षीय भोल्लर कुर्मी र 45 वर्षीय विजय कुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय कपिल वस्तुले जनाएको छ। उता बाँकेको कोहलपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोहलपुर नगरपालिका 3 का 41 वर्षीय कालु थारू, 26 वर्षीय प्रकाश थारू र 34 वर्षका बिरजा थारूको मृत्यु भएको बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकासँग तत्काल कुनै वार्ताको योजना नरहेको प्रष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता सम्बन्धी दावी अस्वीकार गर्दै इरानले वार्ताको कुनै योजना नरहेको जनाएको छ। इरानी उप विदेश मन्त्रीले टेलिभिजन अन्तर्वार्तामा उहाँको ओमानको मध्यस्थतामा चरणबद्ध छलफल जारी रहे पनि अमेरिकासँग प्रत्यक्ष वार्ताको कुनै योजना नरहेको प्रष्ट पार्नुभएको हो। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ। अर्थ मन्त्रालयले शुरू गरेको बजेट कार्यान्वयनको छलफल श्रृंखलाको पहिलो सत्रमा सहभागी 3 दर्जन भन्दा बढी उद्योगी व्यवसायीलाई अर्थमन्त्री वाग्लेले सरकार व्यवसायको पक्षमा सहज वातावरण बनाउन तयार रहेको बताउनुभयो। सरकारले निजी क्षेत्रको फैलावटका लागि सबै खाले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानी विस्तार, रोजगारी सृजना र देशमै केही हुन्छ भन्ने वातावरण सृजना गर्न आग्रह गर्नुभयो। बजेटमा निजी क्षेत्रलाई खुला भएर लगानी गरी अघि बढ्न यथेष्ट सुधारका प्रयास गरिएको भन्दै उहाँले उद्योगी व्यवसायीलाई थप केही नीतिगत अप्ठ्यारो फुकाउनु पर्ने भए स्पष्टसँग भन्न पनि आग्रह गर्नुभयो। छलफलमा उठेका अन्तशुल्क र भन्सार महसुल, निर्यात अनुदान र बैंकिङ क्षेत्रसँग जोडिएर आएका गुनासालाई संयन्त्र नै बनाएर समाधान गर्नेमा ढुक्क हुन अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई आग्रह गर्नुभयो।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो बालिका महादेव। खेल समाचार राजेन्द्र विक्रम शाहीबाट।
11: आइसिसी विश्वकप क्रिकेट लिग 2 अन्तर्गत जारी खेलमा घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई जितको लागि 226 रनको लक्ष्य दिएपछि नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। टस जितेर नेपालले पहिले नेदरल्यान्ड्सलाई ब्याटिङको लागि मैदानमा उतार्यो र नेदरल्यान्ड्सले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 225 रन बनायो। 226 रनको चुनौतीपछि आएको नेपालले खराब सुरुवात गरेको छ। नेपालले 32.4 ओभरको खेल सकिँदा महत्त्वपूर्ण 6 विकेट गुमाउँदै मात्र 110 रन जोड्न सफल भएको छ। नेपालका आसिफ शेखले 39 र कप्तान रोहित पौडेलले 27 रन बनाउनु बाहेक अन्य 4 जना ब्याट्सम्यानले अपेक्षाकृत रन बनाउन सकेनन्। भीमसारकी 10, ईशान पाण्डे 16 र कुशल भुर्तेल भने 0 रनमै आउट भए। दिपेन्द्र सिंह ऐरीले 6 रन जोडे। अहिले गुलसन झा र आरिफ शेखले क्रिज सम्हालिरहेका छन्। अहिले 33 ओभरको खेल सकिएको छ। अझै नेपाललाई जितका लागि 116 रन आवश्यक छ। यस्तै नेदरल्यान्ड्सका नोहा क्रोसले 70 र स्कट एडवार्ड्सले 57 रनको अर्धशतकीय इनिङ्स खेलेपछि नेदरल्यान्ड्सले 126 रनको योगफल तयार पारेको थियो।
0: अब मौसम। आज राति कोशी प्रदेशको तराई भूभागको केही स्थान मधेस प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुनसरीको देवानगंज घटनाका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। रासोपा सभापति रवि लामिछानेको आह्वानमा भएको सर्वदलीय बैठकमा सामाजिक सद्भाव कायम राख्न दलहरूको आग्रह। विभिन्न 9 वटा विधेयक संघीय संसदमा पेश गर्न सरकारको स्वीकृति। कपिल वस्तुमा ट्रकको ठक्करबाट 3 जनाको मृत्यु। बाँकेमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा 3 जनाको ज्यान गयो। र अमेरिकासँग वार्ताको तत्काल कुनै योजना नरहेको इरानद्वारा प्रष्ट। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
12: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
13: नेपालको समावेशी आवाज।
14: तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। अब यो सुन्नुहोस् लोकसेवा आयोगको सूचना। लोकसेवा आयोग केन्द्रीय कार्यालयले विभिन्न विज्ञापनमा लिएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये वर्णानुक्रम अनुसार रोल नम्बर तथा नामथर भएका उम्मेदवार उत्तीर्ण भई सामूहिक र परीक्षण अनि अन्तर्वार्ताको लागि छनौट भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। सामूहिक परीक्षा र अन्तर्वार्ताको लागि छनौट भएका उम्मेद्वारहरूले पासपोर्ट साइजको फोटो 2 प्रति, आवश्यक न्यूनतम योग्यता, यकिन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारमको प्रथम र द्वितीय पाना 2-2 प्रति भरि यो सूचना प्रकाशन भएको मितिले 7 दिनभित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा उक्त प्रमाणपत्रहरूको प्रतिलिपि उम्मेद्वार आफैले प्रमाणित गरी रुजु गराउनु पर्नेछ। छनौट भएका उम्मेद्वारहरूले सामूहिक परीक्षण र अन्तर्वार्ता दिन आउँदा सङ्कलन कागजात र प्रवेश पत्र लिई 1 घन्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनुपर्नेछ। सामूहिक परीक्षण र अन्तर्वार्ताको दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत सञ्चालन हुने बिहोरा अनुरोध छ। विस्तृत जानकारीको लागि मिति 2083 साउन 13 गतेको गोर्खापत्र साथै लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np लगन गरी हेर्न सक्नुहुनेछ। लोकसेवा आयोग।
15: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो बहस
16: हरेक शनिबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदैछ।
15: तपाईँहरूकै घर आँगनमा गरिने छलफलमा आधारित कार्यक्रम हो स्थलगत रेडियो बहस। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट मिडियम एफका साथै देशभर रहेका FM रिले स्टेशनबाट 98, 100 र 103 MHz एकैसाथ सुन्न सकिन्छ।
16: psb.nepal.gov.np radionepal.gov.np र radionepalonline.com मा पनि संसारभर सुन्न सकिन्छ। स्थलगत रेडियो बहस।
17: उपस्थित सम्पूर्ण महानुभावहरूमा नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको विशेष प्रस्तुति स्थलगत रेडियो बहस कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ। सहकर्मी रीता तिमेल सिन्हा र म मनुका कुँवर। साथै प्रदेशका विभिन्न पालिकामा पुगेर स्थानीय विकास, निर्माण, कृषि, पर्यटन, सुशासन र समृद्धि लगायत जनजीविकाका सवालमा स्थलगत रेडियो बहस कार्यक्रम उत्पादन गरी प्रसारण गर्दै आइरहेको छ। रेडियो नेपालबाट हरेक शनिबार बिहान 10 बजेको समाचारपछि अनि बुधबार राति 9 बजेको समाचारपछि यहाँहरूले रेडियो नेपालको FM ब्यान्ड 98, 100 र 103 MHz त्यस्तै मिडियम वेबका विभिन्न किलोहर्जबाट www.radionepal.gov.np यो कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपालको युट्युब च्यानल रेडियो नेपाल प्रोग्राममा पनि यो कार्यक्रम यहाँहरूले आफूलाई पाएक परेको समयमा सुन्न सक्नुहुनेछ। मेलुङ गाउँपालिकामा गरिने स्थलगत बहस 2 भागमा प्रसारण गरिनेछ। पहिलो भागमा कृषि र व्यावसायिक कृषिबाट भएको आत्मनिर्भरतालाई विशेष गरी समेट्ने प्रयास गर्नेछौँ भने दोस्रो भागमा शिक्षा, स्वास्थ्य लगायत अन्य योजना र कार्यक्रमहरूको बहस हुनेछ। यो जानकारी सँगै अबलाई भने हामी कार्यक्रम अगाडि बढाउँदैछौँ।
18: सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालको स्थलगत बहस गर्ने क्रममै आज हामी दोलखा जिल्लामा रहेको मेलुङ गाउँपालिकामा आइपुगेका छौँ र यो कार्यक्रम हामीले मेलुङ गाउँपालिकाकै कार्यपालिका हलबाट सञ्चालन गरिरहेका छौँ। बागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्लाको दक्षिणी भेगमा पर्ने जिल्लाकै ठुलो फाँट भएको मनोरम गाउँपालिका मेलुङ गाउँपालिका हो। यो गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले पनि एक महत्त्वपूर्ण स्थान मानिन्छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस गाउँपालिकामा प्राकृतिक सम्पदाले सम्पन्न मात्र नभएर विभिन्न जात जाति धार्मिक एकताको धरोहरका रूपमा समेत परिचित छ र मेलुङ गाउँपालिकाको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट रहन गएको हो भन्ने भनाइ पनि रहेको छ।
17: अहिले तपाईँ रेडियो नेपालको स्थलगत बहसमा हुनुहुन्छ र आजको यो बहसको लागि हामी दोलखा जिल्लाको
19: यो विशेष गरेर मनोरम फाटै फाटको पालिकामा आइपुगेका छौँ, मेलुङ गाउँपालिका। मेलुङ गाउँपालिका भन्ने बित्तिकै यहाँबाट धार्मिक तथा प्राकृतिक सौन्दर्यको सङ्गम स्थलका रूपमा केही चर्चित कुराहरू भन्नुपर्छ। सैलुङ डाँडा करिब 5 घन्टाको पदमार्ग पार गरेपछि पुग्न सकिन्छ। साविकको मेलुङ, भेडपु, डाँडाखर्क, घ्याङसुका ठोकर र पौटी गाविसहरू मिलाएर बनाइएको मेलुङ गाउँपालिकाको पूर्वमा तामाकोशी गाउँपालिका, पश्चिममा सैलुङ गाउँपालिका र रामेछाप जिल्ला, उत्तरमा सैलुङ गाउँपालिका तथा दक्षिणमा रामेछाप जिल्ला पर्दछ। यस गाउँपालिकालाई 7 ओडाहरूमा विभाजन गरिएको छ। प्राविधिक शिक्षाका लागि कृषि पकेट क्षेत्रका सम्भावनादेखि नेपालकै पहिलो पटक पाहा पालनका अभियान पनि पालिकामा अघि सारिएका थिए। तर के नागरिक मैत्री नीति तथा कार्यक्रम मार्फत वार्षिक बजेट खर्च भइरहेको छ? के भन्छन् त मेलुङ गाउँपालिका वासीहरू? के कस्ता गतिविधि र सुधार मार्फत मेलुङ समृद्ध हुँदैछ? आजको बहसमा हामी केन्द्रित गर्दैछौँ। आजको यो बहसमा सहभागी हुनुहुने सबै सहभागी महानुभावहरूलाई हार्दिक आभार व्यक्त गर्दै सक्रिय सहभागिताको अपेक्षा सहित कार्यक्रमको सुरुवात गर्दैछौँ। आजको बहसमा हामीसँग हुनुहुन्छ मेलुङ गाउँपालिकाका अध्यक्ष हीरा कुमार तामाङज्यू। हजुर, त्यसै गरी हुनुहुन्छ उपाध्यक्ष गायत्री आचार्यज्यू। त्यसै गरेर वडा नम्बर 6 अध्यक्ष कुसुम लामा हुनुहुन्छ। त्यसै गरेर मेलुङ गाउँपालिका वडा नम्बर 2 अध्यक्ष रामकृष्ण भण्डारी हुनुहुन्छ हामीसँग। त्यसै गरेर वडा नम्बर 5 अध्यक्ष ललित बहादुर थापा मगर हुनुहुन्छ। यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा गर्दै अबको लागि भने कार्यक्रमको बहस यो सुरुवात गरौँ। सुरुवातमा दोलखा जिल्लाको एक ग्रामीण पहाडी गाउँपालिका हो मेलुङ गाउँपालिका। समग्रमा दोलखा जिल्लाभित्रका नगरपालिका र गाउँपालिकामा यो पालिकाको महत्त्व के छ? यो पालिकाको पहिचान छुट्टै कसरी हुन सक्छ? के छ यसलाई चिनाउने आधारहरू? पालिका अध्यक्ष हीरा कुमार तामाङज्यूबाट यो पालिकाको पहिचानको महत्त्व के छ यसबाट आजको यो बहसको सुरुवात गर्दैछौँ।
20: रेड नेपालको टिम दुवैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो कार्यक्रमले मेलुङ गाउँपालिकाभित्र भइरहेको विकास निर्माणका कामहरू, विशेष त मेलुङ गाउँपालिकाले सम्पादन गरेका कामहरूको प्रचार प्रसार हुँदै पालिकालाई नेपालमा मात्र नभई विश्वव्यापी रूपमा चिनाउन एउटा सफल हुनेछ भन्ने आशा मैले हामीले लिएको छौँ। मेलुङ अघि पृष्ठभूमि पनि यहाँले भनिसक्नुभयो। मे भनेको आगो तामाङ भाषामा र लुङ भनेको ज्वाला। साविक मेलुङ गाविस, त्यसपछि डाँडाखर्क, भेटपु, घ्याङसुको ठाउँ र पौटी 5 गाविस मिलेर बनेको मेलुङ गाउँपालिका। यसको छुट्टै विशेषता, छुट्टै पहिचान छ। एउटा यो किम्बदन्तीको आधारमा अघि पृष्ठभूमि नै आयो, हामीले त्यही भन्यो एउटा तामाङ भाषाबाट। अर्को कुरा भनेको यो सैलुङ पनि यहाँ मेलुङ गाउँपालिकाको सिमाना हो, दोलखा र रामिछापको सिमाना। र 3 गाउँपालिकाहरू अहिले विशेष त मेलुङ गाउँपालिका, सैलुङ गाउँपालिका र दोरम्बा गाउँपालिकाको बिचमा रहेको सैलुङ, 3100 हाइटमा रहेको सैलुङ, र यो नेपालमा मात्र नभई विश्वव्यापी रूपमा परिचित सैलुङ जसलाई मेलुङको पनि सिमाना भएको हुनाले मेलुङको मान्छेहरूले यसलाई ऐतिहासिक रूपमा लिने र त्यहाँ धार्मिक रूपमा पूजापाठ पनि गर्ने सैलुङ, र अहिले नेपालीहरू मात्र नभई बाहिर विदेशी पर्यटकहरूको पनि आकर्षकको केन्द्रबिन्दु भएको सैलुङ, सैलुङ र मेलुङ यो दुईवटा शब्दहरूले पनि स भनेको भूमि हो, लुङ भनेको त्यो पनि ज्वाला हो, त्यो माला जस्तो हो, माला पनि मालालाई पनि हामी लुङ भन्छौँ, त्यसैले भूमिहरूको माला भनेर सय थुमको छन् त्यहाँ। त्यो सन्दर्भमा त्यसैको आधारले बनेको यो गाउँपालिका, यहाँ मिश्रित बसोबास गर्छन्, मिश्रित जात जातिहरू छन्, सांस्कृतिक रूपमा बहुसांस्कृतिक छ, यहाँ बहुभाषिक छ, बहुधार्मिक छ, र यहाँ परपूर्व कालदेखि बसोबास गर्दै आएका जात जातिहरू छन्, समुदायहरू छन्, वर्गहरू छन्, र यहाँको आफ्नै खालको पेसाहरू छ। कृषि प्रणाली यहाँ यसको मुख्य आधार चाहिँ कृषि नै हो। यसको दक्षिणमा पूर्वमा तामाकोशी, पश्चिममा सैलुङ, दक्षिणमा मिल्दी खोला र उत्तरमा हामीसँग अदिरी खोला छन्। विशेष त यहाँको गाईखुर महादेव भयो होइन, त्यसपछि विभिन्न गुम्बाहरू लगायतका भ्याकुरी महादेव भयो, यी सबै कारणले परिचित छौँ। र 2074 सालमा स्थानीय तह निर्माण भइसकेपछि यहाँ विकासको चरणहरू सुरु भएको छ। अहिले हामी प्रारम्भिक चरणमा छौँ र हामीले संस्थागत रूपमा अहिले यो पालिकालाई विकास गर्दै जनताको माग अनुसार अगाडि बढ्ने प्रयत्न गरेका छौँ, र यसको थप अरू थप कुराहरू हामी फेरि अहिले छलफलकै क्रममा अगाडि बढाउनेछौँ।
18: अध्यक्षज्यूलाई धेरै धेरै धन्यवाद छ। अब अध्यक्षज्यूले समग्र यो मेलुङ गाउँपालिकाको परिस्थितिका बारेमा जानकारी गराउनु भयो र भन्नुभयो कृषि नै मुख्य आधार हो भनेर। अब यहाँ हामीले बहसमा सहभागी हुनुहुन्छ, यहाँहरूमध्ये पनि थुप्रै कृषिमा लागेको छु भनेर भन्नुभएको थियो। कृषिमा यहाँहरूले पालिकाबाट चाहिँ के कस्ता सर सुविधाहरू पाउनु भएको छ, उहाँहरूको सहयोग कस्तो पाउनु भएको छ, सहभागी मध्येबाट नै केही कुराहरू सुन्न पाइयो भने, अनि अध्यक्षज्यू उपाध्यक्षज्यूबाट यहाँहरूको समस्याहरू केही छन् कि समाधानको पाटोहरू पनि निस्किन्छन्, त्यसको लागि चाहिँ सहभागीहरूबाट नै केही लिन चाहेँ मैले।
1: नमस्कार, मेरो नाम सम्झना खड्का हो, म गाईखुरा महिला सहकारीको सदस्य प्लस सेतीदेवी महिला समूहको चाहिँ सचिव हो। अहिले मैले जम्मा 19 महिना भयो, 19 महिना अगाडिदेखि मैले अखबारी खोर्सानी सुरुवात गरेको। पोहोरको हिसाबमा मैले समूहको कुरा नगरी म व्यक्ति आफूले गर्दाखेरि चाहिँ मैले जम्मा 2600 बोटमा 6 लाखको खोर्सानीको फल बेचेँ। त्यसपछि मैले 2 लाखको बिउ सिड निकालेर बेचेँ। अनि पोहोरको उसमा चाहिँ मैले 1,20,000 अकबारी खोर्सानीको बिरुवा बेचेको थिएँ। अनि अब हाम्रो अहिले सेतीदेवी महिला समूहमा जम्मा 41 जना समूहका सदस्यमा 200 रोपनी जग्गामा चाहिँ अकबारी खोर्सानी लगाएको छ। पोहोर मैले अकबारी खोर्सानी धेरै मेरो आफ्नो व्यक्तिको नभइकन मैले मेरो समूहको नभइकन मैले 4 नम्बरको अन्तको पनि मैले खोर्सानी उठाएर बेचेको। खोर्सानीको माग एकदम राम्रो आएको, यसपालि पनि धेरै छ खोर्सानीको माग। अब कतिको फल छ भने,
21: दिदी बहिनीहरूको समूह रहेछ होइन, समूह मार्फत यहाँहरूले अकबरी खोर्सानीको व्यावसायिक रूपमा उत्पादन गरिरहनु भएको छ, कसरी सुरुवात गर्नुभयो, त्यो समूह कसरी बन्यो?
1: सुरुमा चाहिँ हामी गाईखुरा महिला सहकारी पहिला सुरुमा स्थापना गऱ्यौँ। त्यसपछि हेफर प्रोजेक्टको सरोर आएर उहाँहरूले सल्लाह दिएर अब केही गर्नुपर्छ हामी महिला दिदीबहिनी भनेर उहाँहरूले सल्लाह दिएको कारणले अकबारी खोर्सानी लगाउँछ हाम्रो समूहमा। त्यसको लागि म आफै अगुवा भएर, म कृषि प्राविधिक पनि हो, अनि मैले यो अकबारी खोर्सानी म जसरी नै फलाउन सक्छु भन्ने हिसाबले म अघि बढेको।
21: पालिकाबाट तपाईँहरूले यसरी अकबारी खोर्सानी व्यावसायिक रूपमा उत्पादन गरिरहँदा यो चाहिँ मेलुङको खोर्सानीको बिरुवा है भनेर चिन्ने पनि भइसकेको छ, पालिकाबाट चाहिँ के कस्तो सहयोग पाउनु भयो नि?
1: पालिकाबाट मैले प्राविधिक सहयोग धेरै पाएको छु, अनि विषादी पनि मैले पालिकाबाट लिएर गइरहेको छु। अनि सबै भन्दाखेरि पालिकाबाट मैले पाएको सहयोग भनेको प्रचार प्रसार भएको कारणले गर्दाखेरि मैले जुनसुकै ठाउँमा पनि मैले उत्पादन गरेको अकबारी खोर्सानीको बिरुवा मसँग अरू एभोकाडो बडाल घाँसहरू कफीहरू टन्नैको बिरुवा छ, यो सबै प्रचार प्रसारको कारणले मैले बिकिरहेको छु।
21: भनेपछि अब चाहिँ पालिकाले के गर्दै हुन्थ्यो, यहाँको अब अपेक्षा पनि होला, आफैले नि गरिरहनु भएको होला, पालिकाले पनि केही सहयोग गरेको छ कि छैन? तपाईँले जस्तो अझै बिक्री गर्नको लागि प्रचार भएन भन्नुभयो नि, के गर्दै हुन्थ्यो होला?
1: पालिकाले सबै प्रचार प्रसार गरेको कारणले गर्दाखेरि अहिले मसँग जति भए पनि लोकल चिजहरू जति पनि बिक्री भइरहेको छ, अहिले जङ्गलमा भने अमलादेखि लिएर खोर्सानी केरा उत्पादन भएको सबै कुरा बिक्री भइरहेको छ।
21: बिक्री चाहिँ कहाँ गएर गर्नुहुन्छ नि?
1: सबैभन्दा धेरै जति काठमाडौँमा गइरहेको छ।
21: यहीँ बाटो जान्छ?
1: सबै यहीँबाट जान्छ, गाडीमा यहाँबाट मैले पठाइदिने, उहाँ काठमाडौँमा सबै उतै जान्छ।
21: अब यति धेरै अब सबैजना माझ यसरी कार्यक्रम सञ्चालन गरिरहँदा पालिकालाई केही धन्यवाद दिन अथवा के गरिदियोस् भन्ने केही भन्नु छ?
1: पालिकाले अब यो अकबारे खोर्सानीको लागि चाहिँ ब्यान्डिङ गरेर कुनै ठाउँमा पठाउन पाए, कुनै देश विदेशमा अब यहीँ पालिकाबाट एउटा लोगो बनाएर पठाउन पाएको भए चाहिँ एकदम राम्रो हुन्थ्यो। खोर्सानी नभइकन अब यसलाई अचार बनाएर कसरी पठाउने भनेर अरू अरू ठाउँमा धेरै ठाउँमा भएको छ। हाम्रो मेलुङ गाउँपालिकाबाट पनि कुनै यो खोर्सानीको अरू केहीको अचार बनाएर हामीले बाहिर पठाउन सक्यो भनेदेखि अलिक केही हुन्थ्यो कि, यहाँको महिला दिदीबहिनीले केही गर्न सक्नुहुन्थ्यो कि भनी छ।
21: उहाँले अकबारे खोर्सानी लगाइरहनु भएको छ, यसलाई अब ब्रान्डिङ गर्न पायो भने अझै राम्रो भनेर भन्नुभयो। यसको लागि मैले फेरि पनि हाम्रो गाउँपालिका अध्यक्षज्यूले केही भन्न खोजिरहनु भएको छ, यसमा स्पष्ट पारिदिनुहोस्।
20: पालिका र विशेष त हेपर इन्टरनेसनल अन्तर्गत हेपाल नेपाल भन्ने उहाँहरूको एउटा संस्था छ, त्यससँग हामीले साझेदारीमा यो कार्यक्रम सञ्चालनमा छ अहिले। विशेष त मेलुङ साना किसान तथा पशुपालन भन्ने एउटा युवा लक्षित र महिला लक्षित कार्यक्रम हो यो, र यसमा चाहिँ पालिकाको 70% र 30% त हेपरको भनेर गरेका छौँ, तर कहिलेकाहीँ हेपरको 40 पनि 40 पनि पुग्छ यसमा। अहिले हामीले हेपर मात्र सञ्चालन गरेको, सबै कृषिको अनुदानहरू पालिकाकै अनुदान हुन्। प्राविधिक पाटो अथवा त्यसको विशेष त मेन पावरको पाटो प्रशासनिक खर्च धेरै हेपर अन्तर्गत हुने र सिधै कृषकमा जाने अथवा उपभोक्तामा जाने चाहिँ पालिकाको अनुदान हो। हामीले 2 नम्बरमा नै अर्को डेरी पनि सञ्चालनमा ल्याएको छ, त्यहाँ शोभाजी हुनुहुन्छ, डेरी सञ्चालनमा ल्याएर अहिले हामीले 34 त्यहाँ गाईहरू वितरण गरिसक्यो त्यसै अन्तर्गत, र 2 नम्बरमा हामीले खुर्सानीको जाने नर्सरी सञ्चालन भएको छ र पालिका साथै एउटा यो कार्यक्रमहरू सञ्चालनमा छ। र अर्को ब्रान्डिङ गर्ने कुरा र लोगो बनाउने कुरामा चाहिँ हामीले यसपालि कार्यक्रममा यसको राख्ने कुरा छ र यसलाई पालिकाकै लोगो अन्तर्गत लानुपर्छ भन्ने कुरा छ। बजारको त्यति धेरै समस्या, पहिले हामी अहिले बजार पाइँदैन भनेर जति हल्ला गरे पनि बजारको त्यति धेरै समस्या छैन, किनकि यहाँका आलु सुन्तला खोर्सानी अरूहरू गइरहेछ, तर हामीले यसलाई अलिकति विशेष त स्वास्थ्यको मापदण्डले अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनको मापदण्डले पुर्याउने गरी त्यसको परीक्षणहरू गर्ने, क्वारेन्टाइनहरू राख्ने, अझ राम्रोसँग गर्न सक्यो भने ऊ हो। हामी सुरुवाती चरणमा भएको हुनाले यो सुरुवाती चरण हो, यसलाई अझ राम्रो बनाएर जान्छौँ हामी।
18: हामी स्थलगत बहसकै क्रममा मेलुङ गाउँपालिकामा आइपुग्दाखेरि सहभागी मध्ये लगभग 80% त महिला जस्तै लाग्यो मलाई। महिलाहरू यसरी सक्रिय भएर लाग्नु भएकोमा उपाध्यक्षज्यूको पनि केही न केही त अवश्य पनि भूमिका छ होला। उपाध्यक्षज्यूसँगै सोध्न चाहेँ मैले, महिलाहरूलाई यसरी सक्रिय बनाउनमा यहाँको भूमिका अनि महिलाहरू यसरी कसरी चाहिँ अग्रसर भइराख्नु भएको छ, उहाँहरू के केमा लाग्नु भएको छ, यसका बारेमा केही जानकारी गराइदिनुहोस् न।
2: धन्यवाद। सबैभन्दा पहिला त म रेडियो नेपाल धेरै धेरै धन्यवाद दिन चाहन्छु। सँगसँगै रेडियो नेपालबाट स्थलगत बहसको लागि दोलखा जिल्ला छनौट गरेर दोलखा जिल्लाको पनि मेलुङ गाउँपालिकालाई छनौट गरेर कार्यक्रम प्रस्तुताको रूपमा मनुका कुँवर र रिता तिमल सिन्हाजी हाम्रो पालिकाको यो हलसम्म उपस्थित हुनुभएको छ, तपाईँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। रह्यो अब प्रश्नको कुरा, पक्कै पनि पछिल्लो समयमा के छ भने हाम्रो देशमा भनौँ, दोलखा जिल्लामा भनौँ, मेलुङ गाउँपालिकामा भनौँ, पुरुष हरूको संख्या अलिकति तुलनात्मक रूपमा बसोबासको हिसाबले, गाउँपालिकाभित्र बसोबासको हिसाबले अलि कम रहेको छ महिलाहरूभन्दा। पुरुषहरू विदेशी कामको सिलसिलामा अथवा भनौँ अध्ययनको सिलसिलामा, जबको सिलसिलामा देशभन्दा बाहिर धेरैजना रहनुभएको, देशको पनि खास गरी काठमाडौँ उपत्यकामा कामको सन्दर्भमा रहनुभएको र जिल्लामा अलिकति कम रहनुभएको अवस्था हुन्छ र गाउँपालिकाभित्र ओडाभित्र रहने अधिकांश महिलाहरू भएको अवस्था छ पछिल्लो समय, एउटा कुरा। र सक्रियताको कुरा गर्दा जो जसको गाउँमा बसोबास छ अभियसली उहाँहरू सक्रिय हुनुपर्ने भइ नै हाल्छ र हाम्रो गाउँपालिका कृषि र पशुपालनमा यहाँको जीविकोपार्जन भनेको नै कृषि र पशुपालन रहेको छ। त्यसो हुँदा कृषि र पशुपालनमा मेलुङ गाउँपालिकाका महिलाहरू पुरुषभन्दा अलि बढी सक्रिय रहनु भएको छ र हामीले के गरेका छौँ भने विगत लामो समयलाई अध्ययन गरेर यदि हामी पछाडि फर्केर हेर्ने हो भने धेरै तालिम गोष्ठीहरू हुने गर्ने गाउँमा, ओडामा, तत्कालीन गाविसहरूमा विभिन्न किसिमका तालिम गोष्ठीहरू हुने गर्ने तर व्यावसायिक रूपमा अथवा भनौँ उद्यमीको रूपमा चाहिँ त्यति धेरै महिलाहरू या पुरुषहरू जो कोही पनि त्यति धेरै उपस्थित नहुने, भनेको मतलब चाहिँ तालिम लिने, गोष्ठी लिने, सर्टिफिकेट लिने तर उहाँहरू चाहिँ फेरि तालिममा मात्रै सीमित हुनुपर्ने भइरहेको अवस्था चाहिँ विगतलाई हामीले हेऱ्यौँ र हाम्रो कार्यकाल भएपछि हामीले के गर्यौँ भने जसलाई जे काम गर्न रुचि छ उहाँहरूलाई त्यो विषयको तालिम दिने तर उहाँहरू व्यवसायमा लाग्नुपर्ने, महिलाहरू उद्यमी नै हुनुपर्ने, तालिमका लागि मात्रै तालिम गरेर चाहिँ अब गाउँपालिका समृद्ध बन्दैन, महिलाहरूको पनि आर्थिक रूपान्तरण हुँदैन, जीविकोपार्जनमा सुधार पनि हुन सक्दैन भन्ने हिसाबले हामीले तालिम सँगसँगै चाहिँ यो पशुपालन र कृषिका तालिमहरू सँगसँगै महिलाहरूलाई आय आर्जनमा जोड्नुपर्छ भनेर विभिन्न ओडाहरूमा, विभिन्न क्षेत्रमा, कुनै ओडामा चाहिँ आलुको खेती गर्नुभएको छ, कुनै ओडाका केही कृषकहरूले चाहिँ माछाको व्यवसाय गर्नुभएको छ, त्यहाँ पनि महिलाहरूका समूहहरू हुनुहुन्छ, कुनै ठाउँमा तरकारीको व्यवसाय गर्नुभएको हुन्छ, कुनैमा डेरीको व्यवसाय गर्नुभएको हुन्छ भने जसको लागि गाई पालेर चाहिँ दुध उत्पादन गर्नुभएको छ धेरै महिलाहरूले, काहीँ केराको व्यावसायिक रूपले चाहिँ केरा खेती गर्नुभएको छ र यही ओडाको ओडा नम्बर 1 पौटी भन्ने ठाउँमा चाहिँ सुन्तलाको व्यवसाय छ, जहाँ चाहिँ वार्षिक रूपमा चाहिँ 13-14 करोडभन्दा बढीको सुन्तला चाहिँ उहाँहरूले काठमाडौँमा निर्यात गर्नुहुन्छ, चरिकोट र तामाकोसी जस्ता बजारहरूमा चाहिँ पठाउनुहुन्छ। यसरी चाहिँ महिलाहरूको आय आर्जनमा चाहिँ केही हदसम्म सुधार हुँदैछ। आजको अवस्थामा पनि मेलुङ गाउँपालिकालाई फर्केर हेऱ्यो भने अझै पनि महिलाहरू आर्थिक रूपले जति चाहिँ ढुक्क भएर आर्थिक रूपले चाहिँ आत्मविश्वासका साथ चाहिँ अब मसँगै जति पनि पैसा छ है म कसैको भर पर्नु पर्दैन भनेर आज पनि सन्तोषजनक हिसाबले उपस्थित भइसक्नु भएको अवस्था चाहिँ छैन। यद्यपि सुधार भने चाहिँ मेलुङ गाउँपालिकामा हाम्रो कार्यकाल पछाडि हुँदै गएको अवस्था छ, महिलाहरूको व्यावसायिक रूपले, महिलाहरू उद्यमी रूपले अगाडि बढ्ने हिसाबले चाहिँ अलिकति क्रियाशीलै हुँदै हुनुहुन्छ भन्ने मलाई लागेको छ। त्यो मेरो केही सहजीकरण भयो होला, मेरो काहीँ न काहीँ उपस्थिति भयो होला, पालिकाको कुनै न कुनै हिसाबले, तालिमको हिसाबले, बिउ पुँजीको हिसाबले अनि त्यसपछि उहाँहरूलाई चाहिँ प्रेरणाको हिसाबले कुनै न कुनै हिसाबले हाम्रो सहभागिता भयो होला, तर अमूल्य क्रियाशीलता चाहिँ उहाँहरूकै रहेको छ, अर्थपूर्ण सहभागिता चाहिँ उहाँहरूकै रहेको छ, जसको कारणले आज महिलाहरू चाहिँ तुलनात्मक रूपले अलिकति अग्रसर हुनुभएको हामीले पनि महसुस गरेका छौँ, तर यति मात्रै ढुक्क हुने अवस्था चाहिँ छैन।
21: उहाँले घचघच्याउनु भएर उहाँले लहै आउनुपर्छ, लहै गर्नुपर्छ भनेर परिवर्तन भएको, जीवन परिवर्तन भएको, पहिला कस्तो थिएँ अहिले पालिकाले गर्दा यस्तो भयो भन्ने कोही हुनुहुन्छ?
3: मेरो नाम सुभा बस्ने, मेलुङ गाउँपालिका वार्ड नम्बर 2, श्री गाईखुरा महिला उद्यमी कृषि सहकारी संस्थाको अध्यक्ष।
4: हाम्रो यहाँ पालिका ओडाकै मातहत सल्लाहले नै हाम्रो त्यहाँ डेरी सञ्चालन भएको हो। हामी महिलाहरूले चाहिँ जति नै घरमा काम गरे पनि अब जीविकोपार्जन त अब पुरुषहरूले कमाएर लिएर गरेका छौँ, तर आफूले चाहिँ आफ्नो कमाइ आफ्नो भनेको आफ्नै हुन्छ भने जस्तै गरी पालिकाको सोच, ओडाको सोच र सबैजनाको सोचले गर्दाखेरि चाहिँ कृषि खेती अगाडि बढाउँ भनेर हाम्रो उपाध्यक्षज्यूले भनिसक्नुभयो। जुन जुन ओडामा जुन जुन तरिकाको बाली कृषि हुन्छ त्यही त्यही हामीले सुरुवात गरेका छौँ भन्नुभयो, गरेको पनि छौँ। त्यही भेगको हिसाबले गर्दाखेरि हाम्रो मेलुङ वार्ड नम्बर 2 श्री गाईखुरा महिला उद्यमी कृषि सहकारी संस्थामा चाहिँ एउटा डेरी स्थापना गर्ने सहकारीको चाहिँ स्थापना गर्ने सुरु भएर हामीले त्यहाँ सहकारी स्थापना गऱ्यौँ 2080 माघ 5 गते। अनि त्यही सहकारी गरेपछि अब त्यहाँ अब उनीहरूलाई जीविकोपार्जन गर्नलाई के गर्ने त भन्नेले एउटा अब त्यहाँ चाहिँ दुग्ध व्यवसाय गरौँ भनेर चाहिँ हामीले त्यहाँ डेरी स्थापना गर्नुभयो। पालिका ओडा सबै मिलेर अब हेफर प्रोजेक्ट पनि त्यतिखेर हुनुहुन्थ्यो। अनि हामीले सुरुमा त 25 लिटर दुधबाट सुरु गऱ्यौँ 2081 भदौ 1 गतेबाट डेरी सञ्चालन गरेको। त्यो हुँदाखेरि पालिकाबाट 50% चाहिँ अनुदान, त्यसको साथसाथै सहयोग साथ एउटा हुँदै 34 गाई चाहिँ हामीले चाहिँ चितवन पुगेर ल्याएर चाहिँ दिनको प्रति लिटर 500 लिटर दुध उत्पादन गरेर हामीले चरीको डिडिसीमा चाहिँ दुध बेचिराखेका छौँ, बेचेका छौँ। र त्यहाँ अलि अब व्यापार व्यवसायले अलि बजेट चाहिँ त्यस्तै नभएको कारणले गर्दाखेरि अलि समयमै कृषकले अलि भुक्तानी नभएकोले चाहिँ अलि चिन्तित हुनुहुन्थ्यो। र अहिले फेरि हामीले चाहिँ गौरी शङ्करतिर चाहिँ मासिक नै रूपमा चाहिँ अब कृषकहरूलाई नै गाह्रो परो दाना खुवाउनलाई गाईको पाल्नलाई भनेर चाहिँ अनि महिनै पछि भुक्तानी हुने ठाउँमा चाहिँ गौरी शङ्कर डेरीमा चाहिँ हामीले अहिले दुध दिन लगाइरहेका छौँ। र अब त्यहाँ पनि बिहान बेलुका त हामीले घाँस काट्छौँ गर्नु त योभन्दा पहिला हामीले कृषि नै गरिरहेथ्यौँ, वस्तुहरू नि पालिरहेथ्यौँ, तर 1-2 रुपियाँ पैसा हातमा पर्ने ओर्ने हुँदैन थियो भने अहिले चाहिँ अब त्यहाँका दिदीबहिनीहरूले चाहिँ घाँस काटे पनि महिना मरेपछि भए पनि आफूले चाहिँ यति कमाइ यति आयो मेरो भन्न सक्नुभएको छ, नत्र पुरुषसँगै केही निर्भरमा चाहिँ यो दिनुहोस् न हामीलाई यति पैसा यता जानु पर्यो, चुरा लाउन पर्यो, धागा लाउन पर्यो, कपडा किन्न पर्यो भनेर भन्न पर्थ्यो भन्थ्यो नि। अहिले त त्यहाँ अब हाम्रो समूह समूह पनि छ, बचत पनि गरिराखेका छौँ सहकारीमा पनि। अब अहिले हाम्रो यहाँ सम्झनाले भन्नुभयो पहिला सुरुमा त्यही सहकारीबाटै समूह बन्यौँ, उहाँ पनि अहिले संसारै प्रचार प्रसार हुनुभयो। त्यही समूह सहकारीबाटै त अब महिला गर्नुपर्छ भने त जानेको हो नि, नत्र त हामीलाई त थाहा हुने थिएन। अनि अहिले अब त्यहाँको हामीलाई चाहिँ जीविकोपार्जन गर्न त्यहाँको महिलाहरूलाई चाहिँ सहज र सजिलै तरिका भइराखेको छ। अब खोर्सानी बेच्ने खोर्सानी गर्नुभएको छ, केरा खेती गर्नुभएको छ, केरा गर्नु बिक्री हुन्छ, बेसार पनि त्यहाँ उत्पादन हुँदैछ, बेसार बिक्री हुन्छ, अब त्यहाँ हाम्रो अब दुध बेचेर पनि हुन्छ।
18: आर्थिक रूपमा महिलाहरू सक्षम भएपछि घर परिवारमा इज्जत चाहिँ कतिको हुने रहेछ त्यो पनि अनुभव छ होला नि, त्यसको बारेमा पनि केही भनिदिनुहोस् न।
4: धेरै हुन्छ, इज्जत हुन्छ, नत्र त म पाउँछ नि यति सक्षम छु उसैन छ भन्ने कुरा चाहिँ मान हुन्छ। त्यो भन्दा पहिला अब घाँस काट्यो भ्याक्का फालो छैन, यो भन्दा पहिला पनि अब घाँस दाउरा खेतीपाती त गरेका थियौँ, पैसा छैन, घाँस त हामीले काटिरहेथ्यौँ, मै खान्थ्यौँ, अब भएको ओलाहरू पलाहरू बाँड्थ्यौँ। अहिले त छ डेरीमा चाहिँ दुध दियो पैसा आउँछ, अब पैसा भएपछि जे चिज भने त्यसैमा सहज हुँदो रहेछ भन्ने कुरा चाहिँ बुझ्नुभएको छ हाम्रो महिला दिदीबहिनीहरूले पनि। त्यही भएर हामी पनि लगाइरहेका छौँ, हामी साथसाथै ओडा पालिका सम्पूर्णले अहिले हामी चाहिँ अब त्यो सुरुमा खोल्दा त हामीलाई त कत्रो कत्रो पाहाडै जस्तो भयो, हामीलाई केही अझै पनि अब पढ्न त पढियो प्लस टू त गरे हो, तर त्यस्तो ऊ छैन कि अब के पढ्यो पढ्यो भने जस्तो अहिले नयाँ युग नयाँ जमाना आए अनुसारले गर्दाखेरि अलिक गाह्रै हुन्छ। अनि सानो चिज पनि हामी अब पालिकाको सरहरू ओडाहरू सबैजनाको मातहतमा सहयोग साथमै मात्रै हाम्रो सहकारी चलिराखेकै छ, सिक्दैछौँ हामी पनि, त्यसको साथसाथै जाँदैछौँ, सहयोग छ हामीलाई।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट स्थलगत बहस कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कार्यक्रम स्थलगत रूपमै गएर हामी सञ्चालन गर्ने गर्छौँ। यसै क्रममा दोलखा जिल्लाको मेलुङ गाउँपालिकामा स्थलगत बहस सञ्चालन भइरहेको छ र यो स्थलगत बहस सञ्चालनको रेकर्ड प्रसारण शनिबार बिहान 10 बजेको समाचारपछि अनि पुनः प्रसारण बुधबार राति 9 बजेको समाचारपछि कार्यक्रमको तालिका अनुसार प्रसारण हुनेछ। स्थलगत बहसको लागि हामीसँग गाउँपालिका अध्यक्ष हुनुहुन्छ, उपाध्यक्ष हुनुहुन्छ, त्यस्तै प्रशासकीय अधिकृत हुनुहुन्छ, पालिकाका विभिन्न शाखाका प्रतिनिधिहरू हुनुहुन्छ, त्यसै गरेर विभिन्न ओडाका अध्यक्ष जनप्रतिनिधि सदस्यहरू हुनुहुन्छ, त्यसै गरेर विभिन्न समूहमा रहनुहुने महिला दिदीबहिनीहरू हुनुहुन्छ जो गाउँपालिकाबाट प्रत्यक्ष लाभान्वित भई आफ्नो जीवनस्तर उकासिरहनु भएको छ, त्यसै गरेर
5: विभिन्न पेसा व्यवसायमा रहनुभएका व्यक्तित्वहरू पनि हुनुहुन्छ स्थलगत बहसको लागि। स्थलगत बहस अन्तर्गत मेलुङ गाउँपालिकामा सञ्चालन भइरहेको बहसको पहिलो भाग हामी यति बेला सुनिरहेका छौँ। दोस्रो भाग भने अर्को हप्ता प्रसारण हुनेछ। अब फेरि पनि कार्यक्रमलाई अगाडि बढाउँ।
18: दुध डेरी मेलुङ गाउँपालिकाको वडा नम्बर 2 रहेको छ भनिरहँदा दुध डेरी सँगसँगै अन्य के कामहरू भइरहेको छ त वडाध्यक्ष रामकृष्ण भण्डारीज्यूलाई मैले सोध्न चाहे।
8: नमस्कार, म रामकृष्ण भण्डारी, मेलुङ 2 वडा अध्यक्ष। हामीले गाउँपालिका अघि अध्यक्षज्यूले भनिसक्नुभयो, गाउँपालिका 70% हेपर प्रोजेक्ट नेपाल 30% जोइन्ट प्रोजेक्ट हामीले सञ्चालन गरिरहेका छौँ र हेपर प्रोजेक्ट विशेष गरी महिलामुखी भएको कारणले हामीले मन पराएको प्रोजेक्ट हो त्यो। त्यसो भएको हुँदा हाम्रो 7 वार्डमा महिलाहरूको समूह छ। लगभग एउटा समूहमा 25-30 बेसीमा 35 हाम्रो टोल टोलमा समूह छ र यो समूह मार्फत प्रोजेक्ट मार्फत हामी काम गरिरहेका छौँ। र मैले विशेष गरेर 2 वडा अध्यक्ष भएको नाताले हामीले 3 हामी निर्वाचित भएको 3 हामीले वडा समितिमा निर्णय गरेका छौँ। हामी डेरी स्थापना भएको 5 हामी प्रत्येक घर परिवार आमदानी 10,000 पुर्याउँछौँ र 10 हामी 20,000 पुर्याउँछौँ भनेर हामीले निर्णय गरेका छौँ। यो सँगसँगै पालिका प्रोजेक्ट मार्फत चाहिँ यो डेरी त हामी पालिका मार्फतै अनुदानमा सञ्चालन गरेका हौँ। हामीले समूह हुँदै गर्दाखेरि हामीले 21 लाख बजेट त छुट्यायौँ पालिका मार्फत डेरी स्थापना गर्नको लागि र हामी कसरी सञ्चालन गर्ने भन्ने हामीसँग बहस चलिरहेका थियौँ र हामीले सल्लाह गऱ्यौँ यही समूहबाट चाहिँ हामी सहकारी बनाऊँ, त्यो मार्फत चाहिँ हामी डेरी सञ्चालन गरौँ भन्ने हामी निर्णयमा पुग्यौँ। हामीले 2 सहकारी स्थापना गऱ्यौँ। यो सहकारी 2 महिला सहकारी 2 मात्रै नभएर यो मेलुङ गाउँपालिका भरिको हामी 2 उठाउँदै 3, 4, 5, 6, 7 वार्डमा चाहिँ हामी यो महिला सहकारीले चाहिँ कार्यक्रम सञ्चालन गर्नुपर्छ विशेष कृषिमा। र अघि सहकारीको अध्यक्षले भने जस्तै हामीले 500-550 दुध सङ्कलन गऱ्यौँ। पालिकाको तर्फबाट हामीले 34 गाई खरिद गरेर अघिल्लो साल खरिद गरेर ल्याइसकेका छौँ र कोही अहिले दुहुने छन्, कोही ब्याउने छन्। अहिले पनि 300 हारिमा दुध छ दैनिक। त्यसो भएको हुँदा हामी गाउँपालिकाले यी चिजहरू गरिरहँदा कृषकहरू पनि त्यत्तिकै चासो हुनुपर्छ, दुइटैको बराबर हुनुपर्छ। हाम्रो चासो र कृषकहरूको चासो मिल्नुपर्छ, मिलेन भनेदेखि त्यो ग्याप हुन्छ। र हामीले यो वर्ष पनि गाई खरिद दाना बनाउने के भन्ने फ्याक्ट्री सहकारी आफैले दाना बनाउने गरी कारखाना स्थापना गर्दैछौँ, हामीसँग बजेट छ। त्यो सँगसँगै हामीले पालिकाको तर्फबाट कच्चा पदार्थ पनि हामी केही किन्छौँ र हामी दुधलाई दुध व्यवसायलाई चाहिँ हामीले स्तरीय रूपमा विस्तार गर्दै जाने पालिकाको लक्ष्य छ, हाम्रो वार्डको पनि त्यही हो। यो सँगसँगै हामीले अघि उपाध्यक्षले कुरा उठाइसक्नु भयो, हामी फलफुल खेतीमा लागिरहेका छौँ। हो, 1 वार्डले 13-14 करोडको सुन्तला बेच्छ, 2 वार्डमा आलु र केरा गर्दा 2-3 करोडको बेच्छ, 3 आलु खेती नै छ सबै र 2-3 करोडै लिन्छ होला सरदर, र 4 यो माथिल्लो बेल्ट आलु खेती, तल्लो बेल्ट केरा खेती छ, 5 आलु खेती, 6 तरकारी खेती, 7 अहिले व्यावसायिक रूपमा माछा पालन र कुखुरा लोकल कुखुरा पालन छ। त्यसो भएको हुँदा यी चिजहरूलाई आर्थिक जनताको आर्थिक जीवन स्तर उठाउनको लागि एकैचोटि हुँदो रहेछ, बिस्तार बिस्तार बिस्तार पिकअप हुँदै जाँदो रहेछ। मैले अघि सम्झनाले भनिसकिन् उनले 7 लाख जतिको अघिल्लो वर्ष खर्च नै बेचिन होला, यो वर्ष पनि बेर्नाहरू बेचिरहेको छ। त्यो सपोर्ट भनेको हामी गाउँपालिकाको वार्डको प्रोजेक्ट मार्फत पनि हो। यो बिउ हामीले अगरै खोर्सानीको बिउ सन्त सरले लगभग चितलाङबाट ल्याउनु भएको जस्तो लागेको छ, उहाँबाट ल्याउनु भएको छ, त्यही विस्तार हुँदैछ अहिले हाम्रोमा बिरुवा। त्यो सँगसँगै हामी फलफुल खेतीलाई प्रोत्साहन गरिरहेका छौँ र फलफुल दुध अकबरे खोर्सानी गर्दै हामी अरू बालीहरू पनि विस्तार गर्दै जाँदाखेरि हामी मेलुङ गाउँपालिकाको सबै जनताहरूको आर्थिक जीवन स्तर उठाउन सक्छौँ भन्ने हामीलाई लागेको छ। धन्यवाद
21: हजुर। यसो भनिरहँदाखेरि विशेष गरेर यो पालिकामा कृषि त्यस्तै पशुपालन अनि कृषिमा पनि विशेष तरकारी बाली फलफुल बालीको उर्वर सम्भावना देखियो। अब कृषि भन्ने बित्तिकै अहिलेको यो जलवायु परिवर्तनले गर्दा सिँचाइको पनि आवश्यकता पर्छ। सिँचाइ पानी कसरी लगाउने त? पानी लगाउनको लागि पनि त व्यवस्था गर्नुपर्ने हुन्छ, जस्तो जस्तो यहाँहरूले व्यावसायिक रूपमा खेती गरिरहँदा कसरी सिँचाइ गर्नुहुन्छ? सिँचाइको लागि पनि पालिकाले केही सहयोग गरेको छ अथवा पालिकाको कुनै कार्यक्रम सञ्चालन भइरहेको छ? यहाँहरूलाई केही थाहा छ भने जानकारी गराइदिन सक्नुहुन्छ।
7: रामेश्वर अधिकारी, मेलुङ गाउँपालिका वार्ड नम्बर 4 को कार्यभार अध्यक्ष। किन भनेदेखि अब हाम्रो गाउँपालिकाले जति पनि साथ र सहयोग गरेर अगाडि बढाउनु भएको छ त्यसमा उहाँहरूलाई अति नै धन्यवाद। एउटा संस्था थियो हेफर भन्ने, त्यसले चाहिँ हाम्रै दिदीबहिनीहरू दाजुभाइहरूले नि गर्नलाई अलिकति हिचकिचाएर मेरो वडामा चाहिँ अलिक कम गर्नुभयो। अनि एउटा गाउँपालिका अध्यक्ष उपाध्यक्ष मिलेर एउटा फ्रान्सेट भन्ने संस्था ल्याउनु भएको छ, त्यसले चाहिँ अत्याधिकै राम्रो गर्यो। तर साबिक हाम्रो 2 नम्बर 3 नम्बर 4 नम्बर चाहिँ छुटेछ, त्यसले गर्दा हामी पछुताउनु पर्छ। त्यसले चाहिँ के दिँदो रहेछ भनेदेखि ड्रम चाहिने ठाउँ ड्रम, पाइप चाहिने ठाउँ पाइप, हजारी चाहिने ठाउँमा हजारी, सम्पूर्ण किसानको हितको लागि काम गर्नको लागि चाहिने सामग्री सम्पूर्ण दिँदो रहेछ। त्यो छुटेर चाहिँ अलिकति चित्त दुखाइ छ साबिक 2-3-4 मेलुङ गाउँपालिका वार्ड नम्बर 4 को चाहिँ फेरि त्यो अरू वडा होइन फेरि। अनि योभन्दा अगाडि उहाँहरूले प्रोत्साहन दिएर सबै कुरो गराएको छ, तर हाम्रो भेटबु 4 को चाहिँ माथिर लेखा चाहिँ आलु खेती प्रशस्त हुन्छ, तर यसपालि चाहिँ मजाले रोग लगाएर नष्ट भएको छ। अनि अरू कामको लागि चाहिँ सकेको ठाउँमा भेटेको ठाउँमा अलिकति टाठा बाठाले सबै कुरो राम्रैसँग गरेर लानुहुन्छ। किसानको हितको लागि गाउँपालिकाले अगाडि नै बढाएको छ। अब सिँचाइ गर्नको लागि त कतिपय ठाउँमा कुलो छ, कुलो खन्नलाई वडाले नै पैसा हालिदिएको हुन्छ, गाउँपालिकाले नै हालिदिएको हुन्छ, वडाले नहाले ठाउँ गाउँपालिका हालिदिएको हुन्छ। त्यो कुलो राम्रोसँग व्यवस्थित गरेर खनेको हुँदैन। सिँचाइ भएन भने एकचोटि बनाएको कुलोले त कमसेकम 4-5 वर्ष त थ्याओस्, 6 महिना नि थ्याक्दैन। त्यसलाई चाहिँ अलिकति मध्यनजर लगाएर गाउँपालिकाले र प्राविधिकले अलिकति टाइट गर्नु पर्यो। 7 ले नि गरेकै छ, 4 ले पनि तल्लो इलाकामा केरा खेती, माथिल्लोमा आलु, नस्पाती, सबै स्याउ, यहाँको अवस्थाअनुसार

0: उठेको पनि यहाँहरूलाई नि थाहा छँदैछ। कति सांसदहरूले बाँदर व्यवस्थापन कसरी गर्ने भनेर भनिरहनुहुन्छ। नयाँ सरकारले पक्कै पनि बाँदर व्यवस्थापनको लागि केही न केही राष्ट्रिय कदम नै चाल्ला भन्ने हाम्रो अपेक्षा हो। अब यसो भनिरहँदा यहाँ अहिले स्थलगत बसमा हामीसँग अब कार्यवाहक वडाध्यक्षज्यूहरू, त्यसै गरेर कार्यपालिका सदस्यज्यूहरू, शाखा प्रमुखहरू, त्यसै गरेर स्थानीय पत्रकार शिव भुजेल पनि हामीसँगै हुनुहुन्छ। अहिले म विशेष गरेर स्थानीय पत्रकार उहाँले लेखिरहँदा, उहाँले अनुगमनको पाठबाट हेरिरहँदाखेरि के पाउनुहुन्छ गाउँपालिकामा? जसरी सिँचाइको कुरा पनि आयो, कृषिको सम्भावनाको कुरा आयो, केही व्यवस्थापनका कुराहरू पनि आए, यहाँको तर्फबाट गाउँपालिकाले गरेका कामहरू र गाउँपालिकाले गर्न सक्ने सुधारहरू के हुन सक्लान्?
1: सर्वप्रथम त यो सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालद्वारा स्थलगत बहस हाम्रो मेलुङ गाउँपालिकामा आयोजन गरिदिनु भएकोमा म रेडियो नेपालप्रति हार्दिक आभार प्रकट गर्दछु। र यहाँको प्रश्न, म स्थानीय पत्रकारको हैसियतले हेर्दाखेरि मेलुङ गाउँपालिकाले पछिल्लो अवस्थामा आउँदाखेरि कृषि लगायत जनताको हरेक आर्थिक आय आर्जनमा ठुलो योगदान दिँदै आएको छ। हुनसक्छ सयमा सय निपुण त काहीँ पनि हुँदैन, तर पनि पालिकाको सहयोग गर्दाखेरि यथेष्ट सहयोग देखिन्छ। पालिकाले चाहिँ हेफर प्रोजेक्ट नेपाल, त्यस्तै खाद्य तथा पोषण सुधार एउटा आयोजना भनिन्छ, त्यो आयोजना सहकार्य गरेर धेरैवटा कृषिका कार्यक्रमहरू आयोजना गरेको छ, कृषि कार्यक्रमहरू लागू गरेको छ। पशुपालनदेखि लिएर त्यस्तै फलफुल खेतीदेखि लिएर तरकारी बालीदेखि लिएर थुप्रै कुराहरूमा चाहिँ पालिकाको साथ सहयोग रहेको मैले पाएको छु। र यतिले मात्र अझै पुग्दैन, म मेरो घर पौटी यस पालिका वडामा एकमा पर्छ। हाम्रो पालिकामा लगभग वार्षिक रूपमा सुन्तला मात्रै 13-14 वटा फल्छ, अघि भर्खर हाम्रो पाचिमिटी भनिसक्नु भएको छ। त्यस्तै त्यो मात्रै नभएर मेरो पालिका वडामा एकमा नै एउटा गोलभेडा खेती वा हाइब्रिड खेती गर्नुहुन्छ त्यहाँ किसानहरूले, वार्षिक 10-12 करोडको चाहिँ बिउ उत्पादन गर्नुहुन्छ। त्यसै गरी गोलभेडाको दाना बिक्री वितरण गर्नुहुन्छ। अनि यस्तै अन्य केरा एउटा मेरो गाउँमा एकजना छिमेकी भाइ हुनुहुन्छ रामप्रसाद पाठक भन्ने, उहाँले वार्षिक 5 लाख रुपियाँको केरा उत्पादन गरेर बेच्नुहुन्छ। र यो बजारको कुरा आउँदाखेरि बजारको जति पनि छ मात्र उत्पादन गर्नु पऱ्यो, उत्पादन राम्रो हुनु पऱ्यो, क्वालिटी हुनु, गुणस्तरीय हुनु पऱ्यो। गुणस्तरीय उत्पादन भयो भनेदेखि जति पनि बजार पाइन्छ। मात्रै हामी किसानहरूले के गर्नु पऱ्यो भने किसानले आफूले उत्पादन गरेका कुराहरू चाहिँ जुन छ नि हामीले गरेका फलफुलहरू भयो, तरकारीहरू भयो, ती कुरा गुणस्तरीय हुनु पऱ्यो होइन, सबैले त्यसलाई चाहिँ मनपर्ने खालको हुनु पऱ्यो। त्यति भयो भनेदेखि किसानको आम्दानी घर घरमै छ। तर यति हुँदा हुँदै पनि पालिकाले गरेको सहयोग उल्लेखनीय छ, र अझै पनि पालिकाले म के भन्छु भने मेरो वडामा वार्षिक 13 करोड सुन्तला फल्छ, त्यहाँ एउटा कोल्ड स्टोर भइदियो भने त्यति जुन बेला सुन्तला फल्छ त्यो सुन्तला हामीले बिक्री गर्दाखेरि हामी कहाँ बगैँचामा आएर व्यापारीहरूले किलोको 50-55 रुपियाँ 60 रुपियाँसम्म हाल्नुहुन्छ। त्यही सुन्तला अहिले कोल्ड स्टोरमा स्टोर गरेर राखेर हिजो आज बजारमा लाग्ने भनेदेखि किलोको 3-4 सयसम्म बिक्री हुन्थ्यो। र यसले गर्दा मैले पालिकालाई के अनुगर्न चाहेँ भने पौटीमा उत्पादन सुन्तलाको लागि एउटा पालिकाबाट सम्भव हुन्छ, पालिकाबाट हुँदैन भने मातृ निकाय जहाँ हुन्छ त्यहाँबाट पहल गरेर एउटा कोल्ड स्टोर निर्माण गरिदिनु भयो भनेदेखि पौटीको लागि त्यहाँ किसानको लागि अत्यन्तै आम्दानीको बाटो एकदम धेरै डबल त्यो बढी हुने मैले देखेको छु। यस्तै गरी त्यहाँ उत्पादन हुने कुराहरू र यो पालिकामा भएका जुन छन् आलु उत्पादन छन् होइन, विभिन्न खालको फलफुल उत्पादन भइरहेको छ, दुध उत्पादन भइरहेको छ, त्यो दुध उत्पादन पनि त्यो हामीले अरूलाई दिनुभन्दा पनि यहीँ त्यहाँका दुधबाट बन्ने छ नि, दुध पदार्थबाट बन्ने कुराहरूलाई त्यही उत्पादन गरेर जस्तै खुवा बन्न सक्छ, हामी कहाँ चिज बनाउन सकेला, हामीले छुट्टी बनाउन सक्छौँ हामी होइन, ती कुराहरू यहीँ उत्पादन गरेर बजारी गर्ने भने र मेलुङ गाउँपालिकालाई नामबाट ब्रान्डिङ गर्न सक्यो भने यो चाहिँ जब मेलुङको सुन्तला हो, यो मेलुङको खुवा हो, यो मेलुङको खुर्सानी हो भनेर अघि सुन्दर मैले भन्नुभएको थियो, यसैले ब्रान्डिङ गर्न सक्यो भने एउटा मेलुङको पहिचान पनि भयो र मेलुङ समग्र मेलुङमा विश्वभरि नै अथवा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा मेलुङलाई चिन्न सक्ने एउटा बाटो पनि बन्यो। र अर्को कुरा, मेलुङका मराएका सबै आम जनताहरूको आम कृषकहरूको आय आम्दानी पनि वृद्धि हुनसक्छ। र मैले समग्रमा मैले यहाँ स्थानीय रूपमा कलम चलाइरहँदाखेरि मैले मेलुङमा गरेका धेरै कार्यक्रमहरू छन्, मेलुङ पालिकाले जुन हाम्रो अध्यक्ष उपाध्यक्ष आफै खट्नुभयो, लाग्नु भएको छ, उडाची लाग्नु भएको छ, सबैले आफ्नो ठाउँबाट उल्लेखनीय सहयोग गरिरहनु भएको छ। त्यो सहयोगलाई किसानले पनि यो सहयोग मेरो लागि गरेको भनेर बुझिदिनु पऱ्यो। पालिकाले उहाँले बाटो देखाइदिने हो, उहाँले अनुदानको व्यवस्था गरिदिने हो, तर त्यो किसानहरू जुन हामी जसले गर्छौँ नि, हामीले सिँचाइ कुरा गरिरहेको छौँ, हामी कुलो बनाउँछौँ, त्यो कुलो बनाउँदाखेरि त्यहाँको उभाउँछौँ, त्यहीहरूले यो कुलो मैले बनाएको हुँ, यो कुलो मलाई चाहिन्छ भनेर बनाउनु पऱ्यो, यो अर्काले बनाएको होइन भनेर ठान्नु पऱ्यो। र कतिपयले अवस्थामा विकास निर्माण काम के भइरहेको छ भने हामी गर्छौँ गर्नु चाहिँ, तर त्यो मेरो लागि भने गर्दैनौँ हामी, यो हामी अर्कालाई भने गरिदिन्छौँ। त्यसले गर्दाखेरि भएका आयोजना पनि कतिपय बिग्रेका पनि छन्, कति सुधार अनुभव पनि छन्। त्यसले गर्दाखेरि त्यो पालिकाले पनि यसमा अलिक कडा खालको अनुगमन गरिदिनुपर्छ। र भएका विकास निर्माण काम गर्नु पनि स्थानीय तवरमा भएका जुन विकास हुन्छ नि, सिँचाइ लगायत, खानेपानी लगायत, सबै कुराहरू छन्। यी कुराहरूमा पालिकाले के गर्नु पऱ्यो भने अलिक राम्रो अनुगमन गरेर जहाँ कुलोको

0: आउने ठाउँमा खोला नाला छन् त्यहाँ सिँचाइको कुराकै व्यवस्था गर्नु पऱ्यो, र भएन भने पनि जहाँ चाहिँ अब थोरै थोपा सिँचाइबाट यो ड्रम राखेर भए पनि सानो पाइपको व्यवस्था गरेर भए पनि होइन हामीले सिँचाइ व्यवस्था गर्न सक्यौँ भने अझ यो मेलुङ गाउँलाई उर्वर भूमि बनाउन सकिन्छ र यहाँ भएको उत्पादनहरूलाई बजारीकरण गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हामीले पुर्याउन सक्यौँ भनेदेखि एउटा मेलुङको पहिचान पनि हुन्छ, मेलुङको पहिचान हुनु भनेकै मेलुङको समृद्धि हुनु भनेकै एक आम जनताको समृद्धि हो भन्ने लाग्छ। धन्यवाद।
1: उहाँले सम्भावनाका कुराहरू गर्नुभयो, सँगै यो प्राविधिक पक्षको अपेक्षा गर्नुभयो कि कोल्ड स्टोर भयो भने साँच्चै यहाँको उत्पादनलाई लामो समयसँग भण्डारण पनि गर्न सकिने भयो र बिक्री वितरणको लागि त्यो ठाउँसम्म पनि पुर्याउन सकिने भन्नुभयो, के यो सम्भावना छ आगामी दिनमा कोल्ड स्टोर राख्न? अध्यक्षज्यूबाट जवाब चाहिँ।
2: धन्यवाद। विशेष त धेरै सान्दर्भिक कुराहरू उठेका छन् र पालिकाले पनि जनताकै चाहनालाई मध्यनजर गर्दै कार्यक्रमहरू सञ्चालन गर्दै आएको छौँ हामीले। विशेष त यहाँ अहिले दुई तिनवटा कुरा थप उठेका छ, अहिले पालिकाले सम्पादन गरेको कामहरू र पालिकाले फेरि गर्नुपर्ने कार्यक्रमहरू कामहरूको सन्दर्भमै हामी छौँ आज। कोल्ड स्टोरको सन्दर्भमा मैले योभन्दा अघिल्लो लगातार हामी आइसकेपछि पहल गरेका छौँ तर अहिलेसम्म सफल हुन सकेको छैन। यो वर्ष पनि हामीले कोल्ड स्टोर लेखे प्रदेश सरकारले र सङ्घीय सरकारमा लेखेर पठाएछौँ। र अर्को कुरा, गत वर्ष अलि समय पुगेन, यो वर्ष चाहिँ भारतीय राजदूतवास मार्फत भारतीय सरकारलाई करिब 20 करोडको अनुदान दिने गर्छन् उहाँहरूले यो पहाडी जिल्लाहरूमा, त्यतातिर जानुपर्ला भन्ने कुरो छ। त्यसको लागि चाहिँ हामीले जग्गा प्राप्ति गर्नुपर्छ, करिब करिब 10 रुपियाँभन्दा बढी जग्गा प्राप्ति गर्नुपर्छ। त्यो सन्दर्भमा पनि मैले वडाज्यूसँग त्यहाँ छलफल गरेका छौँ। त्यसो भयो भने जग्गा प्राप्ति भयो भने त्यसलाई हामी अगाडि बढाउन सक्छौँ। यसले पक्कै पनि त्यहाँको सुन्तलालाई बेमौसमी अर्थात् चाहिँ त्यो सिजनभन्दा अरू बेलामा पनि प्रयोग गर्न सकिन्छ र त्यसमा किसानहरूको आय आर्जन बढ्छ भन्ने कुरा यसले पक्कै पनि फाइदा लिनेछौँ। र अन्य कुराहरू पनि छ, पौडीमा सँगसँगै धेरै कुराहरू छन्, खुवाहरू छन्, सबै छन्। दुई नम्बरमा केराहरू छन्, यी सबै कुराहरू छन्। तर जति पनि उत्पादनहरू छ यो उत्पादनहरूलाई स्थानीय रूपमै हामीले त्यसलाई ग्रेडिङ गर्न अहिले त्यति धेरै सम्भव छैन, किनकि त्यसलाई जुन ग्रेडिङ गरेर अथवा त्यसको जुन लेबलिङ गर्न सकेको भए अझ राम्रो हुन्थ्यो भन्ने कुराहरू। आलु धेरै करिब 16 करोडभन्दा बढीको आलु 3 नम्बरबाट निकास हुन्छ, जान्छन् त्यो बाहिर निर्यात हुन्छ। 3, 4, 5 विशेष त 3 नम्बर धेरै। त्यसपछि सुन्तलाको कुराहरू भयो, अन्य कुराहरू धेरै कुराहरू छन्। तर यसलाई चाहिँ हामी क्रमशः प्राथमिकताका आधारमा गर्दै जाने कुराहरू हामीसँग अर्को नेपाल सरकार अन्तर्गतै आयोजना एउटा छ, वर्ल्ड ब्याङ्कको फान्सेप खाद्य तथा पोषण सुरक्षा सुधार कार्यक्रम, त्यो मार्फत पनि कार्यक्रमहरू सञ्चालनमा छ। धेरै कार्यक्रमहरू छन्, धेरै चाहिँ आज यहाँ हाम्रो लाभग्राहीहरू र त्यो कार्यक्रममा समावेश दिदीबहिनीहरू यहाँ हुनुहुन्छ अथवा किसानहरू हुनुहुन्छ। त्यो सन्दर्भमा र हेफरसँगको साझेदारी कार्यक्रमहरू पनि त्यस्तै छ, हामीले सबै वडाहरूमा सञ्चालन ल्याएको छौँ त्यसलाई। त्यसैसँग सबै कुरा, अर्को कुरा के हो भने स्थानीय सरकारले मात्रै सबै कुरा अहिले नै सबै कुरा गर्न सम्भव छैन, किनकि हामीसँग भएको सीमित स्रोत साधन र विशेष त सङ्घीय सरकारबाट आउने अनुदान, त्यसको लागि हामीले पालिका भवन पनि खर्च गरिराख्नुपर्नेछ। पालिकाको प्रशासनिक भवन पनि बन्दैछ, वडा कार्यालयहरू पनि क्रमशः बन्दै गर्दा एउटा कार्यालय बन्न बाँकी छ र त्यसको पनि इभिडिङ भइसकेको छ। यो सन्दर्भमा हामीले सबै कुरालाई विशेष त विकास निर्माणलाई समदूरीमा समान तरिकाले अगाडि बढाउनुपर्छ। हामीले एउटा मात्रै पाटोलाई प्राथमिकतामा राख्यो अथवा सडकले मात्र

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, उर्लेका उराली, घाम पानी, रात प्रभात, तिता मिठा भोगाईहरूसँगै साधकहरूका जीवनलाई नजिकबाट निहाल्दा भेटिएको जीवनको सङ्गालो सङ्गीत साधना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने मिनर्भा वज्राचार्यसँगै दुर्गा अधिकारीको सङ्गीत साधना कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा हामी पुराना, कालजयी, सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर, सङ्गीत अनि रचनामा रहेका गीत सङ्गीतहरू यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेका छौँ। गत हप्ताको कार्यक्रममा हामीले यसै कार्यक्रमको प्रथम भाग स्वरूप प्रतिष्ठित गायक प्रदीप राज पाण्डेको बाल्यकाल, उद्घोषणको यात्रा र सङ्गीतसँगको उहाँको आत्मीय सम्बन्धका विविध पाटाहरूलाई निहाल्यौँ। आजको श्रृङ्खलामा भने हामी उहाँको सङ्गीत यात्राका अझ गहिरा अध्यायहरूमा प्रवेश गर्नेछौँ। सफलताको शिखरसँगै आएका चुनौतीहरू, केही समयपछि सङ्गीतमा फर्किनुको प्रेरणा, गीत छनौटको दृष्टिकोण र नेपाली सङ्गीतप्रतिको उहाँको अटल विश्वासबारे उहाँकै शब्दमा सुन्नेछौँ। भनिन्छ, सङ्गीत साधना कहिल्यै समाप्त हुँदैन। समय बदलिन्छ, पुस्ता बदलिन्छन्, तर साधकको समर्पण र स्वरको सुगन्ध कहिल्यै हराउँदैन। यिनै अनुभूति र जीवनका अनगिन्ती भोगाईहरूलाई समेट्दै आज पनि हामीसँग हुनुहुन्छ नेपाली सङ्गीतका सम्मानित स्वर, प्रतिष्ठित गायक प्रदीप राज पाण्डे। कार्यक्रमलाई अगाडि बढाउनुभन्दा पहिला एकैछिन बिबी थापाको रचना, विजय सिंह मुनालको सङ्गीत अनि प्रदीप राज पाण्डेको स्वरमा रहेको यो गीत यहाँहरूलाई सुनाउँछौँ। त्यसपछि हामी कुराकानीलाई जोड्नेछौँ।

0: पछि मैले हिँ जाहिर खाएपछि म अल्छी भने हेर्नुहोस् रेडियोमा जाहिर खाएँ, मेरो अहिले रेडियो नेपालमा मैले जाहिर खाएको हिसाबले मेरो यहाँ गीत 200-300 हुनुपर्ने थियो क्या, तर मलाई थाहा छैन अहिले चाहिँ म अलिकति म आफूलाई पछुताइरहेको छु, हिँ जाहिर खाएर हिँ सुविधा पाएर हिँ रेडियो नेपालको डेट थियो, डेट मागे पनि पाइन्थ्यो, छ महिनामा एउटा गीत मात्रै गाउँदा नि हुन्थ्यो अथवा वर्षमा एउटा गीत मात्रै गाउँदा नि हुन्थ्यो, मैले धेरै ग्याप गरेँ, करिब करिब मैले 10-12-15 वर्ष ग्याप गरेँ होला, अनि मेरो ठुलो छोरी जन्मिएपछि मात्रै मैले पछि फटाफट एक दुईवटा गीतहरू गाएँ, फेरि कहाँबाट म एकदम सक्ड भएँ, ओहो यो चित्त छोड्नु नहुँदैछ भने चाहिँ मैले सुरु गरेको,
1: त्यसपछि फेरि गायनतिर आउनुभयो। यहाँको त्यो म तिम्रो सहर छोडी गीत जुन नातिकाजीले सङ्गीत गर्नुभयो, यहाँको टर्निङ पोइन्ट भयो, मलाई कस्तो लाग्यो भने नातिकाजीका जति पनि गीतहरू, उहाँले सङ्गीत गर्नुभएका जति पनि गीतहरू सुन्छु नि, कति धेरै मर्म, कति धेरै मिठास, कुनै पनि गीत चाहिँ मान्छेले नसुनेको चाहिँ छँदै छैन, मन नपराएको चाहिँ छँदै छैन, कुन चाहिँ जादु थियो होला उहाँसँग, त्यो सङ्गीत गर्ने कला के थियो होला, हजुरहरूले सङ्गत गर्नुभयो नि,
0: कस्तो राम्रो भन्नु, किनभने अचम्म लाग्छ, एक त के भने नाथ दाइले हार्मोनियम यसो छुने बित्तिकै एकदम गुन्जायमान मिठास, एकदम त्यहाँबाट एउटा गजबको चिज आउने क्या त्यो
1: है,
0: त्यो अब उहाँलाई त मेलोडी किङ नै भनिन्थ्यो होइन, वास्तव सङ्गीत महारथी नै उहाँ त होइन, त्यो रिटहरू खेलाउने बित्तिकै तिनै गीतको पुरै फ्रेम आइसक्यो भने क्या, त्यस्तो उहाँसित जादुमा त्यो, त्यही भएर उहाँलाई सबैले मेलोडी किङ भनेका होलान्, अन्त उहाँ सङ्गीतको महारथी नै हुनुहुन्छ,
1: फेरि नातिकाजी कहिले जन्मिनु होला भने जस्तो लाग्छ,
0: अब एकचोटि मात्रै हो जस्तो, धेरै अनि त्यस्ता गायकहरू त्यस्ता सङ्गीतकारहरू मलाई लाग्छ गाह्रै होला,
1: हामीले दोस्रो नारायण गोपाल पनि भेट्न सकेका छैनौँ कि जस्तो कहिले काहीँ भन्नुहुन्छ,
0: त्यो भेटे पनि दुर्गाजी जस्तै हो, मैले अहिले पनि भने जस्तै हो, त्यो जस्तै भएर आउने त हो नि होइन, नारायण गोपाल त उसलाई भनिँदैन जस्तै भएर आउने, त्यस कारण मलाई के लाग्छ भने जस्तै भएर आउनु आफ्नो ठाउँमा होला, कहिलेकाहीँ यसो याद मिटाउनु हो तपाईँ त ठ्याक्कै भन्ने आफ्नो ठाउँमा होला, तर त्यो एक युगमा एकचोटि मात्रै हो क्या, त्यो पाइन्न त्यस्तो, जसले आफ्नो एउटा कन्ट्रिब्युसन दिएर जानु भएको छ नि, जुन छाप छोड्नु भएको छ नि त्यो आफ्नो पनमा, त्यस्तो चाहिँ अर्को आउन गाह्रो होला जस्तो लाग्छ मलाई।
1: नातिकाजीले सङ्गीत गर्दा चाहिँ अब शब्दहरू पनि त के लाउनुहुन्थ्यो होला, जुन पनि शब्द आयो त्यसैमा सङ्गीत गर्ने त उहाँ पक्कै होइन,
0: एकदम एकदम, तर के छ भने बिबी थापाको शब्द चाहिँ सरल शब्द, सबैले बुझ्ने शब्द थियो,
1: कथा
0: अब तर नातिकाजीले त हेर्नुहोस् ईश्वर वल्लभदेखि लिएर कालीप्रसाद रिजालदेखि लिएर वरिष्ठ त्यस्ता गीतकारहरू, माधव घिमिरेदेखि लिएर कसको गीत गर्नु भएन, तर त्यो उहाँहरूको गीत, उहाँको लिरिक्सलाई, उहाँको रचनामा त हामीले फुनकुट ल्याउने ठाउँ नै भएन
1: होइन,
0: त्यसमा हामीले भन्ने कुरै भएन, त्यत्रो स्वयं त्यत्रा विज्ञ त्यत्रा ज्ञाताहरू हुनुहुन्थ्यो, तर पछिल्लो समयमा आएर हामीले गाएको गीतहरूमा पनि उहाँले सङ्गीत गर्दाखेरिको जुन शब्दहरू छ नि सरल थियो होला, तर त्यसमा के वजन चाहिँ थियो है, जस्तो सबैले बुझ्ने, जस्तो मैले गाएको गीतहरूमा पनि बिबीको गीतहरू राम्रा गीतहरू हुन्, सरल शब्द हुन्, सबैले बुझ्ने, जस्तो तपाईँको थाहै थिएन दिल आगो बिना नै जल्दो रहेछ,
1: उहाँले
0: पनि किन आउँछ याद तिम्रो सधैँ सधैँ साथमा, किन सबैलाई पर्ने कुराहरू क्या उसले एकदम प्र्याक्टिकलमा लेखिएको गीत, फेरि बिबीको त प्र्याक्टिकल गीतहरू पनि भयो, उसित प्रेमसित अलिकति जोडिएका गीतहरू
1: हुनुहुन्थ्यो,
0: हुन त प्रेम सबैले गर्छन् तर उनको चाहिँ प्रेमसित जोडिएको गीतहरू हो यो,
1: गीतले मेरै कथा बोकेको छ कि भन्ने भान भयो भने मान्छेलाई रुचि लाग्ने हो नि त होइन, उहाँका सायद गीतमा त्यस्तै खालका स्टोरीहरू थिए होला,
0: त्यस्तै थिए पनि, तर मैले पनि कति गीतकारमा चाहिँ मान्छेले परेर पनि कति गीतकार पनि भाषन्, त्यो चाहिँ एकदम रियालिटी नै भएर आउँदो रहेछ, कतिलाई चाहिँ नपरे पनि उनीहरूले रियालिटी भएर नै लेखिदिएका छन्, जस्तो अब मैले गाउँछु, अब मलाई लाग्छ मैले त्यो बिबी थापाको गीतहरूमा पृथ्वीराज पाण्डेलाई त एकदम भयङ्कर ट्रेजेडी भए जस्तो त्यो बेला भन्थ्यो, दारी पालेको होला, दौरा सुरुवाल लाएर हिँड्ने होला, झोला बोकेर हिँड्ने होला, पछि मैले यो गीतहरू गाएको उहाँहरूले थाहा पाएछ तपाईँ नै हो पृथ्वीराज पाण्डे, कतिपय ठाउँमा मैले विश्वास दिलाउन गाह्रो भयो मैले उहाँहरूलाई, हामी त पृथ्वीराज पाण्डे भनेको त एकदम बुढो होला, एकदम ट्रेजेडी परेको थियो होला, तर म जस्तो रोमान्टिक, म जस्तो हाँसखेल गर्ने मान्छे को होला जस्तो लाग्छ क्या मलाई,
1: त्यतिखेरको समय नै
0: तपाईँलाई कस्तो लाग्छ दुर्गाजी,
1: रमाइलो भइरहेको छ सरसँग कुराकानी गर्दा, सायद त्यो उमेरमा त्यो सन्दर्भमा त्यतिखेर रेडियो नेपालको पनि विकास भइरहेको सबैले सुन्ने बेलामा यहाँहरू त अब जस्तै कार्यक्रम पनि गर्नुहुन्थ्यो, न्युज पढ्नुहुन्थ्यो अनि गीत पनि गाउनुहुन्थ्यो भनेपछि त त्यो बहुप्रतिभा सबैले सुनेको भयो होइन, त्यतिखेरको समय नै राम्रो थियो नि
0: होइन।
1: अब यिनी कुराहरू सँगसँगै जस्तो अब 2007 सालमा अब रेडियो नेपालकै कुराहरू हामी गरिरहेछौँ, 2007 सालमा रेडियो नेपालको स्थापना भयो, स्थापना कालपछि त गीतहरू लाइभ नै हुन्थे, कलाकार जतिखेर गाउनुहुन्थ्यो त्यतिखेरै रेडियोमा बस्थ्यो, अब पछि चाहिँ रेकर्डिङको व्यवस्था हुन थाल्यो होइन, पहिलेका गीतहरू चाहिँ लाइभ गए सकिए अब तिनको कुनै आर्काइभ हुन पाएन, ती गीत कस्ता थिए भनेर अनुमान मात्रै लाउने हो हामीले त्यतिखेरका कलाकारहरूको हिस्ट्री सुनेर होइन, तर जब अहिले रेकर्ड भए ती गीतहरू चाहिँ अहिले पनि हामीहरूसँग भएका गीतहरू सुन्दा चाहिँ यति मिठा र यति कालजयी गीतहरू छन् भनौँ न, त्यस्ता गीतहरू अब फेरि उत्पादन होला र भन्ने प्रश्न आउने जस्ता गीतहरू छन्। वास्तवमा यहाँ एउटा राम्रो कलाकार गीतहरूलाई हेरेर बुझेर गाउने, होइन, यहाँको स्वरमा त्यति नै मिठास छ, यस्तो कलाकारको हिसाबले भन्नुपर्दा एउटा गीतले त्यो कालजयीता, त्यो कालजयी समय पार गर्न चाहिँ हुनुपर्ने के रहेछ प्रदीप सर?
0: त्यही त, एउटा कुरो के छ भने, जस्तो हिजोका गीतहरू कालजयी गीतहरू थिए, कति लाइभ गीतहरू त कुरै नगरौँ, होइन, जति रेकर्डेड गीतहरू छ अहिले हामीले सुन्यौँ भने ओहो कसरी यो गीत सङ्गीत भयो होला, कसरी यो गीत लेख्ने मान्छे कसरी लेखायो होला, कस्तो मान्छे हुनुहुन्थ्यो होला, यी कुराहरू धेरै आउँछ नि सम्झना। तर हिजोको दिनमा यस्ता गीतहरू राम्रो हुनुको एउटै कारण के भने, मेरो बुझाइमा उहाँहरूप्रति सङ्गीतको साधना थियो, उहाँहरूले सङ्गीत बुझ्नुभएको थियो, सङ्गीत सिक्नुभएको थियो, दुःख के भने बुझ्नुभएको थियो, मर्म बुझ्नुभएको थियो, आफूलाई गलाउनुहुन्थ्यो, आफूहरू गल्नुहुन्थ्यो। तर अहिले त के छ भने, चक्लेट टेस्ट, चट्ट एकछिन चक्लेट खायो, मुखमा स्वाद आयो, पछि हराएर गयो, मान्छे त्यस्तो खोज्छन्। तर होइन, गीत भनेको हिट हुनु पर्दैन, हिस्टोरिकल हुनुपर्छ भन्ने हाम्रो मान्यता, म चाहिँ त्यो ठान्छु। मैले गाएको गीतहरू अहिले गाएर दुर्गाजी मेरो चलोस् हिट होस् भन्ने होइन, मेरो गीत सुन्दा मान्छेले सुन्दा त्यो भाइब्रेट होस्, चाहे जोसुकै एबिसिडी गायकको किन्न होस्, गीत चाहिँ हिस्टोरिकल हुनुपर्छ, त्यो गीतमा सङ्गीतको मर्म हुनुपर्छ, त्यो आवाजमै त्यो आफूमा एउटा भावनामा डुब्नु सक्नुपर्छ, गीतमा ओजन हुनुपर्छ। र सङ्गीत गर्नेले पनि भनौँ अहिलेको कुरा गरेँ है, उहाँ रिजेन्ट्रीको त कुरै नगरौँ है, तपाईँले कुरा गरिहाल्नु, तर त्यस्तो चाहिँ अहिले गर्ने धेरै कम हुनुहुन्छ, धेरै कमर्सियलाइज भइसक्यो मान्छे, हाउ टु अर्न मनी, पैसा कति कति खर्च गर्नु,
1: भनेको त एउटा मनोरञ्जन मात्रै पनि होइन,
0: होइन होइन होइन होइन, तर अहिले आएर त्यस्तो भयो, दुःख लाग्छ है। त्यसकारण अहिलेको हकमा पनि मैले आफ्नो गायनको कुराहरू गर्नुपर्दा, मैले दुई तिनजना सङ्गीतकारहरू पाएको छु जोद्वारा मलाई नाध्याएको मलाई कहिले याद उहाँले मेटाइदिनु भएको छ। जस्तो एकजना म यहीँबाट भन्न चाहन्छु, उहाँलाई पनि म सम्झिन चाहन्छु, नमस्कार भन्न चाहन्छु, हाम्रो मधुकर लोनी दाई भन्ने हुनुहुन्छ, धेरै मिठो सङ्गीत गर्नुहुन्छ उहाँ, धेरै मिठो। मैले उहाँको दुई तिनवटा गीतहरू गाएको छु, सायद आज पनि यहाँहरूले सुन्नुहुन्छ होला, अल्झिरह्यो याद बल्झिरह्यो घाउ भन्ने, हाम्रो टेक कुमार तामाङ उहाँको रचनामा छ एउटा चाहिँ, त्यसपछि जल्नसम्म मन जलिरह्यो उहाँको सङ्गीतमा हो। मैले उहाँको कुराहरू पर्दा हेर्नुहोस्, उहाँ एकदम जानेको मान्छे, गीत सङ्गीतमा एकदम पोख्त मान्छे, उहाँलाई पनि गीत दिने बित्तिकै उहाँले गीतको मर्म बुझिदिनुहुन्छ। तर यहाँ त के छ भने, गीत दियो पहिले पहिला पैसा हेरिन्छ, तर त्यस्तो दुःख लाग्छ मलाई, त्यो नभइदिए हुन्थ्यो,
1: व्यापार नभइदिए
0: हुन्थ्यो है। फेरि हामी पनि फेरि गीत गरेर दुर्गाजी गीतमा पैसा खर्च गरेर त्यो लगानी गरेर टिभीमा आउने युट्युब त्यो छैन, अब कसैले गर्नुहुन्छ ठिकै छ,
1: फेरि अहिले त गीतहरू सुन्ने भन्दा नि हेर्ने भन्नेतिर गयो,
0: हेर्ने लाग्ने होइन, अब त्यो दिन सुन्ने दिन पनि आउँछ है, तर भिजुअलमा आयो भन्नेमा चाहिँ होइन, होला चिनी होला तपाईँ टिभीमादेखि गायक भन्लान्, तपाईँको गीत भन्लान्, त्यसमा हामी हतार नगरौँ। तर जसले सङ्गीत गरे पनि गीत चाहिँ मर्म बुझेर मात्रै गरिदिनुहोस्, र धेरै कमर्सियलाइज भएर नि सङ्गीत नगरिदिनुहोस्। कति यस्ता यस्ता राम्रा गायकहरू छन् हाम्रो हेर्नुहोस्, तर उनले खर्च गर्न सक्दैनन्, कति आवाजका मिठा गायकहरू छन्, कति सङ्गीतकार पनि हुनुहुन्छ होला, अवसर नपाउनु भएको होला। तर यहाँ त के छ भने, त्यो एउटा भेडामा फालेपछि सबै त्यहाँ फाले, उसले त्यो राम्रो गरायो भनेपछि सबैजना त्यहीँ जाने क्या, त्यो चाहिँ नहोस्, सबैले अवसर पाउनुपर्छ। र पैसा नभएको गीतकारलाई, पैसा नभएको सङ्गीतकारलाई हामीले सम्झिनुपर्छ, उहाँलाई उहाँलाई स्थान दिनुपर्छ भन्ने मेरो,
1: जसको प्रतिभा होस्,
0: जसको प्रतिभा होस् त्यसले स्थान पाउनुपर्छ भन्ने मेरो मान्यता होस्।
1: हजुर,
0: मान्यता हो,
1: हजुर, बिल्कुलै। त्यसले चाहिँ गीतहरूको कुराकानी गर्दै गर्दा यहाँले मधुकर लोहनीलाई पनि सम्झनु
0: भयो,
1: उहाँका गीतहरू यहाँले गाउनु भएको छ, एकदमै मिठा मिठा गीत छन् होइन। त्यहाँमध्ये मधुकर लोहनीसँगै सहकार्य गर्दै गर्दाको कुनै पल सम्झिँदै एउटा गीत पनि राखौँ न।
0: ठिक छ, एउटा त्यो मैले एउटा गजबको गीत छ, जस्तो मैले बिबी थापाको म तिम्रो सहर श्री टाढा टाढा जाँदैछु भन्ने गाएँ, अनि एकजना गीतकार आउनुभयो विष्णुदेव भन्ने, उहाँ मेरो घर खोज्दै खोज्दै आउनुभयो, उहाँ धार्मिक प्रवृत्तिको मान्छे हुनुहुँदो रहेछ, उहाँ धार्मिक प्रवचन दिनुहुँदो रहेछ झापाको, असाध्य भला नि एकदम राम्रो मान्छे उहाँ, अनि उहाँ मेरो घरमा आउनुभयो खोज्दै खोज्दै, अनि आमासित भेट गर्छु, आमालाई ढोक गर्छु भन्नु, आमासित बस्नुभयो, आशीर्वाद लिनुभयो आमासित, र सर मैले एउटा यस्तो गीत ल्याएर आएको छु, भेट्ने ठुलो इच्छा थियो भनेर एउटा कोही मान्छे मार्फत आउनुभयो, अनि कस्तो गीत ल्याउनु, मैले उहाँलाई गुरु भन्छु अहिले पनि, किनभने त्यो यो सम्बन्धी आध्यात्मिक सम्बन्धी मान्छे भएर मैले पनि उहाँसित आशीर्वाद लिन्छु म, अनि गुरु कस्तो गीत के त भनेपछि, हजुरले म तिम्रो सहर श्री टाढा गीत गाउनुभयो, त्यो गीत मलाई एकदम मन पऱ्यो, गीत एकदम मलाई मुटुस्पर्शी गाना हो, त्यो हृदयस्पर्शी गाना, त्यसको एउटा मैले रिप्लाई लेखेको छु सर हजुरलाई कस्तो लाग्छ भन्नु, अनि गीत कस्तो छ त गुरु भने, ऊ त विविध थापा त गीत अब लेखेर जापान गयो, सहर छोडेर गयो, नआउने सहरलाई नै अब दाइजो दिएर गयो, कसम खाएर गइसक्यो, अब फर्केर त आउनु पर्यो सहर। त्यस कारण मैले कोही कसैले सहर छोडेर गएको छन्, देशलाई छोडेर गएको छन् अब बोलाउनु नि पर्यो सर। त्यसको एउटा रिप्लाईसँग मैले लेखेको छु भने मलाई भन्नुहोस् न त गुरु भनेपछि मैले मलाई, म तिम्रो सहर आएको छु फर्केर फेरि आज, म तिम्रो सहर आएको छु फर्केर फेरि आज, भेटेर जाने मन छ भेटौँ न भरे साँझ। यसो हेरेँ ए फर्केर आएछ ल गुरु यो गीत मैले गर्ने भनेपछि मैले यो गीत हाम्रो मधुकर लन्दाले दिएँ,
1: विष्णुदेवको
0: रचना हजुर है। अनि त्यो गीतको एउटा इन्ट्रो अनि मैले मधुकर दाईलाई नै भने दाई यो चाहिँ म तिम्रो सहर छु टाढाको रिप्लाई सङ्ग हो दाई भनेपछि अँ भाइ राम्रो छ ल भन्नु। अनि यसमा के छ भने अर्को सिन भोलि यो गीतलाई चाहिँ हामीले भिजुअल गऱ्यौँ भने त्यो प्लेन ल्यान्ड गरेको स्टार्टिङमा म्युजिक प्लेन ल्यान्ड प्लेन ल्यान्ड गरेको हुन्छ क्या, त्यो अलिकति हामीले त्यो हालेर गरेका छौँ एरेन्ज। एरेन्ज चाहिँ हाम्रो भाइ मनोहर सोनामले गर्नुभएको हो। यो गीतलाई पछि हामीले भिजुअल गर्ने यसमा चाहिँ सल्लाह गरेका छौँ, हाम्रो विष्णुदेव गुरुले भन्नुभएको छ सर यसलाई म गर्छु बिस्तारै भन्नुभएको छ। यसको इन्ट्रेस्टिङ चाहिँ एउटा यही हो, बिबी थापा गीतको रिप्लाई सङ भनौँ न।

0: यतिखेर सङ्गीत साधना कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँहरूले, र आज हामीसँग चाहिँ कलाकार प्रदीप राज पाण्डे हुनुहुन्छ, र उहाँका जीवनसँगै जीवनका अन्तरङ्गसँगै गीत सङ्गीतका कुराकानी हामी गरिरहेका छौँ र हामी कार्यक्रमको तल तलतिर पनि आइरहेका छौँ। जस्तो नि प्रदीप सर, कस्तो हो भने अब यहाँले यति मिठा मिठा कालजयी गीतहरू पस्किनु भयो हाम्रा श्रोता माझमा होइन, तर बिचको समयमा यहाँले त्यति धेरै सक्रियता गीत सङ्गीतमा देखाउनु भएन। भनिन्छ नि आफ्नो गीतको प्रतिद्वन्दी आफ्नै गीत हुन्छ अरे के, अब अर्को गीत ल्याउँदा त त्योभन्दा मिठो ल्याइयो भने मात्रै आफैले आफैलाई जितेको हुन्छ अरे भन्ने कलाकारहरूको भ्यू पनि हुँदो रहेछ। त्यही भएर पनि हो कि किन यहाँ त्यो बिचको समयमा चाहिँ त्यति धेरै हाम्रा श्रोता माझ आउन सक्नु भएन?
1: अब कति श्रोताहरूले मलाई भेटेपछि तपाईँले किन गीत गाउनु छोड्नुभयो, तपाईँ कहाँ हुनुहुन्थ्यो यत्रो वर्ष गीत गाउने भएन, तपाईँ खालि त्यही गीत मात्रै हामी सुन्छौँ कहाँ के भन्ने कुराहरू हुँदाखेरि मैले धेरैजनालाई जवाब त्यही दिन्थेँ कि कहिलेकाहीँ त आफूले पनि कति झुटो बोल्नु जस्तो लाग्छ, तर यसको दोषी चाहिँ म आफै भन्छु। म यहीँ काठमाडौँमै थिएँ, काठमाडौँमै छु, जागिर पनि मैले यहीँ खाइरहेकी थिएँ, तर मैले गाउनु पर्थ्यो गाइनँ, किनभने साथीभाइको सङ्गतमा म हिँडेँ भन्नाले नराम्रो सङ्गतमा चाहिँ होइन कि अब आफ्नो जाहिर खायो, जाहिर खाए साथीभाइसित बेलुका रेस्टुरेन्टतिर बस्यो, कहीँ घुम्न गयो, फेरि जाहिर खायो होइन, अब गीत सङ्गीत ध्यान नदिने, बरु अर्का गीतहरू चाहिँ सुन्ने, बरु बाहिर यसो एक दुईवटा आफूले गीत मात्रै गाउने तर आफू चाहिँ लागि नपर्ने, यी चाहिँ मैले आफैले आफूलाई गल्ती गरेको हुँ। यसको लागि त म क्षमा प्रार्थी छु श्रोताहरूसित, किनभने मलाई उहाँहरूले धेरै मेरो नयाँ नयाँ गीतहरू सुन्नेको लागि उहाँहरू धेरै आतुर हुनुहुँदो रहेछ त्यही बेला,
0: पक्कै पनि
1: होइन, मैले पछि बुझेँ, मैले आफूलाई आफूलाई पनि चिन्न सकिनँ बुझ्न सकिनँ, यसको लागि म क्षमा प्रार्थी छु। अबका दिनमा चाहिँ यहाँले भन्नुभयो जस्तो मैले भोलि म तिम्रो सहर छोडी गाएँ, थाहै थिएन गाएँ, एक दुईवटा भन्ने गीतहरू गाएँ, अब फेरि मेरो त चाहना के भने त्योभन्दा अब अर्को गीत मैले दिनु पऱ्यो नि त श्रोताहरूलाई होइन, मैले भोलि सङ्ख्यात्मक मात्र भएर पनि भएन, त्यो चिज चाहिँ म हिजोदेखि नै म सतर्क छु, हिजोबाट नै नातिकाजी गुरुजीको गीत सङ्गीतमा गीत गाएदेखि नै म सतर्क छु, मैले बिचमा ग्याप त गरेँ आफ्नो ठाउँमा होला, तर अबको दिनमा पनि अब पनि वर्तमान समयमा पनि मैले के भन्न चाहन्छु भने सङ्ख्यात्मक होइन गुणात्मकमा जानुपर्छ होइन, र जस्तो हाम्रो मधुकर दाईको यी गीतहरू हिट होइनन्, यी गीतहरू हिट होइनन्, तर म तिम्रो सरसरी जस्तो पनि होइन, म तिम्रो सहर छोडी जस्तोको लागि मैले धेरै अर्को मिहिनेत गर्नुपर्छ, तर अहिले मैले दुइटा गीत ल्याउँदैछु, यो गीतले एउटा लङ लास्टिङ अलिकति मान्छेलाई भाइब्रेट गर्ने, सुन्नमा आनन्द आउने, तर त्यस्तो गीतलाई हिट गर्नको लागि मैले त फेरि त्यस्तै शब्द त्यस्तै सङ्गीत त्यस्तै मिहिनेत गर्नुपर्छ होइन, मिहिनेत त अहिले पनि गरेको छु, मैले केयरलेस गरी गाउने कुरो त होइन, त्यो सन्जोग हुनुपर्छ, त्यो भनेदेखि त चाहे इन्डियाको कलाकार किन होस् नेपालको हकमा चाहिँ नारायण दाई जस्तै हुनु पऱ्यो, उहाँले त पित्तल लाए पनि सुन हुने, हेर्नुहोस् नारायण दाईको त कुनै पनि गीत नराम्रो भन्ने
0: छैन,
1: तर त्यो चाहिँ हामीलाई लागु हुन अलिकति गाह्रो हुन्छ, उहाँ त एउटा ईश्वरीय वरदान, महा ईश्वरीय वरदान जस्तो लाग्छ मलाई,
0: तारादेवीहरू
1: होइन, जति पनि पुरानो लेजेन्ड्रीहरू हुन्छ नि उहाँहरू भनेको त के हो के हो है, अब हामीलाई चाहिँ धेरै मिहिनेत गर्नुपर्छ, तर कोसिस चाहिँ हामीले गर्ने हो दुर्गाजी,
0: तर त्यसो भन्दैमा यहाँको स्वरलाई पनि अहिले पनि धेरै कलाकारहरूले जस्तो यही सङ्गीत साधना कार्यक्रममा आएर कुरा गर्ने कलाकारहरूसँग अफ रेकर्डमै कुरा हुँदा पनि यहाँको स्वरमा पनि एकदमै जादुमय मिठास चाहिँ हो रे, तर यहाँले अल्छी गर्नुभएको हो भन्ने कुरा चाहिँ आएकै हो,
1: होइन एकदम सही कुरा भन्नु, मैले अल्छी नै गरेको मैले भने, म अहिले पनि क्षमा प्रार्थी छु हाम्रो दर्शक श्रोताहरूसित, अबका दिनमा चाहिँ मैले भने सङ्ख्यात्मकमा चाहिँ म जाँदिनँ, तर म गीत सङ्गीत आफू बाँचुन्जेल आफ्नो सकुन्जेल चाहिँ म गर्छु, म श्रोताहरूलाई पनि भन्न चाहन्छु, तर के छ भने गाह्रो छ, हो मैले 10 गीत गाएपछि एउटा हिट होला अथवा 20 गाएपछि एउटा हिट होला, तर 20 गीत पनि धेरै पनि, तर मैले त्यसलाई सङ्ख्यात्मक लानु भएन, त्यस कारण मैले के गर्छु भने अब चाहिँ एकदम सोचेको हुन्छु होइन, सङ्गीत गर्दा पनि बुझेर मात्रै जाने होइन, हुन त अहिले मैले पाएको मैले मधुकर लोनी दाईको नाम पनि भनिहालेँ, त्यस्तै अरू पनि हुनुहुन्छ होला मैले नभेटेको, एकजना हुनुहुन्थ्यो हाम्रो सुशील विश्वकर्मा, उहाँ पनि राम्रो सङ्गीतकार हो,
0: उहाँको
1: बाँसुरी मिठो, उहाँको सङ्गीतमा मैले धेरै गीत गाएँ, पत्थरको मुटु बनाई तिमी अन्त्य सरेपछि रसाउँछन् दुवै आँखा जब साँझ परेपछि, यो गीत पनि धेरैले मन पराउनु
0: साह्रै
1: मिठो गीत होइन, तर म चाहिँ दुर्गाजी सङ्ख्यात्मक भन्दा नि गुणात्मकमा जाँदैछु, कम होस् बरु राम्रो होस् भन्नेमा, अब त्यसमा फेरि लगानीका कुराहरू हुन्छ, गीत सङ्गीतका कुराहरू हुन्छन्, शब्दका कुराहरू हुन्छन्, कति गीतकारहरू हुन्छ शब्द राम्रो छ सक्नुहुन्न, फेरि मैले पनि कतिजनाको मात्रै गीत गाउने, कति सङ्गीतकार हुनुहुन्छ, उहाँले गर्नु, उहाँहरू पनि पापी पेटको लागि गर्नुपर्छ भाइ भन्नुहुन्छ, गरिदिनै पर्यो
0: पर्यो।
1: अब हेर्दै जाउँ, समयले साथ दियो भने, तर कम गर्ने राम्रो गर्ने सोचमा छु।
0: निराशै हुनुपर्ने अवस्था श्रोताले छैन, किनभने पछिल्लो समय टेक तामाङको रचनामा रहेको गीत होइन, जो अल्झिरह्यो याद बोलको गीत पनि यहाँको एकदमै
1: एकदम मिठो। अस्ति मैले गाएँ अभिजित आउँदाखेरि, उहाँ इन्डियाको त्यत्रो टप कलाकार आउँदाखेरि नोभा क्लबमा मैले गाएँ, उहाँले गाउनुभन्दा पहिला यो गीत पनि गाएँ मैले, म तिम्रो सहर छोडेर पनि गाएँ। फेरि त्यसमाथि अर्को एउटा इन्ट्रेस्टिङ कुरा म श्रोतालाई भन्न चाहन्छु, म त्यति स्टेज सिङ्गर होइन, मैले स्टेज प्रोग्राम त्यति गरेको छैन, तर मैले त्यहाँ गाएँ, धेरैजनाले मलाई माया दिनुभयो, धेरैले मलाई सेल्फी खिचेँ, फोटो खिचेँ, ऊ आवाज त अहिले पनि जस्ताको जस्तै रहेछ भने खुसी लाग्यो
0: है।
1: अनि
0: कम ब्याक
1: भयो जस्तो भयो, अलिकति मलाई ऊर्जा पनि आएछ, मलाई ऊर्जा आएछ, हेरौँ अब, तर कोसिस गर्नु।

0: त्यस्तै यहाँका अब अरू गीतहरू पनि चलि नै रहेका छन्। देव प्रकाश त्रिपाठीको रचनामा रहेको गीत पनि
1: त्यो गीत पनि राम्रो
0: आधी चल्यो बोलको
1: एउटा शक्ति बल्लभ दाईको गीत पनि छ, त्यो पनि मैले यहाँलाई हाँसित रेडियो नेपालमा हुनुपर्छ के जब विश्वासमा खडेरी परेपछि।
0: अब यी गीतहरू सँगसँगै यहाँका जीवनका यी कथाहरू सँगसँगै हामी तल तलतिर आउँदैछौँ, समयले पर पर धकेलिरहेको छ होइन। यी जिन्दगीका यी उतार चढावहरू अनि यी दौरानहरूलाई पार गर्दै गर्दै यहाँका योजनाहरू चाहिँ गीत सङ्गीतमै लागि पर्ने त होला नि होइन?
1: एकदम अब चाहिँ गीत सङ्गीतमै लागि पर्ने, अघि पनि मैले भनिसकेँ, कम गाउने, राम्रो गीत गाउने, कोसिस गर्ने, मेहनत गर्ने, अलिकति सिनियर गुरुजनहरूका जाने, उहाँहरूबाट केही सिक्ने, यसको अन्त्य नै छैन, बिफोर लास्ट भन्छन्, चित्तामा गएपछि मात्रै अन्त्य हुन्छ, नभए होइन, आफूले बोलुन्जेल सकुन्जेल हिँडुन्जेल यसको अन्त्य नै छैन, कोसिस गर्ने हो, मान्यजनबाट आशीर्वाद लिने, अनि अर्को कुरो त मुख्य कुरो त श्रोताहरूबाट फिडब्याक लिने, आफूले गाए गीतमा के छ मैले सुधार्नुपर्ने कुराहरू, अहिले पनि म यही स्टुडियोबाट भन्न चाहन्छु मेरो आदरणीय श्रोताहरूलाई, मैले गाएको गीतहरूमा केही सच्याउनु पर्ने केही त्रुटिहरू छन् भने मलाई सुझाव दिनुहुनेछ भन्ने मैले आश लिएको छु, राम्रोलाई चाहिँ राम्रो पनि भनिदिनु होला, बिग्रेको चिजलाई सुधार्ने मौका दिनुहोला भन्न पनि चाहन्छु म मेरो आदरणीय श्रोताहरूलाई।
0: हजुर हजुर, पक्कै पनि प्रदीप सरका गीतहरू अब यहाँहरूले सुन्न पाउनुहुनेछ, फिडब्याक पनि दिँदै गर्नुहोला। यी सँगसँगै अब अलिकति थोरै कार्यक्रमको अन्तिममा चाहिँ जस्तो अब यहाँले गीत गाउँदाखेरि होइन कुनै गीतको रियाज त घरमा पनि गर्नुहुन्थ्यो होला होइन, मैले यस्तो गीत गाउँदैछु भनेर परिवारमा पनि सेयर गर्नुहुन्थ्यो होला नि कुनै गीत गाउँदा होइन?
1: म अहिले पनि रियाज गर्छु, आमा अगाडि बस्नुहुन्छ, आमाको रुममा जान्छु, हार्मोनियममा रियाज गर्छु, अनि रियाज गरेपछि कहिले नारायण गोपालको, कहिले कसको, कहिले कसको भक्तराज दाईको, कहिले कसको, कहिले हिन्दी गीत, कहिले नेपाली गीत गाउँछु। कस्तो लाग्छ आमा हजुरलाई भन्दा? राम्रो छ नि बाबु, तेरो स्वर भन्नुहुन्छ, आमाबाट आशीर्वाद लिन्छ,
0: कति खुसी लाग्छ आमालाई होइन।
1: तर अहिले हाम्रो बच्चाहरूमा चाहिँ त्यस्तो रहन्छ, उनीहरू टिकटक चलाउने भएर होला, अहिलेको नयाँ नयाँ गीतहरू सुन्ने भएर होला, हिन्दी गीत सुन्नेहरू भएर होला, फेरि मेरा गीतहरू त अलिक क्लासिकल गाह्रो पनि छ उनीहरूलाई होइन, तर उनीहरू फेरि खुसी हुन्छन् कहाँ भने कहिले स्कुलमा पढ्दा, अहिले त उनीहरू त स्कुल पार गरिसके, अनि त्यहाँ टिचरहरूले स्टुडेन्टहरूले अनि उहाँहरूले चाहिँ तिम्रो बाबा गीत रे होइन, अनि सरहरूले ओ सर हजुरको गीत छोरीलाई भन्दा रहेछन्, तिम्रो बाबा गीतहरू चाहिँ आउँछन् घरमा आएर बाबा हजुरको गीत हाम्रो सरले मन पराउनु हुँदो रहेछ, कस्तो बिग सिङ्गर भन्नुहुन्छ, यस्तो रमाइलो कुराहरू चाहिँ गर्छन् छोरीहरू है, तर उनीहरूलाई अहिले यस्तो गीत मनपर्ने ऊ चाहिँ छैन। अब जे छ मैले आमालाई सुनाउँछु, आमाले सुनिदिनुहुन्छ, आमा नै मेरो श्रोता हुनुभएको छ, अहिले लाइभ जज पनि आमा नै भइदिनु भएको छ, श्रोता पनि आमा भइदिनु, रमाइलो छ।
0: मैले यो पारिवारिक जीवनको कुरा किन पनि गरेको भने यहाँले छ्यासे भनि पनि हाल्नु, उनीहरूले यो खालको अहिले गर्दैनन् भनेर, तर त्यो जुन यहाँको बुवाको प्रतिभा यहाँमा भयो, आमाको प्रतिभा यहाँमा भयो, गुण त सर्यो नि होइन? अब यहाँको प्रतिभा चाहिँ यहाँको परिवार यहाँको सन्तानहरूमा चाहिँ सर्यो कि सरेन त?
1: कति चाहिँ मैले बच्चाहरूमा के देखाएको छु भने पछि गायिका बन्ने
0: हजुर हजुर
1: भन्ने हुन्छ, तर अहिले के छ भने अहिले एजुकेसनको जमाना रहेछ, उनीहरू अहिले पढ्नमै तलिन्छन् होइन, अब कान्छी छोरी कलेज पढ्दैछ, अब उनीहरूको अहिले सर्कलै अर्कै छ होइन, घरमा आयो भने पढेपछि मोबाइल नै हुन्छ, अब ठुलो छोरी अब उसको पढाइ सकेर अब जबमा छ, अब ऊ पनि अब इङ्ग्लिस गीत ऊ बढी सुन्ने भइसक्यो, त्यस कारण म यसमा चाहिँ विश्वास चाहिँ गर्दिनँ, तर उमेर ढल्किसकेपछि सधैँ पनि एकनास त हुँदैन, त उसलाई पछि एक दिन त सुगम सङ्गीत भन्छु है, फेरि म सुगम सङ्गीतले टच गर्छ गर्छ। एकजना यहाँ गायिकाहरू हुनुहुन्छ नेपाली गायिकाहरू, म नाम भन्न चाहन्न, उहाँले मलाई भन्नुभएको, भाइ तिमीले त बेलामा बरु एक दुईवटा सेन्टिमेन्ट गीतहरू गाएछौ, हेर उमेर ढल्किँदै गएपछि त्यो गीत सुन्दा तिमीलाई कति आनन्द लाग्छ, तर मैले यस्ता गीतहरू गाएँ धेरै जुन रोमान्टिक गीतहरू मात्रै गाएँ, अहिले मलाई उमेर ढल गइसकेपछि गीत सुन्दा मलाई कस्तो कस्तो लाग्छ, एक दुईवटा गीत मैले पनि त अलिकति सेन्टिमेन्ट गीत गाएँ त कस्तो राम्रो हुन्थ्यो होला भन्नुहुन्छ, त्यस कारण मेरो बच्चाहरूले पनि अहिले त्यो अहिलेको पप सप केही गीत सुने पनि एक दिन उमेरले अवश्य पनि त्यो गीतलाई उनीहरू सुन्नुपर्छ र सुन्छन् भन्ने मैले विश्वास लिएको छु।
0: बिल्कुल, समय आएपछि ती कुरा सबै फर्किएर
1: अहिले त भन्ने कुरा भएन, उनीहरूको इन्ट्रेस्टको कुरा हो।
0: अनि जस्तो अब परिवारको मूल्याङ्कन त यो भयो, आफैले आफ्नो गीतलाई स्तर मूल्याङ्कन गरेर यो चाहिँ यति उत्कृष्ट मैले गरेको छु भन्न चाहिँ कतिको सजिलो हुन्छ एउटा गायकलाई?
1: सरी सरी सरी, मलाई हेर्नुहोस्, मैले जति पनि गीतहरू गाउँछु
0: हजुर,
1: मलाई भन्नुहोस् म एकदम हृदयबाट म भन्दैछु, मैले यति मलाई चित्तै बुझ्दैन, त्यो गइसकेपछि मैले यस्तो गर्नुपर्ने अझै भएन यहाँनिर भन्ने हुन्छ, मैले बिगाने भन्ने हुन्छ है, अरूले आएर त भनिदिनुहुन्छ, तै पनि मैले म सन्तुष्टि छैन, किनभने के रहेछ भने गीत गाइसकेपछि यहाँले यस्तो गर्न पाए हुन्थ्यो भन्ने हुन्छ क्या, हुन त होला कति कलाकारलाई मैले आज गजब गाएँ भन्ने होला, मलाई त्यो चाहिँ आजको दिनसम्म भएन दुर्गाजी, अझै त्यहाँ मैले केही सुधार गर्न पाए हुन्थ्यो, नपुग्या हो कि मेरो नपुग्या हो कि भन्ने मैले फिल चाहिँ गरिरहेको छु। अहिले पनि म त्यो गर्छु एकदम.
0: हजुर, त्यो त सिक्ने चाह भनौँ न, त्यो एउटा राम्रो कलाकारलाई चाहिँ त्यस्तो भइरहन्छ अरे क्या, त्यो आफ्नो कमी थाहा पाउनुहुन्छ अरे कि उहाँ,
1: किनभने अर्काले गाएको गीतहरू उसले चाहिँ यसरी गाए मैले चाहिँ यसरी गाउनै सकिनँ भन्ने हुन्छ क्या, मलाई फिल हुन्छ त्यसरी गाउन सके भए पो हुन्थ्यो भने जस्तो चाहिँ मलाई भइरहेको हुन्छ आफ्नो गीत सुनेपछि.
0: हजुर हजुर, यो गीत सङ्गीत नै गर्दै गर्दाका कुनै अविस्मरणीय पलहरू यहाँका छन् कि छैनन् जीवनमा, जस्तै कुनै गीत गाउँदै गर्दाका परिघटनाहरू हुन् त. अघि हामीले म तिम्रो सहर छोडी टाढा टाढा, त्यो पनि एउटा अविस्मरणीय पल हो, यहाँले नि कहिल्यै बिर्सिनुहुन्न, बिबी थापाले नि कहिल्यै बिर्सिनुहुन्न होइन.
1: मैले जस्तो म तिम्रो सहर छोडी टाढा गाउँदा अथवा जति पनि थाहा थियो ट्राजेडी गीत गाउँदाखेरि म आफूलाई ट्राजेडी नै भएर गाइदिए हुन्छु, मैले आफूलाई एउटा पिक्चराइजेसन गरेर आउँछु त्यहाँभित्र,
0: आफैले
1: त्यहीँ नै होइन, अब त्यहाँ रोमान्टिक मुड छैन, म रोमान्टिक मुडमा भित्रभित्र हाँसेर पनि गाइरहेको हुन्छु, मैले कोसिस गर्ने हो. जस्तो म तिम्रो सहर छोडी टाढा भन्दाखेरि मैले आँखा चिम्लेर बाबु म छोडेर गएँ, तिमीले मलाई साह्रो दुःख दियो, म तिमीलाई म कहिले पनि भेट्दिनँ, साँच्चै मैले ल परेर मेरो ट्राइटी भाषा गरी म कोसिस गरेँ, मेरो त्यही नै मेरो अवस्थामा क्षण.
0: हजुर, एकदमै रमाइलो कुराकानी भइरहेको छ सर. अब हामी बिल्कुलै अन्तिम क्षणमा छौँ. मान्छेले काम गरिसकेपछि एउटा उपलब्धि खोज्दो रहेछ होइन, यहाँले पनि त्यो भनौँ न रेडियो नेपालमा काम गर्नुभयो, त्यो एउटा जब थियो, कर्म थियो यहाँको, तर गीत सङ्गीत भनेको सबैलाई पस्किएको कुरा हो, त्यो सबैको हक छ त्यसमा होइन, यहाँले स्वर दिनुभयो त्यसको दाबी आफैले गरे पनि सुन्ने हक त सबैलाई छ होइन. खासमा यति गर्दै गर्दाखेरि उपलब्धि मैले हासिल के गरेँ होला भन्ने लाग्छ यहाँलाई?
1: कहिलेकाहीँ चाहिँ अब मैले भने अब होला म सङ्ख्यात्मक रूपमा अलिकति गीत धेरै भए मैले पनि के पुरस्कारहरू पाउँथेँ होला, ठुल्ठुला पुरस्कारहरू पाउँथेँ होला जस्तो लाग्छ. अनि कहिले चाहिँ मैले थोरै गीत गाएँ तर धेरै दर्शकहरूले मलाई मन पराइदिनु भयो, त्यसमा म फेरि आफूलाई एकदम खुसी पनि छु. अनि पुरस्कारका कुराहरू गर्दाखेरि चाहिँ दुःख पनि लाग्छ, यस्ता यस्ता पुरस्कार पनि छन् जो त्यो पुरस्कारको अलिकति मूल्यवान त्यसको वज होस् कि होइन, अलिकति स्तरीय छ नि नाम भन्दा है सबैलाई थाहा छ त्यस्ता पुरस्कारहरू, त्यस्तो पुरस्कारहरू चाहिँ अलिकति भर्खर भर्खर आएको अथवा त्यस्तो गीत पनि नचलेको मान्छेहरूले पाउँदाखेरि चाहिँ कहिलेकाहीँ त्यो पुरस्कारको चाहिँ अलिकति ऊ हुने हो कि
0: मूल्याङ्कन
1: हो कि भने जस्तो लाग्छ, तर त्यस चाहिँ नहोस् र म फेरि पुरस्कारको भागी हुनुको लागि मैले भनेको होइन भन्छु, त्यस्तै पुरस्कार हो र मैले गीत सङ्गीतमा केही योगदान दिँदै गएँ भनेदेखि त्यो लिन पनि बाध्य हो नि, म त्यस्तो पुरस्कार लिन्छु, तर म यो पुरस्कारको म भागी हुँ म प्रतीक्षामा मलाई अहिले दिएन म बस्नेवाला चाहिँ छैन, तर एउटा मेरो सुझाव के छ भने त्यो गुठीमा बस्नेहरूले पुरस्कार दिँदाखेरि सही व्यक्तिलाई जुन पुरस्कार दिँदाखेरि त्यो गायक कलाकारले त्यो सङ्गीतकारले त्यो उसले जुन विधाहरूको हुन्छ नि उसलाई त्यो प्रेरणाको स्रोत बनोस् क्या, त्यो होइन अनि त्यस कारण कसै कसै अब उसले पायो अरे भन्दा जबकि उसको त्यति देन छैन अनि निराश लागेर आउँछ क्या, अनि के पुरस्कार लिनु त जस्तो लाग्छ, तर म पुरस्कारको भागी होइन है, म मलाई दुर्गाजी यो पुरस्कारको कुरा गर्दाखेरि त्यो होइन, बरु म त सुझाव दिन चाहेको छु, यदि मैले पुरस्कार लिनुपर्ने मैले केही कन्ट्रिब्युसन गरेको होस् र भोलि पुरस्कार दिने त्यो गुठी संस्थाले पनि त्यो चारजना मान्छेको अगाडि मेरो बारेमा भनिदियोस् जब त्यो उनीहरूलाई पनि सुन्न लायक सही होस् त्यो सही होस् भन्न चाहन्छु. त्यो
0: नातिकाजी राष्ट्रिय पुरस्कारबाट त यहाँ पनि
1: मैले पाएँ होइन, मैले
0: पाएँ
1: है, त्यो त हेर्नुहोस् त्यो त मैले के भन्न ठानेको थिएँ भने म आज भन्छु नि, त्यो पुरस्कार पाउँदाखेरि पनि त्योभन्दा अगाडि धेरै जुनियरहरूले पाइसक्नु भएको थियो
0: हजुर
1: है, तर के भन्छ नि एउटा ऊ खान्छ नि हाम्रो नेपाली ढिलै भए पनि राम्रै हो भयो भने जस्तो है, किन भन्दाखेरि मेरो गुरुको नामको पुरस्कार मैले पाएँ,
0: यहाँले असाध्यै श्रद्धा गर्नुभएको व्यक्तित्वको नामको पुरस्कार,
1: जसले मलाई आज यो प्लेटफर्म दिनु, जसले मलाई आज चिनाइदिनु भयो हँ, एउटा धरातल सङ्गीतको धरातललाई मलाई चिनाइदिनु भयो उहाँलाई, उहाँ त अहिले पनि म उहाँलाई म नमन गर्न चाहन्छु, त्यो पुरस्कार पाउँदा त मेरो खुसीको नै सीमै भएन
0: है,
1: र यसमा चाहिँ सम्मानीय पूर्व राष्ट्रपति हाम्रो विद्या भण्डारीज्यूबाट मैले पाएको हुँ 2-3 वर्ष अगाडि, यस्तो यो चाहिँ मेरो लागि मलाई वास्तव मलाई यो पुरस्कार भएपछि मलाई पुग्यो पनि
0: सायद यही नै अविस्मरणीय
1: मलाई पुग्यो, मलाई समय आउँदो रहेछ अनि कहिलेकाहीँ म भन्छु समय आउँदो रहेछ मैले पाएँ, यो मलाई लाग्छ गुरुजीले दिनुभएको आशीर्वाद नै होला है, त्यो प्रदीपलाई चाहिँ किन तिमीले भन्नुभयो कि जस्तो लाग्छ मलाई आकाशवाणी.
0: बिल्कुलै, आज हामीले सङ्गीतका महारथीहरूलाई पनि सम्झ्यौँ, यहीँबाट नमन पनि गऱ्यौँ होइन. अब जाँदा जाँदै चाहिँ अबको नेपाली सङ्गीतको भविष्यलाई चाहिँ यहाँ कसरी आङ्कलन गर्नुहुन्छ?
1: तपाईँहरू एउटा भविष्यमा धेरै गीत गाउनु छ, मैले तपाईँहरूले धेरै गीतहरू गाउनु छ, त्यस कारण अब तपाईँसित पैसा छ भने धेरै गीत नगर्नुहोस्, त्यो पैसालाई सदुपयोग गरिदिनुहोस्, बरु सिक्नुहोस्, कम गीत गाइदिनुहोस्, राम्रो गीत गाइदिनुहोस्, सङ्गीतकारले राम्रो सङ्गीत दिइदिनुहोस्, गीतकारले राम्रो गीत लेखिदिनुहोस् अनि हामी गायक गायिकाले धेरै मेहनत गरौँ अनि त्यो गीतलाई चाहिँ अलिकति सुगम त्यो सुगम सङ्गीत होस् सुगम होस् त्यो सबैले मन पराइदिने खालको होस् त्यो गीतले केही सन्देश दिन सकोस् त्यो गीतमा केही भावना भएको होस्, त्यस्तो गीतको चाहिँ एउटा चाहिँ बजार भोलि चलोस् भन्ने मेरो चाहना. तर अहिलेको हकमा त्यस्ता गीतहरू धेरै कम छन्, त्यो नहोस् भन्ने एउटा म सुझाव दिन चाहन्छु. र त्यसमाथि पनि हामी गायक कलाकार सङ्गीतकारहरूले यो चिजलाई बुझ्दै र सुगम सङ्गीतलाई अलिक विशेष बढी विशेष ध्यान दिएर गर्ने हो कि भन्ने एउटा म सुझाव दिन चाहन्छु.
0: यहाँको अबको साङ्गीतिक जीवन एकदमै उर्वर रहोस्, यहाँका मिठा मिठा गीतहरू हामीले सुन्न पाइरहौँ, हामी यो कार्यक्रमको तर्फबाट यही कामना गर्न चाहन्छौँ.
1: हस्, धन्यवाद मलाई यो अवसर दिनुभयो दुर्गाजीले. धेरै वर्षपछि आज रेडियो नेपालमा आएँ, टेक्ने मौका पाएँ. मैले अहिले पनि भने पुरानो याद आइरहेछ, खुसी पनि लागेछ. कोसिस गर्नेछु र श्रोताहरूको माया पाइरहँ. र कार्यक्रमको अन्त्यमा तपाईँ दुर्गाजी र हाम्रो रेडियो नेपालका सम्पूर्ण साथी, टेक्निसियन साथीहरू र सम्पूर्णलाई म हार्दिक नमन भन्दै सबसे बिदा माग्न चाहन्छु.

भर्खरै यहाँहरूले सुन्नुभयो प्रतिष्ठित गायक कलाकार प्रदीप राज पाण्डेसँग गरिएको यो कुराकानी। कलाकार प्रदीप राज पाण्डेसँगको यो आत्मीय संवादमा उहाँको सङ्घर्ष, समर्पण, साङ्गीतिक यात्रा, जीवनका अनमोल अनुभवहरू सुन्ने अवसर पायौँ। समयसँगै धेरै कुराहरू परिवर्तन भए, तर उहाँको सङ्गीतप्रतिको प्रेम, साधना, श्रोताप्रतिको सम्मान भने आज पनि उस्तै जीवन्त रहेको अनुभूत हामीले गर्न सक्यौँ। यो कुराकानी, यो संवादका लागि प्रतिष्ठित गायक कलाकार प्रदीप राज पाण्डेलाई फेरि पनि धेरै धेरै धन्यवाद। यति भन्दै उहाँका आगामी दिनहरूमा पनि ती सुमधुर स्वरहरूले नेपाली गीत सङ्गीतलाई अझ समृद्ध बनाइरहोस् भन्ने शुभकामना समेत व्यक्त

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म रमिता यादव। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हाले भएको घटना र त्यसपछि उत्पन्न शान्ति सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखसँग विस्तृत ब्रिफिङ लिनुभएको छ। गृहमन्त्री सुदङ गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलसँग छुट्टा छुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिनुभएको हो। ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्त्वमाथि कडा निगरानी राख्न निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले शान्ति सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न निर्देशन समेत दिनुभएको छ। सुनसरीको दिवानगञ्ज घटनाका सम्बन्धमा छलफल गर्न आज बसेको सर्वदलीय बैठकमा सामाजिक सद्भाव कायम गर्न सबै राजनीतिक दलहरू एक ठाउँमा उभिन सहमत भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सभापति लामिछानेले राजनीतिक रूपमा लड्ने मैदान फरक भए पनि सामाजिक सद्भाव भड्किँदा सबै दलहरू एक ठाउँमा उभिनु पर्नेमा जोड दिनुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज आयोजना गर्नुभएको सर्वपक्षीय बैठकले गत आइतबार राति सुनसरीको दिवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान दिँदै सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्ने निर्णय गरेको छ। बैठकले पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सामाजिक सद्भावका कार्यक्रम सञ्चालन गर्ने लगायत 8 बुँदे निर्णय गरेको छ। बैठकले कोशी प्रदेश सरकारले सुनसरीको दिवानगञ्जमा भएको घटनाका मृतकका परिवारलाई 2 लाख तथा घर पसल अन्य आगजनी भएका परिवार तथा घाइतेलाई प्रति परिवार 50,000 का दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले घटनामा मृत्यु भएका ओम प्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। गत आइतबार 2 समूहबीच झडप भएता अशान्त बनेको सुनसरीको जनजीवन सहज बन्दै गएको छ। सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा राजनीतिक दलहरूको प्रयासपछि अवस्था सामान्य बन्दै गएको हो। जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सुरक्षा अवस्था सामान्यतर्फ उन्मुख भएको र थप प्रयास जारी रहेको बताउनुभयो। गत आइतबार राति 2 समूहबीच विवादका क्रममा भएको झडपमा गोली लागि 1 जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले अवस्था बिग्रन नदिन तत्कालै विभिन्न प्रभावित नगरपालिका र गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू तथा निषेध आदेश जारी गरेको छ। यसैबीच गृह मन्त्रालयले सुनसरी घटनापछि सोमबार नै मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा छानबिन समिति गठन गर्नुका साथै अन्य जिल्लामा हुन सक्ने सम्भावित विवाद र झडपलाई मध्यनजर गर्दै सुरक्षा अवस्थाबारे निरन्तर अनुगमन र समन्वय गरिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको वरिष्ठ नेतामा बालेन्द्र शाह मनोनित हुनुभएको छ। आज बसेको केन्द्रीय समिति बैठकले पार्टी विधान बमोजिम सभापति रवि लामिछानेको प्रस्तावमा प्रधानमन्त्री समेत रहनुभएका शाहलाई वरिष्ठ नेतामा मनोनित गर्ने निर्णय गरेको पार्टी महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। सुनसरी लगायत जिल्लाका पछिल्ला घटनाक्रमहरूमा पनि ज्यान गुमाउनु हुने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकले शोकाकुल परिवारजनमा गहिरो संवेदना प्रकट गर्नुका साथै घटनामा पनि घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। सरकारले विभिन्न 9 वटा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डीपी अर्यालले भेटवार्ता गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने विषयमा सभामुखले प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेका लागि बोलाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भेट गर्नुभएको छ। सभापति लामिछानेले आज राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा गुरु बागले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको छ। समितिको आजको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तहरूमा बागले र सुब्बाको नाम अनुमोदन गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। हवस् त, रेडियो नेपालबाट राति 11 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते, शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: लौ त, राति 11 बजेको यो समाचार सँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुर्याउँछन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत संगीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी रामकृष्ण शाह, सहयोगी नारायण बाबु श्रेष्ठ र उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

छिटै आउनु है।

गजल गंगा। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, र त आत्मसमर्पण गरेको हुँ दुश्मनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तुलामा राख्ने हो भने मायाको ओजनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, मेरी श्रीमतीले राखेकी छन् जतनसँग। पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग। कविन्द्र घिमिरेले लेख्नु भएको गजल हो यो। गजलकार कविन्द्र घिमिरेको गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेको छु। कविन्द्र घिमिरेको ठेगाना ककनी दुई नुवाकोट। एउटा सुन्दर गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेँ। यही गजल वाचनसँगै गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ देवकी भण्डारी अनि राम अविरल तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 45-50 मिनट तपाईँसँगको सहयात्रामा रहनेछौँ सुमधुर गजल सङ्गीतको साथमा। gazalganga@gmail.com अनि गजल सम्बन्धी पुस्तकहरू अर्थात् विभिन्न गजलकारहरूले लेख्नुभएका गजल कृतिबाट सम्भार गरिएका गजलहरू आजको गजल गङ्गाको सामग्री बन्नेछन्। कार्यक्रमलाई सदा जस्तै सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ, तपाईँको आत्मीय साथ मिल्नेछ। विश्वासको बलियो गाँठो आरम्भमा बाँध्न चाहन्छौँ अनि सुनाउँछौँ सुमधुर गजल सङ्गीत आनन्द कार्कीको सुरमा, सुदन डोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीत, चुपचाप छौ तिमी भन के यस्तो बात छ, चन्द्रमुखी मुहारमा देउसी किन रात छ। सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा आनन्द कार्कीको सुर, सुदन टोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीतमा मात्र तपाईँका लागि।

चुपचाप छौ तिमी, भन के त्यस्तो बात छ, चन्द्रमुखी मुहारमा देउसै किन रात छ। आनन्द कार्कीको स्वर, सुदन टुटेलको रचना, सरोज प्याकुरेलको सङ्गीत, गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ। अब gazalganga@gmail.com यतातर्फ लाग्छौँ। नवीन सङ्कल्पको गजल सुनाउँछु म तपाईँको लागि। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, अमृत ठान्थे माया झनै जहर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, अमृत ठान्थे माया झनै जहर बनाएछौ। बिना कसुर झुपडीमा लगाएर आगो, बिना कसुर झुपडीमा लगाएर आगो, मनोमानी तिम्रो बेग्लै सहर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, नयन भरि आँसु आँसु दिलाउन आज, नयन भरि आँसु आँसु दिलाउन आज, हिजो मनै लठ्याउने नजर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ, नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ, मलाई मात्रै खै किन बगर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुली, यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुली, तिमी हिँड्ने आज अर्कै सफर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, अमृत ठान्थे माया झनै जहर बनाएछौ। नवीन सङ्कल्पको गजल थियो यो। गजलका लागि नवीन सङ्कल्पप्रति विशेष आभार। अर्को गजल छ धर्म तिवारीको, भोजपुर स्थायी घर भक्तपुर अहिलेको बसोबास। म धर्म तिवारीको गजल सुनाउँछु तपाईँको लागि। सम्झना नै अचेल बाँच्ने आधार हुन्छ, सम्झना नै अचेल बाँच्ने आधार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। सम्झना नै अचेल बाँच्ने आधार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र, घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र, तिमी बिना त घर यो कारागार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। तिलपिल छ माया छल्किएर छातीभरि, तिलपिल छ माया छल्किएर छातीभरि, मनको दुई किनारामा यो वार पार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन, मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन, आज भोलि अश्रुधारा फेरि लगातार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। झिलिमिली सहर होला तिम्रो आँखाभरि, झिलिमिली सहर होला तिम्रो आँखाभरि, मेरो मनको विश्व सधैँ अन्धकार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ। सम्झना नै अचल बाँच्ने आधार हुन्छ। धर्म तिवारीको गजल थियो यो। गजलका लागि धर्म तिवारीप्रति पनि विशेष आभार। अर्को गजल छ सन्तोष भक्तराज लवटको, इलाम उहाँको ठेगाना। म सन्तोष भक्तराज लवटको गजल उठाउँछु र सुनाउँछु तपाईँका लागि। जीवन जिउन लायक भाछ तिमी पाएपछि, जीवन जिउन लायक भाछ तिमी पाएपछि, खुसी छ मन देउता भाकी कसम खाएपछि, जीवन जिउन लायक भाछ तिमी पाएपछि, खुसी छ मन देउता भाकी कसम खाएपछि, अब जीवनमा सधैँ सधैँ
खुसियाली छाउँछ। अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ। दुई दिलले साँच्चीकै सुखु माया लाएपछि, खुसी समान देउता भागी कसम खाएपछि, हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो। हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो। तिमीलाई मेरो भित्री आत्माले चाहेपछि, खुसी समान देउता भागी कसम खाएपछि, सार्थक बन्ने भू जिन्दगानी अब भने साँढै, सार्थक बन्ने भू जिन्दगानी अब भने साँढै, दिलको घरमा बेहुली पनि तिमी आएपछि, जीवन जिउन लायक भाछ तिमी पाएपछि, खुसी समान देउता भागी कसम खाएपछि। सन्तोष भक्त राज लवटले इलामबाट पठाउनु भएको गजल थियो। यो गजलका लागि सन्तोष भक्त राज लवटप्रति पनि हाम्रो विशेष आभार। रात सुनसान हुँदैछ, एकान्त हुँदैछ। आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। दिनभरिको काम धन्दा अनि आराम गर्ने यो समयमा खानपिन सकिएको छ, पक्कै पनि आराम गरिराख्नु भएको छ होला हाम्रो विश्वास। गजल गङ्गाको यो यात्रामा अर्को एउटा सुमधुर गजल सङ्गीत निरा राणा भाटको स्वरमा सुनाउँछौँ। निश्चल पिएसको गजल रचना, गैरे सुरेशको सङ्गीत। म रुँदिन भन्छु, रुनै कर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। अर्को सुमधुर गजल सङ्गीत गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ तपाईँको लागि।

हजुर, रुँदै नै भन्छु, रुनै गर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। निरा राणा भाटको स्वर, निश्चल पिएसको गजल रचना, गैरी सुरेशको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। गजल गङ्गा @gmail.com यसमा प्राप्त भएका केही गजलहरू अनि गजल कृतिहरू थुप्रै थुप्रै लिएर आएका छौँ। विभिन्न गजलकारहरूका गजल कृतिबाट साभार गरिएका गजलहरू पनि तपाईँले आजको बसाइमा सुन्न सक्नुहुनेछ। गजल वाचनको क्रमसँगै कहीँ कतै कमी कमजोरी भएको खण्डमा आफ्नै सम्झिएर माफी दिनुहुनेछ। म लाग्छ हरिश अटलको गजलतर्फ, कैलाली सुखद उहाँको स्थायी घर, म हरिश अटलको गजल उठाउँछु यति बेला। अरे वा सीतालाई रामले चिनेनन्, अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हुलाकी दाजु किन अन्योलमा परेछन्, हुलाकी दाजु किन अन्योलमा परेछन्, ओहो चिठीको ठेगाना खामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। म इमान्दार भएकै कारण त होला, म इमान्दार भएकै कारण त होला, थोरै थोरैले चिने तमामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, उचाइ बढै छ साथीको दामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अतीतमा प्रेम अटल हो भन्ने जोडीले, अतीतमा प्रेम अटल हो भन्ने जोडीले, आज अनुहारले चिने नामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वाह सीतालाई रामले चिनेनन्। हरिश अटलको गजल थियो यो। गजलका लागि हरिश अटलप्रति पनि हाम्रो विशेष आभार छ। अब अर्को गजल छ हेम जिज्ञासु पाठकको, केआई सिंह चार बायल टोटी। म हेम जिज्ञासु पाठकको गजल सुनाउँछु तपाईँका लागि। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, प्रिय अहिले नपठाऊ माया रूपी मन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, तब पठाउनु तिम्रो प्रेम रूपी धड्कन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, प्रिय कदापि मन पर्ने छैन यस्तो चलन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, कसम प्रिय म सक्दिन तिम्रो माया जोगाउन, कसम प्रिय म सक्दिन तिम्रो माया जोगाउन, सहन्छु बरु जति दिन सक्छौ रोदन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। हेम जिज्ञासु पाठकको गजल थियो यो। गजलका लागि हेम जिज्ञासु पाठकप्रति पनि हाम्रो विशेष आभार। गजल गङ्गामा अब कपिल अन्जानलाई पेश गर्छु, कोहलपुरमा कि उहाँको ठेगाना, तस्विर हामीसँग छ कपिल अन्जानको। यसभित्रबाट थुप्रै थुप्रै गजलहरू हामीले विगतका श्रृङ्खलाहरूमा वाचन गरिसकेका छौँ। त्यसो त कपिल अन्जान आफैले पनि गजल गङ्गालाई समय उपलब्ध गराएर आफ्ना गजलहरू तस्विरभित्रबाट वाचन गर्नु भएको थियो। आज तस्विरभित्रबाट एउटा गजल सुनाउँछु तपाईँका लागि। जिन्दगीमा सब थोक गुमाएको छ,
जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। वर्षौँदेखि यसरी के खोजिरहेको छ, वर्षौँदेखि यसरी के खोजिरहेको छ, लाग्छ यो सहरमा कोही हराएको छ र तस्विरलाई आफ्नो बनाएको छ। तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, आऊ मारेर जाऊ ऊ निधाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। अब निर्धक्क मर्नेछन् ती बुवामा, अब निर्धक्क मर्नेछन् ती बुवामा, आज हराएको छोरो घर आएको छ र तस्विरलाई आफ्नो बनाएको छ। इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, उसले पुर्खाको महल भत्काएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ। तस्विर भित्रबाट साभार गरिएको कुहलपुर बाँकीका जल स्रष्टा कपिल अन्जानको गजल थियो।

हजुर, फक्रिएको फुलको हाँगा भाजी निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, निष्ठुरीसँग धोकेबाजसँग विश्वासघातीसँग कसैको पनि केही लाग्दैन। सन्तोष रुचालको सुर, गुप्त विपस कुदारको रचना, दीपक शर्माको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गामा हामी गजल वासनतर्फ लाग्छौँ। गजलकार शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय राग हामीसँग छ। प्रणय रागभित्रबाट शम्भु कुमार मिलनको एउटा गजल तपाईँ

चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। चाहिँदैन भूमाया मलाई नगरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया के हो भन्ने कुरा बुझ्न नसक्नेले मायालुको सामु कहिल्यै नपरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। कहिले काहीँ यदा कदा भेट भयो भने, कहिले काहीँ यदा कदा भेट भयो भने कुरा गर्ने न्युमा अघि नबढे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, जाली झेली प्रेमको सागर नतरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ, सहिँदैन भूमाया मलाई नगरे नि हुन्छ। शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय रागभित्रबाट हामीले यो गजललाई साभार गरेका हौँ। अब जिउने रहर हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट एउटा गजल तपाईँको लागि। विरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, विरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। विरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। धेरैचोटि पीडाहरू मैले यहाँ खपिसकेँ, धेरैचोटि पीडाहरू मैले यहाँ खपिसकेँ, नौलो प्रीति गाँस्नलाई 16 वर्ष लहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, जिन्दगीका बात गर्ने बाँकी रहेको प्रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, हरिलाई छुन सक्ने अझैसम्म जहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। पिरतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट साभार गरिएको गजल हो यो। यस अर्थमा हरि चालिसे एबिसीप्रति पनि हाम्रो विशेष आभार। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको सङ्ग्रह उन्मुक्त किनारा भित्रबाट एउटा गजल आजको गजल गङ्गाको अन्तिममा सुनाउँछु तपाईँका लागि, गजलकार भोजराज घिमिरेको यो गजल। अलिकति तिमी छोड अलिकति मनै दिउला, अलिकति तिमी छोड अलिकति मनै दिउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला। अलिकति तिमी छोड अलिकति मनै दिउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला। इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, लाग्छ भने लागोस् नसा अलिकति मनै पिउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला। केही होस घुमेको छ केही जोस बुझेको छ, केही होस घुमेको छ केही जोस बुझेको छ, जुनी जुनी हाँस तिमी धुकधुकीमा मनै जिउला, फुटे फुटुस मुटुभरु अलिकति मनै सिउला। धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी, धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी, सम्झौता नै जिन्दगी हार पुरै मनै ल्याउला, फुटे फुटोस बरु मुटु अलिकति मनै सिउला, अलिकति तिमी छोड अलिकति मनै दिउला।
गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको संग्रह गजल कृति उन्मुक्त किनाराबाट सवार गरिएको गजल थियो यो। यो गजलसँगै अब आजलाई गजल गङ्गाबाट हामीले बिदा हुनुपर्छ। सुनसान रात, समय एकान्त, भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ, दिनभरिको थकान मस्तसँग निदाउनुपर्छ। अर्को एउटा सुमधुर गजल सुनाउनेछौँ। गजल सुनाउनुभन्दा अगाडि आग्रह गर्छौँ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला, खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला। झ्याल ढोकाका चुकुरहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला। कहीँ कतै अगेनामा, चुलोमा, ग्यास स्टोभहरूमा आगोको झिलिङ्गो हुनसक्छ, निभाएर सुत्नको लागि पनि आग्रह गरौँ। सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन्, बिर्सिनु भएको छ भने एकपटक सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गरौँ। र बाँकी रहेको समयको लागि मनोज राजको सुर, उमेश लम्सालको गजल रचना, अभिदको सङ्गीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ राधिका ओझा अनि राम अविरल बिदा हुन्छौँ। तपाईँको स्वस्थ जीवनको कामनासहित शुभरात्री।

0: कति हजार गरेको चिन्ता बसौँ न।
1: उमेर
0: त नि हो, उमेर त हो, त्यस साह्रो हो, भोलिको दिन कसले देखाएको छ र?

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 14 गते बिहिबार, श्रावण कृष्ण पक्ष प्रतिपदा तिथि, तदनुसार जुलाई 30 तारिक सन् 2026, नेपाल सम्बत 1146, दिल्लागा पारुओ। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी नरहरि नेउपाने अनि म रमा ढुङ्गानाको। सधाजै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्दै हुनुहुन्थ्यो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा प्रसारण गर्नेछौँ कार्यक्रम जीवन विज्ञान। 5:25 बजे अध्यात्म सन्देश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि संस्कृतमा र 6 बजे नेपालीमा समाचार। 6:05 विभिन्न पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबार प्रसारण गर्नेछौँ भने 6:30 समय हो अन्तर सम्वाद कार्यक्रमको। 7 बजे समाचार, 7:25 रोजगारी र अवसर कार्यक्रम प्रसारण गर्नेछौँ। 7:40 अन्तर्राष्ट्रिय मित्रता दिवस विशेष कार्यक्रम सुन्न सक्नुहुनेछ। 8 बजे अङ्ग्रेजीमा समाचार, 8:15 समय हो सुशासन र समृद्धि कार्यक्रमको। 8:45 विभिन्न कलाकारहरूका स्वरका जागरण गीतहरू सुनाउनेछौँ। 9 बजे नेपालीमा, त्यसपछि नेपाल भाषामा समाचार। 9:20 नागरिक शिक्षा कार्यक्रम सुन्न सक्नुहुनेछ। 10 बजे समाचार, 10 बजेको समाचारपछि कार्यक्रम लोकलहरी सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ र 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले सुन्नुभयो आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 5:25 यहाँहरूले सुन्न सक्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। अब प्रस्तुत गर्दैछौँ कार्यक्रम जीवन विज्ञान।

0: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
1: प्रश्न छ, जीवनको मूल उद्देश्य के हो? कोही ईश्वर प्राप्त गर्नु मूल उद्देश्य भन्छन्, कोही ध्यान गर्नु जीवनको मूल उद्देश्य भन्छन्, कसैले सम्पत्तिलाई जीवनको मूल उद्देश्य ठानेका छन्। वास्तवमा जीवनको उद्देश्य के हो? हामी के को लागि जन्मेका हौँ? जन्मेर गर्नुपर्ने काम के हो? सुन्दर प्रश्न छ, अलिक गहिरो प्रश्न छ। अब जीवनको यो उद्देश्य हो भन्दाखेरि पनि हामी फेरि समस्यामा जान्छौँ, किनभने उद्देश्य जहिले पनि भविष्यमुखी हुन्छ र भविष्य हाम्रो हातमा छैन। भविष्य आउँछ कि आउँदैन थाहै छैन। एक पल पछाडि के हुन्छ हामी अनभिज्ञ छौँ। एक पल पछाडि के हुन्छ थाहा छैन। अब उसले पछिको सुखको उद्देश्य बनाएर के गर्नु र? असली कुरा चाहिँ बुझ्न योग्य के छ भने, उद्देश्य भन्ने बित्तिकै सुख खोज्नु हो। उद्देश्य जहिले पनि सुखको हुन्छ, केही प्राप्त गर्ने हुन्छ। दुःख पाउने उद्देश्य त जगतमा कसरी लिएको हुँदैन। यो काम गर्छु, यो कुरा प्राप्त गर्छु अनि मैले अन्तिममा सुख पाउँछु। जस्तो कसैले जीवनको उद्देश्य ध्यान बनायो, किन बनायो? ध्यान गरेपछि सुख पाउँछ। कसैले जीवनको उद्देश्य ईश्वर प्राप्ति बनायो, ईश्वर प्राप्त भएपछि के हुन्छ? सुख हुन्छ, शान्ति हुन्छ, आनन्द हुन्छ, कहिले पनि दुःखको मुख हेर्नु पर्दैन, दुःखबाट सदा सदाको लागि मुक्ति हुन्छ, जन्म मृत्युको दुःखबाट मुक्ति हुन्छ। यस्तै मुक्त हुन्छ भने के हो, म दुःखबाट मुक्त भएँ, सुख हुन्छ। अब कसैले धेरै सम्पत्ति कमाउने उद्देश्य बनायो, सम्पत्ति कमाएर के हुन्छ? सुख हुन्छ। सम्पत्ति कमाएपछि जे चाह्यो आफ्नो इच्छा पूर्ति गर्न सहयोगी हुन्छ सम्पत्ति, त्यसकारण सुख हुन्छ। जे सुकै उद्देश्य बनाए पनि खोजेको सुख रहेछ, खोजेको शान्ति, खोजेको आनन्द। चाहे कसैले ईश्वर प्राप्तिको उद्देश्य बनाओस्, योगको ध्यानको उद्देश्य बनाओस्, या धन सम्पत्ति कमाउने उद्देश्य बनाओस्, या स्वस्थ रहने उद्देश्य बनाओस्, जुन सुकै उद्देश्य बनाए पनि त्यो उद्देश्यभित्रको नियत चाहिँ, उद्देश्यभित्रको मूल इच्छा चाहिँ सुख पाउने नै हो। सारा जगतले खोजेको सुखै हो। सुखको लागि भिन्न भिन्न बाटोहरू मात्रै हो। कसैले यो बाटोबाट सुख देख्यो, कसैले अर्को बाटोबाट सुख देख्यो, कसैले अर्कोबाट देख्यो। हाम्रो दृष्टि हो, प्रत्येक व्यक्तिको हेर्ने दृष्टि फरक छ। त्यसकारण आफ्नो दृष्टि अनुसार मानिसले बाटो छनौट गर्यो, तर गन्तव्य सबैको सुख हो। कुनै पनि व्यक्ति यस्तो छैन जो दुःख कमाउन हिँडोस्, जे गरे पनि सुखै कमाउन हिँडिया छ। यसको अर्थ के हो भने, जीवनको मूल उद्देश्य सुखी हुनु रहेछ, सुख कमाउनु रहेछ। सुखको लागि प्रयत्न गर्नु नै जीवनको मूल उद्देश्य रहेछ। तर यहाँ गडबडी के भएको छ भने नि, हामी सुख कमाइरहेका छौँ, सुखको लागि प्रयत्न गरेका छौँ, तर कहिलेको सुखको लागि? भोलिको सुखको लागि। व्यक्तिले आजको अहिलेको सुखको लागि प्रयत्न गरे, भोलिको सुख लागि आज ध्यान गरे भने भोलि शान्ति हुन्छ, आज भगवानको पूजा प्रार्थना गरे भने भोलि सुख पाइन्छ, भोलि भगवान प्राप्त हुन्छ। हामी सबै कुरा भोलिलाई टालिरहेका छौँ अथवा भोलिमा पन्छाइरहेका छौँ। आज धन कमाए भने सुख भोलि हुन्छ। हामी यत्रो मेहनत गरिराखेका छौँ के को लागि? बाबु आज मेहनत गर, आज दुःख गर, भोलि सुख हुन्छ। आज मेहनत नगरी भोलि सुख हुँदैन। हामी भोलिको लागि गरिरहेका छौँ। समस्या के हो भने भोलिको कुनै भरोसा छैन। भोलि आउँछ कि आउँदैन हाम्रो जीवनमा भन्न सकिन्न। आयो भने पनि कुन रूपमा आउँछ भन्न सकिन्न। हाम्रो आजको कमाई भोलि काम लाग्छ कि लाग्दैन त्यो पनि भन्न सकिन्न। जस्तो हामी आज सम्पत्ति कमाइरहेका छौँ भोलिको भोगको लागि, आज मजाले कमाऊ अनि भोलि यो पैसा खर्च गरेर कतै रमाइलो ठाउँमा घुम्न जाउँला, मिठा मिठा खानेकुरा खाउँला, आफ्नो परिवारसहित रमाइलो गरौँला, सोच त हो नि। तर के थाहा भोलि घुम्न जाने अवसर आउँछ कि आउँदैन, भोलि बिरामी पो हुने हो कि, कहीँ हिँड्न नसक्ने अवस्था पो बन्ने हो कि, भोलि परिवार छुट्टिने पो हो कि, भोलिको के भरोसा छ र? कसैले भोलि देखेको छैन। हाम्रो इच्छामै सीमित रहन्छ, नहुन सक्छ इच्छा पूर्ति भोलि। त्यस कारण बुद्धिमान मानिसले भोलि होइन आजको लागि गर्नुपर्छ। आज मात्रै होइन यो पलको लागि, यो क्षणको लागि। हिजो बित्यो, भोलि आएको छैन, अहिलेको पल मेरो हातमा छ, यतिखेर म जे चाह्यो त्यो भोग गर्न सक्छु, यो पललाई राम्रो बनाऊ, यतिखेर म खुसी हुन सक्छु, सुखी हुन सक्छु। भोलि सुखी हुन सक्छु कि खुसी हुन सक्छु कि सक्दिनँ कुनै ग्यारेन्टी छैन, तर अहिले चाहिँ म खुसी हुन सक्छु किनभने अहिले मेरो हातमा छ। यतिखेरको पललाई, यो क्षणलाई जस्तो चाह्यो म त्यस्तो बनाउन सक्छु किनभने अहिलेको पल मेरो हातमा छ। भोलिको पल म जस्तो चाह्यो त्यस्तो बनाउन सक्छु कुनै ग्यारेन्टी छैन। हुन पनि सक्छ, नहुन पनि सक्छ, भोलि के थाहा र? त्यस कारण पल पलको लागि कर्म गर्नुपर्छ, पल पलको रमाइलो खोज्नुपर्छ। यतिखेरको मस्ती, यतिखेरको आनन्द, यसको खोजी गर्नुपर्छ। यो क्षण हामी सुखसँग बिताउन सक्यौँ अथवा यो क्षण सुखी हुन सक्यौँ भने अर्को क्षण पनि सुखी नै हुन्छौँ। तर यो क्षण दुखी भएर, यो क्षण रोएर, यो क्षण तनावमा, ईर्ष्यामा, डाहामा बिताएर अर्को क्षण म सुखी हुन सक्छु कुनै भरोसा छैन। किन छैन भने समले समलाई आकर्षित गर्छ। बच्चा बच्चासँग आकर्षित हुन्छ, वृद्ध वृद्धसँग आकर्षित हुन्छ। जब व्यक्तिको यो पल आनन्दित भयो भने अर्को पलका पनि आनन्दलाई नै खिचेर ल्याउँछ आफूतिर, अर्को क्षण पनि आनन्दित हुन सकिन्छ। आजको दिन सुखमय रह्यो भने हुनसक्छ भोलिको दिन पनि सुखमय होला, तर आजको दिन दुःखमय बनाएर भोलिको दिन सुखमय बनाउन खोज्नु बुद्धिमानी हुँदैन। त्यसकारण पल पलको सुधार गर। हामी जे अभ्यास गर्छौँ त्यही प्राप्त गर्छौँ। कस्तो अभ्यास गर्छौँ त्यही पाइने हो। यो जीवन असीमित छ, हामीले प्राप्त गर्न सक्ने कुराको कुनै सीमा नै छैन। हामी आनन्दित हुन सक्छौँ यो हामीलाई थाहा छ, सुखको अनुभव गरेका छौँ थाहा छ, आनन्द भएको छ कहिलेकाहीँ कुनै घटनाले, कुनै कुराले, त्यो कुरा हामीलाई थाहा छ, हामीले भोगेका छौँ। त्यही भएर त्यही एक दुई पलको आनन्दलाई सम्झेर त्यस्तै आनन्दित हुनको लागि, त्यस्तै सुख पाउनको लागि हामी जीवनभरि दौडिरहेका छौँ, काम गरिरहेका छौँ, सुख भोग्या छ। तर एउटा कुरा के बुझेनौँ भने त्यो सुखलाई बढाउनको लागि के गर्नुपर्छ हामीले कुरा बुझेनौँ। सुख बढाउनको लागि सुखी नै हुनुपर्दो रहेछ, सुखी हुने अभ्यास गरौँ। सुख प्राप्त गर्ने अभ्यास होइन, सुख कमाउने अभ्यास होइन, सुखी हुने अभ्यास। म जे काम गर्छु जे सुकै गरौँ तर सुखी भएर गरौँ, आनन्द भावमा गरौँ। अरू आनन्दित भएको, अरू खुसी भएको देख्दैमा म खुसी हुन सक्दिनँ, म आफै खुसी हुने अभ्यास गर्नुपर्छ। हामीभित्र ईश्वरले चमत्कारै गरेको छ कि यस्तो गजब सम्भावना हालेर पठाइदियो मानिसको जीवनमा कि भन्नै सकिन्न। अथाह अथाह सम्भावना, के गर्न सक्दैन मान्छे। मानिसले अभ्यास गर्यो भने यो जगतमा गर्न नसक्ने के होला? जे चाह्यो त्यो गर्न सक्छ मान्छेले अभ्यास गर्यो भने आफूलाई त्यति नै धेरै आनन्दित बनाउन सकिन्छ, त्यति नै धेरै खुसीले भर्न सकिन्छ, त्यति नै धेरै विद्वताले ज्ञानले भर्न सकिन्छ। व्यक्तिभित्र ज्ञानको क्षमता ईश्वरले बीज यस्तो हालिदियो नि बिउ कि मान्छेले बढाउन चाह्यो भने कतिसम्म ज्ञानी बन्न सक्छ कुनै सीमा नै छैन। व्यक्तिभित्र शान्तिको बीज यस्तो भरिदियो ईश्वरले, यदि शान्त हुन व्यक्ति चाह्यो र शान्तिको अभ्यास गर्यो भने कति शान्त हुन्छ व्यक्ति भन्न सकिँदैन, बुद्ध बन्न सक्छ। प्रत्येक व्यक्ति बुद्ध बन्ने क्षमता लिएर जन्मेको छ। म जहाँ छु, जुन अवस्थामा छु, त्यहीँ शान्त हुने अभ्यास गर्न सकिन्छ, खुसी हुने अभ्यास गर्न सकिन्छ, प्रफुल्ल प्रसन्न हुने अभ्यास गर्न सकिन्छ। यो कुराको व्यवस्था बनोस् अनि मात्रै म खुसी हुने अभ्यास गर्छु भन्यो भने न कहिल्यै व्यवस्था बन्छ न कहिल्यै अभ्यास हुन सक्छ। खुसी हुने अभ्यास गर्ने व्यक्तिले आज यहीँ यतिखेरै अहिले नै सुरु गर्नुपर्छ। र जुन व्यक्तिले खुसी हुने अभ्यास गर्यो उसको लागि उद्देश्य टाढा रहेन, अब उसको उद्देश्य भोलिलाई रहेन, उसको उद्देश्य त वर्तमानमा रह्यो। मलाई खुसी हुनु छ, म अहिले अभ्यास गरिरहेका छु, खुसी भइरहेका छु, र जीवनको मूल उद्देश्य के हो? खुसी हुनु, शान्त हुनु, आनन्दित हुनु, किनभने सारा जगत आनन्दको पछाडि दौड्याछ, खुसीको पछाडि दौड्याछ, सुख पाउन दौड्याछ। कुनै पनि प्राणीलाई हेर्नुहोस्, मानिस मात्रै होइन, हर एक प्राणी सुख पाउन चाहन्छ। सुख पाउन नचाहने, दुःख पाउन चाहने कुन चाहिँ प्राणी होला? जहाँ दुःख पाइन्छ भन्ने लाग्यो भाग्छ। भोलिको के भरोसा? भोलिको सुख होइन, अहिले यतिखेरै सुखी हुने अभ्यास, अभ्यास, अभ्यास। कुनै पनि कुरा प्राप्तिको लागि अभ्यासको विकल्पै छैन, र त्यही अभ्यासलाई अर्को भाषामा हाम्रा ऋषिहरूले साधना भने। साधना भनेको यही नै हो, अभ्यास हो। तिमीलाई जे चाहिन्छ त्यसको खुब खुब अभ्यास अहिले गर। शान्ति चाहिन्छ जीवनमा, शान्त हुने अभ्यास सुरु गर। खुसी चाहिन्छ जीवनमा, खुसी हुने अभ्यास अहिल्यै गर। प्रसन्नता चाहिन्छ अहिल्यै गर। तिमीलाई यदि दुःख चाहिन्छ भने दुःखी हुने अभ्यास गर। अभ्यास नै सुखको स्रोत हो, जेको अभ्यास गर्यो त्यही प्राप्त हुन्छ। यही हो जीवन। जीवनको मूल उद्देश्य भनेको सुख प्राप्त गर्नु, सुखी हुनु, र सुखी हुनको लागि भोलि होइन अहिले यतिखेरै सुखी हुन प्रयत्न गर्नुपर्छ, यतिखेरैको सुखको अभ्यास गर्नुपर्छ। त्यसको लागि जानिएन तरिका, तरिका सिकाउने मानिसको खोजी गर्नुपर्छ।
0: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01 45 30 4 18।

कपट रहित आर्तभावले भगवानको पुकार गर्नु नै प्रेमको पथ हो, यानि भक्तिको मार्ग हो। यसका लागि देश, काल, नियम आदि कुनै पनि शिष्टाचार पुरा गरिन हुनु पर्दैन। आदरणीय श्रोताहरू, जगद्गुरु श्रीद्वारा रचित भक्ति शतकमा भनिएको छ, देश काल नहि नियम कछु, नहि कछु शिष्टाचार, सरल हृदय नहि छल कपट, प्रेम पंथ बलिहार। मन को अनुराग सहित को भक्ति ने सर्व सुगम एवं सर्व सुलभ मार्ग भएकोले यसका लागि जाति, धर्म, कुल आदि को बंधन कदापि रहँदैन। आदरणीय श्रोताहरू, यो कार्यक्रम यहाँको आफ्नै कार्यक्रम हो। यसको एकमात्र लक्ष्य जीवात्मालाई उसको स्वरूपको ज्ञान दिलाई, उसको एकमात्र लक्ष्य ईश्वर प्राप्तिको मार्ग प्रशस्त गर्नु हो।

0: समन्वयात्मक दार्शनिक प्रवचन।
1: त सब के चाहन्छन्, मैले बताएँ, सब मेहनत गर्छन्, धन चाहन्छन्, धनबाट सामान चाहन्छन्, सामानबाट सुख चाहन्छन्, सुख आनन्द चाहन्छन्। अल्टिमेटम गोल सबको सुख हो, सुख। कुनै एक व्यापारीलाई सोध्नुहोस्, तपाईँ दिनभरि पट्टार लाग्दो गरी यही पसल कुरिरहनुहुन्छ के का लागि? यति दुःख कष्ट गर्नुहुन्छ, तमाम व्यक्ति त घुम्छन्। अरे, यहाँ बस्नुको मतलब यो हो कि व्यापार हुन्छ। अच्छा, त व्यापारको लागि तपाईँ यहाँ दिनभर दुःख गर्नुहुन्छ, बिल्कुल ठिक। त व्यापार गरेपछि के हुन्छ फेरि सोध्नुहोस्? व्यापार गरेपछि धन आउँछ, धन, धनको कमाइ हुन्छ। ओ, त तपाईँ पसलमा बस्नुको उद्देश्य व्यापार हुन्छ, त्यसबाट धन आउँछ, धन तपाईँको उद्देश्य हो, बिल्कुल ठिक। तर धन त खानु हुँदैन, के को लागि धन चाहनुहुन्छ? अरे, धनले मेरो आवश्यकता जे जे छ त्यो पूर्ति हुन्छ, आवश्यकताको सामग्रीहरू। त त्यो सामानको लागि तिमी यहाँ बस्दैछौ, बिल्कुल ठिक। त त्यो सामान चाहिँ किन चाहन्छ? सामान यस कारण कि जुन जुन आवश्यकता पूर्ति भएपछि सुख हुन्छ, चयन हुन्छ, आनन्द हुन्छ त्यसैले। यानि कि अल्टिमेटम गोल के हो? आनन्द, सुख। सब सुख चाहन्छन्, अरू केही हुनै सक्दैन। सुखम मे भूया दुःखम मे मा भूत। जति पनि जीव छन्, अरू जीव छोडिदिनुहोस्, मनुष्य लगभग 7 अरब छन्, सोध्नुहोस्, सब सुख चाहन्छन्। एक व्यक्ति तपाईँ खडा गर्न सक्नुहुन्न जो दुःख चाहो सुखको बदलामा। सब सुख सुख सुख नै चाहन्छन्। आस्तिक नास्तिकसित यहाँ लेना देना छैन। मैले बताएँ, यावत जीवेत सुखम जीवेत। घोर नास्तिक भए, डिक्लेयर नास्तिक, चारवाक को थिए, चारवाक मैले हिजो बताएँ, त्यो सिद्धान्त पनि सुखै चाहन्छ, चाहे नास्तिक होस् चाहे आस्तिक होस्। त्यसैले वेद अभ्यासजीले ठोकुवा गरे, ठोकुवा।

0: पढ्नुहोस् भागवत तेस्रो स्कन्दको पाँचौँ अध्यायको दोस्रो श्लोक। सुख नै चाहन्छन् हरेक जीव, दुःख कोही चाहँदैन। तर संसारमा त आश्चर्य छ कि व्यक्तिहरू त धन चाहन्छन्, पोस्ट चाहन्छन्, सुख चाहन्छन्, यो त कोही भन्दैन। सब यही भन्छन् नि, यो चिज चाहन्छु म, गाई घाटमा एक घडेरी चाहन्छु, घडेरी भयो घर चाहन्छु, घर भयो अब काठमाडौँमा चाहन्छु, होइन। तर सुख चाहन्छु यो त कोही भन्दैन। त हेर्नुहोस्, यहाँ यो प्रश्न उठ्न सक्थ्यो, वेद व्यासजीलाई पहिल्यै थाहा थियो, त्यसैले यसको समाधान पनि उनले पहिल्यै बताइदिए। सर्वेषामपि भूतानां नृप स्वात्मैव बल्लवः, इतरे पत्यभित्ताद्यास्तद्बल्लभतयैव हि। पढ्नुहोस् भागवत दसौँ स्कन्दको चौधौँ अध्यायको पचासौँ श्लोक। यहाँ उत्तर छ, हो, देख्नमा व्यक्तिहरू धन चाहन्छन्, पद चाहन्छन्, मान चाहन्छन्, सम्मान चाहन्छन्, परिवार चाहन्छन्, तर त्यो धनकै लागि धन चाहँदैनन्, परिवारकै लागि परिवार चाहँदैनन्, पोस्टकै लागि पोस्ट चाहँदैनन्, क्रियर अफ त्यसको माध्यमबाट सुखै चाहन्छन्। पुत्र नभएको कारण दुःख भइरहेछ, फिलिङ भइरहेछ, पुत्र भए सुख प्राप्ति हुन्छ, छोरो चाहँदैनन्, छोरोद्वारा सुख चाहन्छन्। धन चाहँदैन कोही, धनद्वारा सुख चाहन्छ। जस्तै कमन सेन्स लगाउनुहोस्, सजिलो गरी बुझ्नुहोस्। तपाईँहरू गाई घाटको टेम्पो चोकमा खडा हुनुहुन्छ, अब तपाईँलाई जानु छ खाट मन्दिर चुहाडेतर्फ, अब त्यहाँ उभिनु भएको छ कि टेम्पो आउला, बस आउला, त्यसमा चढेर जाउँला। त एक साथी आयो चिनेको, हो के छ यार, कता हिँडेको, के गर्दै गरेको, यहाँ उभिएर के गर्दैछौ? त तपाईँ भन्नुहुन्छ बस कुरेको, टेम्पो कुरेको, होइन। त लक्ष्य के बताउनु भयो, बस टेम्पो। त के तपाईँको लक्ष्य त्यही बस हो, कि तपाईँ त्यही बसमा सुत्नुहुन्छ, कि आफ्नो घर जाने लक्ष्य हो? त लक्ष्य त घर जानु हो, तर बोल्नमा बोलिन्छ कि बस मेरो लक्ष्य हो, तर होइन, बसद्वारा तपाईँको घर लक्ष्य हो। त्यस्तै ध्यान दिनुहोस्, यो धन, पुत्र, परिवार, पोस्ट सब माध्यम हो। तपाईँहरूलाई यो विश्वास छ कि यी सामानद्वारा सुख प्राप्ति हुन्छ। त्यसैले एक प्रकारले यो भ्रम छ, भ्रम यो सम्झिनुहोस्। मैले हिजो बताएँ तपाईँहरूलाई, यो संसारको सुख जुन छ तपाईँहरू फिल गर्नुहुन्छ क्षणिक सुख, त्यही तपाईँहरूले लक्ष्य बनाउनु भएको छ, तर त्यो सुख होइन। मैले हिजो बताएँ, यो छाया मात्र हो, छाया ठ्याक्कै हातको औँला जस्तो देखिन्छ, तर यो हात होइन। त संसारको जति पनि सुख छ यो छाया हो। धन सम्पत्ति, घर बङ्गला, श्रीमती श्रीमान, जति तपाईँहरूले सुखको आधार मान्नु भएको छ, यी होइनन्, यी छाया मात्र हुन्। वास्तविक सुख होइनन्। त वास्तविक सुख के हो, कसलाई भन्छन्? आउनुहोस् त्यस बारेमा बताउँछु। वास्तविक सुखको स्वरूप वेद भन्छ, यो वै भूमा तत् सुखम। वेद परिभाषा गर्छ सुखको, छान्दोग्योपनिषद् सातौँ अध्यायको तेइसौँ खण्डको पहिलो मन्त्र। सुख त्यो हो, आनन्द त्यो हो, जुन एक पटक प्राप्त भएपछि अनन्त कालसम्म रहिरहोस्। ध्यान दिनुहोस्, सदा रहोस्, कहिल्यै हामीबाट नखोसियोस् र प्रत्येक क्षण बढ्दै जाओस्, त्यो हो सुख। प्रत्यक्षणम वर्धमानम, नारद भक्ति सूत्र, नारद जीले एक सूत्र बनाइदिए यसको निमित्त। सुख त्यो हो जुन एक पटक प्राप्त भएपछि सदा रहोस्, हामी बाटो नखोसियोस् र प्रत्येक क्षण बढ्दै जाओस्। त्यो हो वास्तविक सुख। तर संसारको सुखको हालत के छ तपाईँलाई थाहा छ? एकछिन त लाग्छ सुख प्राप्त भयो, तर केही बेर पछि खतम हुन्छ। हेर्नुहोस्, यसरी बुझ्नुहोस्, तपाईँहरूलाई दुःख प्राप्ति भयो कसरी? कि तपाईँहरूको प्राण प्यारो पुत्र थियो, हरायो तिन दिनदेखि त तपाईँ दुःखी हुनुहुन्छ, रात दिन एक गर्नुभएको छ खोजी गर्न, पुलिसलाई खबर गर्नुभयो, आफन्तलाई खबर गर्नुभयो, टिभी रेडियो सबमा निकाल्नु भयो। तिन दिनपछि तपाईँको पुत्र फेला पर्यो त तपाईँ यति खुसी हुनुहुन्छ सुखी कि त्यो बच्चालाई चिप्टाउनुहुन्छ, अँगालो मार्नुहुन्छ, सुख प्राप्ति भयो। तर कति बेर? एकछिन पछि अलग गर्नुहुन्छ छोरोलाई, ए बाबु बाहिर गएर खेल्न जाऊ। अब छोरोले भनेपछि नाइ आमा म त काखमै बसिरहन्छु। अरे कहाँ काखमा, मेरो अरू काम छैन, झापड आन्छु अनि। अरे उसलाई अँगालो मार्नुमा सुख छ त फेरि अँगालै मारिरहौ न, किन अलग गर्दैछौ? यानि कि त्यो सुख एकछिन थियो, अब खतम भयो, निरन्तर रहेन यो सुख। बस त्यस्तै छ, कोही व्यक्ति जाडोले कहाँ पिराछ, ए चिया देऊ चिया, एक कप पनि तातो हुन्छ कि, दियो चिया पिउ, एक कप, दुई कप, चार कप, छ कप, दस कप, अब पुगे अब चिया नपिउने, जिब्रै खुलिसक्यो। अरे अघि त चियाको लागि मर्दै थियो, मैले एक बाल्टी बनाएको तिम्रो लागि, पुरै पिउ, अब पर्दैन, अब पिउँदिन। यानि कि सुख खतम, दुःख प्राप्ति सुरु भयो। त्यस्तै छ तपाईँहरूको विवाह भयो, ए ब्यान्ड बाजा बज्दैछ या गाउँकै पञ्चे बाजा बज्दैछ, भोज भत्तेरी हुँदैछ, नबोलाइकन पनि टोल छिमेकका व्यक्ति आउँछन्, दुलै कस्ती रहेछ हेर्नलाई, सब बधाई दिँदैछन्, तर कति दिन? दुई चार पाँच दिनपछि, एक महिनापछि त्यही दुलाई बिरामी हुँदा हस्पिटल लान कोही आउँदैन, बोलाउँदा पनि खतम, एकछिनको सुख सब। तपाईँहरूको रात दिन चिन्तन हुन्छ, विवाह गरे सुखी भइएला, विवाह भयो, दुई चार दिन रम्नु भयो, दुई चार महिनापछि कति गरेर लभ म्यारिज गरेर गरेको विवाह पनि संसारमा दुई चार महिनापछि भनाभन सुरु भयो, छ आठ महिनापछि लत्तम घुस्सम, एक दुई वर्षपछि डिभोर्स छोडपत्र पनि हुनसक्छ, कहाँ गयो त्यो सुख? खतम सिद्धियो। यो हाल छ तपाईँहरूको संसारको सुखको, यो त सुखै होइन। त्यसैले वेद बार बार भन्छ, नाल्पे सुख मस्ती भूमैव सुखम, छान्दोग्य उपनिषद् 7:23:1। अर्थात् जुन सीमित छ, लिमिटेड छ, त्यो सुख हुन सक्दैन, न अल्प। हेर्नुहोस्, म विग्रह गरेर बताउँदैछु वेद मन्त्र, न अल्प सुखम अस्ति, अल्प जुन छ त्यो सुख हुन सक्दैन, भूमैव सुखम, भूमा माने अनलिमिटेड जुन वस्तु छ त्यही सुख हुन्छ। त्यसैले सिद्ध भयो कि संसारमा सुख छैन। हेर्नुहोस्, अझ थोरै गहिराईमा हिँड्नुहोस्, तपाईँलाई एक उदाहरण दिएर सम्झाउँछु। कोही व्यक्तिलाई मन्त्री हुन इच्छा होस्, मानिलिनुहोस् तपाईँहरू मध्ये पनि कसैलाई भयो मन्त्री, यो फिलिङ भयो कि मन्त्री पदमा सुख छ, क्या ठाटले हिँड्न पाइन्छ, अगाडि पछाडि गार्ड हुन्छ, झन्डावाल गाडीमा, सोच्नुहोस् त, घुम्ने मेचमा, देश विदेश भ्रमण, सबले नमस्ते गर्छन्, बापरे यति ठुलो चिज, यदि मन्त्री हुन पाए त, मन्त्री हुन यदि कसैलाई इच्छा लाग्यो भने अब के गर्नुपर्छ? अब पार्टी खोज्नु पर्यो, त्यो पार्टीको कार्यकर्ता बन्नु पर्यो, कार्यकर्ता बनेर मात्र पनि हुँदैन, अनेक तिकडमबाजी गर्नु पर्यो, त्यसपछि टिकट प्राप्ति गर्नु पर्यो संसदमा लड्नलाई, त टिकट प्राप्ति गरेर मात्र पनि हुँदैन, अब टिकट प्राप्ति गरेपछि भिख माग्नु पर्छ, भिख भिखारी बन्न पर्छ। बताउनुहोस् कति दुःख छ, घर घर जाऊ टोल छिमेकमा भिखारी बताउनुहोस् माग्दै हिँड्छन्, जबकि चारजनाको अगाडि कुरा गर्नु पर्ने, मैले जीवनमा कसैको अगाडि हात फैलाइन यत्रो अहङ्कार गर्छन्, उहाँ भिख माग्दै हिँड्छन् नमस्ते नमस्ते सबलाई, यति कष्ट। यसपछि पनि जितिन्छ जरुरी छैन, यदि जितिहाल्यो सांसद भइहाल्यो भने पनि अब फेरि पार्टीभित्र तमाम ताना तान छ, ठुला नेताको चाकडी गर, मलाई मन्त्री बनाइदेऊ मलाई बनाइदेऊ, यदि कोही अर्को साथी त्यहाँ पुग्न लाग्छ भने त्यसको गोडा तान तल, किनकि खाली हुनु पर्यो नि ठाउँ आफुगेर बस्नलाई, अनेक तिक्रम बाजी गर साम दाम दण्ड भेद लम्बानी लिनुहोस् मन्त्री भइहाल्यो रे भने यति कष्ट दुःख खपेर त्यहाँ पुग्छ ऊ। त अब मन्त्री भएपछि अब त सुखी भयो होला, अब सुखी भयो कहाँ हुनु, अब त डबल दुःख भयो, किनकि मैले जसरी अर्कोलाई गोडा तानेर यहाँबाट हटाएर म आथे, अब मलाई कसले तान्नेवाला छ, त्यो हो कि त्यो देखे नि झस्का लाग्छ, त्यो देखे नि डर लाग्छ, ए यो फलानाको पार्टीको यो त्यसको डर डबल दुःख। अब जुन दिन मन्त्री पदबाट फुस्किन्छ उसकै आउरे बाउरेले नमस्ते गर्न छोड्छन् त परम दुःख, नासिना त छँदैछ। तिनै कालमा संसारी पदार्थमा यही हाल छ, यसैलाई सुख मान्नुहुन्छ त फेरि, त्यसैले वास्तविक सुख यो संसारमा छैन, हुनै सक्दैन, असम्भव ठिक। तर लक्ष्य चाहिँ के हो, सुख नै हो, हर कार्यको पछाडि उद्देश्य सुख। मैले हिजो बताएँ विपरीत कार्यमा पनि किन बसिरहेछौ तिमी, सुख प्राप्ति होला, अब किन उठ्दैछौ बस्दा बस्दा दुख्यो कुरा, अब सुख प्राप्ति होला कि उठ्दैछु, किन सुत्दैछौ सुख प्राप्तिको लागि। तपाईँहरू भन्नुहुन्छ नि मसँग यति धन भए त म सुती सुती खान्थे, त्यो मूर्ख हेर अझै व्यापार गर्दैछ, सुती सुती खानुमा तपाईँहरू सुख देख्नुहुन्छ, को देख्नुहुन्छ आउनु होला, म उनीहरूको खाने प्रबन्ध म गरिदिन्छु, सुतिरहनु पर्छ तर उठ्न पाइँदैन खबरदार उठ्न पाइँदैन, सुतिरहनु पर्छ त मान्नुहुन्न, अरे भाइ भाइ अब सुत्दा सुत्दा कति, एक दिन दुई दिन तिन दिन, अब सुत्दा सुत्दा दुख भयो। हाँस्नुमा सुख त विपरीत कार्यमा पनि सुख, रुनुमा पनि सुख, रुन दुखी हुन्छ जब व्यक्ति त दुख निकाल्नलाई रुन्छ, त्यसको उद्देश्य पनि सुखै हो। मैले बताएँ एक उद्देश्य हर कार्यको पछाडि सुख सुख सुख, जुन सुख संसारमा छैन। अब यो बताउने कसले र मान्ने कसले, यहाँनिर छ कुरा।
1: धारावाहिक रूपमा हुने समन्वयात्मक दार्शनिक प्रवचन भर्खरै श्रवण गर्नुभयो।